0: शास्त्रका प्राध्यापक ज्ञानेन्द्र मल्लिकले तर्क गर्नुभयो।
1: मधेसलाई उपेक्षित गरिएको जस्तो देखिन्छ, बजेटको न्यून हिस्सा चाहिँ मधेसमा परेको हामी पाउँछ, त्यसै केही छाटफुट मात्रै हामी पायौँ। मधेसमा जुन छ त्यो कृषिको लागि बढी चाहिँ अपेक्षा थियो हामी।
2: खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले हालसम्मकै ठूलो आकारको बजेट ल्याएको छ। राष्ट्रिय योजना आयोगले तोकेको सीमा नाघेर आएको सरकारको बजेटका लागि रकम छुट्याउन भने चुनौती देखिने विज्ञहरू बताउँछन्। हामीले यसै विषयमा त्रिवी राजर्षी जनक विश्वविद्यालय जनकपुर धामका निर्देशक विशेषज्ञ प्राध्यापक डाक्टर आरके शाहसँग कुरा गरेका छौं।
4: सबभन्दा पहिला त लक्ष्य अनुसारको बजेट जुटाउन यही सरकारले 69 अर्ब रुपियाँ ऋण लिएछ र त्यो ऋणलाई समावेश गरेर यो बजेटलाई बनाएको छ। अब यसलाई सफल पार्नको लागि सबले त्यही भन्छन् यसको कार्यान्वयन कसरी होला, होइन? योजना आयोगले विकास बजेट र मिनिस्ट्री अफ फाइनान्सले चाहिँ तपाईँको रेगुलर बजेट बनाएर यसलाई लक्ष्य अनुसार गयो भने त धेरै राम्रो छ। तर यो बजेटको एउटा छोटो हेडलाइन के हो भने कर्मचारीहरूलाई 21% तलबमा वृद्धि, तर कर्मचारी नभएकोलाई के सुविधा त वाट क्वेस्चन लाग्यो। यसको लक्ष्य प्राप्त गर्न गाह्रै गाह्रै छ, किनभने यो असारसम्म यो ग्रे लिस्टको नाममा चाहिँ हाम्रो नेपालको 69 अर्ब हाम्रो जिडिपीको आकार हो र असारसम्म ग्रे इकोनोमिक्समा छ। यदि असारसम्म ग्रेलाई ठिक पारेन भने दशैसम्म हाम्रो इकोनोमी ब्ल्याक लिस्टमा जान्छ, वर्ल्ड ब्याङ्कको अगाडि, आइएमएफको अगाडि। त्यसले यो बजेटलाई कार्यान्वयन गर्न गाह्रो छ।
5: सरकारले थुप्रै क्षेत्रमा कर खारेज गर्ने चाहिँ भनेको छ, तर फेरि बिजुली लगायतमा चाहिँ कर लगाउने जस्ता कुराहरू पनि छन्। कतै यो सरकारले नागरिकको आँखामा छारो हालेको त होइन भन्ने कुरा पनि प्रश्न पनि छ नि।
4: नागरिकको आँखामा छारो त जुन पनि सरकारले हाल्ने कोसिस गर्छ, किनभने अब यसले अहिलेको सरकारले जुन एक्साइज छन् अन्तशुल्क धेरै छुट गर्छ आफ्नो देशको प्रोडक्सनमा, र भ्याट पनि धेरै छुट गर्ने हो। तर छ के भने जुन एउटा स्लोगन दिया छ नि, हरेक चिजमा चाहिँ ट्याक्स लगाइदिने, त्यो ट्याक्स चाहिँ अलिकता अप्ठ्यारो भयो, होइन? अब विदेशबाट ल्याउनेमा त धेरै ट्याक्स छुट गरिदियो, तर कर चाहिँ ठ्याक्कै 15% रह्यो। करको दायरा एउटा व्यक्तिलाई 10 लाख र उसको फ्यामिली सहित छ भने 12 लाख छुट दियो, त्यो कर्मचारीको हक हितको लागि राम्रो हो। महँगाई भत्ता 5000 दियो, 10% तलब बढायो, 10% प्रोत्साहन भत्ता दियो। तर एउटा चिज जुन 5000 जुन बुढाबुढीको पेन्सन भने थियो त्यसमा अब उसको वार्डले वा गाउँपालिकाले छुट्याउँछ कि यसको खाने हुने जति सम्पत्ति छ भने त्यो छोडिदेऊ, 5000 सरकारलाई फाइदा गरौँ, र जो गरिब गुरुवा छन् त्यसलाई चाहिँ 5000 दिँदै गरौँ भनेर कुरा छ। र यसमा अलिकता निजामती कर्मचारीलाई जुन 58 वर्ष थियो त्यसलाई घटाएर 55 वर्ष र 55 वर्षको उमेर र 30 वर्षको जागिर दुइटै मध्ये जे भयो भने त्यसलाई चाहिँ अवकाश दिने पेन्सन सहित अवकाश। यो कुरा अलिकता राम्रो भयो कि नयाँ जुन जेनेरेसन छन् त्यो जेनेरेसनले धेरै ठाउँ पाउँछ।
5: सरकारले तोके अनुसारको बजेट चाहिँ जुन किसिमले ल्याएको छ त्यो कार्यान्वयन भयो भने चाहिँ मुलुकको अबको पिक्चर चाहिँ कस्तो बन्ला?
4: हजुरको दुई थरीको उठ्यो, एउटा 48 सालको संविधानबाट बनेका सरकारहरू 61-62 सम्मको त्यो एक थरी थियो, 62-63 जुन एउटा 75 सम्मको संविधानले त्यो बनायो, 75 पछिको संविधानले जुन चाहिँ बजेट बनाएको छ त्यो भन्दा यसमा अलिकता जरुर राम्रो कुरा राम्रो पक्षहरू पनि छन्। के छ भने यसले कृषिलाई पनि समात्या छ, मल खादलाई पनि समात्या छ, र जुन 10 वटा फ्याक्ट्रीहरू छन् त्यसलाई पुनः सञ्चालन गर्ने पनि खोज्या छन्, र विदेशमा गएका कामदारहरू श्रमिकहरूलाई यही चाहिँ धेरै काम दिने त्यो पनि भनिया छ। तर यसको चाहिँ ऋण हजुरको करिब करिब एउटा डेट ट्र्याप हुन्छ, ऋणको जालो त्यसको नजिक पुग्न थालेछ, किनभने यो के फर्मुला छ भने नेपालको जिडिपी 69 अर्ब र त्यसको 60% पुग्यो भने अर्थात् पुरानो ऋण र ब्याजको भुक्तानी गर्नको लागि नयाँ ऋणले गर्छ भने त्यो अवस्थालाई चाहिँ डेट ट्र्याप हुन्छ, ऋणको जालो भन्छ। त्यो नेपाल ऋणको जालोमा फेसिसकेका छ, त्यस कारण ग्रे इकोनोमिक्स हो। अब यदि गर्न सकेन भने त दसैँसम्म ब्ल्याक इकोनोमीमा घोषित हुन्छ, त्यसमा कुनै कुरा हुँदैन। हो यो सरकारले इमानदारीपूर्वक जुन भनिया छ, एक रुपियाँ पनि कोही यता न मतलब इलिगल एक्टिभिटी नगर्ने, ट्याक्समा धेरै छुट दियो, अन्तर्सूचमा अरू चिजहरूमा यो ट्याक्सको दायरालाई बढाइदियो, अब जनता चाहिँ सुध्रियो भने त यो यसलाई चाहिँ लागू गर्न राम्रो हुन्छ।
3: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा गैराती भएको खेलमा पीएससीले इङ्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भूभागमा बदली वर्षा तथा उरी चल्ने सम्भावना रहेको जनाएको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा उरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन तथा मौसम सम्बन्धी अद्यावधि जानकारीमा ध्यान दिन आग्रह गरिएको छ। महाशाखाका अनुसार पश्चिमी न्यूनचापी प्रणाली स्थानीय वायु तथा सक्रिय न्यूनचापी रेखाको प्रभावका कारण मौसम प्रभावित भएको हो। हाल गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम सहित अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली छ भने तराईमा आंशिक बदली रहेको छ। लुम्बिनीका केही ठाउँमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश सहित पहाड़ी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। महाशाखाले राति कर्णाली र सुदूरपश्चिम सहित केही हिमाली क्षेत्रमा बदली र हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ। गएको 24 घण्टामा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने 1994 सवारी चालक कार्यवाहीमा परेका छन्। यो बाटो 5,41,000 रूपियाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका, तीव्र गतिमा सवारी चलाउने, सिग्नल उल्लंघन गर्ने, लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने तथा अव्यवस्थित पार्किङ गर्ने लगायतका चालक कार्यवाहीमा परेका हुन्। अमेरिकामा गरेको एक नयाँ अध्ययनले मोबाइल फोनको अत्याधिक प्रयोगका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी बढ्दै गएको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा गरिएको अध्ययन अनुसार सहभागी मध्ये आधाभन्दा बढ़ी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा एक घण्टा मोबाइल प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र अध्ययन क्षमतामा नकारात्मक असर पारिरहेको जामा पेडियाट्रिक्स जर्नलमा प्रकाशित प्रतिवेदनमा रहेको सीएनएनले जनाएको छ। विज्ञहरूका अनुसार पर्याप्त निन्द्रा पाउँदा मस्तिष्कको स्मरण क्षमता र भावनात्मक नियन्त्रण कमजोर हुने गर्छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले किशोर किशोरीहरूलाई दैनिक 8-10 घण्टा निन्द्रा आवश्यक हुने सुझाव दिएको छ। विज्ञहरूले अभिभावकहरूलाई आफ्नै व्यवहारबाट उदाहरण प्रस्तुत गर्न, परिवारमै स्क्रीन प्रयोगको नियम बनाउन तथा सुत्ने कोठाबाट मोबाइल र अरू उपकरण हटाउन सुझाव दिएका छन्। आज विश्व श्रुतिजन्य पदार्थ विरूद्धको दिवस विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले नयाँ पुस्तालाई श्रुति तथा निकोटिनजन्य पदार्थको लतबाट जोगाउन विशेष पहल गर्न सरकारहरूलाई आग्रह गरेको छ। संगठनका अनुसार विश्वभर करिब 1.30 करोड़ मानिसले श्रुतिजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् भने हरेक वर्ष योबाट 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। निष्क्रिय धूम्रपानका कारण मात्रै करिब 12 लाख जनाले ज्यान गुमाउने गरेका छन्। विश्वभर 13-15 वर्ष उमेर समूहका करिब 4 करोड़ बालबालिका श्रुतिजन्य पदार्थको प्रयोगमा संलग्न रहेको तथा विद्युतीय चुरोट र निकोटिनयुक्त उत्पादनको प्रयोग युवा पुस्तामाझ बढ़दो क्रममा रहेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनले स्वादयुक्त ई सिगरेट, निकोटिन पाउच जस्ता उत्पादन मार्फत किशोर तथा युवालाई लक्षित गरी बजार विस्तार भइरहेको भन्दै त्यस्ता उत्पादनको नियमन, विज्ञापन नियन्त्रण र जनचेतना अभिवृद्धिमा जोड़ दिएको छ। बेलायत, अमेरिका र अस्ट्रेलियाले संयुक्त रूपमा पानीमुनि सञ्चालन हुने ड्रोन विकास गर्ने परियोजनाको घोषणा गरेका छन्। यो परियोजना 3 देश सम्मिलित ओकस सैन्य गठबन्धन तथा सुरक्षा साझेदारी अन्तर्गत अघि बढ़ाइने भएको हो। बेलायतले परियोजनामा 15 करोड़ पाउण्ड लगानी गर्ने जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथका अनुसार यो परियोजनाबाट विभिन्न किसिमका बहुउद्देश्य र अनुकूलन गर्न सकिने पानीमुनिका यन्त्रहरू विकास गरिनेछ। यसैबीच सिंगापुरमा आयोजित रक्षा सम्मेलनमा बोल्दै रक्षा मन्त्री हेक्सेथले अमेरिका इरानसँगको सम्भावित युद्ध पुनः शुरू गर्न पूर्ण रूपमा सक्षम रहेको पनि बताउनु भएको छ।
4: Status as of right now is that any deal will be a good deal. And I had a chance to talk to President Trump this morning. He wanted me to reiterate how patient he is in ensuring that with America undertaking this kind of historic endeavor, any deal will be a good one, a great one.
3: युरोपियन क्लब फुटबलको प्रतिष्ठित च्याम्पियन्स लीग उपाधि पेरिस सेन्ट जर्मेन पीएससीले जितेको छ। हंगेरीको बुडापेस्टमा सम्पन्न फाइनलमा आर्सेनललाई पेनाल्टी सुट आउटमा 4-3 गोलले पराजित गर्दै फ्रान्सेली क्लबले लगातार दोस्रो पटक जितेको हो। खेलपछि आर्सेनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले हारलाई पीडादायी क्षणको संज्ञा दिनुभएको छ। लन्डनको एमिरेट्स स्टेडियममा फाइनल खेल हेर्न भेला भएका आर्सेनल समर्थकहरू
2: Pretty sad about it, but you know, we won the Prem, so still happy and let's enjoy it.
5: I think we'll still celebrate tomorrow regardless, but it would have been nice to have two things to celebrate.
1: Yo, BFBS, Gorkha Radio.

0: परदेशीको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का समस्त आदरणीय श्रोतामा नमस्कार कार्यक्रममा हार्दिक स्वागत छ
1: साथमा छु म निशा गुरुङ यहाँहरू सबैलाई स्वागत छ र अभिवादन पनि टप्याउँछु करिब एक हप्ताको अन्तरालपछि तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ कस्तो हुनुहुन्छ हाम्रा श्रोताहरू भनेर सोध्न चाहन्छु
0: मतलब हाउ आर यु भनेको ओके रिप्लाई त दिनुहुन्छ होला नि हाम्रो श्रोताले होइन कुराकानीमा प्रश्न सोधेपछि जवाफ अब पत्रैमा दिनु पर्यो होइन त कि आजकल पत्र नै मा होइन विभिन्न माध्यम छन् त्यो माध्यममा वी आर ऑल फिट एन्ड फाइन भन्नुहुन्छ होला होइन
1: तपाईँ
0: ओके परदेश सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष यो हप्ता हामी आएका छौँ तपाईँहरूकै पत्रहरू नैले नै स्थान पाउने कार्यक्रम हो भन्दाखेरि तपाईँलाई सोधिहालौँ आज को को हुनुहुन्छ होला त अहिले नै खुलस्त पार्ने कि बिस्तारै बिस्तारै
1: हुन्छ अहिले नै खुलस्त पार्नु भए पनि हुन्छ होइन हामीले अब खुलस्त पार्नु पर्दाखेरि आज पनि हाम्रा श्रोताले हामीलाई पत्र मार्फत पनि साथ दिनुभएको छ दाजु हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ है उहाँ पनि यहाँ स्टुडियोमा आउनु भएको थियो दाजु त्यो बेलामा भने हामीसँग छोटो कुराकानी गर्नुभएको छ त्यो सदस्य पनि हामी राख्नेछौँ
0: मतलब त चिया खुवाउनु भयो तपाईँले
1: हजुर हजुर एकदमै उहाँले चिया खान अलिकति मन नपराउनु हुँदो रहेछ दाजु त्यो भएको कारणले गर्दा मैले पानी मात्रै खुवाएँ उहाँलाई
0: कि उहाँलाई अलिकति हाम्रो ममै खुवाउनु पर्ने थियो
1: उहाँले खाना नै नमान्नु हुने रहेछ एकदमै आफ्नो हेल्थको चाहिँ एकदम ख्याल राख्नु हुँदो रहेछ बाहिरको त्यति खाना नखानु हुँदो रहेछ दाजु
0: त्यो पनि राम्रो कुरा हो एनिवे यस स्टुडियोमा तपाईँहरू सबै सबलाई स्वागत छ युक्तजी आउनुभयो मैले पनि भेटेँ सुख दुःख कुराहरू गरियो होइन कोहलपुर बाँकेको गर्मीको कुरा गरियो होइन अनि त्यहाँको अहिले चाहिँ खाना बस्तीको कुरा गरियो अरू थुप्रै कुरा गर्यौँ नि
1: एकदमै थुप्रै कुरा गर्यौँ र यता चिसो मौसममा चाहिँ कोहलपुर बाँकेतिर घुम्न आउनुहोस् पनि भन्नुभएको थियो अब गर्मीमा त अलिकति सकिँदैन 43 डिग्री सेल्सियस रहेछ अहिले चाहिँ
0: यसलाई भन्छ हामीले के भन्छ उखरमाउलो गर्मी भनिन्छ होइन
1: र
0: पहिला पहिला चाहिँ त्यो त्यस्तो गर्मीमा नि बहिनी त्यो त्यो टिनको ट्याङ्क हुँदाखेरि वाटर ट्याङ्क हुँदाखेरि त्यहाँको पानी आयो भने त पोल्ने के बहिनी
1: यहाँनिर
0: चिया पकाउन सक्ने पानी भनेर हामीले कुरा पनि गर्यौँ नि होइन त्यस्तो पनि ठाउँमा चाहिँ हाम्रो भनौँ न धेरै दाजुभाइ दिदीबहिनीहरू बस्नुपर्ने छ आफू आफ्नो बाध्यता पनि हो भन्नु पर्यो होइन त तर पनि वी आर अल ह्याप्पी होइन जे जस्तो मौसमले हामीलाई च्यालेन्ज गरे पनि हामी खुसीसाथ परिवारसँग बसेका छौँ काम गरेका छौँ त्यहाँ चाहिँ मलाई जहिले पनि के लाग्थ्यो भने त्यस्तो बेलामा यस्तो ठाउँमा यति गर्मीमा पनि रिक्सा चालक दाजुभाइहरू होइन रिक्सा मजाले चलाउनु हुन्थ्यो आजकल पो ई रिक्सा आयो होइन त्यो प्याडल चलाउने रिक्सा त गजब हुन्छ नि होइन एउटा कालो छाता होइन चस्मा पनि हुँदैन थियो अनि त्यसमा पनि मजाले चाहिँ उहाँले आफ्नो सवारीलाई लगेको देख्दाखेरि म अचम्मित हुन्थेँ कि बहिनी
1: होइन
0: त्यहाँदेखि यी कुराहरूलाई चाहिँ हामीले एड्याप्ट गर्ने त्यसलाई सहन सक्ने हाम्रो क्षमता त्यसमा बाँच्न सक्ने क्षमतालाई हामीले मान्नै पर्छ होइन
1: मान्नै पर्छ दाजु र उहाँहरूको मेहनत होइन पसिना चुहाई चुहाई त्यस्तो मेहनत गर्नुहुन्थ्यो
0: त्यसमा पनि सवारी भाडामा चाहिँ अलि फेरि फेरि वाद विवाद थियो
1: होइन क्लाइन्ट्सहरूले एकदम बिजी गर्छन् हजुर पहिला पहिलाको कुरा गर्नुपर्दा दाजु हाम्रो बाजेले एउटा स्टोरी सुनाउनु हुन्थ्यो कि बाजेको बुवाहरू किन माथि सरेको किन पहाडतिर लागेको भन्दाखेरि बुवाहरूको दाजुभाइमा चाहिँ एउटा के सल्लाह भयो अरे कि होइन जस्तै पेसीमा बस्दाखेरि त्यो बेला बिफोरको डर थियो दाजु
0: हजुर
1: त्यो भन्ने थियो अरे होइन अनि धेरै त्यो बेला उपचार नपाएर मानिसहरूको मृत्यु भएको रहेछ होइन अनि बाजेहरूले बाजेको बुवाहरूले चाहिँ के डिसिजन गर्नुभयो अरे तराईतिर बस्दाखेरि यस्तो अब धेरै बिफोरले मान्छे बिते होइन अब हामी माथि लेकतिर लागौँ भनेर चाहिँ हाम्रो ग्रेट ग्रान्ड फादरहरू चाहिँ लेक लाग्नु भएको रहेछ लेकतिर जानुभएको रहेछ
0: बराजुहरू
1: हजुर दाजु अनि त्यहाँदेखि चाहिँ अहिले त्यो बेलादेखि नै हामी चाहिँ के त पहाडतिर गयो
0: के भइरहेछ भने जस्तो
1: हुन्छ
0: एनिवे यो कुरा गर्दै गर्दा हाम्रो आजको श्रोतालाई पनि स्थान दिनुपर्छ कार्यक्रमको मुख्य उद्देश्य यही हो होइन हामीले कोहलपुर बासीको कुरा गर्दाखेरि हामी पहाडतिर पनि पुग्यौँ होइन त. ओके, आजको लागि ठेगाना दिइहाल्नुहोस् त.
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम पढ्दैछको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. बिएफओ ठेगाना छ बिएफएस नेपाल, एचक्यू बिजिएन बिएफओ 4, इमेल आइडी छ बिएफएस गोर्खा @bfs.com, फेसबुक रहेको छ बिएफएस गोर्खा लेखिएको नीलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 5450 54 37 64 र 54 33 930.
0: ठेगाना अनि विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्ने वेजहरू मैले भनिदिनु भयो, तपाईँलाई धन्यवाद छ भन्दै अब हामी आजको बसाइमा पहिलो श्रोतालाई ल्याउँ है त.
1: हजुर दाजु, हजुर.
0: को हुनुहुन्छ?
1: पासीकोट निवासी हुनुहुन्छ हाम्रा नियमित श्रोता अरुण नदी खत्री.
0: खत्रीजी के लेख्नुहुन्छ त? उहाँको लामो पत्र रहेछ. लेख्नुहुन्छ, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ. यो कार्यक्रम मार्फत निशा गुरुङ, सुषन बाला, विनोद दोष खड्का, आरती लम्साल अनि निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बडा नीलकण्ठ पासीकोट उच्याल बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी.
1: हजुर हजुर, अरुणजी यसपालि युक्त प्रसाद श्रेष्ठजीसँग भेट्नु भयो नै होला. उहाँले चाहिँ म घरमा एक्लै हुन्छु युक्तजी, घरमै आउनुहोस् भनेर बोलाउनु भएको रहेछ. सायद दुवैजनाको भेट भयो होला.
0: मैले बुझेँ नि, अब यहाँ खाऊँ भने उहाँ चाहिँ अब भन पासीकोटमा टन्न भएर आए भन्नु पनि नहुने होइन, त्यसले गर्दा उहाँ चाहिँ खाली पेटै यहाँ बस्नु भएको जस्तो लाग्यो.
1: पानी
0: मात्रै खाएर जानुभयो. मेजबानी चाहिँ हाम्रो अरुण नदी खत्रीले अल द वे फ्रम उहाँको रेडियोको साथी होइन मित्र
1: पत्रमित्रलाई
0: चाहिँ उहाँले मजाले मिठा मिठा व्यञ्जन बनाएर खुवाउनु होला भन्ने आशा गरौँ. काठमाडौँको आफ्नै प्रकारको एउटा चाहिँ खातेदारी हुन्छ होइन, फेरि गाउँघरको मधेसतिरको अर्कै हुन्छ के बहिनी. कुनै दिन समय मिलेमा मैले चाहिँ मधेसमा मेरो बुवा काकाहरूको मिच्यु होइन को घरमा मधेसमा स्वागत गरेको चाहिँ देखेको छु, भोगेको छु होइन, इन्जोय गरेको छु. त्यो कुरा चाहिँ गरौँला है. मधेसतिरको खातेदारी यस्तो हुन्छ भनेर भन्न सकिँदैन होइन, त्यो चाहिँ गजबै हुँदो रहेछ क्या बहिनी होइन. यो चाहिँ मैले सिराहा जिल्लाको कुरा गर्दैछु है. त्यतिखेर चाहिँ जयनगरबाट सिराहा आउनलाई चाहिँ बैलगाडा चढ्न आउनु पर्थ्यो भने बाटो थिएन. हामी सानसाना केटाकेटीहरू काठमाडौँबाट बिरगन्ज हुँदै रक्सोल, रक्सोलबाट जयनगर, जयनगरबाट फेरि नेपाल छिर्नु पर्ने अवस्थाको कुरा कुनै दिन गर्नुभयो है.
1: अनि
0: बिच बाटोमा हामीले पनि मेजबानी खाएको कुरा चाहिँ गरौँला है. ओके, अब अगाडि बढौँ. पासीकोट वडा नम्बर 4 मेरो घर पर्दछ. पासीकोटको श्री रामचोकको उत्तरतर्फको शिव मन्दिरदेखि ओह्रालो लागेपछि बायाँतर्फ मेरो घर छ. मेरो घरको रङ चाहिँ हरियो छ. किन लेख्नुभयो भने मैले सोधेको थिएँ कहाँ होला, म पनि अस्ति पुगेको थिएँ होइन भनेर भन्दाखेरि उहाँले यो ट्याक्सी ड्राइभरलाई भन्ने स्टाइलले दिनुभयो होइन त.
1: लोकेसन पनि बताउनुभयो,
0: त्यसै कारणले हामीले चाहिँ घरको नम्बर दिँदैनौँ होइन. अनि लेख्नुहुन्छ, जेठ 2 शनिबारको दिन पुतली सडकको ग्रिन लिफ रेस्टुरेन्टमा साहित्यकार दाजु रामप्रसाद पन्तको 2 नियात्रा सङ्ग्रहको विमोचनमा पुग्न म सफल भएको थिएँ. उक्त कार्यक्रममा मलाई सरप्राइज भनेर दायित्व समीक्षा सम्मान पहिलो पटक प्रथम पुष्पम सहित गरियो भन्नुभएको छ बहिनी.
1: पुरस्कारको नाम त एकदमै गजबको रहेछ.
0: ल, हाम्रो तर्फबाट पनि यहाँलाई बधाई
1: छ.
0: साथी कार्यक्रममा बेला बेलामा म पुग्ने गर्दछु. जेठ 9 शनिबारको दिन म वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई नुवाकोट तीर्थ यात्रामा लैजाँदा म पनि पुगेको थिएँ भन्नुभएको छ. प्रश्न गर्न मन लाग्यो उहाँलाई, क्वेसन, ज्येष्ठ नागरिकमा दर्ता भइ भएको छैन भने त तपाईँ त्यो हुलालमा कसरी छिर्नुभयो होइन, नहुनु पर्ने जस्तो लाग्छ. एनी भयो, ज्येष्ठ नागरिक भनेपछि त होइन 65+ जस्तो लाग्छ मलाई. एनी भए उहाँले चाहिँ मौकामा चौका हान्नु भएछ जस्तो लाग्यो मलाई. अनि भन्नुहुन्छ, वडा अध्यक्षजीले सोध्नु भएको प्रश्न, काठमाडौँदेखि नुवाकोटसम्मको बिच बिच बाटोमा पर्ने ठाउँहरूको नाम मैले मिलाएर पुरस्कार पाएँ भन्नुभएको
1: छ.
0: ओके, जाँदा जाँदै प्रश्न उत्तरी कार्यक्रम यानि कि क्विज कन्टेस्ट पनि भएको रहेछ. लेख्नु छ, बिरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुर्बान हवारी कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ फेरि पनि उहाँको नाम आयो महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही इलाम बस्ने स्टार अमृत लिम्बू बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान माबो बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी अनि पालुङ शिखरकोटको मित्र राजा राम रायमाजी गीता कार्की हुनुहुन्छ अर्को उहाँको साथी अनि उमेश रेग्मी सरस्वती राई प्रभा महत रामबहादुर खड्का उम्मनी सापकोटा सिमला चिम्सी राई हामीले प्रश्न पनि गर्यौँ नि होइन अस्ति अनि बिमला याम्फु पञ्चा खुजुम पारखरी सुनिल निर्दोष पारखरी नानु करुणा सामना तामाङ अनि सामना तामाङ अनि दर्पण देवीका राई द्रौतर बस्नुहुने रापुका रायजी र बेलायत बस्नुहुने राजेन्द्र माधव राई छवि थापा धनवीर पुन सबिना मगर सबैमा मिठो मिठो सम्झना सुनाइदिनु होला भनेर भन्नुभएको छ बहिनी.
1: हजुर, उहाँले सबै सबैजनाको नाम लिनु भएको छ होइन दाजु. र अन्तमा यहाँ मैले मुक्त भनेर पनि देखेँ, एकदमै मुक्त पनि लेखेर पठाउनु
0: भएको छ. तपाईँले अघि नै हेर्नु भएको छ भने तपाईँ पढ्ने हो कि पढ्ने जिम्मेवारी मलाई दिनुभयो.
1: होइन, आज त दाजुकै आवाजबाट पढ्नुपर्छ यो मुक्त चाहिँ.
0: मैले भर्खरै देखेँ, अब यसलाई न्याय दिन सक्छु सक्दिनँ मलाई थाहा भएन, तर कोसिस चाहिँ गर्छु है. त उहाँको लेखाइ त फेरि मान्नु पर्नेछ, पुरस्कृत भइरहनु भएको छ होइन. उहाँले लेख्नु भएको मुक्तक यस्तो छ, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा. कुटिल हाँसो रहेछ बहिनी. नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा. नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा. जोस र जाँगरको बेला हो सबै, जोस र जाँगरको बेला हो सबै, गुमाएछु जसँग भएको छु म त परिएछ अर्काको नासोमा. किन सुनाउँछौ प्रिय, किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमै दाउ. किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमा दाउ. यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, न्याय पाउनको लागि तिमीले अब कलम समाऊ. न्याय पाउनको लागि तिमीले अब कलम समाऊ.
1: राम्रो
0: कुरा लेख्नु भएको छ, अरू चिज नसमाऊ कलम समाऊ भन्नु भएको छ. नभए चाहिँ फेरि उठाइहाल न भन्ने चाहिँ रहेनछ होइन, एग्रेसिभनेस एउटै पनि रहेछ. थ्याङ्क यू सो मच. यस्तो यस्तो अर्थी बुद्धि दिनै पर्नुपर्छ होइन. तर कुटिल हाँसोमा चाहिँ फस्नु भएन नि, कस्तो खाले हाँसो भने त थाहा भइहाल्छ नि होइन. त्यो हाँसो, त्यो मुस्कान, त्यो हेराई माछा कथा कथा के उद्देश्य, अन्तर्निहित लुकेको उद्देश्य के छ बुझ्न त सक्नु पर्यो नि के कसो. ओके, ल त यो उहाँको आजको कोसेली मैले पढेर सुनाए. बोलान बुढालिन कण्ठ पासीकोटवासी हाम्रा मित्र पत्र पठाउने रहने साथी हुनुहुन्छ अरुण देखती. थ्याङ्क यू सो मच.
1: धन्यवाद छ अरुणजी कार्यक्रममा आउँदै गर्नुहोला. र अब भने तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामी एउटा नयाँ गीत सुनाउँदैछौँ. बतासे सरसर अनु चौधरी र शक्ति चन्दले गाउनु भएको छ.
0: तपाईँले उहाँले नमागेको गीतहरू एउटा राखिदिनु भयो, किन होला सोधौ.
1: उहाँले त धेरै धेरै पुराना पुराना गीतहरू सुन्न चाहनुहुन्छ र आज भने हामी नयाँ गीत सुन्छौँ दाजु.
0: नयाँ राखिदिएको आज उसमे तपाईँले गीतको कुरा गर्दाखेरि आज प्रश्न भन्ने ठाउँमा चाहिँ एउटा पुरानो गीत राखेर गीतै प्रश्न बनाऊ कि क्या हो.
1: हुन्छ हुन्छ.
0: ओके, अर्को चरण यानि कि हाफ टाइममा भनौँ न होइन, विश्रामपछि तपाईँले सुन्नुहोला श्रोताहरू. आज चाहिँ गीतै प्रश्न हुने वाला छ, कुन गीत मलाई थाहा छैन, विल फाइन्ड आउट. ओके, गीत सुनाऊ.

0: हजुर, शक्ति चन्द्र अनु चौधरीले गाउनुभएको यो गीत हामीले सुनायौँ हाम्रा मित्र र यसपालिको यस कार्यक्रममा भाग लिने साथी हुनुहुन्छ अरुण नदी खत्रीजी। उहाँलाई पनि मन पर्यो होला र देश विदेशमा सुन्ने श्रोताहरूलाई पनि मन पर्यो होला यो गीत। अनु चौधरीको मिठो स्वर छ नि, होइन त? आजकल त के लोकगीत पनि गाउन थाल्नु भयो भन्दै हुनुहुन्थ्यो तपाईँ, होइन?
1: हजुर हजुर दाजु, लोक फ्लेभर गीत पनि उहाँले रोज्नु भएको रहेछ, एकदमै राम्रो, होइन? उहाँको आवाज त एकदमै मिठो छ र जुनै पनि गीतमा चाहिँ सुट हुन्छ उहाँको आवाज।
0: ओके
1: हजुर,
0: पहिला एकताल हाम्रो स्टुडियो आउनुभएको थियो, आजकल नआएको, धेरै भयो, निमन्त्रणा दिनु पर्ला।
1: हजुर दाजु, एकदमै नियमित श्रोताको कुरा गर्नुपर्दा राजेन्द्र बान्तवा राई दाजुले आज पनि पत्र लेख्नु भएको छ, गत हप्ता पनि छोटो पत्र लेख्नु भएको थियो। यो पाली चाहिँ के लेख्नु भएको छ भन्दाखेरि, बिएफएस गोर्खा रेडियो नेपालका प्रमुख सदय दाजु विनोद दोष खड्काज्यूमा सलाम छ भनेर भन्नुभएको छ।
0: यहाँलाई पनि सलाम, कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथसाथै परदेशीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका बहिनी निशा गुरुङ, प्रस्तुता सुजन बालाज्यू र मीना थापा लगायत विभिन्न कार्यक्रमका सबै प्रमुख सञ्चालक सञ्चालिकाहरूप्रति हार्दिक अभिवादन भन्नुभएको छ। नमस्कार छ दाजुलाई, अनि कार्यक्रममा स्वागत छ। सेवा हौवा अनि दर्शन नमस्ते, यो राजेन्द्र बान्तवा पोखरी कान्छा अनि परिवारको तर्फबाट पनि भन्नुभएको छ है।
0: ओके, अब हामीले उहाँलाई स्वागत गरिसक्यौँ र उहाँले के लेख्नु भएको छ त?
1: हजुर, फेल्थम लन्डनबाट हामीलाई उहाँ के लेख्नुहुन्छ भन्दाखेरि, अति आदरणीय मैले मान्नुपर्ने मान्यजन आफन्तजन अनि मेरा परिवार र साथीहरूमा पनि, फेरि पनि हामी किराँत जाति मध्ये पनि विशेष गरी राईहरूको महान उभौली पर्वको किराँत राई मात्र नभई सम्पूर्ण नेपाल भाषीहरूलाई हार्दिक शुभकामनाको साथमा हामी सबैलाई सुम्निमा पारुहाङ तथा शिव पार्वतीले रक्षा गरून् भनेर भन्न चाहन्छु।
0: साँच्चै हामीलाई, होइन, अब धेरै यो हाम्रो देशको डाइभर्सिटी छ, हामी कति धनी छौँ, होइन, अनि यति धेरै देवी देवताहरू मान्छौँ हामी, र आज उहाँले आफ्नो देवी देवतालाई पुकारेर नै सबैमा चाहिँ भलो होस् राम्रो होस् भन्दा

0: दिनुभएको छ।
1: ओके,
0: है साकेलाको माहौल छ, त्यस कारण साकेला गीतले नै सम्मान सहित सम्झना गर्न चाहन्छु भन्नुभएको छ। र गीत रोज्नु भएको छ मिरिना राई र सुनिल राईको आवाजमा, साकेला थानमा उभौली पूजा गरौँ है नाचेर, यो गीत सुनाउन चाहन्छु भन्नुभएको छ है। अनि गीत मार्फत पनि सम्झनु भएको छ कसलाई भन्दाखेरि, मेरो प्यारो धर्मपत्नी रमा कुमार राई लगायत सबैलाई आशीर्वाद सहित माया छ। त्यस्तै गरी वासिङ थर्पु भोजपुरदेखि सुनसरी झुम्कामा बस्नुहुने दाजु र भाउजूहरूलाई पनि सेवा, मेरा आफन्तजनहरू गाउँले जिल्ला धरानवासीहरू जो जहाँ हुनुहुन्छ सबै सबैलाई मेरो सम्झना छ। बिएफएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका स्टाफहरूलाई पनि मेरो नमस्कार छ। अन्तमा मैले कहिले पनि नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ राई, दर्पण देविका दुदुङ, सङ्गीता बायुङ राई, सुनिता पुन, त्यसै गरी सरिता राई, रमिला बान्तवा, सुम्निमा राई, गौतम बान्तवा, छवि थापा, प्रेमधोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्त कृति योजन, अरुण नदी खत्री, ओम मणि सापकोटा, मान लिम्बू, अमर निर्दोष, राजाराम रायमाझी र काली बहादुर तामाङ भनेर उहाँले पत्र पुग्नु भएको छ। भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छ, हाल भने फेल्थम लन्डन भनेर लेख्नु भएको छ दाजु।
1: ओके, धेरैलाई सम्झना पूर्ण भयो, उहाँले सबैलाई आफन्त लाई कति सम्झना गर्नुहुन्छ, मिठो प्रकारले लेख्नुहुन्छ, होइन बहिनी, आदर सत्कार छ, माया छ, होइन प्रेम भाव दर्शाउनुहुन्छ। लेखाइ त्यस्तै बेजोडको छ उहाँको, हाम्रो मित्रको, उहाँले बेला बेलामा ठ्याक्कै ठ्याक्कै पत्र पठाउनुहुन्छ नि, होइन
0: एकदमै
1: हिसाबै गरेर पठाउनुहुन्छ, थ्याङ्क यू सो मच। अब बेलातिरका एक्टिभिटिजहरू पनि केही पठाउनु भएको छ कि कतै?
0: हजुर, अब अर्कोचोटि उहाँले कसरी मनाउनु भयो साकेला होइन दाजु, एकदमै भव्यताको साथमा उहाँले मनाउनु भएको रहेछ। मैले फेसबुकमा हेरेँ, एकदमै रमाइलोको साथमा, हावा पनि चलिरहेको रहेछ, घाम पनि लागिरहेको थियो त्यो दिन, होइन 23 तारिकको दिन भन्नुपर्छ, एकदमै रमाइलोसँग उहाँले मनाउनु भएको रहेछ दाजु।
1: ओके ल त, त्यति भए पनि रमाइलो त के भने नि बहिनी, पुराना पुराना आफन्त मित्रहरू, पल्टनका साथीभाइहरूलाई, अग्रजलाई भेट्ने मौका हो के बहिनी, अनि एकछिन भेट्दाखेरि पनि हामी त्यही समयमा जान्छौँ फर्किन्छौँ, होइन जहाँ हामीले दुःख गरेका थियौँ, पसिना बगाएका थियौँ, त्यो हङकङको ब्रुनाईको चाहिँ चर्को घाममा काम गरेका थियौँ, होइन जङ्गल ट्रेनिङ गरेका थियौँ, रात दिन नभरिकन खाइ नखाए, होइन अब सर्पो बिच्छीदेखि लिएर जुगाको टोकाइबाट हामी बरु आजित भएका दिनहरू सम्झना गर्दाखेरि अर्कै मजा आउँछ कि बहिनी,
0: होइन
1: गर्दाखेरि ती कुराहरू भेट्नको लागि यस्तो ठाउँमा जानु पनि पर्छ बहिनी, त्यो कुराहरूलाई यसो रिमेम्बर गर्न, रिवाइन्ड गर्न भनौँ, होइन
0: हजुर। अनि उहाँले चाहिँ एउटा गीत रोज्नु भएको छ दाजु, साकेला थानमा उभौली पूजा गरौँ है भन्नुभएको छ, मेलिना राई र सुनिल राईको आवाजमा रहेको गीत छ, हामी यो गीत राखिदिन्छौँ।
1: ओके, यो गीत राखिहालौँ है त।
0: हजुर,

0: एस गोरखा रेडियो।
1: हजुर, बीएबीएस गोर्खा रेडियोको कार्यक्रम परदेशको सन्देश सुन्दै हुन्छ। रेडियो नेपालको माध्यमबाट देशभरि र संसारभरि नै फेरि पनि हामी दुवै सञ्चालक सञ्चालकको तर्फबाट र श्रोताहरूलाई नमस्कार भन्दै स्वागत गर्नु होइन बहिनी,
2: के
1: तपाईँ विशेष तरिकाले स्वागत गर्ने विचार गर्नुभएको
2: छैन? पुनः स्वागत अभिवादन गर्छौँ र हामीले आज चाहिँ प्रश्न राख्ने भनेर भनेका छौँ दाजु, साङ्गीतिक प्रश्न नै रहनेछ र त्यसको लागि त तपाईँले फेरि फोन गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला म फोन नम्बर दिन्छु। हाम्रा फोन नम्बर छन् 54 28 055 54 37 364 र 54 33 933 तपाईँले फोन गर्न सक्नुहुन्छ। पत्र लेख्नुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर पत्र लेख्नुहोला।
1: यही हो ठेगाना। कोही कोही त बुझाएर हातले म आफै डेलिभर गर्छु भन्नेहरूलाई पनि स्वागत छ नि होइन बहिनी?
2: स्वागत छ दाजु।
1: यसो भेटघाट पनि गरौँ, खुब चिया र कफीको गफ दिनुहुन्छ, खाइहालौँ भन्ने तपाईँलाई लागेको छ भने कहाँ आउनुपर्छ रे बहिनी भन्नुहोस् त?
2: तपाईँहरू आउनुपर्ने हुन्छ मान भवन चोक, जहाँ चाहिँ हाम्रो ब्रिटिस गोर्खाज नेपालको हेड अफिस छ, होइन, हेड क्वार्टर भनौँ, र त्यहाँबाट अलिकति अगाडि मात्र देब्रे लाग्नुपर्ने हुन्छ। तपाईँले त्यहाँ आएर हाम्रा दाजुभाइहरूलाई सोध्नुभयो भने गेट अगाडि
1: पत्रै लेखेर आउनुहोस्, नभए यहीँ बसेर चिया खाँदा खाँदै लेखे
2: पनि हुन्छ,
1: वा सजिलोले के अरे तपाईँले ठ्याक्कै स्टुडियोमा ल्याएर रेकर्ड गरिहाल्नुहुन्छ, होइन, किन लेख्न दुःख, एकदमै लाभे बोलिने जस्तो हाम्रो साथी युक्त प्रसाद सेठले गर्नुभयो, होइन? ओके, अब हामी आजको यो विषयमा के गर्ने त भने छिनोफाना छैन आज, होइन
2: दाजु? आज चाहिँ हामी नयाँ प्रश्न राख्छौँ।
1: हो र,
2: हजुर,
1: पुरानो गीत मैले भेटिसके बहिनी लगाऊ है त?
2: हुन्छ।
1: सिर्फ हामीलाई चाहियो गाउने कलाकार को हुनुहुन्छ, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन, तर गायिकाको स्वरमा छ यो गीत, उहाँको बारेमा लेख्नुहोस्। नाम चाहियो होइन त?
2: गीत सुरु
1: गरौँ त?
2: हुन्छ।
1: ओके,

0: हजुर काँडाको के कुरा होइन, कति मिठो स्वर, कति मिठो सङ्गीत होइन त बहिनी,
1: एकदमै शब्द पनि कति मिठो,
0: कति राम्रो भन्नु पर्यो, नखाएको बिस लाग्दा होइन। श्रोताहरू, यो बुलन्द स्वर कसको हो त्यति मात्रै हो, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन, उहाँका अरू थुप्रै गीतहरू छन्। अहिले त आजको यो बसाइमा हामी छनक त एउटा पनि नदिने है बहिनी, है अलिकति छन दियो भने थाहा पाइहाल्नुहुन्छ, गर्दा खोज्ने कोसिस गर्नु यति भन्दै अब आजको लागि हाम्रो गीती प्रश्नको कुरा यति राखौँ र अब पत्रतर्फ लागौँ त बहिनी।
1: हजुर दाजु, हजुर, मेरो हातमा कुम बहादुर गुरुङ दाजुले छोटो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना लमजुङ भाचुक बेसी कुपलिङ हो, हाल पनि उहाँ युकेमा बसोबास गर्नुहुन्छ दाजु है,
0: तर उहाँले बसाइ सराई गर्नुभयो नि बेला होइन, गिलफोर्ड भन्ने ठाउँ बस्नुहुन्थ्यो, अहिले अन्डर सर्टै कता पुग्नु भएको छ क्यारे,
1: हजुर
0: त्यो बाटो म हेर्थेँ कि कहिले कहिले बेलाइ जाँदा, ओहो गिलफोर्ड देखिन्छ कि त्यो हाइवेबाट, हाम्रो केबी दाईको घर यतैतिर कतातिर होला भन्ने अन्दाज गर्थे, अब त्यो घर पुग्न नपाउँदै चिन्न नपाउँदै उहाँ त अर्को ठाउँमा सर्नु भएछ बहिनी होइन। पत्रमा के लेख्नु भएको छ त,
1: उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मासियो, निशा बहिनी र मिना बहिनी, सुसन बाला दिदी, साथै बिएफपिएस गोर्खा रेडियो काठमाडौँ युके ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनेर बस्नुहुने सम्पूर्णलाई म केबी गुरुङ अथवा भनौँ कुम बहादुर गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार
0: भन्नुभएको छ।
1: केही साथीभाइ नरनाताहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ, सम्झनामा हजुरहरू चारैजना, त्यस्तै गरी बिएफएस गोर्खा रेडियो नेपाल युके ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत मिमा सेलियर दिदी क्यालिफोर्निया, गीतकारहरू हुनुहुन्छ रञ्जना राई र उहाँको श्रीमान सन्तोष राई, संगीता राई सम्झिनीज्यू, त्यस्तै गरी निर्मला राई बहिनी, नीलम बहिनी, साधुराम दाई, विजय भाउजू र चन्द्र दाई, जुम्लेहा दाजुभाइ राम लक्ष्मण भनेर लेख्नु भएको छ, त्यस्तै गरी विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विश्व भाइ, त्यस्तै गरी ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरली, चन्द्र प्रसाद दाई र इन्दु भाउजू फार्ब्रो, यामदास मुलिछा दाई र प्रेमध्वज गुरुङ दाई, दामिनी गुरुङ उहाँ चाहिँ अहिले नेपालमा हुनुहुन्छ, त्यस्तै गरी शिव गुरुङ दिदी, क्याप्टेन देवघले दाई र तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका रुदुङ बहिनी युके र विनिता सुनवार परदेशी घिमिरे माहिलो, र यति बेला कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई यो अब आउने अब बस्ने गीत समर्पण गर्न चाहन्छु। अन्तमा तपाईँहरूकै रुचाइमा कुनै एउटा गीत सुनाउन पाए अथवा सुनाइदिनु भए आभारी हुने थिए, हवस् त धन्यवाद भन्नुभएको छ कुम बहादुर गुरुङ दाजुले, उहाँले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ दाजु।
0: मिठो गीत, उहाँले कुनै गीत भन्नुभएको छ नि होइन, कुनै गीतमा तपाईँले कुन चाहिँ छानिदिनु भएको छ भन्नुहोस् त।
1: ज्यानको तिर्खालाई भन्दै हुनुहुन्छ अब प्रशान्त शिवाकोटी र रचना रिमाल।
0: ओके, तपाईँले यस्तो मौका पाउँदाखेरि नि मान्छेको आनी बानी लेखाइ होइन, उहाँको चोइस बुझ्दैन, बुझेर नै छानिदिनुहुन्छ कि म चलेको छ यही सजिलो छ भनेर राखिदिनुहुन्छ गीत भन्नुहोस् त।
1: अहिले केबी गुरुङ दाजु पनि आफै पनि गीतकार हुनुहुन्छ दाजु, उहाँले पनि यस्तै गीतहरू रच्नुहुन्छ होइन, जहाँ चाहिँ माया प्रेम होइन यस्तै हुन्छ, र यो गीतमा पनि एकदमै माया प्रेम झल्किएको छ, त्यसैले मैले यो गीत राखिदिएको छु,
0: उहाँलाई मनपर्छ होला भन्दै यो गीततर्फ जाउँ है त।

0: ओके केबीजी, जस्तै थुप्रै हाम्रा गीतकार हुनुहुन्छ, उहाँहरूलाई अझै गीत लेख्ने प्रेरणा मिलोस्
1: होइन,
0: गायक गायिका हुनुहुन्छ उहाँलाई पनि गीत रेकर्ड गर्ने चाहिँ बनजमरको होस् हाम्रो शुभकामना. भन्दै अब हामी आजको यो बसाइमा एउटा आवाज राखौँ, त्यो आवाज हाम्रै श्रोताको हो क्या अरे होइन त, अल द वे फ्रम गर्मी ठाउँ होइन. अब उहाँ चाहिँ युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, कोहलपुर बाँकेको. आजको प्रश्न एकताले फेरि दोहोऱ्याइदिने हो.
1: हुन्छ हुन्छ दाजु.
0: ओके, गीती प्रश्न छ, श्रोता राम्रोसँग सुन्नुहोला. गाउने कलाकार को हुन्छ भनेर मात्रै हामीले प्रश्न राखेका छौँ, तर चिन्नु भएको छ भने डिटेल जति दिए पनि मोर देन वेलकम. अब गीततर्फ लागौँ, यो चाहिँ गीती प्रश्न हो.

0: ओके गीति प्रसन्नीको लामो भो किन होला भन्नुहोस् त बहिनी
1: हामीले सुनेर मन्त्रमुग्ध भएका थियौँ
0: यसमा खासियत के छ गीतमा भने नितान्त यो चाहिँ सुगम सङ्गीत हो धेरै बाजा गाजा सिन्थेसाइजरहरू इलेक्ट्रोनिक इक्विपमेन्टहरू केही छैन होइन पहिला पहिला गाय गायिकाहरू यसैमा गाउन पोख्त पनि थिए बहिनी होइन हमेसा मैले म त गीत सङ्गीततिर त्यतिको म दखल छैन तर पनि खुबै भयो यसमा हार्मोनियम होला तबला होला ढोलक अलिअलि होला कता कता सेक्सफोन होला के जस्तो लाग्छ तपाईँलाई के लाग्छ यसमा यो गीतमा आज हामीले गीत प्रश्न राखेका छौँ नि कति बाजा तपाईँले चिन्नुभयो होला भन्नुहोस् त
1: मैले चारदेखि पाँचवटा बाजा चाहिँ चिने दाजु तपाईँले भने जस्तै होइन र यसमा त सबैभन्दा एकदमै भनेको चाहिँ के त आवाज नै छ
0: गीतलाई चाहिँ आवाजले डोमिनेट गरेको छ कि बहिनी त्यस कारण त माझेका परिष्कृत गायक गायिका भनेर हामी भन्छौँ होइन यस्तो हुनको लागि सबैले प्रयास गरून् होइन ओके त्यो अरूले छोप्ने होइन कि बहिनी गीतले जितोस् के स्वरले जितोस् होइन त बहिनी
1: ल
0: त अब हामीले प्रश्न गीतको बयान गर्नलाई राख्यौँ होइन यो स्वर कसको मात्रै हो भन्दै अब हामी आजको बसाइमा मित्रको यो कुराकानी राख्दै म चाहिँ बिदा लिएँ है बहिनी तपाईँको कुराकानी हुन्छ होइन म त धेरै टाढा जानुपर्छ कि बहिनी बाटो चिप्लो छ अनि ओह्रालो उकालो पनि छ काम लागेको छ त्यस कारण म चाहिँ हिँडेँ है त आदर श्रोताहरू सञ्चालक विनोद यो कार्यक्रमबाट यसपालिको लागि यो हप्ताको लागि बिदा चाहन्छ अर्को हप्ता म त हुन्न बहिनीहरूले कार्यक्रम सञ्चालन गर्नुहुन्छ होला भन्ने आशा गर्दै मलाई बिदा दिनुहोस् नमस्ते शुभ दिन बा बाई
2: आज हाम्रो स्टुडियोमा युक्त प्रसाद श्रेष्ठ दाजु आउनुभएको छ र दाजु कोहलपुर बाँकेबाट हामीलाई भेट्नको लागि आज मान भवनको यो स्टुडियोमा आइसक्नु भएको छ कार्यक्रममा स्वागत गरौँ युक्त दाई नमस्ते
3: नमस्कार बहिनी
2: सन्चै हुनुहुन्छ
3: म एकदम सन्चै छु हजुर सन्चै हुनुहुन्छ
2: हजुर दाजु हामी एकदमै सन्चै छौँ के कामले आउनुभयो त यसो भन्न मिल्छ दाजु काठमाडौँ
3: म अलिकति घरियासी कामहरू र भेटघाटले आएको थिएँ
2: भनेपछि काम पनि सकियो अब जाने तर्खरमा हुनुहुन्छ
3: म जाने तर्खरमा छु भोलि जान्छु होला
2: कार्यक्रम प्रसारण हुन्छ तपाईँ उता पुगिसक्नुहुनेछ है
3: घर पुगिसक्छ होला
2: ओके कार्यक्रम पर्दैछको सन्देशमा पत्र मार्फत त धेरै भाग लिइसक्नु भएको छ कस्तो लागिरहेको छ आज पहिलोचोटि स्टुडियोमा आएर बोल्दाखेरि
3: मलाई एकदम खुसी लागिरहेछ स्टुडियोमा बोल्न पाएँ खुसी लागिरहेछ
2: हजुर हजुर भनेपछि स्टुडियोमा आएर बोल्दाखेरि अलिकति फरक पाउनुभयो होला होइन
3: अलिकति केही फरक त भइहाल्छ नि चिठी पत्रहरू लेखेर उस गरेर रेडियोबाट सुन्नुभन्दा स्टुडियोमा आउँदा केही फरक हुन्छ
2: तपाईँले लेख्नुभएको हाते पत्र हामीलाई छ सात महिना पछि मात्र प्राप्त भयो र हामीले दुई तिन हप्ता अगाडि प्रसारण गरेका थियौँ होइन त्यो बेला तपाईँलाई कस्तो लागेको थियो जस्तै पुरानो भयो पनि वाचन भयो भनेर खुसी लागेको थियो कि
3: खुसी लाग्यो मैले पठाएको पत्र जसरी पुग्यो अनि वाचन गरिदिनु भयो धेरै खुसी लाग्यो
2: दुईटा पत्र थिए होइन र एउटा चाहिँ मङ्सिर महिनामा एउटा पुष महिनामा लेख्नु भएको रहेछ
3: हजुर होइन
2: एउटा पत्र पुगेन भनेर अर्को पनि लेखिहाल्नु भएको रहेछ
3: यताबाट मैले सोधेको थिएँ अनि पत्र आएको छैन भन्नुभयो
2: हजुर
3: अनि मैले ढिलो भयो भनेर फेरि अर्को लेखिहालेको थिएँ सँगसँगै भएछ दुइटै
2: हामीलाई पत्र मार्फत साथ दिइराख्नु भएको थियो आज हामीलाई स्टुडियोमा आएर पनि साथ दिनुभएको छ होइन दाजु
3: हजुर
2: अब स्टुडियोबाट तपाईँ अब साथीभाइहरूलाई सम्झाउनुहुन्छ होला आफन्तजनलाई सम्झाउनुहुन्छ होला होइन र आफ्ना परिवारलाई पनि सम्झाउनुहुन्छ होला उहाँहरूलाई के भन्न चाहनुहुन्छ
3: बिओबिएस रेडियो मार्फत मैले आफ्नो घर परिवार इष्टमित्र सबैलाई सम्झिन्छु अनि अहिले यो कार्यक्रम सुनेर बस्नुहुने सबैलाई मेरो मसँग परिचित सबैलाई सम्झिन्छु अनि रेडियो नेपालका सबै स्टाफहरूलाई सम्झिन्छु बिओबिएसका सबै स्टाफहरूलाई पनि सम्झिन्छु
2: हजुर अब काठमाडौँ आएर कतिजना साथीहरूलाई भेट्न पाउनुभयो त हजुरले
3: मैले अब यहाँ आएर म रेडियो नेपालमा पनि गएँ त्यहाँ पनि घुमघाम भयो अनि त्यहाँ स्टुडियोहरू यताउता हेरेँ सबै देखाइदिनु भयो शोभा भट्टराईले अनि आज मैले एउटा साथी प्रकाश लिटे सुशीलसँग पनि भेट गरेँ बिहान तिमीसँग एकचोटि फेरि म कान्तिपुर एफएम पनि जान्छु होला टाइम मिलाएर त्यसपछि हाम्रो अरुण नदी खत्रीज्यू मेरो पुरानो पत्रमित्र साथी हुनुहुन्छ
2: ओहो
3: पहिला पनि भेटेको अब एकचोटि फेरि भेट्छु भन्ने विचार भएको छ उहाँसँग
2: ए हाम्रो अरुणजीलाई त भेट्नै पऱ्यो नि होइन
3: हजुर
2: एकदम नेट श्रोता र तपाईँको पत्रमित्र साथी पनि हुनुहुन्छ भनेपछि त उहाँ नारायण थान उज्यालो बस्तीमा बस्नु होइन सो उहाँलाई पनि भेट्नु होला काठमाडौँ त धेरै पछि आउनु भएको छ दाई कतिको परिवर्तन लाग्यो त पहिला भन्दा अहिले
3: धेरै परिवर्तन छ नि त अहिले समय अनुसार पनि परिवर्तन हुँदै जाने भयो परिवर्तन छ
2: हो नि. अब अहिले बिएबिएस आउँदाखेरि पनि तपाईँलाई कति सजिलो भयो होइन?
3: सजिलो भयो एकदम. अघिल्लो पटक आउँदा मलाई अलिकति अप्ठ्यारो भएको थियो.
2: हजुर.
3: अब अहिले भनौँ हर चिजको सुविधाले गर्दा पनि गेटैमा आइपुगेँ म एकदम.
2: अब त्यो बेला इन्ड्राइभ पठाओ याङ्गु थिएन होइन? अब अहिले हामी जहाँ बसेर पनि बुक गर्न सक्यौँ होइन दाजु?
3: हजुर.
2: इ कमर्सले एकदमै प्लेटफर्म लिएको छ भन्नुपर्छ. हजुर. र यहाँसम्म आएर हामीलाई साथ दिनुभयो, धेरै धेरै खुसी लागेको छ हामीलाई आज. र अब काठमाडौँ फेरि फेरि पनि आइरहनु होला भन्छु म चाहिँ. तपाईँ चाहिँ फेरि अलिकति टाइम मिले मात्र आउँछु भन्ने कुरा गर्दै हुनुहुन्छ, तर अकस्मात आउँदाखेरि मलाई एकदम खुसी लाग्यो के.
3: त्यो त्यस्तै भने जस्तो सधैँ हुँदैन, टाइम मिलाएर आउनुपर्छ. कहिले कहिले अकस्मात पनि हुन्छ, भेट्न पाएँ एकदम खुसी लागेछ मलाई त.
2: हजुर दाजु, तपाईँभन्दा बढी खुसी त हामीलाई लागेको छ होइन. योभन्दा अगाडि बिएबिएस पुरानो बिल्डिङ हुँदाखेरि आउनु भएको थियो होइन, त्यो बेला चाहिँ मैले भेट्न पाएको थिइनँ तपाईँलाई. हजुर. सो आज चाहिँ भेट्न पाएँ, एकदमै खुसी लाग्यो. कार्यक्रम मार्फत अब भाउजूलाई पनि सम्झाउनु पर्यो, भाउजूले उतै बसेर सुन्नुहुन्छ होइन,
3: र
2: त्यो प्रसारण हुन्छ तपाईँ पनि पुग्नुहुन्छ.
3: तर
2: रेडियो मार्फत भाउजूलाई के भन्न चाहनुहुन्छ एकदम विशेष विशेष?
3: विशेष त ठिकै छ, आफ्नो त्यहाँ स्वास्थ्य ख्याल गर्नु.
2: हजुर.
3: अब अहिले बिएसबिएसमा यहाँ सबैसँग भेटघाट भइरहेछ, ठिकै छ भन्न चाहन्छु.
2: अर्कोचोटि आउँदाखेरि भाउजूलाई पनि ल्याउनु पर्छ है दाजु.
3: हुन्छ हुन्छ, लिएर आउँछु
2: एकदमै. अब भाउजू तपाईँ होइन घुम्न आउनु पर्यो, अब गर्मी मौसममा चाहिँ गर्मी छल्नु पर्यो
3: होइन.
2: अब अहिले जसरी तपाईँ आएर चार पाँच दिन छल्नु भयो नि त होइन, कहाँको 43 डिग्री सेल्सियस एन्ड कहाँको 26 डिग्री सेल्सियस होइन दाजु, एकदमै आकाश जमिनको फरक भयो नि त. हजुर. सो गर्मी मौसममा चाहिँ यता घुम्न आउनु पर्यो, अनि जाडो मौसममा फेरि उता जानु पर्यो, एकदमै. हजुर हजुर. अब त यसो घुमघाम पनि गर्नु पर्यो, कति काम काम गर्ने होइन. हजुर. अब भाउजूलाई पनि लिएर आउनु होला होइन. अब भक्तपुर जानुपर्छ, अब काठमाडौँ र ललितपुर त तपाईँले देखिहाल्नु भयो होइन, भक्तपुर पनि घुम्नु पर्यो नि त. एकदमै. र अब विभिन्न हाम्रा मन्दिरहरू छन् होइन,
3: हाम्रो त पुरानो धार्मिकहरू छ नि, पुरानो हाम्रो ऐतिहासिक चिजहरू छ,
2: एकदमै
3: पनि हेर्नुपर्छ.
2: हजुर. र धार्मिक स्थलहरूमा पनि जानुपर्छ दाजु. अर्को चोटि अलि लामो बिदा लिएर आउनु होला.
3: हुन्छ
2: है. भाउजूलाई पनि लिएर आउनु होला, अनि हामी फेरि सँगै भेटौँला, अनि घुमौँला पनि है. ओके. कार्यक्रम परदेशीको सन्देशमा आउनु भएको छ. अब अन्तमा त हामी गीत त सुन्छौँ नै होइन दाजु. अब तपाईँले कस्तो खालको गीत सुन्न रुचाउनुहुन्छ?
3: मलाई सबै खालको गीत त मनैपर्छ. अब यो अन्जु पन्तको एउटा गीत राखिदिनुहोस् न जुन भाइले. हुन्छ
2: ल. हुन्छ. अन्जु पन्तको गीत विशेष विशेष डेडिकेसन कसलाई?
3: मेरो विशेष जीवन सङ्गिनी, अनि अहिले कार्यक्रम सुनेर जो बस्नु भएको छ सबै सबैलाई मेरो मसँग मेरो नामसँग परिचित सबैलाई भन्न चाहन्छु मैले.
2: हजुर. हुन्छ युक्त दाई, तपाईँले सुन्न चाहनुभएको गीत हामी राख्छौँ, र यो गीत सुन्दै हामी तपाईँबाट भने बिदा माग्छौँ.
3: हजुर. ल नमस्कार.
2: हजुर नमस्कार. कार्यक्रम सुन्दै गर्नु होला.
3: हुन्छ.
2: हस् धन्यवाद. हजुर. कार्यक्रम सुनेर अनि भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद भन्दै निशा गुरुङ आगे चाहन्छु. नमस्ते, शुभ दिन, बाई.

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોરખા રેડિયો રેડિયો ગોરખા રેડિયો
1: सलबुर्ते ले चीन विरुद्ध शतक बनाउनु भएको छ। सिंगापुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि बुर्तेलले 35 बलमा शतक पूरा गर्नुभएको हो। बुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाउनु भएको छ। उहाँ 43 बलमा 129 रन बनाएर आउट हुनुभयो। उहाँको इनिङ्समा कुल 16 छक्का प्रहार भएको थियो। जारी खेलमा नेपालले 18 ओभरमा 2 विकेटको क्षतिमा 271 रन बनाएर खेलिरहेको छ। एसियाली खेलकुदमा छनौट हुने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज निर्णायक खेल खेल्दैछ। मलेसियाको बायोमास ओभलमा हुने खेलमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बिहान 12:15 शुरू हुनेछ। यो खेल तेस्रो स्थानका लागि निर्णायक भएकाले नेपालका लागि एसियाली खेलकुदमा स्थान पक्का गर्ने अन्तिम अवसर हो। जित हासिल गरे नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ भने पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि सेमी फाइनलमा घरेलु टोली मलेसिया सँग 2 विकेटले पराजित भएपछि नेपाल तेस्रो स्थानका लागि पुगेको हो। समूह चरणमा भने नेपालले चीनलाई 19 रनले हराएको थियो। यस छनौटबाट मलेसिया र थाइल्याण्ड भने एसियाली खेलकुदका लागि पहिले नै छनौट भइसकेका छन्। मुलुकभित्र दुईवटा सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले अरू ठाउँमा पनि सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ।
2: नागढुङ्गा 900 सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्ध बाबा सुरुङ मार्ग पनि निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले टोखा छहरी सुरुङ मार्गको स्थित सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। सो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूल मासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी थानकोट चितलाङ माझीटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। नागढुङ्गा 900 सिस्ने खोला सुरुङ मार्गको कुल लम्बाई 2688 मिटर रहेको छ। सो सुरुङ मार्ग निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी छ। मुलुकभित्र सड़क सुरुङ मार्ग निर्माणले गति लिइरहेको बेला अर्थमन्त्री डाक्टर सोनी मुवाकले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा थप नयाँ परियोजना अगाडि बढ़ाउने उल्लेख गर्नुभएको छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अघि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरी 760 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ।
1: आज विश्व श्रुतिजन्य पदार्थ विरुद्धको दिवस नेपाल सहित विश्वका विभिन्न मुलुकमा चेतनामूलक कार्यक्रम सहित मनाइँदैछ। नेपालमा श्रुतिजन्य पदार्थका कारण करिब वार्षिक 39,000 जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर करिब 1,30,00,000 मानिस श्रुतिजन्य पदार्थको प्रयोगमा संलग्न रहेको बताइएको छ। विश्वमा श्रुतिजन्य पदार्थका कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 मनाइने विश्व श्रुतिजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन WHOले नयाँ पुस्तालाई श्रुति तथा निकोटिन जन्य उत्पादनको लतबाट जोगाउन सरकारहरूलाई विशेष आग्रह गरेको छ। अनुसार किशोर उमेर समूहमा विद्युतीय चुरोट र निकोटिन पाउचको प्रयोग तीव्र रूपमा बढ़िरहेको छ। डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमा प्रतिबन्ध विज्ञापन तथा प्रवर्धन रोकथाम र सार्वजनिक ठाउँलाई पूर्ण रूपमा धूम्रपान तथा भेपमुक्त क्षेत्र बनाउनु पर्नेमा जोड़ दिएको छ। यात्रुहरूलाई युरोपेली विमानस्थलमा फर्किँदा आफ्नो उडानका लागि कति समय अघि पुग्ने भन्ने बारे एयरलाइन्ससँग अग्रिम जानकारी लिन आग्रह गरिएको छ। विजेयरका बेलायत प्रमुखले नयाँ सीमा जाँच प्रणालीका कारण लामो लाइन लाग्न सक्ने भएकाले यात्रुहरूलाई कम्तीमा 3 घण्टा अगाडि विमानस्थल पुग्न सुझाव दिएका छन्। नयाँ प्रणाली अन्तर्गत पासपोर्टमा छाप लगाउने सट्टा फिंगरप्रिन्ट लिने व्यवस्था गरिएको छ। तर यात्रा संगठन एप्टाका सन टिप्टनले भने सही व्यवस्थापन भए लामो समय कुर्नु नपर्ने बताउनु भएको छ।
3: The EU did give them powers to step these checks down if unreasonably long queues were developing. They call them contingency plans. So I think that's the most important thing that airports, they do see this problem is developing, that they let people through without doing all of these checks, because they can do that.
1: नमस्कार।
0: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

श्रोताहरू, अब हाम्रो यो रेडियोको साहित्यिक कार्यक्रम दोभानको समय सुरु भइसकेको छ। म मेरा आदरणीय श्रोताहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। त हामीले विगत दिनहरूमा पनि नेपाली साहित्यका चर्चित व्यक्तित्वहरूलाई पस्कने गरेका थियौँ। उहाँका रचनाहरू, उहाँको जीवनीका सन्दर्भहरू र उहाँका चाहिँ साहित्य यात्राका प्रसङ्गहरूलाई हामीले यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। त आज यो कार्यक्रममा हामी यहाँहरूलाई केही कविका कविताहरू पस्कने जमर्को गर्दछौँ। त्यही समकालिक कविहरू जो धेरैजसो चाहिँ यो धनकुटाको सेरोफेरोमा जोडिनु भएको छ र अनि यो रेडियो धनकुटा एफएमसँग पनि विशेष गरिकन सम्पर्कमा हुनुहुन्छ, त्योसँग जोडिनुभएका कविका केही कविताहरू आजको हाम्रो यस बसाइको विषय चाहिँ हुने छ र प्रसङ्ग रहेमा हामी कतिपय स्रष्टाहरूलाई पनि हाम्रो कार्यक्रममा जोड्ने प्रयत्न गर्नेछौँ र यसमा हामी कविता मात्र नभएर गीतहरू पनि पस्कन्छौँ, गजलहरू पनि पस्कन्छौँ यथासम्भव। त अहिले मैले सर्वप्रथम एउटा कविता लिएको छु, सम्झना अझै ताजा छ। यसका लेखक हुनुहुन्छ विदुर खवासज्यू। यो चाहिँ उहाँको चियासँग कविता कार्यक्रम अन्तर्गत तयार भएको र उहाँले सुनाउनु भएको कविता हो, सम्झनामा अझै ताजा छ। बाल्यकाल बितेको त्यो गाउँ जहाँ हरेक पाइलामा सुनिन्थ्यो हाम्रो हाँसो, आज उही बाटाहरू सुनसान छन्, कुहिरोले ढाकेको जस्तो एकान्त छन्। सिमलको रुख मुनि टोलाउँदै गरेका दिन अलिकति मिठास, अलिकति छटपटी, घाम लाग्दा पाखामा रमाएका हामी, बादल लाग्दा ओत खोज्ने रमाइला ती घडी। घाँस दाउरा गर्नु केवल काम थिएन, त्यो त हाम्रो मिलनको बहाना थियो। भालु देखेको नाटक गर्दै हराउनु, भालु देखेको नाटक गर्दै डराउनु, बाघ देखेको नाटक गर्दै डराउनु, अनि फेरि हाँस्दै हाँस्दै एक अर्कामा समाउनु, कति रमाइलो थियो ती दिन। ओह्रालो बाटो उकालो झरना, कति मिठा थिए ती स्वाभाविक कथाहरू, जङ्गलको भाले बाँदर जस्तै उफ्रनु, माटोले भिजेको गोठालोको सुगाईमा रमाउनु। चौताराका रुखहरूले अझै पनि थामेका छन् हाम्रो बालकपन गोप्य वार्ता, बाँसको झ्याङमा खोज्ने पाथीका चूर्ना र भित्तामा टाँसिएका बाल्य स्मृतिका चिन्हहरू। आज चाहिँ साथीहरू छैनन्, कुन देश कुन नगर पुग्यौँ हामी, केही विदेशमा कोही विदेशमा कोही सहरको भिडमा, तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि छ, तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि छ।

श्रोताहरू, अब हामी अर्को एउटा कविता यहाँहरूलाई पस्कँदैछौँ। चियासँग कविता भित्र समेटिएका एउटा कविता छ भीम राईज्यूको, भाग्यवादको माके साङ्लोमा मेरो भाग्य। म जन्मदा कुनै बन्धन थिएन, म जन्मदा कुनै बन्धन थिएन, च्या च्याको रुन्ची आवाजमा एउटा उन्मुक्त खुला संसार, धरती फैलिएको आकाश जस्तै, खुला आकाशमा हावा उडेको बतास उस्तै, दौडिन सक्थेँ जति म दौडन्थेँ, उड्थेँ म जति उड्न सक्थेँ, जसरी उडेर हावा जस्तै पुग्न सक्छ, जसरी उडेर बादल जहीँ पुग्न सक्छ, अब त्यो मेरो बालपन कति स्वतन्त्र स्वच्छन्द गरे आनन्द थियो। समयलाई रोक्न सक्ने मेरो सामर्थ्य थिएन होइन, उमेरलाई छेक्न नसक्नु मेरो बलबुता होइन, समय र उमेरको चक्रव्यूहमा म जाकिँदै गएँ, परम्परागत पुरातन रीतिले मलाई बाँध्दै लगे, फैलिएको मेरो आकाश साँगुरिँदै गयो, हावासँगै उड्ने इच्छाहरू मुर्झाउँदै गए, दौडिने मेरा पाइलाहरू भासिँदै गए, र रूढिवादको सीमित घेराभित्र वैधानिक संस्थाहरूले बनाएको नियम कानुनभित्र र अदृश्य अस्पष्ट अलौकिक ईश्वरीय वरदान प्राप्त मेरो हस्तरेखा र ज्योतिषी बाले कुरिदिएको जन्म कुण्डलीमा मेरो भाग्य र भविष्य दाबिसन पुगे, मेरो भाग्य र भविष्य टाक्सिन पुगे। मैले प्राप्त गरेको डिग्रीको सर्टिफिकेटले मलाई श्रम गर्न सिकाएन, ठाडो बात सिकायो, मलाई पढाएको शिक्षाले सिप सिकाएन, कुरा गर्न सिकायो, मैले गफ हाँक्दा औधी जाने, ठुला कुरा गरेर ठालु पल्टिन जाने, अरूबाट आफूलाई सम्मानको अपेक्षा गरे, आफूले अरूलाई सम्मान गर्न जानिन, ठुला ठुला गफ चुट्न जाने, श्रम गर्न चटक्कै जानिन, कुराले त चिउरा नभिज्ने रहेछ, म साँच्चिकै पढन्ते बेरोजगार भए। भविष्यवाणी कोरिएको मेरो जन्म कुण्डलीमा, हस्तरेखाले डोर्याएको मेरो भाग्य रेखामा, छैठीको दिनमा भावीले लेखिदिएको मेरो खप्परमा, जीवनले आर्जन गर्ने धन सम्पत्तिका हिसाब किताब, मैले प्राप्त गर्ने शैक्षिक उपलब्धि र ज्ञान गुणका कुराहरू, मैले प्राप्त गर्ने मान सम्मान पदवी र अलङ्कारहरू, देश विदेश सैर गर्न पाउने सुन्दर अवसरहरू, प्रेम विवाह र सन्तानका सुख शैलहरू पिछट्टै राम्रा छन् भनेर खुटखुट पहिल्याएका हुन् ज्योतिषीवाले, तर खोइ भाग्यमा छ भनेर लडी लडी नआउने रहेछ त। मध्याह्नको हावा फिरिसकेपछि अझ भजौँ अझ भनौँ, दिन ढल्किएर घामले खुइ खुस पार्न लाग्दा फेरि पनि आफ्नो जीवनको भोगेका वास्तविक यथार्थतिर, आफ्नो जीवनले भोगेका वास्तविक यथार्थतिर राज्यको अनेक शासन कुशासनले थिचिएर आफ्नो अनुहारतिर, सामाजिक परिवेशमा जगडिएका अनेकन धारणाहरूतिर फर्किएर एउटा ठुलो ऐना अगाडि म ठिङ्ग उभिन्छु, ऐनाभित्र देखिने मेरा दृश्यहरू एकपछि अर्को क्रमशः घुमे जसरी फन फन घुमिरहन्छन्, कुमालेको चक्र घुमे जसरी, कि दृश्यहरू झिरमिर झिरझिर झिरझिर सेतो कालो रङ्गमा एक मूर्त अमूर्त जस्तो, जीवनका रङ्गहरूमा राजनीति घुसे जस्तै, रूढिवाद र भाग्यवादमा जीवन अल्झिए जस्तै, ईश्वरीय वरदानको लीला मानेर नेपथ्यबाट कसैले ज्ञानी जानी जाने खेलाए जस्तो, भाग्यवादको माके साङ्लोमा फसाएको मेरो जस्तो थुप्रै थुप्रै अभागी भाग्यमानीहरूको। म जन्मदा कुनै बन्धन थिएन, च्या च्या च्याको रुन्ची आवाजमा। यो कविता थियो भीम राईज्यूको। यो सुन्दर कविता जो हाम्रो जीवनको यथार्थलाई, जीवनका समस्याहरूलाई यो कविताले, कविताको भाकामा
बोलिरहेको छ।

0: रेडियो
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ
3: यसपछि अब हामी अर्को एकजनाको कविता कमला भण्डारी बरालको कविता छ छोरी शिक्षित बनाऊ भन्ने यसको शीर्षक रहेको छ र यो शार्दूल विक्रीडित छन्दमा लेखिएको छ अब म पढौँ है त कस्तो रहेछ कविता छोरी शिक्षित बनाऊ छोरी हुन् गृहकी सुचालक जहाँ आदर्श कि वाहक त्यही घरमा सब मेला हुन्छ सँगै हो यो वाक्य हो शाश्वत हाम्रो देश अझै पछि छ भरमा छोरी पढाउँ सनै छोरीलाई बिगारने मूल जरा हो अन्धविश्वास नै हो यो देश भ्रुकुटीको सुनिदिनुहोस् उत्तर दिँदै उत्तर तेरै चम्कने सीताको ममता छ यो मुलुकमा दक्षिणमा लम्किने यस्तो उच्च विराट राष्ट्र बीचमा दासत्वको कारण छोरीलाई निचा गर्यो किन सक्रिन यो सम्झन आमाकै भोल हो ठुली भइसके नानी विचारौँ अब राम्रो योग ठिटो विचार गराए बिहा गरौँला तब बिग्रन्छन् यदि माइते बसिरहे भन्दै हतारो हुँदा साह्रै मूर्ख परेर जीवनसँगै आत्मा जल्यो सम्झदा छोरी चालक हुन् पढाऊ सबले यो राष्ट्र चम्काम हुन छोरी पालक हुन् अबुजन बनाऊ सद्भाव बर्साउन हुन् पाङ्रा रथका दुवैजन भने छोरी ठगिए किन हे बाबा अब सम्झनुहोस् यदि कुरा यी देश कि हुँदैन हो आवश्यक ज्ञानको तर कठै धेरै बस्यो रे दिलो

सारा मानिस धेर मूर्ख भनिदा गिर्दै गएका तल आफ्नो धर्म र संस्कृति सबै भुले वैदेश श्रृङ्गारमा हिँड्ने यी सब राष्ट्र घातकहरू के गर्दछन् चिन्तन ठान्छन् उच्च बन्यो भने सहर यो उच्च बन्यो देश त गाउँका पछि गर्दछन् गरिरहन् यसले बढ्यो तिक्तता सारा गाउँ छरेर ज्ञान मजुरा छोरे पढाउँ अरे हाम्रो राष्ट्र हुँदैन उन्नत बुझौँ नारी पछाडि परे हे बाबा महतारी अब बुझौँ छोरा र छोरी दुवै आफ्नै सन्तति हुन् बुझेर यी कुरा शिक्षित बनाऊ सबै आफ्नै कोख फुटेर जन्मन गए तिम्रा दुवै बालक छोरीलाई दिएर ज्ञान सबले बन्नु पर्यो उन्नत आहा छोरी शिक्षित बनाऊ यो शीर्षकको कमला भण्डारी बरालले चियासँग कविताका क्रममा लेख्नु भएको यो कविता हामीले अहिले वाचन गरेर सुनायौँ छोरीहरूलाई हामी शिक्षित बनाऊ छोरा र छोरीमा हामीले विभेद गर्नु हुँदैन छोराले पनि आफ्नो इज्जत प्रतिष्ठा बढाए जस्तै गरिकन छोरीहरूले पनि कुलको आफ्नो परम्पराको आमा बाउको नाम इज्जत प्रतिष्ठा चम्काउन सक्छन् उनीहरूले पनि देश विदेशमा आफ्नो नाम चम्काउन सक्छन् उनीहरूलाई अवसर दिनुपर्छ उनीहरूलाई पढाउनु पर्छ उनीहरूले अवसर पाए भने छोराहरूले त्यतिकै कीर्तिमानी कर्म गर्न सक्छन् भन्ने यो भावनामा लेखिएको कमला भण्डारीज्यूको यो कविता पछि फेरि हामी एउटा अर्का पढ्दछौँ श्रोताहरू अर्को एउटा कविता म यहाँहरूलाई पस्काउँदैछु अभाव भन्ने शीर्षकको तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ अङ्गालो भरिनेछ तर हात खाली हुनेछ उज्यालो छाउनेछ तर ध्यारोको अभाव हुनेछ सुखले शिखर पुग्ला चुम्ला तर पीडाको अभाव हुनेछ खुसीको छाँगा भनेर उर्लने छेउ तिमी मलाई भत्किने तलाउहरूको अभाव हुनेछ सुविधा भन्ने छौ तिमी मलाई अप्ठ्याराहरूको अभाव हुनेछ चौडा सडक बनेर फैलिने छौ मलाई यात्राहरूको अभाव हुनेछ हाँसो मिल्नेछ आँसुको अभाव हुनेछ समाधान मिल्नेछ समस्याको अभाव हुनेछ स्पर्श पाउनेछु अनुभूतिको अभाव हुनेछ मलहम पाउनेछु घाउको अभाव हुनेछ तिमी नतिजा बनेर आउनेछौ मलाई परीक्षाको अभाव हुनेछ यसकारण अहिले आउँछु नभन्नु म आफूलाई अभावमा दबाव दिन चाहन्छु म अभावहरूकै हात समातेर तिमीसम्म पुग्न चाहन्छु किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु।

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो। गोर्खा रेडियो।
2: श्रोताहरू, अब म अर्को एउटा कविता पस्कन गइराखेको छु। त यो कविता रविन कुमार रायज्यूले लेख्नु भएको हो। यो पनि चियासँग कविताको सन्दर्भमा प्रस्तुत भएको एउटा सुन्दर कविता छ। आमा मेरी आमा भन्ने शीर्षक यसको चाहिँ रहेको छ। त उहाँ लेख्नुहुन्छ यो कवितामा, परदेश भयो जाली आमा, परदेश भयो जाली आमा, तिम्रो कुख भयो खाली आमा, साउको ऋण बोकेर आएँ, घरको यादमा घर धर धरी रोएँ आमा मेरी आमा। गाउँघरको याद भिसरी आउँछ, ती साथीसँगै के गर्दै बस्छ, दसैँ तिहार केही नभनी आँखाबाट आँसु रसाएर झर्छ आमा मेरी आमा। साउको ऋण तिर्नु छ आमा, परदेश आएँ छोडेर घर, आफ्नो ख्याता गर्नु है आमा, आफ्नो ख्याल गर्नु है आमा, दुई वर्षपछि फर्किएर फर्कने छु म घर आमा मेरी आमा। के गर्नु आमा, यस्तै नै भयो, साउको ऋणले छुट्टी नै पार्यो, परदेश भयो जाली आमा, तिम्रो कुख भयो खाली आमा आमा मेरी आमा। आमा मेरी आमा, तिम्रो माया सम्झिँदा रोइरहन्छ मन आमा मेरी आमा। देश परदेशले छुटा देश परदेशले छुटायो, बाँधिरहन्छ माया र बन्धन आमा मेरी आमा। परदेश भयो जाली आमा, तिम्रो कुख भयो खाली आमा। यो कविता थियो रविन कुमार राईजीको आमा मेरी आमा भन्ने शीर्षकको। अब यो कविता पछि एउटा अर्को चाहिँ कविता मैले लिएको छु हातमा। त्यो कविता रहेको छ जीवनको यात्रा एक अस्तित्व भन्ने कविता, गद्य कविता रहेको छ। आकाश मौन प्रश्न जस्तै फैलिएको छ, आकाश मौन प्रश्न जस्तै फैलिएको छ, जहाँ शब्दहरू पुग्न सक्दैनन् तर विचारहरू अनन्तसम्म यात्रा गर्छन्। जुन इतिहासको आँखा जस्तै अँधारो युगमाथि झुल्किन्छ र मानिसका सपनामा आइदिन्छ उज्यालो अभिलाषा बनेर। बादलहरू अस्ती सत्ताको प्रतीक आकाशमा घुमिरहन्छन् अनवरत, कहिले वर्षा बनेर झरिदिने अनन्तताको आँसु झैँ, त कहिले चट्याङको गर्जन बनिदिन्छ झिटो आश्वासन दिलाए झैँ। इन्द्रणी सङ्घर्षपछि जन्मिएको सम्भावनाको सौन्दर्य हो, जहाँ पीडा र सुन्दर आशा एकै रङ्गमा निस्मिसिएका हुन्छन्। खोलाहरू मानव जीवनका प्रारम्भ हुन्, साना कमजोर र निर्बल तर आफ्नै अनन्त लक्ष्य प्राप्तिमा बगिरहेका छन् निरन्तर। नदीहरू समयका धार हुन्, जो बाधा पन्छाउँदै अगाडि बढ्छन्, कुनै परिधि सीमा वा घेरोले रोकिन्न न त रोक्न सक्छ इतिहासको झुटो गौरवले। र समुद्र सभ्यताको अन्तिम प्रश्न, जहाँ सबै नदीहरू खोलाहरू इन्द्रिणी र बादल जुन अनि आकाशले आफ्ना सबै अहङ्कार त्यागेर एकाकार हुन्छन् समयसँगै, त्यही समुद्रको किनारमा उभिएर पर परस पर परदूर क्षितिसम्म एक तमासाले हेर्दै सोत्ने गर्दछु कल्पन्छु, मानिसको जीवन पनि आकाश झैँ फराकिलो, जुन जस्तै उज्यालो, बादल झैँ गतिशील र इन्द्रिणी जस्तै रङ्गीन भएर खोलाबाट सुरु भई नदी बनेर समुद्रतर्फ बग्ने अस्तित्वको अनिवार्य यात्रा रहेछ। यसरी यो कवितामा कवि मनोज राईले जीवनको यात्रालाई आकाशसँग जुनसँग बादलसँग इन्द्रणी खोला र नदीहरूसँग तुलना गरेर एउटा जीवनको अस्तित्वको एउटा छुट्टै पनलाई यो कवितामा प्रस्तुत गर्नुभएको छ। यो कविता निकै राम्रो र मन छुने खालको मैले अनुभव गरेको छु। र अर्को एउटा चाहिँ मैले विश्वकर्मा मनु विश्वकर्माको यो कविता लिएको छु। म आरनमा भरभराइरहेको कोइला, यो बडो गजकको शीर्षक छ। म आरनमा भरभराइरहेको कोइला, मनु विश्वकर्मा। इगौँदेखि कचल्टिएको तिम्रो दिमागको भ्रममा हुर्किएको विकलाङ्ग मनरोगभित्र पर्ने एक अछुत हुँ म। इतिहासदेखि वर्तमानसम्मको हुरहुराउँदो कुरूप अनुहारमा कलङ्कित मान्छे हो मेरो पहिचान। मबाट मलाई नै खोसेर, मबाट मलाई नै अलग्याएर, मबाट मलाई नै अल्मल्याएर मेरो पहिचानबाट वञ्चित मान्छे हुँ। मलाई थाहा छ म यो माटाको पहिलो सर्जक, राग सुर धुन गाई बजाएर नाचे, ठाउँ ठाउँमा खबर सुनाए मेरा शिल्पले, माटोलाई जोडे आँसु हाँसु र जीवनलाई उने, देशको खातिर कयौँ पटक बलिदान गरे, तै पनि कुरु पहिचान बोकेको मानिस हुँ म। आज पनि स्वतन्त्र भएर जीवनका चरण चरणको खुसी मिल्दैन, प्रेम गरेको न्युमा मनु मर्नु पर्छ, मन्दिर पसेकै न्युमा कुठिनु पर्छ, पानी छोएकै न्युमा काटिनु पर्छ। मेरा कला सिप र आविष्कार उद्योगमा परिणत हुँदा तिम्रो पहिचान बन्यो, उही सिप गर्नेमा उही श्रम गर्नेमा, तिमी गर्दा तिमी उच म निच कसरी, तिमी छुत म अछुत कसरी, तिमी धनी म गरिब कसरी। अत्याचारको डगरभित्र नाहकमा जीवन फाल्न विवश पुर्खाको कसम, नयाँ युगमा उदाउँदो प्रभाती किरणको कसम। अब मेरा आँखा बन्द हुने छैनन्, मेरा उठ कलेटी पर्ने छैनन्, मेरो कलम लेखिरहने छु। तिमीले जबरजस्ती लादेको पहिचान फ्याँकेर म मान्छे नभएसम्म, मलाई दमनको खागमा उन्जन्मिएको अद्भुत मिसाइल नभन्नु, तुफानको हङ्कारमा पहि चम्किएको फुलुङ्गु भन्नु, मलाई आरनमनमा भरभराइरहेको कोइला भन्नु, मलाई आरनमा भरभराइरहेको कोइला भन्नु। यो कविता थियो मनु विश्वकर्माको, म आरनमा भरभर रहेको कोइला भन्ने शीर्षक रहेको थियो। श्रोताहरू, अब अर्को एउटा कविता मैले दृष्टि श्रेष्ठ बहिनीको लिएको छु। उमेर जसले मलाई सिकायो भन्ने यो कविता रहेको छ। उहाँको कविताको शीर्षक छ उमेर जसले मलाई सिकायो। हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, तर जिब्रोले ती सबै शब्दहरू सम्हाल्न सक्दैन, सबै कुराभित्रै थुनिन्छ अनि आँखामा नबोलिएका भावनाहरू चम्किन्छ। यो उमेर हाँसो जहाँ हाँसो र आँसु एउटै अनुहारमा भेटिन्छ, सुख र पीडा एउटै मनमा मिसिन्छ। कसैले ठिक छ नि भन्छ, तर भित्रको चोट कसैले देख्दैन। कहिले काहीँ त लाग्छ सबैलाई खुसी राख्ने काममा आफै कहाँ हराएको छु कि, सानो कुराले पनि मन पोल्छ, शब्दहरू काँडो झैँ घोचिन्छ। यो उमेर जहाँ जतिले भन्छन् म ठुलो भइसकेँ, तर संसार भन्छ तिमी त बच्चा हौ, अनि त्यही बिचमा आफ्नो पहिचान खोज्दै भड्किन्छ मन। आमा भन्छन् बाहिर नजा, बाबा भन्छन् राम्रोसँग पढ, तर भित्रको स्वर भन्छ किन कसैको मेरो कुरा सुन्दैन। यो उमेर जहाँ रिस चाँडै उठ्छ तर बोल्ने शब्द भेटिँदैन, जहाँ आँसु सजिलै बग्छ तर कारण आफै बुझिँदैन। यो उमेर जुनले सिकाउँछ मौन रहँदा पनि धेरै कुरा भन्न सकिन्छ, पीडाभित्रै पनि मुस्कान खोज्न सकिन्छ। यो उमेर जहाँ गल्ती सिकाई बन्छ, जहाँ आँसु साहस बन्छ, जहाँ हराएको आत्मविश्वास फेरि आफ्नो बाटो फेला पर्छ। र अन्त्यमा जब भोलि हामी फर्किएर हेर्छौँ यो सबै पीडा आँसु र डर सम्झिँदै भन्छौँ त्यो हाम्रो उमेर थियो जसले हामीलाई बलियो बनायो। श्रोताहरू यिनै विभिन्न श्रोता विभिन्न रचनाकारहरूको कविता सहित अब हामीले छुट्टी लिने बेला भएको छ। त हाम्रो यो दोभान साहित्यिक कार्यक्रमबाट आज हामीले यहाँहरूलाई विभिन्न रचनाकारहरूको रचना मूलत कविता हामीले प्रस्तुत गर्यौँ र आगामी दिनहरूमा पनि हामी यसै गरी यहाँहरूका रचनाहरू प्रस्तुत गर्नेछौँ। यहाँहरू पनि यो हाम्रो बिएफबिएस गोर्खा ब्रिटिस रेडियोमा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ र आफू प्रत्यक्ष टेलिफोनमा जोडिएर पनि आफ्ना रचना वाचन गरेर आफै सुनाउन सक्नुहुन्छ र आफ्नो आवाज नेपालमा मात्र होइन बेलायत क्यानाडा अमेरिका ब्रुनाई हङकङ सिङ्गापुर भारत जहाँ जहाँ नेपालीहरू अस्ट्रेलिया जहाँ जहाँ नेपालीहरू छरिएर रहेका छन् ती धेरै नेपालीहरूले यो ब्रिटिस गोर्खा रेडियोलाई आफ्नो प्यारो साथीको रूपमा लिने गरेका छन् र आफैसँग चाहिँ यसको चाहिँ मधुर ध्वनि यसका विभिन्न कार्यक्रमहरू सुन्ने गरेका छन्। तपाईँको आवाज संसारभरि छर्न चाहनुहुन्छ, तपाईँको आवाजबाट आफ्ना रचनाहरू संसारलाई सुनाउन चाहनुहुन्छ भने त यसै रेडियोबाट हामीसँग जोडिनुहोस् र हामी तपाईँको आवाजलाई संसारभरि फैलाउँछौँ तपाईँका रचनाका माध्यमबाट। यिनै विचारका साथ आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। आजको दिन मङ्गलमय होस्, शुभ होस्, धन्यवाद।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: क्रिकेटको टोलीले चीनलाई 314 रनको लक्ष्य दिएको छ। सिङ्गापुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रन बनाउनु भएको हो। भुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने कीर्तिमानी पनि बनाउनु भएको छ। त्यस्तै कुशल मल्लले 85 र कप्तान रोहित पौडेलले 69 रन बनाउनु भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबाट मधेसले अपेक्षा कम र उपेक्षित बढी भएको महसुस गरेको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट वाचन गर्दै जाँदा मधेस प्रदेशको राजधानी जनकपुर धाममै कयौं वर्षदेखि अल्पत्र अवस्थामा रहेको राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि बजेट विनियोजन गरिने अपेक्षा थियो। सायद त्यही विश्वासले मधेसमा खास गरेर जनकपुर धामका युवा जमात आगामी आर्थिक वर्षको बजेटलाई बडो महत्वका साथ हेरेका थिए। तर साँझ हुँदाहुँदै त्यो अपेक्षा र विश्वासमा वर्तमान सरकार खरा उत्रिएन। परिणाम स्वरूप जनकपुरका युवाहरूमा राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण नहुने चिन्ता बढ्न थालेको छ। सम्भावना र विश्वासमै दुनियाँ टिकेकाले जनकपुरका युवाहरू पनि बालिन शाह नेतृत्वको सरकारप्रति आशावादी छन्। राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य चाँडै सुरु हुनेमा पूर्व क्रिकेटर समेत रहनुभएका धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे विश्वस्त हुनुहुन्छ।
5: अब यसो त हामी आशावादी हुनुपर्छ, किनभने हामीले नचाहेसम्म त केही पनि हुँदैन। सरकारले चाहनु पर्यो त हामी हरेक कालो हुँदैन। अहिले यो चर्चा परिचर्चाको विषय त बनेको छ नि, त्यो ठुलो कुरा दुःख हुन्छ।
4: सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले केही दिन अघि मात्र राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण स्थलको स्थलगत निरीक्षण गरेर जानु भएको थियो। खेलकुद पूर्वाधार तर्फ सरकारले 4.3 करोड रुपियाँ बजेट विनियोजन गरे पनि त्यसमा रंगशालाको लागि बजेट छुट्याएको सुनिएन। रंगशाला निर्माण कार्य प्राथमिकतामा नपरेपछि निराश मधेसलाई बजेटले खासै सम्बोधन गर्न नसकेको अर्थविदहरूको बुझाइ छ। नयाँ सरकारबाट अपेक्षा गरिए पनि मधेस उपेक्षित भएको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक ज्ञानेन्द्र मल्लिकले तर्क गर्नुभयो।
6: देखिन्छ बजेटको न्यून हिस्सा चाहिँ मधेसमा परेको हामी पाउँछौँ। त्यसै केही छाटफुट मात्रै हामी पायौँ। मधेसमा जुन छ त्यो कृषिको लागि बढी चाहिँ अपेक्षा छ हामी, तर त्यस्तो पाएनौँ हामी।
4: जनकपुर धामलाई वैवाहिक गन्तव्य तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने विषय भने आएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत वर्ष आफ्नो बजेट वक्तव्यमा पनि यो दुवै विषय समेट्नु भएको थियो।
3: गएको 24 घण्टामा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने 1994 सवारी चालक कार्यवाहीमा परेका छन्। योबाट 5,41,000 रूपियाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका, तीव्र गतिमा सवारी चलाउने, सिग्नल उल्लंघन गर्ने, लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने तथा अव्यवस्थित पार्किङ गर्ने लगायतका चालक कार्यवाहीमा परेका हुन्। अमेरिकामा गरेको एक नयाँ अध्ययनले मोबाइल फोनको अत्याधिक प्रयोगका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी बढ्दै गएको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा गरिएको अध्ययन अनुसार सहभागी मध्ये आधाभन्दा बढ़ी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा 1 घण्टा मोबाइल प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र अध्ययन क्षमतामा नकारात्मक असर पारिरहेको जामा पेडियाट्रिक्स जर्नलमा प्रकाशित प्रतिवेदनमा रहेको सीएनएनले जनाएको छ। विज्ञहरूका अनुसार पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कको स्मरण क्षमता र भावनात्मक नियन्त्रण कमजोर हुने गर्छ। अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले किशोर किशोरीहरूलाई दैनिक 8-10 घण्टा निन्द्रा आवश्यक हुने सुझाव दिएको छ। विज्ञहरूले अभिभावकहरूलाई आफ्नै व्यवहारबाट उदाहरण प्रस्तुत गर्न, परिवारमा स्क्रीन प्रयोगको नियम बनाउन तथा सुत्ने कोठाबाट मोबाइल र अरू उपकरण हटाउन सुझाव दिएका छन्। बेलायत, अमेरिका र अस्ट्रेलियाले संयुक्त रूपमा पानीमुनि सञ्चालन हुने ड्रोन विकास गर्ने परियोजनाको घोषणा गरेका छन्। यो परियोजना 3 देश सम्मिलित ओकस सैन्य गठबन्धन तथा सुरक्षा साझेदारी अन्तर्गत अघि बढ़ाइने भएको हो। बेलायतले परियोजनामा 15 करोड़ पाउण्ड लगानी गर्ने जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथका अनुसार यो परियोजनाबाट विभिन्न किसिमका बहुद्देश्य र अनुकूलन गर्न सकिने पानीमुनिका यन्त्रहरू विकास गरिनेछ। सिंगापुरमा आयोजित रक्षा सम्मेलनमा बोल्दै रक्षा मन्त्री हेक्सेथले अमेरिका इरानसँगको सम्भावित युद्ध पुनः शुरू गर्न पूर्ण रूपमा सक्षम रहेको पनि बताउनु भएको छ।
7: And I had a chance to talk to President Trump this morning. He wanted me to reiterate how patient he is in ensuring that with America undertaking this kind of historic endeavor, any deal will be a good one, a great one.
2: यो PFBS गोरखा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडाबीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साथी म तुलसीको हार्दिक नमन।

आदर श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग हाम्रो सामाजिक परिवेशसँग कतिको मेल खान्छ भनेर हामी खोजिरहन्छौँ निहालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत। यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा साङ्गीतिक बसाइमा छौँ हामी यो क्षण यो बेला बिएबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा। र आज पनि श्रोताहरू, सधैँ जस्तै म यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीत राख्नेछु र पक्कै पनि तपाईँ आदरणीय श्रोताहरूले सुनेर साथ दिनुहुनेछ हजुर यही आशाको साथ। अब नै कार्यक्रमको उठानमा सधैँ जस्तै एउटा देशभक्ति गीत राख्न चाहन्छु, देश भोलेको गीत राख्न चाहन्छु। र आज भने चाहिँ म माधव प्रसाद घिमिरेले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु नाटिकाजीको स्वर सङ्गीतमा। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, अहिलेलाई भने यही देशभक्ति गीत यहाँहरू माझमा कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

नेपाली हामी रहौला कहाँ, नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे। आदरणीय श्रोताहरू, एउटा अग्लो अनि दरिलो स्वाभिमान बोलेको गीत जसले यो मेची महाकालीलाई बाँधेको छ, हिमाल पहाड र तराई मधेसलाई बुनेको छ। हामी हाम्रा यी अग्ला हिमाल छ र नै त यो ब्रह्माण्ड यो विश्वमा अग्लिएका छौँ। त्यसैमाथि हाम्रा हरा भरा तराई सुनका टुक्रा जस्तै हो भने हिमाल हिरा हो। अनि यो धरतीको यो पावन भूमिको पहिलो धन भनेको यही देशको माटो हो। यति कुरा यस धरतीमा जन्मेका सबै सबै नेपालीहरूले बुझ्नु छ। मेची र महाकालीका हरेक नेपाली मन मनले यो कुरालाई मनन गर्नु छ र यसैको सम्झना नरहने हो भने संसार कतैबाट देखिने छैन। त्यसैमाथि हाम्रा चाड पर्व दसैँ तिहार लोछार छठ उदौली उभौलीमा बज्ने चुड्का होस् ख्याली होस् या झ्याउरे रोदी हाकपारी साकेला सबै सबैले यसको रौनकता थपेको छ। त्यसैमाथि आदरणीय श्रोताहरू, हाम्रो बहादुरी र जितसँगै हाम्रा हृदय जुर्मुराइरहेका हुन्छन्। यहाँका मादलको तालमा हामी तालमा ताल मिलाउँछौँ। त्यसैले यसैलाई बचाउनु छ अनि सभ्यता फुलाउने हाम्रो हिमाल र हाम्रो पूर्वबाट विश्वमा उज्यालो छर्ने यी शाश्वत सत्यलाई पनि जोगाइराख्नु छ भन्ने एउटा देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरे र यो गीतमा स्वर रहेको थियो नातिकाजीको, सङ्गीत पनि नातिकाजीकै रहेको थियो भने यसमा शब्द भने राष्ट्रकवि माधव प्रसाद घिमिरेको रहेको थियो। सङ्गीतको लय अनि गीतको भाव बोल्ने यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा साङ्गीतिक सुस्केरा

आदरणीय श्रोताहरू, एउटा वाद्य त अर्को जीवनको सहजता स्वीकार्नु पर्दा माया गर्ने मुटुभित्र कसरी गाँठो पर्दछ भन्ने एउटा स्वीकारोक्ति। अझ भने श्रोताहरू, एउटा परदेशी जसले आफ्नो प्रिय मान्छेसँगको त्यो न्यानो साथ छोडेर त्यो प्रियको का घर परिवारको लाख सम्झनाको ठुलो भारी बोकेर जन्मेको ठाउँ हुर्केको गाउँ छोडेर जाँदै गर्दा मन अमिलो पर्दाको बिम्ब समय र परिस्थितिसँगै एकैचोटि सम्झौता गर्नु पर्दाको एउटा प्रतिबिम्ब प्रस्तुत गीत थियो। गीतकार लीलाराज काम्बाङको गीत, रचना शङ्कर थापा इस्माइलको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, यसरी छुटिएर टाढा जाने क्षण नै हो प्रेमी मनहरू झन गाढा हुने, जहाँ मन बुझाउने माध्यम समेत नभइदिँदा छिट्टै फर्किने आग्रह भइदिन सक्दछ।

0: KFBS Gorkha Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
0: PFBS Gorkha Radio
2: हजुर आदरणीय श्रोताहरू बिएबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बिएबिएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ जहाँ म गीतको भाव बोलिरहेको छु सङ्गीतको झन्कार राखिरहेको छु

वास्तवमा साँचो माया गर्नेहरूले आफूलाई नम्बरी सुन जस्तै प्रमाणित गर्ने गर्दछन् र आफूलाई कहिले पनि मायामा आदि राख्न पटक्कै चाहँदैनन्, किमार्थ चाहँदैनन्, जस्तो कि यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार यस्तै कुरा गुनगुनाउनु हुँदैछ।

हजुर आदर श्रोताहरू, मायाले सुटुक्कै तानेपछि हेराइमा माया, बोलीमा माया, अनि टोलाइमा समेत माया नै भएपछि त्यहाँ प्रेम गर्ने प्रेमीहरूले, माया गर्ने मायालु मनहरूले माया पनि खुलेरै गर्दछ, अनि प्रत्युत्तरमा पनि त्यस्तै पुरै मायाको अपेक्षा राख्ने गर्दछ भन्ने एउटा सत्य बोलेको गीत हेमन्त शर्मा र शान्तिश्री परियारको स्वरमा राखे। हेमन्त शर्माकै शब्द अनि सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। हुन पनि आदरणीय श्रोता, माया जालमा परेको समाजले नबुझे पनि स्वयंमा माया गर्नेहरूले भने बुझेकै हुने गर्दछन्। त्यही भएर त प्रेमी मनहरूले आफ्नो प्रिय मान्छेहरूलाई सके सुनकै कचौरीमा गाईको बिगौती दिने हतारो गरिहाल्दछन्।

अदृश्यताहरू मखमली मायाले पुलकित भएको प्रेमी मनभित्र एकाएक उठेको मायाको छाल, जुन छालले नेत्रुक्क मायालु मन भिज्न पुग्दा मन खोलेर आफ्ना प्रिय मान्छेलाई संसारको सबैभन्दा महँगो कचौरीमा राखेर मायाको खुराक खुवाएर पल्काउन खोज्दै गर्दा त्यही माया जालभित्र परेको सम्म कोही कसैले नबुझे पनि माया गर्ने मनले भन्ने मजाले बुझेपछि थोरै शरम, थोरै कौतुलता अनि चरम मायाको पहाड उठ्न पुग्दाको गीत थियो राजन राज शिवाकोटीको शब्द संगीत अनि मदन कृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा। हुन पनि आदरणीय श्रोता, मायाले कतिखेर प्रेमी मनहरूलाई बाँध्ने हो पत्तो चाहिँ हुँदैन है। मन चोर्ने मन बेर्ने खेल प्रेमीहरूले पत्तै नपाई भइदिन सक्दछ।

0: BFBS Go Pop Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा। तपाईँ यो क्षण यो बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। र यसै क्रममा मैले यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीतको भावहरू बलिरहेको छु, सङ्गीतका झन्कारहरू राखिरहेको छु र गीतका लयहरूलाई समेटिरहेको छु। र भर्खरै मैले यहाँहरू माझमा गीतकार बिएम गुरुङ बालुले लेख्नुभएको एउटा गीत राखे, राजेश थापा मगरको सङ्गीत अनि राजेश पायल राई र अमृता लिम्बुको स्वरमा, जुन गीतले आदरणीय श्रोताहरू मायाले मनभित्र हलचल मचाउन पुग्दा ओठ टोकेर मायाको मोहनी छर्ने लुकेर हेर्ने बाट मन भुतुक्कै भएपछि के भएको हो, किन भएको हो, कसरी भएको हो, त्यसैको पत्तो नपाउँदाको एउटा छटपटी र मायाको कौतूहलता बोलेको थियो सायद। आदरणीय श्रोता, हो यस्तै र यसरी लुकेर लाएको माया नै त कहिले पुरानो नहुने होला।

पुरानो हुँदैन माया जुनी जुनी सम्म पनि। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास, समर्पण, त्याग, आँट, भरोसा भइदिएमा र यस्तै बीचमा माया फक्रिएमा त्यस्तो माया किमार्थ पुरानो हुँदैन। मायाको खातिर दसी प्रमाण केही जुटाइरहनु पनि पर्दैन, त्यस्तो माया पुरानो पनि हुँदैन भन्ने भावको यो प्रेमिल गीत राखे मैले यहाँहरू माझमा। गीतकार नारी हस्ताक्षर निलम अङ्गुहाङ राईको गीत रचना, सुरेश अधिकारीको संगीत अनि कुमार सानु र सञ्जीवनीको स्वरमा। आदर श्रोताहरू, अब नै बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गङ्गाको व्यवसायको पुछारतिर आइपुगेको छु र बिसौनीमा यहाँहरू माझमा सत्यराज आचार्य, स्वरूपराज आचार्य र जिना र शैलीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। यो गीतमा शब्द संगीत श्रीकृष्ण बम मल्लको रहेको छ। यही गीतको साथ म भने ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण श्रोतालाई खुसी बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भारतको उत्तर प्रदेश कुशीनगरबाट जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 453 नेपाली नागरिकको उद्धार गरिएको छ। दिल्लीको नेपाली दूतावास उत्तर प्रदेश प्रहरी र नेपाल प्रहरीको समन्वयमा 4 दिनको संयुक्त अपरेशनपछि उनीहरूको उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये 115 महिला र 338 पुरूष छन्। रोजगारीको प्रलोभनमा भारत पुगेका नेपालीलाई बन्धक बनाएर मानसिक तथा शारीरिक यातना दिइएको र परिवारसँग फिरौती रकम समेत मागिएको खुलेको छ। उद्धारपछि अधिकांशलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको छ भने केही माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई नेटवर्किङ व्यवसायको नाममा ठगी तथा दबावमा राखेर रकम असुल्ने गरेको पाइएको छ। उद्धार गरिएका मध्ये धेरैजसो सुदूरपश्चिम लुम्बिनी र कोशी प्रदेशका नागरिक छन्। टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। अधिकारीलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको एसपी गौतम मिश्रले जानकारी दिनुभएको छ। अधिकारी विरूद्ध 6,52,00,000 रूपियाँ भन्दा बढ़ी ठगी तथा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। अधिकारी विदेश फरार भएपछि रेड नोटिस जारी गरिएको थियो। उनी विरूद्ध ललितपुरको सादो बाटोको हाम्रो अटोमोबाइल्सका संचालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी अनुसन्धान शुरू भएको हो। अनुसन्धानका क्रममा ठूलो रकमको कारोबार देखिएपछि सम्पत्ति शुद्धिकरणको मुद्दा समेत थपिएको प्रहरीले जनाएको छ। प्रहरीले गएको साँझ गोली हानी पक्राउ गरेका गणेश कार्की लुटपाट गिरोहका मुख्य व्यक्ति भएको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेएनजी आन्दोलनपछि 24 भदौमा कारागारबाट फरार भएका कार्की फेरि काठमाडौँभित्र श्रृंखलाबद्ध लुटपाटमा संलग्न रहेको पाइएको हो। एसएसपी थापाका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुर्सानीको धुलो छ्यापेर खुकुरी प्रहार गर्न खोजेपछि गोली चलाइएको हो। घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कार्की पूर्व प्रहरी समेत रहेको र सेवाबाट राजीनामा नदी भागेको खुलेको छ। उनी विरूद्ध विभिन्न आपराधिक मुद्दा चलिरहेको प्रहरीले आएको छ। प्रहरीका अनुसार कारागारबाट भागेपछि मात्रै काठमाडौँमा भएका 9 लुटपाट घटनामा उनको संलग्नता खुलेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुलुकका विभिन्न ठाउँबाट लागू औषध सहित 26 पक्राउ परेका छन्। केन्द्रीय प्रहरीका अनुसार काठमाडौँ मोरङ सुर्खेत सल्यान बझाङ नवलपरासी पश्चिम चितवन सर्लाही सहितका जिल्लाबाट लागू औषध कारोबारमा संलग्न 26 पक्राउ परेका हुन्। काठमाडौँको कालधाराबाट ट्रामाडोल सहित 2 गोकर्णेश्वरबाट 2 पक्राउ परेका छन्। बझाङको एक होटलबाट खैरो हेरोइन सहित 2 नियन्त्रणमा लिइएको छ। सुर्खेत सल्यान र मोरङका विभिन्न ठाउँबाट ब्राउन सुगर तथा खैरो हेरोइन सहित थप व्यक्तिहरू पक्राउ परेका छन्। मोरङमा लागू औषध सहित डिजिटल तराजु र नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। सर्लाहीबाट 55 गाजा सहित 1 पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोले बगाएका काभ्रे पलाञ्चोकका 6 झुलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन्।
4: विशेष गरी रोशी खोलाको बाढ़ी पहिरोले बगाएका पुलको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 असोजमा वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण क्षति पुगेको पक्की पुल सहित झोलुङ्गी पुल झण्डै 2 पुननिर्माण हुने भएका छन्। बाढ़ीका कारण काभ्रेको नवबुद्ध नगरपालिका रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो। रोशी गाउँपालिका 3 नवबुद्ध रोशी पिपलटार सुंगुरे डाँडा झोलुङ्गे पुल खाक्सी झोलुङ्गे पुल रोशी गाउँपालिका 11 माम्ती पिप्ले लोकसाङ कालढुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको ब्रिज डिभिजनका सूचना अधिकारी प्रेम नारायण बस्यालले जानकारी दिनुभयो। बस्यालका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी 9 स्थित नारके झोलुङ्गे पुल र रोशी 7 कटुञ्जे बेसी युएस झोलुङ्गे पुल पुननिर्माणका लागि 3 करोड़देखि 5 करोड़ 50 लाखसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसै गरी बागमती बागमती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रे प्लाञ्चोको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फारसा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आर्थिक वर्षबाट पुल निर्माणको काम शुरू गरिनेछ।
3: नेपालले एसियन गेम्स पुरूष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरूद्ध 221 रनको शानदार जित दर्ता गरेको छ। सिंगापुरमा भएको खेलमा नेपालले 334 रनको लक्ष्य पछ्याएको थियो। चीनले 19 ओभर 2 19 बल 2 ओभरमा 92 रन नै समेटेको हो।

बिहे गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

0: आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। हामी कुनै न कुनै विषय बिन्दुलाई आधार मानेर भेट्ने गर्दछौँ र केही चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, आजको यस कार्यक्रममा हामी किराँत धर्म अन्तर्गतका विविध विषयहरूको चर्चा गर्ने जमर्को गरेका छौँ र त्यसमा हाम्रा अतिथिको रूपमा चर्चामा सहभागी हुनुहुनेछ डाक्टर चन्द्रकुमार शर्मा। उहाँ मुन्धुम दर्शनका ज्ञाता हुनुहुन्छ, ज्योतिषी हुनुहुन्छ, विद्वान तथा विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ उहाँले। त्यस्ता व्यक्तित्वसँग हामी आजको यस कार्यक्रममा चर्चा गर्नेछौँ। उहाँसँग हामी किराँत धर्मसँग सम्बन्धित रहेर चर्चाहरू गर्नेछौँ र उहाँसँग गरिएका चर्चाहरूबाट हामीलाई एउटा विशेष जानकारी प्राप्त हुनुपर्दछ जुन धर्ममा आधारित रहेको होस् र हाम्रो जीवनलाई त्यसले बाटो देखाउन सकोस्। आउनुहोस्, उहाँलाई अर्थात् डाक्टर चन्द्रकुमार शर्मालाई हामी स्वागत गरौँ। नमस्ते, स्वागत छ यहाँलाई बिएफपिएस गोर्खा रेडियोको शुभ जागरण कार्यक्रममा।
1: धन्यवाद।
2: म पहिलो प्रश्न राख्छु, धर्म भनेको के हो, कसरी बुझ्ने सामान्य मान्छेहरूले?
1: धर्म भनेको त धारणा धारण गर्नुलाई धर्म हो। धारण गर्दा मानव हितको लागि, मानव शान्तिको लागि, विश्व शान्तिको लागि धारण गर्नुलाई धारण भनिन्छ, त्यही नै धर्म हो।
2: हजुर, जस्तो धारण गर्ने कुरा गर्नुभयो, वास्तवमा यो जस्तो जीवनमै उतार्दा, जस्तो धर्मलाई त मानव जीवनमा उतार्ने कुरो गरिन्छ, त्यसलाई के धारण गर्ने भन्ने सङ्केत होला, अलिकति प्रस्ट्याइदिनु।
1: अब जीवनमा धारण गर्दा मानव आनन्द, सुख, शान्ति र मोक्षको लागि धारण गर्ने हो।
2: हजुर,
1: जब पृथ्वीमा हामी जन्म भएपछि यो संसारबाट मोक्ष पाउनुको लागि धर्मलाई साधनको रूपमा मानिसले, साधकहरूले साधन गर्दै आएका छन्।
2: हजुर,
1: धर्मको परिभाषा त त्यही भित्र पर्छ।
2: हजुर, जस्तो हामीले अब यो कमन समग्रमा धर्मको कुरा गर्यौँ, जस्तो किराँत धर्म, लिम्बू धर्म, यी विभिन्न धर्महरू, हिन्दू धर्म, क्रिस्चियन धर्म, इस्लाम धर्म हामीले सुनिरहेका छौँ, यसले के
1: संसारको बाह्रवटा धर्महरू, धर्म दर्शनहरू विद्यमान छ।
2: हजुर,
1: त्यो मध्ये किराँत धर्म एउटा हो।
2: हजुर,
1: किराँत धर्म चाहिँ मनातम्बे भनेको मानव उत्पत्ति, मानव सरोवरबाट फैलाट भएका एक थरीले मङ्गोलियन, चाइनिज, बोट, बर्मेली भन्छ यसलाई, जातीय मानव शास्त्री हिसाबले चाहिँ सेमेटिक वर्णका हरूलाई, या दक्षिण शास्त्रले चाहिँ जम्बुद्वीप उत्तरखण्डे कैरात देशे भनेर, यो हिमश्रृङ्खलाको काखमा बसेका किराँत जनजातिहरू, अहिले 59 जनजातिहरू विभिन्न थर थरीका संज्ञा लागेका छन्। यिनीहरूलाई समग्रमा किराँत जाति, किराँत भाषा, किराँत देश र किराँत धर्म भनिन्छ।
2: हजुर, जस्तो अब किराँत भन्ने शब्द आयो, हजुरलाई हामी लिम्बू भनेर जान्दछौँ भने, अब लिम्बू र किराँत एउटै?
1: लिम्बू जातिमा परिणत भयो।
2: हजुर,
1: धर्म किराँतमा।
2: ए, भनेपछि
1: जस्तो तपाईँ दाहाल जातिमा आउनुभयो,
2: हजुर,
1: तर तपाईँको धर्म हिन्दू,
2: हजुर,
1: भने चाहिँ लिम्बू राई जातिमा हामी वर्गीकृत भयौँ।
2: हजुर,
1: तर हिजोको हाम्रो सनातनी नाम चाहिँ यो 59 जनजाति महासङ्घहरूको मूल धर्म, हिजो समग्रमा चिनेको भाषा र सभ्यता चाहिँ किराँत हो। किराँत चाहिँ एउटा सभ्यता, संस्कृति र धर्मको रूपमा चिनिन्छ, जातिको रूपमा होइन।
2: हजुर, भनेपछि समग्रमा किराँत धर्म चाहिँ जनजातिको धर्म भनेर बुझ्नु पर्छ,
1: बुझिन्छ।
2: हजुर, जस्तो अघि मानस सरोवर र जम्बुद्वीपे भन्ने कुरा जो उठाउनु भयो, मानस सरोवर बाट अथवा त्यहाँबाट के
1: मनातेम्बे भनेको मानव उत्पत्तिबाट फैलिएका पेकिङका सन्तानहरू, पेकिङ मानवका सन्तानहरू।
2: भनेपछि यो धर्ममा जस्तो अब त्यहाँ हामीले अन्त अन्त सुन्छौँ, यो भगवान ऊ भगवान भनेर हजुरले भन्नुभयो मानवको उत्पत्तिको विषय, के त्यो सुरुमा उत्पत्ति भएको मानव नै हाम्रो किराँत धर्मको मूल
1: इष्टदेव हो?
2: मूल इष्टदेव हो हजुर। भनेपछि मान्छेलाई नै हामीले मान्छौँ कि क्या?
1: मान्छेलाई मान्छौँ होइन, मान्छेलाई मान्छौँ, मान्छेले ईश्वरको नाम के भनेर मान्छ त्यही हाम्रो पुर्खाले मानेको नै हाम्रो ईश्वर हो, त्यसलाई तागेर नियो अब माङ भन्छौँ।
2: ए भने चाहिँ किराँत धर्म चाहिँ त्यो नामले ईश्वरको ईश्वरलाई जानिन्छ, हजुर। र अर्को कुरो, हामीले जो यो धर्म चाहिँ विभिन्न सम्प्रदायमा मानिरहेको देख्छौँ संसारमा, धेरैवटा धार्मिक सम्प्रदायहरू देख्छौँ, के यो छुट्टा छुट्टै परिणाम अथवा फल पनि छुट्टा छुट्टै छ अथवा यसको गन्तव्य एउटै हो भन्ने पनि कता कता सुनिन्छ कि, यसलाई अलिकति बताइदिनु न।
1: धर्म दर्शन आफआफ्नो हुन्छ
2: हजुर,
1: तर सबै दर्शनको सार एउटै हो
2: हजुर।
1: धर्मको धार फरक फरक छन् तर सार एउटै हो, धर्मको संज्ञा फरक फरक छन्, ईश्वर एउटै हो। ईश्वरलाई मान्ने मान्यताहरू फरक फरक देखिन्छन् तर ईश्वर एउटै भएको हुनाले त्यो ईश्वरलाई मान्ने आचार संहिता, मान्ने मान्यता, त्यसका संस्कृतिहरू, त्यसका भाषिक शब्दावलीहरू, त्यसका ग्रन्थहरू, त्यसका विभिन्न विधाहरू फरक फरक भन्दैमा धर्म भिन्न भिन्न भन्नु मिल्दैन।
2: हजुर, जस्तो के धर्मले ईश्वरको प्राप्ति गराउँछ भन्नेमा हजुरको के छ भनाइ?
1: धर्मले ईश्वर नमान्ने धर्म हुन सक्दैन
2: हजुर।
1: धर्म भन्नु ईश्वर हो, ईश्वर भन्नु आध्यात्म हो, आध्यात्म भन्नु आत्मा हो, आत्मा भन्नु मानव जीवको एउटा मूल अंश हो। त्यसो भएको हुनाले मानव मात्रले आफ्नै भाषा साहित्य र संस्कृतिबाट ईश्वरलाई धारण गर्ने परम्पराहरू विषयमा विद्यमान देखिन्छ। त्यो सन्दर्भमा किरा जनजातिहरूले ईश्वरलाई मान्ने, तागारा नि अब माङलाई मान्ने मान्यताको नाम किरा धर्म हो, त्यो एउटा सिङ्गो दर्शन हो।
2: हजुर, हजुरले अलिकति धर्मको विषयमा जति कुरा अहिले बताउनु भयो दुई तिन वाक्यमा, त मुन्दुम भाषामा यही कुरालाई बताइदिनु न।
1: मुन्दुम भाषाबाट हामी के भन्छौँ भने मेन्नीमा माङ, मेन्दामा माङ, निसे माङ, शेखा माङ, कुनु माङ, अनु माङ, तागेर निवाफु माङ भनिन्छ। भनेको तात्पर्य हो ईश्वर तिमी सर्वव्यापी हौ, तिमीलाई आकार मनाउने निराकार हौ, निरञ्जन हौ, सुन्ने सान्यमा बस्ने अत्यन्तै दिव्य शक्तिशाली ईश्वर हौ भनेर हाम्रो मुन्दुमले भन्छ।
2: जस्तो हामीलाई यहाँ जिज्ञासा आउँछ डाक्टर साहब, जस्तो भगवान निराकार निर्गुण भनेर यो धेरै हामीले सुन्छौँ र कसैले प्राप्त पनि गरेका देखिँदैन, प्रत्यक्ष रूपमा हामीले देखेका छैनौँ, र पनि हामीले यसलाई मान्नुपर्छ, हामी विश्वास पनि गरिरहेका छौँ र पूर्ण विश्वास पनि गर्न सकिरहेका छैनौँ, यसको बिचमा अलिकति बताइदिनु न के हो त यो आखिर यो कहाँ हुनुहुन्छ?
1: कारणले नै ईश्वर बाँचिराखेको छ, यसलाई द्वन्द भनिन्छ। ईश्वर छ भन्ने, नभएकोलाई छ भन्नेको ठुलो एउटा भूल एउटा संख्यामा छौ, अर्को ईश्वर कहाँ छैन भन्ने अर्को दल ठुलो दलबल एउटा संख्यामा छौ। यो छ र छैनको वैचारिक द्वन्दले नै ऊ बाँचिराखेको छ। सबै छैन छैन भन्ने बित्तिकै ईश्वर मर्छ, सबैले छ भन्यो भने पनि ईश्वर मर्छ। त्यस कारणले छ र छैनको दुईटाको तर्कको बिचमा ऊ बाँचिरहेको हुन्छ सदाभार,
2: कतै
1: तरिका नै त्यसो हो
2: हजुर। जस्तो कतै नभएकै ईश्वर बाँचिरहेको अवस्था हो कि भन्ने पनि त छन् नि मान्छे,
1: होइन? छैन र त छ भनियो, छ र त छैन, यो दुइटैको बिचको दण्डात्मक विचार विभेदको कारणले नै ऊ बसिराखेको हुन्छ, बाँचिराखेको हुन्छ। एउटाले छ भन्छ, अर्कोले छैन भन्छ, कहाँ छ भन्छ र किन छैन भन्ने दुइटाको दण्डात्मक विचारको कारणले नै ईश्वर सदा बाँचिराखेको हुन्छ र यो कहिले मर्दैन।
2: भनेपछि ईश्वर छ अथवा ईश्वर छैन भन्ने,
1: ईश्वर छैन भन्ने मान्छे नहुँदा पनि ईश्वर मरिहाल्छ,
2: मरिहाल्छ।
1: ईश्वर छ ईश्वर छैन भन्ने मान्छेहरू मात्रै भेसी भने पनि ईश्वरको कुरा हराउँछ, हराएपछि मर्छ। त्यही कारणले छ भन्ने पनि चाहिन्छ आधी भाग, छैन भन्ने पनि आधी चाहिन्छ। यो आधा आधा दुईटा विश्वको छ अरबमा तीन अरबले छैन भनौँ, तीन अरबले छ भनौँ, यो दुईटा छ र छैनको बिचमा उपाचिराखेको।
2: डाक्टर साहब, हजुर डाक्टर साहब, जस्तो यहीँ एउटा प्रश्न मलाई जिज्ञासा आयो, जस्तो हामीले फेरि सबैले धर्म मान्नुपर्छ, एउटा आचरणमा बस्नुपर्छ, एउटा यस्तो स्थितिमा बस्नुपर्छ जो मानव कल्याणको लागि होस्, प्राणी कल्याणको लागि होस् भनिन्छ, भने चाहिँ हामी आह्वान चाहिँ सबैलाई गर्छौँ धर्ममा प्रवृत्त हुनु भनेर, होइन? तर फेरि अब आधा आधाको स्थितिले यसले त कन्फ्युजन पनि ल्यायो नि त सामान्य मान्छेलाई, त
1: त्यो त स्वाभाविक हो। तपाईँ दिनै दिन चौबिस घन्टामा चौबिसै घन्टा सूर्य खोजेर पाउनुहुन्न।
2: हजुर,
1: एउटा बिख बिखुमा एउटै रुखबाट उम्रेको माथि हाँगा, एउटा हाँगा खाँदा बिख लागेर मरिन्छ, अर्को हाँगाले त्यही बिखलाई मार्छ, बिखुमा हुन्छ। त्यस कारणले ईश्वरको सृष्टि नै नेगेटिभ र पोजिटिभ दुइटै सृष्टि हुन्छ।
2: यसैमा
1: दिन र रात तपाईँ शून्यलाई नमानिकन एकमा एकैचोटि अङ्कमा आउन सक्नुहुन्न।
2: हजुर,
1: एकबाट तपाईँको यात्रा गन्तव्य अगाडि बढाउँदै नौ भएपछि तपाईँ तल शून्यमा झर्नु पर्छ,
2: जहाँ छैन,
1: जब शून्य बिना नै तपाईँ अङ्क चलाउँछु भन्नुहुन्छ भने तपाईँ के अरे सम्पूर्णता तपाईँमा पाइँदैन। त्यही कारणले पूर्ण मद पूर्ण मेदम पूर्ण त पूर्ण मधुचुते पूर्ण सम्पूर्ण तपाईँ शून्य बिनाको कुनै पनि परिकल्पना गर्न सक्नुहुन्न। त्यस कारणले छ र छैन, पक्ष र विपक्ष, आगो र पानी, दिन र रात, लोग्ने मान्छे र स्वास्नी मान्छे, अमृत र बिख, यो दुईटाको परिकल्पना बिना तपाईँ बाँच्न सक्नुहुन्न।
2: हजुर हजुर, डाक्टर साहब एकदम तपाईँले धेरै स्पष्ट पार्नुभयो। अब अलिकति प्रसङ्ग बदलौँ, जो किराँत धर्म छ, आखिरी धर्महरूले विभिन्न तपाईँको वार्षिक कार्यक्रमहरू, मासिक कार्यक्रमहरू, व्रत, तपस्या, ध्यान, जप, यी कुराहरूको पनि उल्लेख गरेको पाइन्छ। यो वार्षिक कार्यक्रम जस्तो चाडबाड पनि धर्मसँगै सम्बन्धित हुन्छ भन्ने हाम्रो बुझाइ हो। यो किराँत धर्मको यो वार्षिक चाड, प्रमुख चाडहरू यसो बताइदिनु न एक दुई वाक्यमा।
1: किराँतहरूको अत्यन्तै प्राचीन चाड पर्व भनेको उधौली र उभौली हो।
2: हजुर, यो कहिले पर्छ डाक्टर साहब?
1: उभौली भनेको उत्तरायण, जब उत्तरायणमा फर्किन्छ सूर्य, सूर्य जब उत्तरायणमा फर्किन्छ दक्षिणयानबाट उत्तरायण उभौली आउँछ, त्यो चाहिँ माघ महिनादेखि हिउँद को जाडो याम टुङ्गिएर जब गरमको प्रवेश गर्छ, यो ऋतु परिवर्तन सँगसँगको सम्बन्ध हो।
2: यो के छ छ महिनाको सम्बन्ध हो?
1: हो, छ छ महिनाको सम्बन्ध हो। त्यसमा जब उत्तरायण आउँछ, गर्मी सुरु हुन्छ, खेतीपातीको सुरु हुन्छ, त्यसलाई हामी उभौली भन्छौँ।
2: हजुर,
1: उभौली भनेको अब गरम सुरु भयो है, खेतीपाती गर्ने ऋतु परिवर्तन भयो, किरा फटेङ्ग्राहरू कराउनु थाले, कोफेवा भनेको सिम्बोलहरू फुलाउनु थाले, मौरीहरू चर्नु थाले, जब घाम पृथ्वी तातिनु थाल्यो भन्ने कोफेवा तङनम भनेको माघ पाँच गतेदेखि यतालाई उभौली।
2: हजुर डाक्टर साहब,
1: माघ फागुन चैत वैशाख जेठ असार साउनसम्म होइन?
2: हजुर, हामी डाक्टर साहब म अनुरोध गर्छु, हामी समयमा बाँधिएका छौँ, हामीसँग धेरै समय छैन, कुरा धेरै गर्नु छ, जस्तो दुईटा उधौली र उभौली भयो, यसबाहेकका केही उल्लेखनीय चाडहरू उल्लेख।
1: उभौलीलाई खिबे वा सेवा भनिन्छ।
2: हजुर,
1: उधौली मङ्सिरमा मानिन्छ, त्यसलाई चाहिँ मुबे वा चेसुक सेवा, उधौली एउटा, उभौली पर्व एउटा।
2: हजुर, यसैलाई
1: बाहेक
2: हजुर
1: महागुरु फाल्गुनन्दको सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्म जयन्ती कार्तिक 25, बलियाङ तङनाम तिहार दीपावली, साउने संक्रान्ति र माघे संक्रान्ति, यी पर्वहरू किराँत धर्मका सांस्कृतिक पर्वहरू।
2: हजुर डाक्टर साहब, यसलाई मुन्दुम भाषामा दुई तिन वाक्यमा बताइदिनु न।
1: यसलाई उधौलीलाई मुबे वा चेसोक सेवा, जहाँ निवाङ्गी गरिन्छ, उभौलीलाई खिबे वा या वा सेवा, उभौली भनिन्छ, माघ एक गतेको माघे संक्रान्तिलाई कफे वा तङनाम मानिन्छ, साउन एक गतेलाई साङनामा तङनाम भनिन्छ, अनि काल खेदाउने साउन एक गते साउने संक्रान्ति, अनि कार्तिक 25 गते महागुरु फाल्गुनन्दको जन्म जयन्तीलाई अब मुहिगो अंशमा फाल्गुनन्द र सवानयान पोङयान भनिन्छ, र दीपावली भनेको तिहार बलिहाङ राजा र के अरे वामन अवतारको बिचको कारणलाई हामी बलिहाङ तङनाम भनिन्छ, दीपावली अथवा बलिहाङ तङनाम तिहा भनिन्छ हाम्रो मुन्दुमले।
2: आदरणीय श्रोता, हामी चन्द्रकुमार शर्मा लिम्बुज्यूसँग कुरा गर्दैछौँ धर्मका विषयमा, विभिन्न धार्मिक व्यवस्थाका विषयमा, र यहाँ भजन सुन्ने बेला भएको छ। आदरणीय श्रोता, म एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हजुर डाक्टर साहब, जस्तो फेरि प्रसङ्ग बदल्ने इच्छा लाग्यो, के यो किराँत धर्म, हिन्दू धर्म, बौद्ध धर्म अथवा अन्य नेपालमा प्रचलित धर्महरूको केही सम्म

0: मात्र नभएर संसारको सबै धर्म दर्शनहरू धर्मावलम्बी धर्म संस्थासँग समान आफ्नो सम्बन्ध मैत्रीपूर्ण सम्बन्ध दौत्यपूर्ण सम्बन्ध राख्दछ।
1: हजुर, यसै प्रसङ्ग
0: बाँच र बाँच नदेऊ, आफू बाँच र अरूलाई बाँच नदेऊ भन्ने पाठ सिकाउन चाहन्छ।
1: हजुर डाक्टर साहब, जस्तो यसै प्रसङ्गमा किराँत धर्म मान्ने जो हाम्रा चाहिँ धार्मिक अनुयायीहरू हुनुहुन्छ, व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले कतिपय ठाउँमा बौद्ध धर्म र कतिपय ठाउँमा हिन्दू धर्मलाई पनि मानेको देखिन्छ, यो के सँगसँगै आइरहेको परम्परा हो हाम्रो होइन?
0: धर्म भन्ने कुरा नितान्त व्यक्तिवादी व्यक्तिहरूको आस्थाको कुरा हो।
1: हजुर,
0: व्यक्तिले कुनै पनि धर्मसँग आस्था राख्नु सक्छ, उसको आस्थाको प्रभावले त्यो धर्म अँगाल्न सक्छ। उदाहरण लिउँ, किराँत जनजातिहरू क्रिस्चियनमा लागेका छन्, हिन्दूमा छन, डाक्टर परपन्नाचार्य आफ्नै स्वयं हिन्दू धर्म वैष्णव सम्प्रदायको विशिष्ट दैवारी हुन्,
1: मूल स्तम्भ भएर बस्नु भएको छ,
0: स्तम्भ भएर बस्नु भएको छ। बुद्धमा थुप्रै गइरहेछ, तामाङ गुरुङहरू होइन, हाम्रै जनजातिहरू बुद्ध धर्म अत्याधिक बहुसङ्ख्यक जनजातिहरू लागिराखेका छन्, जैनमा छन्, कतिपय अब के अरे विभिन्न धर्महरूमा उनीहरूको आस्थाको आधारमा उसले जसलाई जुन मार्गबाट मोक्ष पाउँछु भन्छ त्यो बाटोमा उसको वैचारिक स्वतन्त्रता हो, उसको व्यक्तिगत स्वतन्त्रता हो, आफ्नो स्वेच्छाले आफ्नो आस्थाले जहीँ पनि जान पाउँछ।
1: हजुर हजुर डाक्टर साहब, हामी अब अन्तिमतर्फ गइरहेका छौँ र हाम्रा आदरणीय श्रोताहरूलाई धेरै जानकारी गराउनु भएको छ, हामी आभारी हुने नै छौँ। र अन्त्यमा हाम्रा आदरणीय श्रोताहरूलाई तपाईँका केही विचारहरू मुन्दुम भाषामा दुई तिन वाक्यमा राखिदिनु हुन म अनुरोध गर्छु।
0: म तपाईँको रेडियो मार्फत सम्पूर्ण विश्वभरमा छरिएर बसेका किराँत धर्मावलम्बी, किराँत जनजाति र अन्य धर्महरू सबैलाई के सन्देश दिन चाहन्छु भने, यो भूगोलमा, यो पृथ्वीमा सबैभन्दा मानवहरूमा ज्येष्ठ मानव सावई पुङ्गेम्बाबाट सृष्टि भएको भेन्चेङ्गा नाम्बेमिसाहरूको धर्म हाङसाम साम्य हो। हाङसाम साम्यलाई किराँत धर्म भनेर चिन्छौँ। किराँत धर्मले मान्ने तागेरा निओबाङ हो ईश्वरको नाम। तागेरा निओबाङले संसारको सम्पूर्ण मानिसहरूलाई थल शान्ति, जल शान्ति, आकाश शान्ति, वायु शान्ति, अग्नि शान्ति, मानव शान्ति, विश्व शान्ति, विश्व ब्रह्माण्ड शान्ति, इक्सादिङ गम्भीर तलकेन ताङसङ मेदुमदिङ मेरा चपतिम भुवा सरी टेङ्केजोङ मेन्टेङ्गे शिशे साङसाङ चोग्लो भनेर चाहिँ उनी परमात्मा परमेश्वर तागेरा निओबाङसँग म हार्दिक प्रार्थना गर्छु। यही समष्टिमा म सबैलाई सन्देश दिन चाहन्छु। सेवारो
1: आदरणीय श्रोता, हामीले कुरा गरिरहेका छौँ, अन्तिममा आइसकेका छौँ। हामी उहाँ चन्द्रकुमार शर्मा लिम्बुज्यूलाई हार्दिक आभार व्यक्त गर्छौँ। तपाईँलाई हामी धेरै धन्यवाद दिन्छौँ। धन्यवाद। हस् हस् धन्यवाद। हवस् त, आदरणीय श्रोता, डाक्टर चन्द्रकुमार शर्मा लिम्बुसँग किराँत धर्मको विषयमा गरिएको कुराकानीलाई यहीँ विश्राम गर्दै आजको कार्यक्रमलाई पनि यहीँ बिट मार्दछु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: एसियन गेम्स पुरूष क्रिकेट छनौटमा नेपालले चीनलाई 221 रनले हराएको छ. सिंगापुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाउँदै 313 रनको विशाल स्कोर बनाएको थियो. यो टी20 अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो योगफल हो. यसअघि नेपालले एसियन गेम्समा मंगोलिया विरूद्ध 314 रनको योगफल बनाएको थियो. आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रन बनाउनुभयो. भुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने कीर्तिमानी पनि बनाउनु भएको छ. त्यस्तै कुशल मल्लले 85 र कप्तान रोहित पौडेलले 69 रन बनाउनुभयो. 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमै समेटियो. जितसँगै नेपालले समूह एमा 2 अङ्क जोडेको छ. नेपालले बिहिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ. यता नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनौट प्रतियोगिताबाट बाहिरिएको छ. तेस्रो स्थानका लागि आज भएको निर्णायक खेलमा नेपाल चीनसँग 5 विकेटले पराजित भएको हो. वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन बनाएको थियो. त्यसपछि डीएलएस पद्धति अनुसार चीनले 7 ओभरमा 43 रनको लक्ष्य पाएको थियो. चीनले 5 विकेट गुमाएर 45 रन बनाउँदै लक्ष्य पूरा गर्दै एसियन गेम्समा स्थान बनाएको छ. यो सँगै चीन मलेसिया र थाइल्याण्ड एसियन गेम्सका लागि छनौट भएका छन्. सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करलाई एकीकृत गर्दै अबदेखि हरित कर शीर्षकमा मात्रै कर संकलन गर्ने व्यवस्था गरेको छ. आगामी आर्थिक वर्ष 2083-84 आर्थिक अध्यादेश मार्फत पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर र हरित करलाई एकीकृत गरिएको हो. अध्यादेशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँका दरले हरित कर लगाउने व्यवस्था उल्लेख छ. यसअघि पेट्रोलियम पदार्थमा पूर्वाधार कर, सड़क मर्मत दस्तुर र हरित कर छुट्टा छुट्टै रूपमा असुल गरिँदै आएको थियो. नेपाल आयल निगमका अनुसार यी कर भन्सार बिन्दुमै संकलन हुँदै सरकारको खातामा जम्मा हुने गरेका छन्. सरकारले हरित अर्थतन्त्र प्रवर्धन गर्ने उद्देश्यले यो व्यवस्था ल्याएको जनाएको छ. त्यस्तै आगामी बजेट मार्फत इन्धन मूल्य स्थायित्वका लागि फ्युचर्स कन्ट्राक्ट सम्बन्धी अध्ययन गर्ने, पेट्रोल पम्पमा ईभी चार्जिङ स्टेशन विस्तार गर्न प्रोत्साहन गर्ने तथा कम्पनीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने योजना पनि अघि सारिएको छ. दाङको लम्ही नगरपालिका 2 छिगतपुरका महिलाहरूले बन्जर बगरलाई हरियालीमा परिणत गर्दै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। राप्ती नदी किनारको बलौटे र प्रयोगविहीन जमीनमा 25 महिलाले गठन गरेको न्युराप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गरिरहेको हो. हाल समूहले करिब 2 बिघामा लौका, फर्सी, काँक्रा र प्याज उत्पादन गर्दै आएका छन्. समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले महिलाहरूलाई गाउँमै रोजगारी र आमदानीको अवसर प्रदान गर्नुका साथै नयाँ कृषि प्रविधि सिक्ने अवसर समेत दिएको छ. उत्पादित तरकारी स्थानीय सहकारी मार्फत बारीमै पुगेर खरिद गरिने भएकाले बजारको समस्या नरहेको किसानहरूको भनाइ छ. ग्रामीण महिला उत्थान केन्द्र र हेफ इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन भइरहेको परियोजनाले कृषकलाई तालिम, प्रारम्भिक मल उत्पादन, बिउ बिजन र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ. स्थानीय महिलाको मेहनतले एक समयको बन्जर बगर हाल हरियाली र उत्पादनको केन्द्र बनेको छ. मुलुकभित्र 2 सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले अरू ठाउँमा पनि सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ.
4: नागढुङ्गा 9 सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ. सिद्ध बाबा सुरुङ मार्ग पनि निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ. काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ. सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ. आगामी आर्थिक वर्षको बजेटमा सरकारले टोखा छहरी सुरुङ मार्गको विपरीत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। सो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूल मासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी थानकोट चितलाङ माझीटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ।
3: नेपाली बजारमा आज सुनको मूल्य एकै दिन 20,500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला 3,11,100 रूपियाँ कायम भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFB's Gurkha Radio कार्यक्रम सुनौले बिहानी यो वीकेंड मॉर्निंग ब्रेकफास्ट शो सुनौले बिहानी को आरंभ भएको सदापै सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको दिनमा म सुनेको तर्फबाट आज पनि 31st of May 2026 Sunday यानि कि आइतबारको दिन र अब हामी यो वर्षको लागि स्प्रिङको पनि लास्ट डेमा चाहिँ यो अफिसियल डेट र भोलिको दिनदेखि चाहिँ हामी अफिसियली समरतिर प्रवेश गर्नेछौँ र समरको कुरा गर्दाखेरि त यो इयर त यो स्प्रिङ मेमा एकदमै हिट वेभ पनि हामी देखिसकेको छ इमेजिन गरौँ कसो हुनेछ समर भन्दाखेरि पनि पहिला जस्ट होप यो समयमा चाहिँ समरलाई पनि विल ट्राई टु मेक द मोस्ट अफ इट तर हिट वेभ भएको अवस्थामा चाहिँ स्टे प्रोटेक्टेड पनि भन्न चाहन्छु अब पनि यसै गरी कार्यक्रम यो सुनाउने बिहानी चाहिँ तपाईँले पाउन सक्नुहुन्छ every saturday and sunday uk time 7 until 10 am 3 hour session ra every sunday masine ko sath ma sunna saknu hune cha karyakram आजको दिन पनि तपाईँले हामीलाई फोक्सटोनबाट रेडियो मार्फत 105.4 मेगाहर्ज टिने गरी सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र त्यसमा सिम्पली तपाईँले प्ले बिएफपिएस गरेको एप सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भन्नुहोला र हामीलाई सुन्न सक्नुहुनेछ तपाईँले 24/7 र बेसी गरी श्रोता आज यो तिन घन्टाभरि तपाईँलाई अवश्य पनि मनोरञ्जन गराउँदै गर्नेछु मिठा मिठा गीत सङ्गीतहरूको साथमा र अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहनेछ फर्स्ट आवर थरली तपाईँले एन्टरटेनमेन्ट पाउन सक्नुहुन्छ त्यसै गरी कार्यक्रमको सेकेन्ड आवर भने एजुकेसनल प्रोग्राम टिपन टापन सुन्नुहोला तपाईँले पार्ट वान पाउनुहुन्छ 8:28 जाँदा र पार्ट टू भने 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र कार्यक्रमको थर्ड आवरमा भने आज भोइस अफ गोर्खा सुन्नुहोला कपरोल उमेद राई उहाँ चाहिँ 10Q जलाबाट हुनुहुन्छ सेफ डिपार्टमेन्ट उहाँसँग गरेको कुराकानी पनि हुनेछ पार्ट वान चाहिँ 9:28 जाँदा भने पार्ट टू हुनेछ 10 बजेको लागि 13 मिनट बाँकी हुँदा र यसैको साथमा कार्यक्रमको यो 3 घन्टाभरि म सुनेर रहनेछु भरपूर मनोरञ्जनको साथमा विभिन्न जानकारी र यसै गरी इन्टरभ्यू फिचर्सहरू रहने नै छन् कार्यक्रममा अगाडि बढौँ अहिलेलाई पनि यो गीत तिमीलाई डिजे विश्व यसै गरी आविष थापा र विजन स्टे ट्युन्ड

BFBS Gorkha Radio कार्यक्रम सुनौलो बिहानी र यो विकेन्ड मर्निङ ब्रेकफास्ट शोमा अहिले यो समय हुनुहुन्छ म सुनेको साथमा र अब पनि आउनुहोस् वेदरको बारेमा पनि केही चर्चा गरिहालौ फोक्सरनको सन्दर्भमा अब पनि हामी हेर्ने नै छौँ टेम्परेचर अहिले 17 डिग्री सेल्सियस छ वेदर र क्लाउडी अहिलेको समय विन्ड भने 18 किलोमिटर पर आवर ह्युमिडिटी 72% रहेको छ र आज त्यस्तो पानी पर्ने सङ्केत पनि कुनै छैन आज पनि राम्रै छ एक्चुली वेदर 17 र क्लाउडी छ वेदर भने पछाडि त्यस्तो गर्मी पनि हुँदैन बाहिर त्यस्तो जाडो पनि हुँदैन एकदमै राम्रो टेम्परेचर रहेको छ र यसै गरी भोलिको दिनमा पनि 19 डिग्री सेल्सियस छ हाउ एभर ट्युजडेको दिनदेखि चाहिँ पानी पर्ने सङ्केत रहेको छ यस अनुसार अवश्य पनि अलर्ट रहनुहोला भन्न चाहन्छु र यसै गरी लन्डनको सन्दर्भमा भने weather temperature 17 degrees celsius cloudy weather humidity pani raheko cha 72% ra wind pani 11 kilometer per hour र यो रहेको थियो आजको लागि भने वेदर फोरकास्ट अवश्य पनि तपाईँले प्राप्त गरिसक्नु भएको छ श्रोता कार्यक्रममा अब पनि आउनुहोस् हामी फेरि पनि अगाडि बढिहालौँ तपाईँको समक्ष अर्को एउटा मिठो गीत राख्ने नै छु स्वप्न सुमन र यसै गरी अभिज्ञको आवाजमा राधा

0: थियो हजुर। राम्रै थियो, धन्यवाद।
1: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
0: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।
3: यो PF

猜，马来丁如阿猜，桑查奈。

पीएफबीज गोर्खा रेडियो कार्यक्रम सुनौलो बिहानी रहिले हामीहरूसँग समय 8 बजको लागि बाँकी रहेको छ 26 मिनट. यसै क्रममा अब पनि केही इभेन्ट्सहरूको बारेमा पनि जानकारी राखिहालौँ. किरात पुमा राई तुखा बाङखाला युकेले चाहिँ आयोजना गरिरहेको छ र अब पनि उपाउली सकिला सेलिब्रेसन यो स्याटरडेको दिन 6 जुन 2026 हुन गइरहेको छ र यो विकेन्ड स्याटरडेको दिन पनि निकै नै इभेन्ट्सहरू रहेको छ र तपाईँको आफ्नो आफ्नो समाज र कम्युनिटीहरू अनुसार अवश्य पनि तपाईँ जान सक्नुहुनेछ. र शनिबारको दिन बिहानी 10 बजीदेखि सुरुवात हुँदैछ. बेनिची रहेको छ किरात राई हाउस क्याम्बोस लेन सरीमा हुन गइरहेको छ र पोइन्ट अफ कन्ट्याक्ट चाहिँ कुनै क्वेरिज भएमा चाहिँ तपाईँले मिस्टर शिवधोष पुमा राई उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ. फोन नम्बर रहेको छ 0772666861 मा चाहिँ कल गरेर क्वेरिजहरू बुझ्नुहोला. र भने कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत यो समयमा तपाईँको माझ राख्ने रहेछु. गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन पनि गराइरहेको छु र अहिलेलाई पनि एकदेव लिम्बूको आवाजमा मनको हाला

0: एक्सप्रेस गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

प्रकाश तो राज रही सगरी मिलीना राय को आवाज मा यु मीठो गीत रहेको थियो श्रोता जगरी सक्नु भएको छ रेशम र समय हामीसँग अहिले बाँकी रहेको छ 8 बजेको लागि 13 मिनट र कार्यक्रम सुनहरू बिहानीको हामी यो पहिलो घण्टामा छौँ यसै गरी केही ब्रिगेड इभेन्ट्सहरूको पनि हाइलाइट्सहरू राख्नेछु सबैभन्दा लेटेस्ट अब नियर डेट यो जुन भोलिदेखि हामी प्रवेश गर्दैछौँ सो 3rd of June पनि क्यू जेलआर कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज हुन गइरहेको छ यसै गरी 4th of June पनि फर्मेसन परेड केजिएको हुन गइरहेको छ ब्रिगेड अफ गोर्खासको अर्को अंश पनि थपिएको छ निर्माण भएको छ र जुन एकदमै खुसीको कुरा हो गोर्खासहरूको यो भ्यालुजहरूलाई इथोसहरूलाई अझै अगाडि बढाउने क्रम चाहिँ रहेको नै छ र किङ्स गोर्खा आर्टिलरी यो फर्मेसनको पनि एउटा ऐतिहासिक समय पनि रहनेछ र एउटा एकदमै इमोसनल मोमेन्ट पनि होइन र एकदमै कङ्ग्रेट्स उहाँहरूलाई पनि धेरै धेरै बेस्ट विसेस पनि भन्न चाहन्छु जो जति अहिले केजिएमा हुनुहुन्छ र यसै गरी नेपाल कप यो पनि अब अस्ति भर्खरै हामीले जुन गोर्खा कप जसरी ओभरअल सबैले सेलिब्रेट गर्नुहुन्छ इन्जोय गर्नुहुन्छ होइन र अब नेपाल कप भन्नाले एकदमै पल्टनको चाहिँ कप पनि रहेको छ र यो नेपाल कप मात्र नभएर चाहिँ गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि रहेको छ सम्पूर्ण जो जति ब्रिगेड अफ गोर्खासमा सर्भ गर्नुभएको छ तपाईँहरूको परिवारहरू पनि आउनुहोला र यो समय रमाइलो गर्नुहोला र त्यति मात्र नभएर हाम्रो यो सपोर्ट अनि एन्करेजमेन्ट चाहिँ एकदमै जरुरी पनि हुन्छ यो अवस्थाहरूमा चाहिँ र यसै गरी नेपाल कपको चाहिँ ग्रुप स्टेज म्याचेसहरू चाहिँ 1st of June भोलिको दिनदेखि सुरुवात हुँदैछ र नेपाल कप फाइनल अनि गोर्खा ब्रिगेड एसोसिएसन भेला 4th of July हुँदै छ अब भने केही समय बाँकी छ 1 महिना+ छ त आफ्नो छुट्टीहरू पनि मिलाउनुहोला भन्न चाहन्छु र आएर चाहिँ सपोर्ट गर्नुहोला र यही थिए केही ब्रिगेडको इभेन्ट्सको बारेमा हाइलाइट्सहरू र अझै जानकारीहरू पनि म राख्दै गर्नेछु र विभिन्न रेजिमेन्ट्सहरूको बर्थडे सेलिब्रेसन पनि अब हुने नै छ यो बारेमा पनि डेट्सहरू म तपाईँको माझमा राख्दै नै गर्नेछु तर त्योभन्दा अगाडि आउनुहोस् अहिलेको लागि भने लागौँ फेरि पनि अर्को एउटा मिठो गीत सुन्ने क्रममा र अहिलेको लागि रहेको छ साकार र यसै गरी V10 को आवाजमा ब्लुज ला ला ला

0: गोरखा रेडियो
1: PFP's गोरखा रेडियो कार्यक्रम सुनौरे बिहानी समय 8 बजे को लागि मेरे संग बाकी रहेको छ अब पनि 5 मिनट मिठाई मिठाई गीत संगीतहरूको साथमा हुनुहुन्थ्यो कार्यक्रमको यो पहिलो घण्टामा सुनौलो बिहानी म सिनेको साथमा र अवश्य पनि हामी कार्यक्रमको सेकेन्ड आवरमा पनि प्रवेश गर्ने लगभग टाइम आइसकेको छ तर यो आवरमा जाँदा जाँदै एउटा मिठो गीत अझै राख्ने नै छु कार्यक्रमको सेकेन्ड आवर एजुकेसनल प्रोग्राम टिपिन टापन पक्कै पनि सुन्न नबिर्सनुहोला सदा चाहिँ योगदायको साथमा र आज यो विक उहाँले साथ दिँदै हुनुहुन्छ शिरीष दिदी टिपिन टापन 8:28 जाँदा पार्ट 1 भने पार्ट 2 चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ यसै गरी भोइस अफ गोर्खास कार्यक्रम आज रहेको छ मेरो गेस्ट हुनुहुन्छ कर्पोरल उमेद राई 10 QA जलारमा सर्भ गरिरहनु भएको छ पार्ट 1 9:28 जाँदा भने पार्ट 2 चाहिँ 10 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र कार्यक्रममा रद्दी गर्नुहोस् र अहिले लाइभ भने यो मिठो गीत म तपाईँको समक्ष राख्ने नै छु इन्जोय गर्नुहोला सारङ्गी रहेको छ सुशान्त केसीको आवाजमा र यसै गरी त्यस पश्चात हामी समाचार पछाडि कार्यक्रमको सेकेन्ड आवरमा पनि भेट्नेछौँ स्टे ट्युन्ड म सुनेको साथ

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गण्डकी सरकारले प्रदेशभित्र चल्ने दुई पाङ्रे र चार पाङ्रे राइड सेयरिङ सवारी साधनको भाडा दर तोकेको छ। गण्डकीको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पेट्रोल र विद्युतीय साधनका लागि छुट्टा छुट्टै भाडा दर तोकेको हो। तोकिएको भाडा दरमा पेट्रोलबाट चढ्नेमा 10% र विद्युतीयमा 15% छुट अनिवार्य गरिएको छ। राइड सेयरिङ नियमावली मन्त्री परिषद बैठकबाट पारित गर्दै गण्डकी सरकारले राइड सेयरिङ साधनको भाडा दर तोकेको हो। चार पाङ्रे पेट्रोलबाट चल्ने सवारी साधनको शुरूआती भाडा 60 रूपियाँ तोकिएको छ। त्यसपछि प्रति किलोमिटर 48 रूपियाँ 5 पैसा तोकिएको छ। 2 किलोमिटरसम्मको आधार भाडा 156 रूपियाँ तोकिएको छ। आधार भाडा शुरूआती र 2 किलोमिटरसम्मको दूरीका लागि तोकिएको हो। यो भाडा 156 रूपियाँ हुनेछ। तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा 10 र विद्युतीय सवारीमा 15% छुट दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। चार पाङ्रेमा 2 किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीका लागि भाडा बढ्दै जानेछ। एसियन गेम्स पुरुष क्रिकेट छनौटमा नेपालले चीनलाई 221 रनले हराएको छ।
4: सिङ्गापुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाउँदै 313 रनको विशाल स्कोर बनाएको थियो। यो टी20 अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो योगफल हो। यसअघि नेपालले एसियन गेम्समा मंगोलिया विरूद्ध 314 रनको योगफल बनाएको थियो। आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रन बनाउनुभयो। भुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने कीर्तिमानी पनि बनाउनु भएको छ। त्यस्तै कुशल मल्लले 85 र कप्तान रोहित पौडेलले 70 रन बनाउनुभयो। 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमै समेटियो। जितसँगै नेपालले समूह एमा 2 अङ्क जोडेको छ। नेपालले बिहिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। यता नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनौट प्रतियोगिताबाट बाहिरिएको छ। तेस्रो स्थानका लागि आज भएको निर्णायक खेलमा नेपाल चीनसँग 5 विकेटले पराजित भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन बनाएको थियो। त्यसपछि डीएलएस पद्धति अनुसार चीनले 7 ओभरमा 43 रनको लक्ष्य पाएको थियो। चीनले 5 विकेट गुमाएर 45 रन बनाउँदै लक्ष्य पूरा गर्दै एसियन गेम्समा स्थान बनाएको छ। यो सँगै चीन मलेसिया र थाइल्याण्ड एसियन गेम्सका लागि छनौट भएका छन्।
3: काभ्रेमा बाढ़ी पहिरोले बगाएका 6 झोलेङ्गे पुल पुननिर्माण गरिने भएको छ।
5: विशेष गरी रोशी खोलाको बाढ़ी पहिरोले बगाएका पुलको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 असोजमा वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण क्षति पुगेको पक्की पुल सहित झोलुङ्गी पुल झण्डै 2 वर्षपछि पुननिर्माण हुने भएका छन्। बाढ़ीका कारण काभ्रेको नमोबुद्ध नगरपालिका रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो। रोशी गाउँपालिका 3 नमोबुद्ध रोशी पिपलटार सुंगुरे डाँडा झोलुङ्गे पुल खाक्सी झोलुङ्गे पुल रोशी गाउँपालिका 11 माम्ती पिप्ले लोकसाङ कालढुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको ब्रिज डिभिजनका सूचना अधिकारी प्रेम नारायण बस्यालले जानकारी दिनुभयो। बस्यालका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी 9 स्थित नारके झोलुङ्गे पुल र रोशी 7 कटुञ्जे बेसी युएस झोलुङ्गे पुल पुननिर्माणका लागि 3 करोड़देखि 5 करोड़ 50 लाखसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसै गरी बागमती नदीमा आएको बाढ़ीले क्षति पुर्याएको काभ्रे प्लाञ्चोको खानेखोला गाउँपालिका र मकवानपुर जोड्ने फारसा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आर्थिक वर्षबाट पुल निर्माणको काम शुरू गरिनेछ।
3: राष्ट्रिय सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बिहान सभा 11 का लागि तय भएको बैठक 1 घण्टा ढिलो शुरू भएको थियो। बैठकमा शून्य समय भने चलेको थियो। केही सांसदले आफ्नो धारणा पनि राखेपछि सभाध्यक्ष नारायण दाहालले विशेष समय नराखिएको जानकारी दिनुभएको हो। 20 मिनटपछि बस्ने गरी बैठक स्थगित गर्नुभएको छ। आजको कार्यसूचीमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2083 माथिको दफावार छलफल सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सूचीमा छ। प्रतिनिधि सभाबाट सन्देशित प्राप्त मतदाता नामावली विधेयक 2083 पनि आजै पारित गर्ने कार्यसूची राखिएको छ, तर बैठक कार्यसूचीमा प्रवेश नगरी नै स्थगित भएको हो। नेताहरूका अनुसार यी दुई विधेयकमा पारेका संशोधनका सम्बन्धमा सरकारसँग संवाद चलिरहेको छ। हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

सचिन राजवेदीको आवाजमा यो मिठो गीत रहेको छ सुनाकान्छी र अहिले हामी कार्यक्रम अहिले सुनौलो बिहानीको सेकेन्ड आवरमा छौँ. त्यसै गरी केही ब्रिगेड इभेन्ट्सहरू र साथै फेस्टिभल्सहरूको बारेमा पनि जानकारी तपाईँको समक्षमा राखिहालौँ. र यसै गरी ब्रिगेड इभेन्ट्सको विभिन्न रेजिमेन्ट्सहरूको बर्थडे सेलिब्रेसन पनि हुन गइरहेको छ, जसमध्ये 20th of June पनि QOGLRको चाहिँ बर्थडे हुन गइरहेको छ. 27th of June चाहिँ 1 AGR बर्थडे सेलिब्रेसन यहाँ हुनेछ भन्दै QGSको चाहिँ 19th of September बर्थडे सेलिब्रेसन हुनेछ. विभिन्न रेजिमेन्ट्सहरूको आफ्नो आफ्नो ठाउँ अनि समयअनुसार यसरी सेलिब्रेसन हुन गइरहेको छ. त्यसै गरी अब भने यो अर्को इभेन्टकै कुरा गर्दाखेरि ब्रेकन फ्रिडम परेड पनि यो 7th of June यही आउँदो शनिबारको दिन हुन गएको छ र यो पनि एकदमै सेलिब्रेटेड इभेन्ट हो, जहाँ ब्रेकनमा हुनुहुने वासीहरू नियर बाई जो जति हुनुहुन्छ अवश्य पनि इन्काउन्टर गर्नुहोला, यसमा पार्टिसिपेट गर्नुहोला. तपाईँले गएर चाहिँ एकदमै यो हिस्ट्रीको मोमेन्ट्सहरूमा चाहिँ आफूलाई हेर्दाखेरि पनि एकदमै प्राउड मोमेन्टहरू पनि हुन्छ र यस्तो खालको इभेन्ट्सहरू भइराख्दाखेरि चाहिँ वी क्यान सी हाउ हाम्रो होइन अब फोर फादर्सहरूले एन्सेस्टर्सहरूले चाहिँ कति समयमा चाहिँ उहाँहरूले बलिदान गर्नुभएको छ त्यो कुरालाई चाहिँ हामीले सोच्नुपर्छ. उहाँहरूको बलिदानले गर्दाखेरि आजको दिनमा हामीले यस्तो फ्रिडम पाएका छौँ र एउटा मान्छेको लागि चाहिँ सबैभन्दा लाइफमा चाहिँ के हो भन्दाखेरि फ्रिडम अनि पिस र यस्तो कुरामा हामीले ग्रेटफुल हुन पनि सिक्नुपर्छ. आज त्यो कुरा फेस नगरे तापनि यु नेभर नो. त्यसै कारणले गर्दाखेरि चाहिँ जो जतिले यो फ्रिडमको लागि फाइट गर्नुभएको छ उहाँहरूलाई अझै पनि हामीले सम्मान गर्नुपर्छ एन्ड वी मस्ट सेलिब्रेट द्याट. र यस्तो खालको इभेन्ट्सहरूमा चाहिँ अवश्य पनि जानुहोला, झन् तपाईँकै घर आँगनकै नजिक छ भने त अवश्य पनि यसमा चाहिँ तपाईँले गएर सपोर्ट गर्नुहोला भनेर चाहिँ म हाइली तपाईँलाई एन्करेज पनि गर्न चाहन्छु. भन्दै अब पनि कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने क्रम छ. श्रोता, तपाईँको माझमा यो गीतको साथमा अगाडि बढ्ने नै छु र केही क्षणमा अवश्य पनि तपाईँले पाउन सक्नुहुनेछ एजुकेसनल प्रोग्राम टिप एन्ड टप नियुक्त शीर्षितको साथमा. यो चाहिँ हुनेछ 8:28 जाँदा. अहिलेको लागि भने अहिले भेट्न आऊ दीक्षिताका साकार. स्टे ट्युन्ड.

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको। यो कार्यक्रममा चाहिँ हेल्थ रिलेटेड मेटेरियल्सहरूलाई प्रस्तुत गर्दै आएका छौँ। आजको सबै सामग्री चाहिँ अनलाइन खबरबाट हामीले सहभाग गरेका छौँ। यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म योगराज राई अनि बहिनी शिरीष उपस्थित भएको छौँ। सबै सबैलाई नमस्कार, बहिनीलाई पनि नमस्कार।
1: नमस्कार दाजु, तपाईँलाई पनि अनि सम्पूर्ण आदरणीय श्रोतावृन्दमा पनि मेरो नमस्कार आजको टिपन टापनबाट।
0: हजुर, समर इन्जोय गर्दै हुनुहुन्छ त?
1: एकदम धेरै टु मचै इन्जोय भइरहेछ दाजु, टु मच गर्मी भएको कारणले गर्दाखेरि अब यस्तो इन्जोय गरिन भन्दाखेरि पनि फेरि जाडो बेलामा हामीले कम्प्लेन गरेकै हौ, होइन, घाम लागोस् भनेकै हौ। तर फेरि अब अहिले इन्जोय गरौँ भने पनि यति गर्मी भएको छ कि यो इन्जोय गर्न चाहना हुँदाहुँदै बाहिर निस्किने चाहना हुँदाहुँदै पनि गर्न नसकेको अवस्था क्या दाजु। त्यो कारणले गर्दाखेरि अब इन्जोय गरेको छुइनँ पनि भन्दिनँ, तर खासै एकदमै यो मौसमलाई इन्जोय गरेको छु भनेर पनि भन्न नसक्ने स्थितिमा छु। बट आई थिङ्क तपाईँले त खुब इन्जोय गर्दै हुनुहुन्छ,
0: लाइक अस्ति अब साकेला पनि खुब दिनभरि इन्जोय गरियो घाममा, होइन, अनि मस्ट इन्जोय चाहिँ गोर्खा कपमा गरियो। ओहो, है, त्यहाँ चाहिँ
1: गोर्खा कपमा के गर्नुभयो त लो, अलिकति सुनाउनु नि त, हामी त जानु पाइनँ।
0: यसपटक त्यही हो भेटघाट, होइन, अब सबैको त्यहाँ छाता चाहिँ थियो र मैले त्यहाँ कुरा पनि गर्दै थिएँ, त्यहाँ छाता दोकान त्यो दिन चाहिँ थियो भने कति छाता बिक्री हुन्थ्यो होला भनेर हामीले कल्पना पनि गर्दै थियौँ कि। मैले पनि एउटा चाहिँ डेफिनेटली किनेको थिएँ, झन्नै एउटा बुढियाले बोकेको रहेछ, त्यसले अलि चाहिँ ऊ भयो, गर्दा निकै इन्जोय भयो। ल त अब के गर्ने, भिटामिन डी लिइराख्नुहोस् है त, अब पर्याप्त, अब फेरि यस्तो मौसम हुन साह्रो पर्छ। यो मे महिनाको सबैभन्दा गर्मी चाहिँ एउटा रेकर्ड नै रहेछ पहिलाको प्रिभियस हिस्ट्री हेर्दा, होइन।
1: हजुर हजुर, त्यो कारण

0: अनि कानमा इयरबड्स लगाएर सुत्ने बानी छ भने चाहिँ यसबाट के कस्तो खालको असर पर्न सक्छ त्यस सम्बन्धी चर्चा हुनेछ भने अन्तमा समयले साथ दियो भने चिकित्सकले बिरामीको जिब्रो किन हेर्छन् तपाईँको पनि हेर्नु भएको होला त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल बहिनी पहिलो विषयतर्फ लागौँ।
1: हजुर, चर्को घामबाट भित्र पस्ने बित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन भन्ने कुरा आज हामी सबैभन्दा पहिला गर्छौँ होइन। आन्तरिक तापक्रममा 81 घट्ने रहेछ सबैभन्दा पहिलो कारण चाहिँ है, किन खानु हुँदैन त भन्दाखेरि जब हामी चर्को घाममा बाहिर निस्कन्छौँ तब हाम्रो शरीरको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको हुन्छ, तर भित्र पसेर अचानक धेरै चिसो पानी पियौँ भने शरीरको आन्तरिक तापक्रममा 81 गिरावट आउँछ र विज्ञहरूले यसलाई एक प्रकारको थर्मल झट्का भन्छन्। किनभने यो अचानक परिवर्तनले रक्त नलीहरू साङ्गुरो बनाउँछ जसले रक्त सञ्चारमा प्रतिकूल असर गर्न सक्छ।
0: अब पाचन पनि सुस्त हुँदो रहेछ, चिसो पानी पिउनाले हाम्रो पाचन प्रणालीमा प्रत्यक्ष असर गर्दछ। जब शरीरको तापक्रम अचानक घट्दछ खाना पचाउने प्रक्रिया सुस्त हुन्छ, किनभने चिसो पानी हाम्रो पेटमा प्रवेश गर्ने बित्तिकै यसले पेटको रक्त नलीहरूलाई साँगुरो बनाउँदछ, पोषक तत्त्वहरू अवशोषित गर्ने क्षमतालाई कम गर्दछ, यसले पेट दुख्ने र कब्जियत निम्त्याउँदछ।
1: यसै गरिकन घाँटीको संक्रमण पनि हुन सक्छ। घाम लागेपछि तुरन्तै चिसो पानी पिउनाले श्वास प्रश्वासमा असर गर्छ, यसले घाँटीमा खकारको तह बनाउँछ जसले गर्दा घाँटी दुख्ने, खोकी लाग्ने र श्वास प्रश्वासको संक्रमणको जोखिम उल्लेखनीय रूपमा बढ्छ। धेरै चिसोले घाँटीमा संक्रमण हुने, रातो बिबेर देखा पर्ने जस्ता समस्याहरू पनि निम्त्याउन सक्छ।
0: अनि टाउको दुख्ने समस्या पनि देखिन सक्दछ, धेरै चिसो पानी पिउनाले मस्तिष्कमा स्नायुहरूलाई उत्तेजित गर्दछ जसले गर्दा धेरै मानिसहरू टाउको दुख्ने वा मस्तिष्क फ्रिज हुने समस्या पनि देखिन सक्दछ धेरै मानिसहरूमा। अनि मुटुको धड्कनमा पनि यसले असर गर्दो रहेछ। विज्ञहरूको अनुसार धेरै चिसो पानी पिउनाले शरीरको भेगस नर्भलाई असर गर्दछ। यो नर्भ हाम्रो स्नायु प्रणालीको एक महत्त्वपूर्ण भाग हो जसले मुटुको धड्कन नियन्त्रण गर्न मद्दत गर्दछ।
1: जब यो नर्भ अचानक चिसो हुन्छ मुटुको धड्कन सुस्त हुने जोखिम बढ्छ, जुन मुटुको स्वास्थ्यको लागि राम्रो हुँदैन। त्यसैले घामबाट आएपछि कम्तीमा पनि 10-15 मिनट पर्खनुपर्छ। त्यसपछि पनि फ्रिजमा राखेर धेरै चिसो बनाएको पानी नभई सादा बाहिर रुम टेम्परेचरमा राखेको पानी पिउनुपर्छ। गर्मीको बेलामा माटोको भाँडामा राखिएको पानी पिउनु चाहिँ धेरै राम्रो हुन्छ।
0: हजुर, टिपन टापन सुन्दै हुनुहुन्छ। पहिलो विषय तपाईँले थाहा पाइहाल्नुभयो, एकदमै गर्मी छ त्यसले गर्दा घरभित्र पस्ने बित्तिकै चिसो पानी चाहिँ अलिकति पछि समय मिलाएर पिउनु होला है। त त्यो चाहिँ तपाईँलाई सतर्क गराउनको लागि यो विषयवस्तु हामीले प्रस्तुत गऱ्यौँ। र अब भने दोस्रो विषयतर्फ लाग्नुपर्दा तनावले शरीरका कुन कुन अङ्गमा चाहिँ कसरी असर पार्दो रहेछ, निकै लामो लेख छ, हामी पढेर सुनाउनेछौँ। तनाव केवल मनको अवस्था होइन, यो शरीरभित्र चल्ने रासायनिक उथलपुथल पनि हो। जब तनाव बढ्दछ शरीरमा स्ट्रेस हर्मोन कार्टिसोलको मात्रा असन्तुलित हुन्छ र त्यसको असर मुटुदेखि मस्तिष्क, फोक्सो, पाचन प्रणाली र हड्डीसम्म पर्न थाल्दछ।
1: चिकित्सकहरूको अनुसार दीर्घकालीन तनावले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउनका साथै हृदयघात, स्मरण शक्ति कमजोर हुने, सास फेर्न गाह्रो हुने र हड्डी खिने जोखिम समेत बढाउँछ।
0: मनोचिकित्सक डाक्टर सगुन बल्लभ पन्तका अनुसार जब हामी तनावमा हुन्छौँ हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिले कार्टिसोल रासायनिक पदार्थको उत्पादनलाई बढाउँदछ। यसलाई स्ट्रेस हर्मोन भन्ने गरिन्छ, अर्थात् हाम्रो तनाव बढाउनमा यही हर्मोनको भूमिका हुन्छ।
1: पन्तका अनुसार कोर्टिसोल हर्मोन सम्पूर्ण रूपमै खराब भने होइन, यो शरीरका लागि जरुरी हर्मोन हो। मुजुको चाल, खाना पच्ने प्रक्रिया, शरीरमा चिनीको व्यवस्थापन, थायराइडको व्यवस्थापनमा यही हर्मोनले काम गरिरहेको हुन्छ। तर जब यो धेरै वा थोरै उत्पादन हुन्छ त्यसले भने समस्या निम्त्याउँदछ।
0: खास गरी तनाव प्रतिक्रियाका लागि यही हर्मोन जिम्मेवार मानिन्छ। यसरी हामी तनावको स्थितिमा हुँदा शरीरभित्रको रासायनिक प्रतिक्रिया नै खलबलिन पुग्दछ। कार्टिसोल को बढोत्तरीले गर्दा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुन पुग्दछ, यसले भाइरल संक्रमणको जोखिम पनि बढाइदिन्छ। तनावले हाम्रो शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टर पन्त बताउँछन्।
1: यसै गरिकन मुटुमा तनावको असरको पनि कुरा गरौँ। तनाव बढ्ने बित्तिकै शरीरमा तनाव हर्मोन कोर्टिसोल र एन्ड्रेनालिनको स्तर बढ्न थाल्छ र यी दुईको स्तर बढ्नु भनेको मुटुको लागि राम्रो सङ्केत होइन। नकारात्मक भावना बढ्दै जाँदा यी हर्मोनको चाप रगतको माध्यमबाट सम्पूर्ण शरीरमा रक्त सञ्चार गर्न थाल्छ अनि शरीरका अन्य अङ्गमा विशेष गरी मुटुलाई असर गर्दछ।
0: यही हर्मोन बढेपछि मुटुको धड्कन बढ्न थाल्दछ र रक्त नली साँगुरो हुन थाल्दछ, फलस्वरूप रक्त प्रभाव प्रभावित हुन थाल्दछ। यसबाहेक हर्मोनको प्रभावले रगतमा चिनीको मात्रा पनि बढाउँदछ। तनाव दैनिक हुन्छ, हप्तौँ, महिना र त्यस समयभन्दा बढी समयसम्म रहिरहन्छ भने

0: त्यो दीर्घ तनाव हो।
1: दीर्घ तनावले अप्रत्यक्ष रूपमा रक्तचाप बढाइराख्छ, मुटुका धमनीहरू सुन्निन्छन्, यस्तो हुँदाखेरि ती साँगुरो हुन्छन् र मुटुको चालमा अनियमितताको समस्या देखा पर्छ। मुटुमा हुने विद्युतीय गतिविधिलाई खलबल आउँछ, जसले गर्दा मुटुमा रगत राम्रोसँग पम्प हुन पाउँदैन।
0: तनावले दीर्घरोग नभएकाहरूको मुटुमा उत्तेजना ल्याएर मुटुको गति अनियमित बनाउँदछ। अब कल्पना गर्न सकिन्छ, झन पहिलेबाटै मुटु रोगको जोखिम मानिने दीर्घरोग, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल छ भने अत्याधिक र लगातार तनावले कस्तो असर पार्ला त?
1: र यो समस्याबाट गुज्रिरहेका व्यक्तिमा चाहिँ हृदयघातको जोखिम बढ्छ, किनकि यही दीर्घ रोगका कारण पहिले नै केही मात्रामा कोरोनरी धमनीमा मासुको केही डल्लो जमेर त्यो भाग साँगुरिएको हुन्छ। यस्तोमा बोसोको डल्लोले केही मात्रामा पहिले नै जमेको अवस्थामा छ भने त तनाव हर्मोन बढेर रक्त सञ्चार हुने बाटो नै बन्द गरिदिएर अचानक हृदयघात हुन सक्दछ।
0: जसलाई उच्च रक्तचाप, मुटु रोग र मधुमेह छैन, उनीहरूमा पनि लगातार तनावले एड्रेनालाइन हर्मोनको प्रभाव अत्याधिक बढी हुन्छ। हर्मोनको गडबडीले गर्दा मुटुको कार्य सन्तुलनमा राख्ने विद्युतीय तरङ्गमा गडबड र मुटुको रोग ल्याउन सक्दछ।
1: यसै गरिकन फोक्सोमा तनावको असरको पनि कुरा गरौँ है त। तनावले फोक्सोलाई प्रत्यक्ष रूपमा असर गर्दैन, फोक्सोको आफ्नै रोग संक्रमण वा संरचनात्मक समस्या नहुँदा पनि तनावका कारण सास फेर्न गाह्रो हुने, उकुस मुकुस हुने, सास अड्किने वा छाती भारी हुने जस्ता लक्षणहरू भने देखिन सक्छन्।
0: हजुर, आजको दोस्रो विषय तनावले शरीरको कुन कुन भागमा चाहिँ कसरी असर पार्दो रहेछ त्यस सम्बन्धी हामीले यो एउटा चाहिँ विषयमा प्रस्तुत गरिएका छौँ। अब यो बीचमा केही गीतहरू हामी प्रस्तुत गर्नेछौँ र त्यसपछि सेकेन्ड पार्टमा यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: BFBS Gorkha Radio. हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले साप्ताहिक कार्यक्रम टिपन टापन सुन्दै हुनुहुन्छ। प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा अनि आइतबार बिहान 8:28 जाँदा दुईवटा पार्ट्समा सुन्दै आउनु भएको छ। यहाँ चाहिँ स्वास्थ्य सम्बन्धी जानकारीहरू तपाईँहरूलाई गराउने गर्दछौँ। आजको यो कार्यक्रममा म अनि बहिनी शिरीषले चाहिँ यो कार्यक्रम प्रस्तुत गरिएका छौँ। तनावको कुराकानी गरिएका छौँ, अब यसरी नै अगाडि बढाउँ। फोक्सोमा पनि तनावको असर भन्ने शीर्षकमा अघि तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो जानकारी। यो किनभने श्वास प्रश्वास प्रक्रियालाई नियन्त्रण गर्ने मुख्य केन्द्र मस्तिष्कमा रहेको श्वास केन्द्र हो। यो केन्द्रले स्वत सास फेर्न कम गर्दछ, जसले निन्द्राको बेलामा पनि निरन्तर दिइरहन्छ। यसबाहेक हामीले चाहेर सास लामो वा छोटो बनाउन पनि सक्छौँ।
1: तनाव, चिन्ता वा एङ्जाइटी डिसअर्डरले यो केन्द्रमा असर पारेर सासको गति र गहिराईमा परिवर्तन ल्याउँछ। फलस्वरूप फोक्सो पूर्ण रूपमा स्वस्थ हुँदा पनि व्यक्तिलाई सास नपुगेको, गुम्सिएको, छातीमा दबाव जस्तो अनुभव हुन्छ। विशेष गरी बन्द कोठामा, भिडभाडमा, उचाइमा वा निन्द्रा नलागेको बेला यो समस्या बढी देखिन्छ।
0: यो तनावले त यस्तो धेरै पो असर पार्दो रहेछ त बहिनी, होइन? मलाई यति साह्रो थाहा थिएन।
1: हो, एकदम तनाव त एकदम साइलेन्ट किलर भन्छ नि, त्यो कारण गर्दाखेरि पनि हो।
0: राइट, ओके, अब यसलाई अगाडि बढाउँ। लामो समयसम्म तनावमा रहेका व्यक्तिमा यो हाइपर भेन्टिलेसन सिन्ड्रोमसम्म पुग्न सक्दछ, जसमा छिटो छिटो सास फेर्ने, हात खुट्टा झमझम गर्ने, चक्कर लाग्ने र कहिलेकाहीँ इमर्जेन्सीमा पुग्ने अवस्था पनि सिर्जना हुन्छ। लङ फङ्सन टेस्ट गर्दा फोक्सोको कार्यक्षमता पूर्ण रूपमा नर्मल देखिन्छ, अक्सिजन लेभल पनि ठिक हुन्छ, तर मस्तिष्कबाट फोक्सोलाई जाने सन्देशमा तनावले गडबडी गरिदिन्छ।
1: अप्रत्यक्ष प्रभावको पनि कुरा गरौँ। लामो समयको तनावले रोग प्रतिरोधी प्रणाली कमजोर बनाउँछ, जसले संक्रमणको जोखिम बढाउँछ। यसले दम, एलर्जी रिएक्सनलाई बढावा दिन्छ र मुटु सम्बन्धी समस्या भएकोहरूमा फोक्सोलाई थप प्रभावित पार्न सक्छ। तनावले निन्द्रा बिगार्छ, हर्मोन सन्तुलन बिगार्छ र यसले अप्रत्यक्ष रूपमा फोक्सोको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ।
0: संक्षेपमा, तनावले फोक्सोलाई प्रत्यक्ष क्षति गर्दैन, तर मस्तिष्कको श्वास नियन्त्रण प्रणाली मार्फत शारीरिक लक्षणहरू उत्पन्न गर्दछ र विद्यमान फोक्सो सम्बन्धी समस्यालाई झन बढाउँछ। नियमित तनाव व्यवस्थापन, योग, ध्यान र आवश्यक परे मनोवैज्ञानिक सहयोगले यस्ता लक्षणहरूबाट राहत मिल्न सक्दछ।
1: अब पाचन प्रणालीमा तनावको असरको पनि कुरा गरौँ। तनावले चाहिँ पेट र पाचन प्रणालीमा प्रत्यक्ष असर गर्छ। मस्तिष्कले खाना पचाउन पाचन प्रणालीलाई सक्रिय पार्ने भएकाले तनाव बढ्दा पेटमा एसिडको उत्पादन बढ्छ, जसले पेट दुख्ने, बान्ता हुने, झाडा पखरा लाग्ने जस्ता समस्या निम्त्याउँछ।
0: अनि पेट र मस्तिष्क बीच न्युरो इन्डोक्राइन र प्रतिरक्षा मार्गबाट निरन्तर सञ्चार हुने भएकोले एकमा समस्या भए अर्कोमा पनि प्रभाव पार्दछ। लामो समयसम्म पाचन सम्बन्धी समस्या भएमा डिप्रेसन र एन्जाइटी जस्ता मानसिक रोगहरू देखा पर्न सक्छन्।
1: तनावकै कारण इरिटेबल बाउल सिन्ड्रोम जस्ता रोगहरू पनि हुन सक्छन्। यसबाट बच्न फाइबरयुक्त तथा प्रोबायोटिक खानेकुराहरू खाने, नियमित व्यायाम गर्ने, दैनिक दिनचर्या व्यवस्थित राख्ने, सकारात्मक सोच राख्ने र मनको कुरा अरूसँग सेयर गर्ने बानी बसाल्नुपर्छ। यसै गरिकन स्मरण शक्तिमा तनावको असरको पनि अब कुरा गरौँ हामी। गम्भीर तथा दीर्घकालीन तनावले स्मरण शक्तिलाई निकै हानि पुर्याउँछ। यसले एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाउँछ, जसकारण नयाँ जानकारी सम्झन र सिक्न समेत गाह्रो हुन्छ।
0: निरन्तर तनावले हिप्पो क्याम्पसलाई प्रभावित पार्दछ, जहाँ कार्टिसोल हर्मोनको उच्च स्तरले यसको आकार घटाउँदै लग्छ र नयाँ स्मृति बनाउने तथा पुराना सम्झना झिक्ने क्षमता घटाउँदछ। यसबाहेक तनावले एमिगडालालाई बढी सक्रिय बनाएर नकारात्मक घटनाहरूलाई बलियोसँग सम्झिराख्छ भने सकारात्मक अनुभवहरूलाई सजिलै बिर्सिन्छ।
1: दीर्घकालीन तनावले न्युरोजेनेसिस, यानि कि नयाँ न्युरोन जन्मिने प्रक्रियालाई पनि रोक्दछ र सिनेप्टिक प्लास्टिसिटी, जुन चाहिँ न्युरोन बीचको जडान हो, यसलाई पनि कमजोर बनाउँछ, जसले समग्र सिक्ने अनि स्मरण गर्ने क्षमतालाई नै घटाइदिन्छ।
0: हड्डीमा तनावको असर अर्को। दीर्घकालीन तनावले हड्डीमा प्रत्यक्ष र उल्लेख्ने असर पार्दछ। तनाव बढ्दा शरीरमा कार्टिसोल स्ट्रेस हर्मोनको स्तर निरन्तर उच्च रहन्छ, जसले हड्डी बनाउने कोशिकाहरू अस्टियो ब्लास्टको उत्पादन घटाउँछ र हड्डीको कोशिकाहरूलाई बढी सक्रिय बनाउँछ।
1: फलस्वरूप हड्डीको घनत्व घट्ने, कमजोर हुने र अस्थिरता बढ्ने समस्या देखिन्छ। यसबाहेक दीर्घकालीन तनाव र डिप्रेसनले एस्ट्रोजेन र टेस्टोस्टेरोनको उत्पादन पनि कम गर्छ, जुन हड्डीको स्वास्थ्यको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यी हर्मोनहरू कम हुँदा हड्डीको निर्माण प्रक्रिया कमजोर हुन्छ।
0: हजुर तनावले मांसपेशीहरूलाई पनि कमजोर बनाउने भएकोले हड्डीमा थप चाप पर्दछ। विशेष गरी वृद्ध अवस्थामा वा पहिलेदेखि नै हड्डी कमजोर भएका व्यक्तिहरूमा दीर्घकालीन तनावले अस्टियोपोरोसिस हड्डी खिर्ने समस्याको जोखिमलाई निकै बढाउँदछ। हजुर टिपन टापन सुन्दै हुनुहुन्छ। ल आज पढियो धेरै कुरामा चाहिँ यसैले असर पार्दो रहेछ। हुन त तनाव नभएको मान्छे त को होला र होइन बहिनी, अब कति तनाव लिने कति तनाव मान्छेमा हुन्छ भन्ने कुरामा त्यही हो होइन। तनाव नहुने व्यक्ति त को होला, केटाकेटी मात्रै होला हौ तनाव नमिल्ने त
1: आफ्नै।
0: हजुर सबैमा अब चराचुरुङ्गी सबै यो जीवित प्राणीहरू सबैलाई तनाव होला होइन। अब चराचुरुङ्गीलाई पनि खाना पाइने कि नपाइने हो, आफूलाई मनपर्ने खाना कहाँ पाइने हो खोज्ने हो भन्ने त्यो बसेर चराचुरुङ्गीहरूले पनि त्यही नै सोचिरहेको हुन्छ होला कि होइन।
1: सही हो सही दाजु, तनाव नहुने सायद प्राणीहरूमा चाहिँ कोही पनि छैन होला जस्तो लाग्छ। अब तनाव भनेको एकदम नेचुरल नै हो, तनाव हुनु राम्रो पनि हो फेरि दाजु, टु सर्टेन डिग्री होइन। तनावै नभएको बिन्दास मान्छेले चाहिँ फेरि कहिले पनि केही कुरालाई सिरियसली पनि लिँदैन जिन्दगीमा। अब जीवनमा एउटा प्रोग्रेसको लागि पनि एउटा विकासको लागि पनि आफ्नो उन्नतिको लागि पनि तनाव टु द सर्टेन डिग्री चाहिन्छ। तर त्यही तनाव फेरि बढी भयो भने यसले चाहिँ कस्तो खालको नकारात्मक असर पार्दो रहेछ भन्ने कुरा गरिहाल्यौँ। सो ब्यालेन्स इज द की होइन।
0: डेफिनेटली लो कानको इयरबड्सको कुरा गर्नु।
1: हजुर त कानमा इयरबड्स लगाएर सुत्दा के हुन्छ यो तपाईँ हामी मध्ये धेरैले गरेका पनि छौँ होला सायद। स्पेसली अब यङ्स्टर्सहरूमा चाहिँ यो समस्या अहिले देखिन्छ दाजु, धेरै जस्तो बच्चाहरूले चाहिँ कानमा इयरबड्स लगाएर सुत्ने गरेको म देख्छु होइन। त्यो कारण गर्दाखेरि आज यस विषयवस्तुमा अलिकति हामी जानकारी गराउँ। त इयरबड्सले ओस थुन्न सक्छ, सबैभन्दा पहिलो चाहिँ कुरा गर्नु पर्दाखेरि यही नै छ। हाम्रो कानको पालको काम आवाजभित्र सिराउने त हो नै, सँगसँगै कानभित्रको ओस अर्थात् मोइस्चरलाई चाहिँ बाहिर निकाल्ने पनि हो। यसका लागि कान खुला हुनुपर्छ। तर कानलाई पुरै टम्म पार्ने इयरबड्स प्रयोग गर्दा कानभित्रको ओस बाहिर निस्कन पाउँदैन, जसले गर्दाखेरि कानभित्र ब्याक्टेरिया मौला हुने वातावरण बन्दछ,
0: कानको संक्रमण हुने जोखिम बढ्दछ। यदि तपाईँ राति नुहाउनुहुन्छ भने कानमा पानी जमेको हुन सक्दछ। सुत्न अघि हेयर ड्रायरलाई कम गतिमा टाढैबाट चलाएर कान सुकाउन सक्नुहुँदछ र तरिका त्यो पनि रहेछ। यदि कान चिलाउने दुख्ने गनाउने पानी बग्ने भएमा चिकित्सकलाई तुरन्त सम्पर्क गर्नुपर्दछ।
1: कानको जाली र गानेगुजीमा असरको पनि कुरा गरौँ। अब कानको आफ्नै सफा हुने प्राकृतिक प्रक्रिया हुन्छ, तर रातभरि इयरबड्स लगाई कान राख्दाखेरि कानेगुजी बाहिर निस्कन पाउँदैन र उल्टै भित्रतिर धकेलिन्छ। यदि इयरबड्सको टुप्पोमा कानेगुजी टाँसिएको देख्नुहुन्छ भने यसले कानेगुजी भित्रै जम्मा भइसकेको छ भनेर सङ्केत गर्छ। दिउँसो कान कम सुन्ने, कान भरिएको भारी हुने, चिलाउने वा कान कराउने भएमा डक्टरलाई देखाएर कान सफा गराइहाल्नु पर्दछ।
0: अनि छाला चिलाउने एलर्जी हुने खतरा लामो समयसम्म र हरेक रात इयरबड्स लगाउँदा यसको सामग्रीका कारण कानको भित्री छाला चिलाउने वा एलर्जी हुने समस्या हुन सक्दछ। छाला च्यातिएमा वा चिलाएर कन्याउँदा संक्रमण खतरा अझ बढेर जान्छ। तर यस्ता समस्या हुन नदिन हामीले केही उपाय अपनाउन सक्दछौँ। सबैभन्दा राम्रो उपाय भनेको आवाजको मात्रा कम गर्नु हो।
1: लामो समयसम्म ठुला आवाजमा सङ्गीत सुन्दा कान कहिल्यै निको नहुने गरी बिग्रन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हामीले सामान्य कुराकानी गर्दा निस्कने 60-70 डेसिबलसम्मको आवाज कानका लागि सुरक्षित हुन्छ, तर 80 डेसिबल वा त्योभन्दा बढी आवाज छ भने हप्तामा 40 घन्टाभन्दा बढी त्यो सुन्छौँ भने कानको सुन्ने शक्ति कमजोर हुन्छ।
0: यसैले सुत्ने बेला आवाज एकदमै कम राख्नु पर्दछ। कतिपय मोबाइलमा डेसिबल नाप्ने र नियन्त्रण गर्ने प्रविधि हुन्छ, त्यसको प्रयोग गर्न सकिन्छ। त्यस्तै सुत्ने बेला धेरै ठुलो आवाजमा सुन्नु वा बाहिरको आवाज पुरै ठप्प पार्ने इयरबड्स लगाउनु खतरनाक हुन सक्दछ। यसले गर्दा राति कुनै समस्या भएर कसैले बोलाएमा, घरको घन्टी बजाएमा वा बिहान उठ्ने अलार्म राखेको छ भने त्यो नसुन्न सकिन्छ।
1: यसै गरिकन सुरक्षित रूपमा सुत्नका लागि अन्य विकल्पहरूको कुरा गरौँ। यदि तपाईँलाई सुत्नका लागि गीत सङ्गीत सुन्नै छ भने यी सुरक्षित विकल्पहरू अपनाउन सक्नुहुन्छ। खुला खालका इयरबड्स लगाउनुहोस्, कानको पाललाई पुरै सिल वा बन्द नगर्ने खालका इयरबड्स किन्न सक्नुहुन्छ, त्यसको प्रयोग गर्न सक्नुहुन्छ। नभए हेडब्यान्ड वा हेडफोनको पनि प्रयोग गर्न सक्नुहुन्छ, किनभने कानको भित्र नपस्ने खालका यी सफ्ट हेडब्यान्ड र हेडफोनको प्रयोगले हावा ओहोरदोहोर हुन दिन्छ र ओस जम्न पाउँदैन।
0: समयको पाबन्दी र यति नै गर्नुपर्छ होला बहिनी है त।
1: हजुर हुन्छ दाजु,
0: थ्याङ्क यू तपाईँलाई।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद र सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि आजको टिपन टापनबाट बिदा लिन चाहन्छु र तपाईँहरूसँग नेक्स्ट टाइमको टिपन टापनमा फेरि भेट त भइहाल्छ। त्यति बेलासम्मको लागि नमस्कार।
0: हस् त, ह्याभ अ लवली डे, बाई बाई।

0: Pe Lime, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिपक्षी दलहरूको निरन्तर दबावपछि प्रधानमन्त्री वालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भएर सांसदहरूको प्रश्नको सामना गर्न तयार हुनु भएको छ। उहाँ संसद बैठकमा आउनु भएको छ र रोस्ट्रममा जानु भएको छ सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनका लागि। तर प्रधानमन्त्रीले विधि मिचेर रोस्ट्रममा एकाएक प्रश्नको सामना गर्न लागेको भन्दै प्रतिपक्ष दलका नेताहरूले आपत्ति जनाउन थालेका छन्। बैठकको शुरूमै सभामुख खरियालले प्रधानमन्त्रीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्रीले रोस्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गर्नुभयो। त्यसपछि सभामुखले प्रत्येक दललाई दुई दुई मिनट समय दिनुभएको छ। तर प्रतिपक्षी दलहरूले यसमा नियमापत्ति गरेका छन्। नेकपाका युवराज दुलालले प्रतिनिधि सभा नियमावली 79:56 उल्लङ्घन भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्न पाउनु पर्ने उहाँको भनाइ छ। एमालेका सचेतक ऐन मोहरले पनि यही विषयमा नियमापत्ति गर्नुभएको छ। सभामुखले भने धेरै अगाडिदेखि प्रश्न सोध्न चाहेकाले तयारी होला भनेर जवाफ दिनुभएको छ। उहाँले नियमावलीमा 3 दिन अगाडि नै लिखित प्रश्न सोध्न पाउनुपर्ने भन्ने उल्लेख नभएको जिकिर पनि गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा प्रश्न सोध्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस तयार भएको छ। पार्टीको तर्फबाट अर्जुन नरसिंह केसीले प्रश्न सोध्नु भएको छ। उहाँले सुरुमै प्रधानमन्त्री नाटकीय ढंगबाट संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन खोजेकोमा सकारात्मक रूपमा लिएको बताउनु भयो। उहाँले भन्नुभयो विकसित देशहरूमा पनि यस्तो अभ्यास छ। म उहाँ संसदमा उपस्थित भएर प्रश्नको सामना गर्न तयार भएकोमा स्वागत गर्छु। तर संसदीय नियमावलीमा उल्लेख भए अनुसार प्रश्नोत्तर कार्यक्रम बेग्लै हुनुपर्ने उहाँको तर्क छ। प्रधानमन्त्री वालेन्द्र शाह रोस्ट्रममा उभिएर सांसदहरूको प्रश्न सुनिरहनु भएको छ। एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई 221 रनले पराजित गरेको छ।
4: सिंगापुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाउँदै 313 रनको विशाल स्कोर बनाएको थियो। यो T20 अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो योगफल हो। यसअघि नेपालले एसियन गेम्समा मंगोलिया विरूद्ध 314 रनको योगफल बनाएको थियो। आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रन बनाउनुभयो। भुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने कीर्तिमानी पनि बनाउनु भएको छ। त्यस्तै कुशल मल्लले 85 र कप्तान रोहित पौडेलले 69 रन बनाउनुभयो। 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमै समेटियो। जितसँगै नेपालले समूह एमा 2 अङ्क जोडेको छ। नेपालले बिहिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। यता नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनौट प्रतियोगिताबाट बाहिरिएको छ। तेस्रो स्थानका लागि आज भएको निर्णायक खेलमा नेपाल चीनसँग 5 विकेटले पराजित भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन बनाएको थियो। त्यसपछि डीएलएस पद्धति अनुसार चीनले 7 ओभरमा 43 रनको लक्ष्य पाएको थियो। चीनले 5 विकेट गुमाएर 45 रन बनाउँदै लक्ष्य पूरा गर्दै एसियन गेम्समा स्थान बनाएको छ। यो सँगै चीन मलेसिया र थाइल्याण्ड एसियन गेम्सका लागि छनौट भएका छन्।
3: नेपाली बजारमा सुनको मूल्य एकै दिन 20,500 रुपियाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलाको 3,11,100 रुपियाँ पुगेको छ। सरकारले नयाँ आर्थिक वर्षका लागि सुनको भन्सार दर 10% बढाएपछि त्यसको असर बजारमा सिधै देखिएको हो। अस्ति शुक्रबार सुनको मूल्य तोलाको 2,90,600 रुपियाँ थियो। चाँदीको मूल्य पनि बढेर प्रति तोला 5,345 रुपियाँ पुगेको महासंघले जनाएको छ। टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्रिएर नेपाल ल्याइएको छ। अधिकारीलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको एसपी गौतम मिश्रले जानकारी दिनुभएको छ। अधिकारी विरूद्ध 6,52,00,000 रुपियाँ भन्दा बढी ठगी तथा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। अधिकारी विदेश फरार भएपछि रेड नोटिस जारी गरिएको थियो। ललितपुरको 7 पटकको हाम्रो अटोमोबाइल्सका सञ्चालक कुमार चिमरियाले दिएको जाहेरीका आधारमा ठगी र आपराधिक विश्वासघात सम्बन्धी अनुसन्धान शुरू भएको हो। अनुसन्धानका क्रममा ठूलो रकमको कारोबार देखिएपछि अधिकारीलाई सम्पत्ति शुद्धिकरणको मुद्दा समेत थपिएको प्रहरीले जनाएको छ। भारतको उत्तर प्रदेश कुशीनगरमा जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 453 नेपालीको उद्धार गरिएको छ। नेपालीको दिल्लीको नेपाली दूतावास उत्तर प्रदेश प्रहरी र नेपाल प्रहरीको समन्वयमा 4 दिनको संयुक्त अपरेशनपछि उनीहरूको उद्धार गरेर नेपाल ल्याइएको रूपन्देहीका एसपी जनकबहादुर शाहीले जानकारी दिनुभएको छ। 115 महिला र 338 पुरुषको उद्धार गरिएको छ। रोजगारीको लोभ देखाएर भारतमा पुगेका नेपालीलाई बन्धक बनाएर मानसिक र शारीरिक यातना दिइएको र परिवारसँग फेरौती रकम समेत मागिएको खोलेको छ। उद्धारपछि अधिकांशलाई प्रक्रिया पूरा गरेर छाडिएको छ भने केही माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई नेटवर्किङ व्यवसायको नाममा ठगी र दबावमा राखेर रकम वसुल्ने गरेको पाइएको छ।
0: यो BFBS कुल कार्यालय हो।

खुसमा नेपाली चलचित्रबाट रहेको मिठो गीत खुसीका फूलबाट लिएर र समय हामीहरूसँग 9:17 गएको छ। श्रोता बिहानी पगको समय कार्यक्रम सुनौलो बिहानीमा हुनुहुन्छ म सनीको साथमा। त्यसै गरी आउनुहोस् अब भने केही यो जानकारीहरू पनि तपाईँको माझमा राखी हालौ अहिलेको लागि। विशेष गरी अब हुन गइरहेको छ यो पिएसके फेस्टिभल चाहिँ एभ्री इयर पनि हुने गर्छ र मल्टिपल टाइम्सहरू हुन्छ। जो जति म्युजिक लभर्सहरू हुनुहुन्छ तपाईँहरूको लागि त यो एकदमै राम्रो अवसर पनि रहेको छ जसमा चाहिँ रहेको छ। अब भने हुन गइरहेको यो इभेन्ट चाहिँ अगस्त 1 हुन गइरहेको छ र यहाँ चाहिँ सज्जन राज वैद्यको पनि प्रस्तुति हुनेछ। यसै गरी दि एलिमेन्ट्स अफ द ब्यान्ड कुमार सागर र यसै गरी भक्त ब्यान्डको पनि पर्फर्मेन्सहरू रहनेछ ह्याम्प्टन कोर्टमा। गेट चाहिँ ओपन दिउँसोको 1 हुनेछ र तपाईँले पनि आफ्नो टिकट्सहरू ग्राब गर्नुहोला भन्न चाहन्छु। बाई द वे जस्ट बिट अफ तपाईँलाई चाहिँ अहेड यो इन्फर्मेसन, नेक्स्ट विकदेखि चाहिँ म यो 4 टिकट्सहरू चाहिँ विन गर्न सक्नुहुनेछ। यसको लागि चाहिँ एकजनाले चाहिँ 2 टिकट्सहरू जित्न सक्नुहुन्छ। सो बेसिकली तपाईँले जित्नुभयो भने चाहिँ तपाईँको एकजना फ्रेन्डलाई पनि लान सक्नुहुन्छ, कन्सर्ट एन्जोय गर्न सक्नुहुन्छ। सो स्टे ट्युन्ड, सो एक्साइटिङ प्राइजेस आर कमिङ अन द वे। नेक्स्ट विकदेखि अवश्य पनि रहने नै छ एभ्री सन्डे कार्यक्रम यो सुनौलो बिहानीमा तपाईँले पाउन सक्नुहुनेछ। भन्दै फेरि पनि अब भने हामी अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ लाग्ने नै छौँ। पूर्ण राईको आवाजमा छ तिमीलाई, इन्जोय गर्नुहोस् र केही क्षणमा लग्दै हुनेछ आजको भोइस अफ गोर्खाज कर्पल उमेद राई 10 QJLR। स्टे ट्युन्ड।

0: रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: কপ্রল উমিত রায় ইন্টেক 17 হাল 10 কিউ জেলার অল্ডার সাত মাসে কার্যরত ছু দিদি আনি মে 10 কিউ জেলার সে মেইনলি সে চারটা ট্রেড লে সে মিক্সড ভাবে সে ড্রাইভার সাপ্লায়ার সেফ কম স্পেক তেই হো ড্রাইভার কো আপনো কাম ড্রাইভার সম্বন্ধে হুনছ মানে সাপ্লায়ার কো সাপ্লায়ার সম্বন্ধে আমরা সেফ কো ক্যাটারিং বিজনেস ভাই আলু র কম স্পেক কো জে আব কমিউনিকেশন স্পেশালিস্ট দিদি
1: তবে সি কোন ডিপার্টমেন্ট মা হুনছ তা अवश्य पनि र विशेष गरी भाइसँगको भेटघाट भन्दाखेरि अस्ति भर्खरै गोर्खा कप 2026 पनि भएको थियो होइन हजुर र तपाईँहरू पनि त्यहाँ निकै नै व्यस्तहरू हुनुहुन्थ्यो निकै नै हिट वेभहरू पनि गर्मीहरू भइरहेको थियो र सदा चाहिँ क्युजेलआरको जुन सेफ डिपार्टमेन्टहरू तपाईँहरू एकदमै मेहनतहरू गर्नुहुन्छ र नेपाल कपमा पनि उत्तीर्ण गर्नुहुन्छ र गोर्खा कपमा पनि तपाईँहरूले ब्रिगेड अफ गोर्खासलाई चाहिँ प्रतिनिधित्व पनि गर्नुभएको थियो जुन एकदमै राम्रो कुरा पनि हो भाइ यसैमा चाहिँ तपाईँसँग कुराकानीहरू गर्दै गर्दाखेरि चाहिँ सोध पनि चाहिहाले सर्वप्रथम चाहिँ तपाईँ चाहिँ यो गोर्खासमा जोइन गर्नको लागि चाहिँ कसरी इन्सपिरेसन पाउनु भयो त सधैँको सपना रहेको थियो होला
0: हजुर एकदमै धेरै धन्यवाद दिदी विशेष त म चाहिँ एउटा गोर्खाकै ब्याकग्राउन्ड फ्यामिलीबाट बिलङ गर्छु दिदी मेरो बाजे सेकेन्ड 10 जिआरको हुनुहुन्थ्यो र फर्स्ट थिङ फर्स्ट चाहिँ म उहाँबाट नै इन्सपायर भयो दिदी घरमा अब कहानीहरू सुन्ने बाजेको पल्टन घरको यात्राहरू यस्तो भयो उस्तो भयो भन्नुहुन्थ्यो अनि त्यहीँबाट हो दिदी र पछि गएर चाहिँ अब साथीभाइहरू पनि कति लाग्दै गयो अनि आफूलाई पनि होइन हुनुपर्छ भन्ने फिल भयो दिदी अनि यसो चाहिँ सक्ने लगत्तै चाहिँ मैले ट्राई गरेको तर अनफर्चुनेटली सक्सेसफुल भएन फर्स्ट एटेम्प फेल सो अन सेकेन्ड एटेम्प लक्कीली थर्ड एटेम्पमा चाहिँ दिदी इन्टेक 17 भर्ती भएर आएँ दिदी
1: कस्तो हुँदो रहेछ त सपना पुरा हुँदाखेरि व्हेन ड्रीम कम्स ट्रू
0: हजुर दिदी त्यो अ काइन्ड अफ पज त्यस्तो खाले फिलिङ्स भयो दिदी मलाई चाहिँ यु आर सिलेक्टेड भनेर चाहिँ हाम्रो त्यति बेला डिआरओ साहबले भन्नु हुँदाखेरि काइन्ड अफ पज खाले फिलिङ्स भन्नाले देखाउनै नमिल्ने के हो आफ्नै मनभित्र छ दिदी त्यो चाहिँ ओभरवेल्म भएको थियो भनौँ न
1: अवश्य पनि र यसै गरी तपाईँको नेपाल घर चाहिँ कता होला भाइ
0: नेपाल घर चाहिँ मेरो हाँसपोसाद भन्थ्यो पहिला दिदी अहिले चाहिँ तरहरा इटहरीमा पर्यो दिदी
1: अहिले यो समयमा चाहिँ होइन नेपालमा धेरै नै युवाहरू हुनुहुन्छ होइन उहाँहरूको चाहिँ ट्रेनिङहरूको यो जुन एउटा हेल्दी ओब्सेसन पनि भनौँ न होइन अब गोर्खा हुने ब्रिटिस आर्मी जोइन गर्छु भन्ने एकदमै सपनाहरू बोकेर चाहिँ आउनुहुँदछ र तपाईँ अब 2017 इन्टेकको पनि भन्नुभयो अहिलेको तपाईँको अवस्थाहरूमा समयमा चाहिँ कस्तो खालको रहन्थ्यो त्यो सेलेक्सन अनि ट्रेनिङ प्रोसेसहरू चाहिँ
0: एकदम धेरै मेजर चेन्जेसहरू भएको छ जस्तो आई बिलिभ दिदी त्यहीँ गएर हेरेर चाहिँ अब फिल गर्ने मौका पाएको छैन के चेन्ज भएर तर भाइहरू नयाँ इन्टेकको भाइहरूले भने सुन्ने अनुसारले चाहिँ हाम्रो भन्दा चाहिँ उनीहरूको चाहिँ टोटल्ली चेन्ज भएको छ इन अ सेन्स त्यो सिलेक्सनमा हुने कुराहरूदेखि नै लिएर दिदी जस्तै हाम्रो पालीमा चाहिँ अब 25 केजी स्यान्ड स्याकलाई चाहिँ डोकोमा हालेर बोकेर कुद्नु पर्थ्यो भने अहिले चाहिँ त्यो चाहिँ रिड्युस डाउन भएर 15 केजी भएको रहेछ तर डिस्टेन्स चाहिँ अलिकति हाम्रो पालीमा भन्दा धेरै बढेको रहेछ दिदी 800 मिटर्स त्यो भयो एउटा प्राइम इक्जाम्पल चेन्जेसहरू चाहिँ दिदी मैले हाम्रो पालिमाबाट अहिलेकोमा चाहिँ फिल्ड देखेको
1: समयहरू पनि कति छिटो परिवर्तनहरू भइरहेको छ मोर एन्ड मोर एडभान्सहरू पनि भइरहेको छ होइन अब सोल्जरिङको पनि एउटा जुन फिल्डहरूमा हेर्छ भने धेरै नयाँ कुराहरू चाहिँ इम्प्लिमेन्ट भइरहेको छ होइन नयाँ सोल्जर्सहरूलाई त्यही अनुसारको चाहिँ अवश्य पनि ट्रेनिङ सेलेक्सन प्रोसेसहरू पनि हुन सक्छ हामी त्यो अनुसार पनि बुझ्न सक्छौँ यस्तै गर्दाखेरि तपाईँको लागि चाहिँ गोर्खा हुने क्रममा चाहिँ सबैभन्दा बिगेस्ट च्यालेन्ज चाहिँ के फेस गर्नुभयो त
0: अनेस्टली भन्नु पर्दा दिदी मैले त्यस्तो बिगेस्ट च्यालेन्ज यही हो भनेर फेस गरे जस्तो लाग्दैन जुन म त्यो थर्ड टाइममा सिलेक्ट हुनु नै मेरो लागि चाहिँ त्यो चाहिँ बिगेस्ट च्यालेन्ज रहेछ भनेर अहिले चाहिँ रियलाइज हुँदैछ दिदी अब नभएको भए वाट इफ वाट नेक्स्ट भन्ने मैले सोचेकै थिएन दिदी त्यो भएको हुनाले अहिले चाहिँ म के रियलाइज गर्छु भने त्यति बेला त रियलाइज गरिनँ अनेस्टली भन्नुपर्दा तर अहिले चाहिँ नभएको भए चाहिँ त्यो चाहिँ मेरो चाहिँ बिगेस्ट च्यालेन्ज हुने रहेछ भनेर सोचेको छु दिदी
1: सो तपाईँले चाहिँ दायाँ बायाँ अब कतिले भन्छ नि अब यदि यो भएन भने मेबी अब अर्को पाथलाई चाहिँ लिन्छु भनेर भन्छ सो तपाईँको लागि चाहिँ सोलली जस्ट गोर्खा नै हुन्छु भन्ने थियो
0: ज्यू हजुर दिदी
1: र त्यो अडानको साथमा तपाईँ हुनु पनि सफल हुनु भएको छ होइन र यो अवस्थाहरूमा आउँदै गर्दाखेरि धेरै अप्स एन्ड डाउन्सहरू हाइज एन्ड लो त्यो एक्सपिरियन्सहरू पनि भयो होला कुनै यस्तो मेमोरेबल एक्सपिरियन्स छ तपाईँले आफ्नो यो सर्भिसको अन्तरालमा अहिलेसम्म तपाईँले भोग्नु भयो अनुसार
0: मेमोरेबल छ दिदी थुप्रै छ तर सम्झेर भन्नुपर्ने हुँदाखेरि चाहिँ एउटा क्षण चाहिँ मलाई याद छ, जुन चाहिँ म मेरो सेकेन्ड एटेम्पमा चाहिँ म चाहिँ फिल्टर आउट भएको थिएँ दिदी, त्यति बेला हाम्रो एआर

0: स्टाफ जेके गुरुङ साहब भन्नुहुन्छ, जुनकाजी गुरुङ साहब रिटायर्ड, उहाँले चाहिँ जोस् मलाई 1160 रुपियाँ पैसा चाहिँ हातमा थमाएर चाहिँ बाबु ए अझै नेक्स्ट टाइम रहेछ ट्राई गर्नु भनेको चाहिँ स्टिल याद आउँछ दिदी। अहिलेसम्मको यो गोर्खा हुने प्रक्रियादेखिको भइसकेर अहिले यतासम्म आइसक्यो, त्यति बेलाको छैन दिदी। अझै मोटिभेट गर्नुभएको, बाबु तिमी हरेस नखानु, अझै तिम्रो लास्ट एक चान्स रहेछ, नेक्स्ट इयर फेरि आउनु भनेर भन्नुभएको थियो।
1: कति समयहरूमा कसैले त्यो एउटा पोजिटिभ बोल दियो भने होइन, आफूलाई एउटा हौसलाहरू दिएर इन्करेजहरू गर्दाखेरि त्यसले पनि धेरै नै डिफरेन्स गर्छ होइन लाइफमा।
0: जी हो नि दिदी, त्यति बेला उहाँले त्यति भनिदिँदाखेरि पनि जे मेरो लागि चाहिँ एउटा ठुलो कुरा नै थियो दिदी। लास्टमा फिल्टरमा गएर यु आर फर्चुनेटली नट सेलेक्टेड फर दिस इयर भनेर त्यति बेलाको डिआर साहबले भनेर बाहिर निक्लिने बेलामा चाहिँ अब हाम्रो एआरओ त्यो वेस्ट साहब त्यति बेलाको रिटायर जुन काजी साहब हुनुहुन्थ्यो क्याप्टेन रिटायर्ड, उहाँले त्यति भनिदिँदाखेरि जस ठुलो मनमा अलिकति भए पनि टाइम रहेछ है भन्ने फिल भएको थियो दिदी।
1: अवश्य पनि, र आज तपाईँ यसरी यो ठाउँमा पनि हुनुहुन्छ र सर्भिस गरेको पनि अब तपाईँको कति इयर्स भयो त सोफार?
0: सोफार दिदी 9 इयर्स कम्प्लिट भयो दिदी, 10 रनिङमा छ दिदी।
1: वाओ, अब तपाईँको समयलाई होइन स्मरण गर्दाखेरि त्यो समयदेखि लिएर आज तपाईँको सपना पुरा गरेर 10th इयरमा रन भइरहेको छ ब्रिगेड अफ गोर्खा सर्भ गर्ने क्रम चाहिँ, र मिलिट्री लाइफले चाहिँ तपाईँलाई कसरी चेन्ज गरेको छ जस्तो लाग्छ एज अ पर्सन?
0: एज अ पर्सन ह्युज चेन्ज भएको छ दिदी, लाइक अब यो पङ्क्चुअलिटीको कुरा भनौँ, डिसिप्लिनको कुरा भनौँ, म्यानरिजमको कुरा भनौँ, एकदम ममा चाहिँ एकदम धेरै चेन्जेस आएको छ स्टिल, अनि अझै आउनु बाँकी नै छ भन्छु दिदी म चाहिँ होइन।
1: अवश्य पनि एभ्री डे इज अ लर्निङ एक्सपिरियन्स होइन, लर्निङ जर्नी पक्कै पनि, र तपाईँसँगको कुराकानीहरूलाई हामी अगाडि बढाउने नै छौँ, र अहिलेको लागि लिउ छोटो ब्रेक एन्ड आई विल बी राइट ब्याक।

0: स्टार रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. भेरी वार्म वेलकम तपाईँ सम्पूर्णलाई म सिनेको तर्फबाट भोइस अफ गोर्खास कार्यक्रममा. र सदा चाहिँ हाम्रो गोर्खासहरूको स्टोरी, उहाँहरूको जर्नी बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु. र आज यसै क्रममा चाहिँ आज एकजना हाम्रो गोर्खा सोल्जर पाइलेर उपस्थित भएको छु. र विशेष गरी उहाँ चाहिँ अहिले 10Q जलारमा सर्भ गरिरहनु भएको छ. र उहाँसँग पनि उहाँको जर्नीहरूको बारेमा हामी कुराकानीहरू गर्नेछौँ. हुन त प्रायः जस्तो अब हामी यहाँ विभिन्न ठाउँहरूमा ब्रिगेड अफ गोर्खासको पल्टन रहेको छ र विभिन्न पल्टनहरूको आफ्नै आफ्नै कामहरू हुन्छ, तर पनि इथोस एज अ गोर्खास त सधैँ एउटै नै रहन्छ होइन. आउनुहोस् हामी आज कुराकानी गर्नेछौँ कर्पोरल उमेद राई भाइको साथमा. भाइ तपाईँलाई पिएफएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ.
2: हेलो, नमस्ते दिदी, धन्यवाद.
1: तपाईँ कति इन्टेकको हुनुहुन्छ होला, तपाईँको पल्टनको बारेमा पनि अलिकति भनिदिनुहोस् न.
2: ज्यू दिदी, म चाहिँ कपरोल उमित राई, इन्टेक 17, हाल 10Q जेलआर अल्डरसर्टमा चाहिँ कार्यरत छु दिदी. अनि मेरो 10Q जेलआर चाहिँ मेनली चाहिँ चारवटा ट्रेडले चाहिँ मिक्स भएको छ, ड्राइभर, सप्लायर, सेफ र कम्सपेक. त्यही हो, ड्राइभरको आफ्नो काम ड्राइभर सम्बन्धी हुन्छ भने सप्लायर्सको सप्लायर सम्बन्धी. हाम्रो सेफको क्याटरिङ बिजनेस भइहाल्यो र कम्सपेकको चाहिँ अब कम्युनिकेसन स्पेसलिस्ट हो दिदी.
1: तपाईँ चाहिँ कुन डिपार्टमेन्टमा हुनुहुन्छ त?
2: म सेफ डिपार्टमेन्ट, क्याटरिङ डिपार्टमेन्टमा पऱ्यो दिदी.
1: हजुर, अवश्य पनि. र विशेष गरी भाइसँगको भेटघाट भन्दाखेरि अस्ति भर्खरै गोर्खा कप 2026 पनि भएको थियो होइन?
2: ज्यू हजुर दिदी.
1: हजुर, र तपाईँहरू पनि त्यहाँ निकै नै व्यस्तहरू हुनुहुन्थ्यो, निकै नै हिट वेभहरू पनि गर्मीहरू भइरहेको थियो. र सदा चाहिँ क्युजेलआरको जुन सेफ डिपार्टमेन्टहरू तपाईँहरू एकदमै मेहनतहरू गर्नुहुन्छ र नेपाल कपमा पनि उत्यो गर्नुहुन्छ र गोर्खा कपमा पनि तपाईँहरूले ब्रिगेड अफ गोर्खासलाई चाहिँ प्रतिनिधित्व पनि गर्नुभएको थियो, जुन एकदमै राम्रो कुरा पनि हो. भाइ यसैमा चाहिँ तपाईँसँग कुराकानीहरू गर्दै गर्दाखेरि चाहिँ सोध्न पनि चाहिहाले, सर्वप्रथम चाहिँ तपाईँ चाहिँ यो गोर्खासमा जोइन गर्नको लागि चाहिँ कसरी इन्सपिरेसन पाउनु भयो त? सधैँको सपना रहेको थियो होला?
2: हजुर, एकदमै धेरै धन्यवाद दिदी. विशेष त म चाहिँ एउटा गोर्खाकै ब्याकग्राउन्ड फ्यामिलीबाट बिलङ्स गर्छु दिदी. मेरो बाजे 2nd 10GRको हुनुहुन्थ्यो र फर्स्ट चाहिँ म उहाँबाट नै इन्सपायर भयो दिदी. घरमा अब कहानीहरू सुन्ने, बाजेको पल्टन घरको यात्राहरू, यस्तो भयो उस्तो भयो भन्नुहुन्थ्यो, अनि त्यहीँबाट हो दिदी. र पछि गएर चाहिँ अब साथीभाइहरू पनि कति लाग्दै गयो, अनि आफूलाई पनि होइन हुनुपर्छ भन्ने फिल भयो दिदी. अनि यसले चाहिँ सक्ने लगत्तै चाहिँ मैले ट्राई गरेको, तर अनफर्चुनेटली सक्सेसफुल भएन. फर्स्ट एटेम्प फेल, सो अन सेकेन्ड एटेम्प, लक्कीली थर्ड एटेम्पमा चाहिँ दिदी इन्टेक 17मा भर्ती भएर आएँ दिदी म.
1: ओके, सो थर्ड यानि कि फाइनल तपाईँको एटेम्पमा चाहिँ होइन सफल भयो.
2: ज्यू,
1: कस्तो हुँदो रहेछ त सपना पुरा हुँदाखेरि?
2: हजुर दिदी, त्यो अ काइन्ड अफ पज, त्यस्तो खाले फिलिङ्स भएको दिदी. मलाई चाहिँ युआर सेलेक्टेड भनेर चाहिँ हाम्रो त्यति बेला डिआरओ साहबले भन्नु हुँदाखेरि, काइन्ड अफ पज खाले फिलिङ्स भन्नाले देखाउनै नमिल्ने के हो आफ्नै मनभित्र छ दिदी, त्यो चाहिँ ओभरवेल्म भएको थियो भनौँ दिदी.
1: अवश्य पनि. र यसै गरी तपाईँको नेपाल घर चाहिँ कता होला भाइ?
2: नेपाल घर चाहिँ मेरो हाँसपोसाद भन्थ्यो पहिला दिदी, अहिले चाहिँ तरहरा इटहरीमा पर्यो दिदी.
1: अहिले यो समयमा चाहिँ होइन नेपालमा धेरै नै युवाहरू हुनुहुन्छ होइन, उहाँहरूको चाहिँ ट्रेनिङहरूको यो जुन एउटा हेल्दी ओब्सेसन पनि भनौँ न होइन, अब गोर्खा हुने ब्रिटिस आर्मी जोइन गर्छु भने एकदमै सपनाहरू बोकेर चाहिँ आउनु हुँदछ. र तपाईँ अब 2017 इन्टेकको पनि भन्नुभयो, अहिलेको तपाईँको अवस्थाहरूमा समयमा चाहिँ कस्तो खालको रहन्थ्यो त्यो सेलेक्सन अनि ट्रेनिङ प्रोसेसहरू चाहिँ?
2: एकदम धेरै मेजर चेन्जेसहरू भएको छ जस्तो आई बिलिभ दिदी. त्यहीँ गएर हेरेर चाहिँ अब फिल गर्ने मौका पाएको छैन के चेन्ज हो भनेर, तर भाइहरू नयाँ इन्टेकको भाइहरूले भने सुन्ने अनुसारले चाहिँ हाम्रो भन्दा चाहिँ उनीहरूको चाहिँ टोटल्ली चेन्ज भएको छ, इन अ सेन्स त्यो सिलेक्सनमा हुने कुराहरूदेखि नै लिएर दिदी. जस्तै हाम्रो पालीमा चाहिँ अब 25 केजी स्यान्ड स्याकलाई चाहिँ डोकोमा हालेर बोकेर कुद्नु पर्थ्यो भने अहिले चाहिँ त्यो चाहिँ रिड्युस डाउन भएर 15 केजी भएको रहेछ, तर डिस्टेन्स चाहिँ अलिकति हाम्रो पालीमा भन्दा धेरै बढेको रहेछ दिदी, 800 मिटर्स. त्यो भयो एउटा प्राइम इक्जाम्पल चेन्जेसहरू चाहिँ दिदी मैले हाम्रो पालीमा अहिलेकोमा चाहिँ फिल देखेको.
1: समयहरू पनि कति छिटो परिवर्तनहरू भइरहेको छ, मोर एन्ड मोर एडभान्सहरू पनि भइरहेको छ होइन. अब सोल्जरिङको पनि एउटा जुन फिल्डहरूमा हेर्छ भने धेरै नयाँ कुराहरू चाहिँ इम्प्लिमेन्ट भइरहेको छ होइन, नयाँ सोल्जर्सहरूलाई त्यही अनुसारको चाहिँ अवश्य पनि ट्रेनिङ सेलेक्सन प्रोसेसहरू पनि हुन सक्छ, हामी त्यो अनुसार पनि बुझ्न सक्छौँ. यस्तै गर्दाखेरि तपाईँको लागि चाहिँ गोर्खा हुने क्रममा चाहिँ सबैभन्दा बिगेस्ट च्यालेन्ज चाहिँ के फेस गर्नुभयो त?
2: अनेस्टली भन्नु पर्दा दिदी, मैले त्यस्तो बिगेस्ट च्यालेन्ज यही हो भनेर फेस गरे जस्तो लाग्दैन. जुन म त्यो थर्ड टाइममा सेलेक्ट हुनु नै मेरो लागि चाहिँ त्यो चाहिँ बिगेस्ट च्यालेन्ज रहेछ भनेर अहिले चाहिँ रियलाइज हुँदैछ दिदी. अब नभएको भए वाट इफ वाट नेक्स्ट भन्ने मैले सोचेकै थिएन दिदी. त्यो भएको हुनाले अहिले चाहिँ म के रियलाइज गर्छु भने त्यति बेला त रियलाइज गरिनँ अनेस्टली भन्नुपर्दा. अहिले चाहिँ नभएको भए चाहिँ त्यो चाहिँ मेरो चाहिँ बिगेस्ट च्यालेन्ज हुने रहेछ भनेर सोचेको छु दिदी.
1: सो तपाईँले चाहिँ दायाँ बायाँ अब कतिले भन्छ नि अब यदि यो भएन भने मेबी अब अर्को पाथलाई चाहिँ लिन्छु भनेर भन्छ. सो तपाईँको लागि चाहिँ सोली जस्ट गोर्खा नै हुन्छु भन्ने थियो
2: ज्यू. हजुर दिदी.
1: र त्यो अडानको साथमा तपाईँ हुनु पनि सफल हुनु भएको छ होइन. र यो अवस्थाहरूमा आउँदै गर्दाखेरि धेरै अप्स एन्ड डाउन्सहरू हाइज एन्ड लो त्यो एक्सपिरियन्सहरू पनि भयो होला. कुनै यस्तो मेमोरेबल एक्सपिरियन्स छ तपाईँले आफ्नो यो सर्भिसको अन्तरालमा अहिलेसम्म तपाईँले भोग्नु भयो अनुसार?
2: मेमोरेबल क्षणहरू त दिदी थुप्रै छ, तर सम्झेर भन्नुपर्ने हुँदाखेरि चाहिँ एउटा क्षण चाहिँ मलाई याद छ जुन चाहिँ म मेरो सेकेन्ड एटेम्पमा चाहिँ म चाहिँ फिल्टर आउट भएको थिएँ दिदी. त्यति बेला हाम्रो एआर वेस्ट साहब जेके गुरुङ साहब भन्नुहुन्छ, जुनकाजी गुरुङ साहब रिटायर्ड, उहाँले चाहिँ जोस मलाई 1160 रुपियाँ पैसा चाहिँ हातमा थमाएर चाहिँ बाबु ए अझै नेक्स्ट टाइम रहेछ ट्राई गर्नु भनेको चाहिँ स्टिल याद आउँछ दिदी. अहिलेसम्मको यो गोर्खा हुने प्रक्रियादेखिको भइसकेर अहिले यतासम्म आइसके त्यति बेलाको छैन दिदी. अझै मोटिभेट गर्नुभएको बाबु तिमी हरेस नखानु, अझै तिम्रो लास्ट एक चान्स रहेछ नेक्स्ट इयर फेरि आउनु भनेर भन्नुभएको थियो.
1: कति समयहरूमा कसैले त्यो एउटा पोजिटिभ बोलिदियो भने होइन आफूलाई एउटा हौसलाहरू दिएर इन्करेजहरू गर्दाखेरि त्यो पनि धेरै नै डिफरेन्स गर्छ होइन लाइफमा.
2: ज्यू हो नि दिदी. त्यति बेला उहाँले त्यति भनिदिँदाखेरि पनि जे मेरो लागि चाहिँ एउटा ठुलो कुरा नै थियो दिदी. लास्टमा फिल्टरमा गएर युआर फर्चुनेटली नट सेलेक्टेड फर दिस इयर भनेर त्यति बेलाको डिआर साहबले भनेर बाहिर निक्लिने बेलामा चाहिँ अब हाम्रो एआर त्यो वेस्ट साहब त्यति बेलाको रिटायर जुन काजी साहब हुनुहुन्थ्यो क्याप्टेन रिटायर, उहाँले त्यति भनिदिँदाखेरि जस ठुलो मनमा अलिकति भए पनि टाइम रहेछ है भन्ने फिल भएको थियो दिदी.
1: अवश्य पनि. र आज तपाईँ यसरी यो ठाउँमा पनि हुनुहुन्छ र सर्भिस गरेको पनि अब तपाईँको कति इयर्स भयो त सोफार?
2: सोफार दिदी 9 इयर्स कम्प्लिट भयो दिदी, 10 रनिङमा छ दिदी.
1: वाओ. अब तपाईँको समयलाई होइन स्मरण गर्दाखेरि त्यो समयदेखि लिएर आज तपाईँको सपना पुरा गरेर 10th इयरमा रन भइरहेको छ ब्रिगेड अफ गोर्खा सर्भ गर्ने क्रम चाहिँ. र मिलिट्री लाइफले चाहिँ तपाईँलाई कसरी चेन्ज गरेको छ जस्तो लाग्छ एज अ पर्सन?
2: एज अ पर्सन ह्युज चेन्ज भएको छ दिदी. लाइक अब यो पङ्क्चुअलिटीको कुरा भनौँ, डिसिप्लिनको कुरा भनौँ, म्यानरिजमको कुरा भनौँ, एकदम ममा चाहिँ एकदम धेरै चेन्जेस आएको छ स्टिल, अनि अझै आउनु बाँकी नै छ भन्छु दिदी म चाहिँ होइन.
1: अवश्य पनि एभ्री डे इज अ लर्निङ एक्सपिरियन्स होइन, लर्निङ जर्नी. पक्कै पनि. र तपाईँसँगको कुराकानीहरूलाई हामी अगाडि बढाउने नै छौँ र अहिलेको लागि लिउँ छोटो ब्रेक.

यो पल्टन सुरज तामाङको आवाजमा यो गीत एन्जो गरिसक्नु भएको छ श्रोता र यसैको साथमा अब पनि कार्यक्रमको हामी लगभग बिदा लिने समय पनि आइसकेको छ र हामी एकदमै सोर्ट स्पान अफ टाइम छ यो समय जाँदै जाँदै भने एउटा रिक्वेस्ट सङ पनि म राख्नेछु कारण भन्दाखेरि आज यो स्पेसल ओकेजन रहेको छ बर्थडे चाहिँ कर्ण थापा मामाले यहाँ पठाउनु भएको छ डियर सुनिया बाजी नमस्कार भन्नुभएको छ नमस्कार मामा र आज उहाँको नातिनी सोफिया थापाको चाहिँ सेकेन्ड वर्ष यो चाहिँ 2 years को चाहिँ जन्मदिन रहेको छ भन्नुभएको छ आज 31st of May 2026 को शुभ उपलक्ष्यमा चाहिँ एउटा बर्थडे सङ प्रमोद खरेलको स्वरमा बजाइदिनुहुनको लागि अनुरोध गर्नेछु कर्ण थापा र मनसुभा थापा प्लम्स्टेड लन्डनबाट र बाबा मिलन कुमार थापा हुनुहुन्छ र आमा चाहिँ अञ्जुन थेबे थापा धन्यवाद भन्नुभएको छ र अवश्य पनि मामाको रिक्वेस्टमा म यो गीत राख्ने निसु आज तिम्रो जन्म भन्ने यो गीत रहेको छ र यसैको साथमा बिएफबिएसको तर्फबाट पनि उहाँलाई अ भेरी ह्याप्पी बर्थडे भन्दै म सुरै पनि अलिकति लागि बिदा लिनेछु आजको बाँकी पल तपाईँको शुभ रहोस् नमस्ते बाई

0: Pelain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइप्रति प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आपत्ति जनाएको छ। आज संसद बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले नेपाली भूमि मिचेको विषयमा प्रश्न सोधेका थिए। जवाफमा प्रधानमन्त्री शाह
4: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो। अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ।
3: प्रधानमन्त्रीको यही भनाइप्रति काङ्ग्रेस सचेतक बासना थापाले प्रमाण खोज्नु भएको हो।
5: सभामुखदय अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो, र यो कुन विषय हो, यो गम्भीर र आपतजनक विषय हो, प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
3: सभामुख रोलप्रसाद आर्यले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गर्नुभएको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको विषयमा सभामुख आर्यले नियमावलीको नियम 56 र 58 गलत व्याख्या गर्नुभएको हो। नियम 56 बढीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने प्रश्न व्यवस्था हुँदाहुँदै सभामुख आर्यले सदनमा गलत दावी गर्नुभएको हो।
6: हाम्रो नियमावलीले तीन दिन अगावै प्रश्न लिखित रूपमा सोध्नुपर्ने भनेर निर्धारण गरेको छैन, त्यस कारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु।
3: पूर्व निर्धारित तालिका बिनै प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम चलाउन खोजेपछि आर्यले समय दिनुभएको थियो। लगतै नेकपा एमाले लगायतका दलले नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन र एक पटकमा 15 प्रश्न सोध्ने व्यवस्था लागू हुनुपर्ने लगायतका विषयमा प्रश्न उठाएका थिए। प्रतिनिधि सभा नियमावलीको नियम 56 उपनियम 5 प्रधानमन्त्रीलाई प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा 15 सदस्यले मात्र प्रश्न सोध्न सक्ने र नियम 56 प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन जवाफ दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 58 प्रश्न गर्ने इच्छुक सदस्यले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रश्नको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनु पर्नेछ भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ट्रान्सफर्मर र तार स्तरोन्नति गर्न बिजुलीमा 50 माथि भ्याट लगाउने निर्णय गरिएको तर्क गर्नुभएको छ। बिजुलीको भ्याट तिर्न खासै समस्या नपर्ने समेत उहाँको जिकिर छ। आज संसदमा राप्रपाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह
4: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन, साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्, त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 माथिको माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यस त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ, त्यसको लागि नेपाल सरकार अग्रसर छ।
3: प्रतिनिधि सभामा आक्रोशपूर्ण प्रस्तुत भएकी रासपा सांसद आशिका तामाङलाई रासपाकै सांसदले बैठक कक्षबाट निकालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नको जवाफ दिएपछि बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाइरहेका बेला आशिका तामाङ क्रोधित हुनुभएको थियो। उहाँ आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उहाँलाई रासपाकै सांसदले रोकेका थिए। रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उहाँको हात समातेर रोक्नु भएको थियो, तर आशिका शान्त नभएपछि रञ्जु दर्शना र ज्वाला संग्रौलाले उहाँलाई बाहिर लैजानु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यका सुकुम्बासीको समस्या समाधान हुने प्रतिबद्धता जनाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उहाँले प्रतिबद्धता जनाउनु भएको हो, तर उहाँले 35 नभएको काम 35 समाधान नखोज्न आग्रह पनि गर्नुभयो। अर्थमन्त्री स्वर्णिम अग्रेले पनि बजेट सार्वजनिक गर्दा यही आर्थिक वर्षभित्र व्यवस्थापन गर्ने गरी काम हुने बताउनु भएको थियो। भारतको उत्तर प्रदेश कुशीनगरमा जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 453 नेपालीको उद्धार गरिएको छ। दिल्लीको नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी र नेपाल प्रहरीको समन्वयमा 4 दिनको संयुक्त अपरेशनपछि उनीहरूको उद्धार गरेर नेपाल ल्याइएको रूपन्देहीका एसपी जनकबहादुर साईले जानकारी दिनुभएको हो। 115 महिला र 338 पुरुषको उद्धार गरिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: BFBS Gorkha Radio.
7: Ah, it's like a breath of fresh air.
8: Gorkha Connection, connecting Gorkhas.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाईप्रति प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आपत्ति जनाएको छ। संसद बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले नेपाली भूमि मिचिएको विषयमा प्रश्न सोधेका थिए। जवाफमा प्रधानमन्त्री शाह
1: लिपुलेक लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ।
0: प्रधानमन्त्रीको यही भनाइप्रति काँग्रेस सचेतक बासना थापाले प्रमाण खोज्नु भएको हो।
2: सभामुखदय, अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो, र यो कुन विषय हो, यो गम्भीर र आपतजनक विषय हो, प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
0: प्रधानमन्त्री बालेन्द्र शाहले ट्रान्सफर्मर र तार स्तर उन्नति गर्न बिजुलीमा 50 युनिट माथि भ्याट लगाउने निर्णय गरिएको तर्क गर्नु भएको छ। बिजुलीको भ्याट तिर्न खासै समस्या नपर्ने समेत उहाँको जिकिर छ। आज संसदमा राप्रपाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह,
1: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन, साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्, त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथिको माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ, त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यस त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ, त्यसको लागि नेपाल सरकार अग्रसर छ।
0: बिजुलीको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको सरकारले बिजुलीमै भारी कर थोपर्न लागेको भन्दै यति बेला उपभोक्ता सहित ऊर्जा विज्ञले पनि आलोचना गर्दै आएका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गर्नुभएको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको विषयमा सभामुख अर्यालले नियमावलीको नियम 56 गलत व्याख्या गर्नुभएको हो। नियम 56 बढ़ीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावे प्रश्न बुझाउनु पर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सभामुख अर्यालले सदनमा गलत दावी गर्नु भएको हो।
3: हाम्रो नियमावलीले 3 अगावै प्रश्न लिखित रूपमा सोध्नु पर्ने भनेर निर्धारण गरेको छैन, त्यस कारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु।
0: पूर्व निर्धारित तालिका बिनै प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम चलाउन खोजेपछि आर्यले समय दिनुभएको थियो। लगत्तै नेकपा एमाले लगायतका दलले नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन र एकपटकमा 15 प्रश्न सोध्ने व्यवस्था लागू हुनुपर्ने लगायतका विषयमा प्रश्न उठाएका थिए। प्रतिनिधि सभा नियमावलीको नियम 56 उपनियम 5 प्रधानमन्त्रीलाई प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा 15 सदस्यले मात्रै प्रश्न सोध्न सक्ने र नियम 56 प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन जवाब दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 58 प्रश्न गर्न इच्छुक सदस्यले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रश्नको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा 3 अगावै सभामुखलाई गराउनु पर्नेछ भनिएको छ। राप्रपा सांसद खुसबु ओलीले नियमावलीबारे भ्रम पैदा भएको भन्दै प्रशिक्षणको माग गर्नु भएको छ।
2: एकदमै कन्फ्युज लागिरहेको छ मलाई आफैलाई, आफै नियमावलीको यो समितिमा थिए, तर यो नियमावली हामीले पढ्दा सरासर पढ्दाखेरि आज जे प्रक्रियामा प्रधानमन्त्रीज्यू आउनुभयो त्यो अलि मिलेन कि जस्तो भन्ने हाम्रो बुझाइ छ। तर सम्माननीयज्यू त्यस्तो गरिमामय कुर्सीमा बस्नु भएको छ, त्यहाँबाट उहाँले रुलिङ गरिरहनु भएको छ, होइन नियमावलीले त्यसो भन्दैन भन्दै हुनुहुन्छ। एउटा प्रशिक्षण राखिदिनु पर्यो, सचिवज्यूहरू यत्रो यहाँ हुनु, यो वास्तविक अर्थ के हो, कि यो शब्द पछाडिको जाल झेल गर्न हामीसँग नेपालको ब्युरोक्रेट जस्तो एक्सपर्टिस छैन, हामी सिम्पल माइन्ड लिएर राष्ट्रको निम्ति काम गरौँ भनेर आएकौ। र अर्को कुरा है, यहाँ भन्दै गर्दाखेरि उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो, युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यु टु डिस्पेरिटिज इन वेल्थ एन्ड रिजनल डेभलपमेन्ट। सो पिएम इज रङ बेसिकली, चाइना हेज नट ग्रेजुएटेड टु डेभलप्ड कन्ट्री स्टेटस, त्यो सच्याउनु पर्ने हो कि? यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई यहाँनिर 3 लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभ।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो।
5: It's like a breath of fresh air. Gorkha Connection. Connecting Gorkhas around the world.
6: Gorkha Connection. Let's be happy.
7: 4, 3, 2, 1.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो BFBS कुल कार्य रेडियो।

0: BFBS BFBS Gorkha Radio
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: BFBS Gorkha Radio
3: BFBS
0: The Forces Station
4: Backs the music
5: with Forces

0: शाहको भनाइप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ। संसद बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले नेपाली भूमि मिचिएको विषयमा प्रश्न सोधेका थिए। जवाफमा प्रधानमन्त्री शाह
1: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ।
0: प्रधानमन्त्रीको यही भनाइप्रति काङ्ग्रेस सचेतक बासना थापाले प्रमाण खोज्नु भएको हो।
2: सभामुखदय, अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो, र यो कुन विषय हो, यो गम्भीर र आपत्तिजनक विषय हो, प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
0: प्रधानमन्त्री बालेन्द्र शाहले ट्रान्सफर्मर र तार स्तर उन्नति गर्न बिजुलीमा 50 युनिटमाथि भ्याट लगाउने निर्णय गरिएको तर्क गर्नुभएको छ। बिजुलीको भ्याट तिर्न खासै समस्या नपर्ने समेत उहाँको जिकिर छ। आज संसदमा राप्रपाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह,
1: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन, साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्, त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ, त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यस त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ, त्यसको लागि नेपाल सरकार अग्रसर छ।
0: बिजुलीको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको सरकारले बिजुलीमै भारी कर थोपर्न लागेको भन्दै यति बेला उपभोक्ता सहित ऊर्जा विज्ञले पनि आलोचना गर्दै आएका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गर्नुभएको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको विषयमा सभामुख अर्यालले नियमावलीको नियम 56 गलत व्याख्या गर्नुभएको हो। नियम 56 बढीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सभामुख अर्यालले सदनमा गलत दावी गर्नुभएको हो।
3: हाम्रो नियमावलीले 3 दिन अगावै प्रश्न लिखित रूपमा सोध्नुपर्ने भनेर निर्धारण गरेको छैन, त्यस कारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु।
0: पूर्व निर्धारित तालिका बिनै प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम चलाउन खोजेपछि आर्यले समय दिनुभएको थियो। लगत्तै नेकपा एमाले लगायतका दलले नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता 1 दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन र एकपटकमा 15 प्रश्न सोध्ने व्यवस्था लागू हुनुपर्ने लगायतका विषयमा प्रश्न उठाएका थिए। प्रतिनिधि सभा नियमावलीको नियम 56 उपनियम 5 प्रधानमन्त्रीलाई प्रश्न गर्दा 1 दिनको बैठकमा बढीमा 15 सदस्यले मात्रै प्रश्न सोध्न सक्ने र नियम 56 प्रत्येक महिनाको पहिलो हप्ताको कुनै 1 दिन जवाब दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 58 प्रश्न गर्न इच्छुक सदस्यले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रश्नको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा 3 दिन अगावै सभामुखलाई गराउनु पर्ने छ भनिएको छ। राप्रपा सांसद खुसबु ओलीले नियमावलीबारे भ्रम पैदा भएको भन्दै प्रशिक्षणको माग गर्नुभएको छ।
2: एकदमै कन्फ्युज लागिरहेको छ मलाई आफैलाई, आफै नियमावलीको यो समितिमा थिए, तर यो नियमावली हामीले पढ्दा सरासर पढ्दाखेरि आज जे प्रक्रियामा प्रधानमन्त्रीज्यू आउनुभयो त्यो अलि मिलेन कि जस्तो भन्ने हाम्रो बुझाइ छ। तर सम्माननीयज्यू त्यस्तो गरिमामय कुर्सीमा बस्नु भएको छ, त्यहाँबाट उहाँले रुलिङ गरिरहनु भएको छ, होइन नियमावलीले त्यसो भन्दैन भन्दै हुनुहुन्छ। एउटा प्रशिक्षण राखिदिनु पर्यो, सचिवज्यूहरू यत्रो यहाँ हुनुहुन्छ, यो वास्तविक अर्थ के हो कि यो शब्द पछाडिको जाल झेल गर्न हामीसँग नेपालको ब्युरोक्रा जस्तो एक्सपर्टिस छैन, हामी सिम्पल माइन्ड लिएर राष्ट्रको निम्ति काम गरौँ भनेर आएकौ। र अर्को कुरा है, यहाँ भन्दै गर्दाखेरि उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो, युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यु टु डिस्पेरिटिज इन वेल्थ एन्ड रिजनल डेभलपमेन्ट, सो पिएम इज रङ बेसिकली, चाइना हेज नट ग्रेजुएटेड टु डेभलप्ड कन्ट्री स्टेटस। त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि, मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई यहाँनिर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आए।
4: एफबीएस कुल कारवाही दियो।

बीएफबी स्कोरकार्ड भिडियो कार्यक्रम हल्का फुल्का कारण भएको छ. यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का यो दुई घण्टा अवश्य पनि आज पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू लिएर तपाईँको समक्षमा उपस्थित भएको छु. अब रोचक मात्र नभएर छ इन्फर्मेटिभ एजुकेसनल टपिक्सहरूको बारेमा चाहिँ म चर्चा गर्नु गर्दछु र विभिन्न हुन्छ हाम्रो डे टु डे लाइफस्टाइलमा हामीलाई फाइदाजनक हुने कुराहरू बारेमा र हिस्ट्रीको कुराहरू कति धेरै इन्ट्रेस्टिङहरू हामीले नसोचेको होइन कुराहरू पनि अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू सेयर गर्ने गर्दछु र आजको दिनमा पनि यस्तै फ्याक्ट्सहरू चाहिँ सेयर गर्ने नै छ. सर्वप्रथम चाहिँ कार्यक्रममा म विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा चाहिँ अवश्य पनि यो इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ पक्कै पनि सेयर गर्ने नै छु. सुन्दै गर्न होला पिएफएस कोका भिडियो कार्यक्रम हल्का फुल्का यो दुई घन्टाभरि रहनुहुनेछ म सेनीको साथमा र अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ. म सैनिकको साथमा र विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा जानकारी राख्नेछु. अब नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएको छ. निर्वाचनले देशको नयाँ नेतृत्व चयन गर्छ र ती नेतृत्वहरूले इतिहास रच्न सक्छन्. यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार, साहस र नेतृत्वले महान बनेका केही नेताहरू बारेमा चर्चा अवश्य पनि गर्ने संश्रोता. र पहिलो चाहिँ रहेको छ महात्मा गान्धी. भारतमा सर्वमान्य नेता महात्मा गान्धी अहिंसा, सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन्. उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो. उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ. उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार चाहिँ बनाएका थिए. भारत छोडो आन्दोलनको नेतृत्व गर्दै उनले गरिया मर तरिकाले नेतृत्व गरेका थिए. यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए. हात हतियार बिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिलाएका थिए. उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरि नै हुन्छ. र यस्तै अर्को नेता हुनुहुन्छ नेल्सन मण्डेला. उहाँको बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता. अहिलेको लागि आउनुहोस् लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: FBS ゴルカラジオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं।
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

BFB's Gorka Radio Sunday Anunsa Srita Rakari Kramhalka Full Kamile Anunsa Masenego Sadma Yupailu Hanta Rabisuka Pachar Sit Nita Unirka Bisis Kun Barimachi Majan Kiri Rakte Airekusu Rahamili Duyota Ista Nita Haru Mahatma Gandhi Ra Nelson Mandela Kubari Mabini Charsakarika Saura Tisruma Regusa Abraham Lincoln America Ka So, यो चाहिँ 16 राष्ट्रपति अब्राहम लिंकनले देशलाई गृह युद्ध जस्तो इतिहासकै कठिन मोडबाट बचाएर मानवता विरोधी दास प्रथालाई चाहिँ कानूनी रूपमै अन्त्य उनले गरेका थिए जुन काम चाहिँ उनले 1868 मा गरेका थिए तर उनले जीवनलाई उनको जीवनलाई चाहिँ नजिकबाट हेर्दा हामीले संघर्ष गरिबी र बारम्बारका असफलताहरू पाउन सक्छौँ त्यति हुँदा पनि उनले कहिल्यै हार मानेनन् बरु दृढ संकल्प लिएर छिन्न भिन्न हुन लागेको अमेरिकालाई एकताबद्ध गरिराखे त्यही इमान्दारिता र साधारण नागरिकप्रतिको संवेदनशीलता अहिले उनको चिनारी बनेको छ तबसे पनि केही छिनमा म चौथो हाम्रो यो रहेको छ जानकारी राख्ने क्रममा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट विन्स्टन चर्चिलको बारेमा पनि म चर्चा गर्ने नै छु केही छिनमा अलिकको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

Bir FBI skorkar video sunuyorum sözcüde karik ramel hem alka fulka köpeli kan tabatsa masene ko satma onun sahilik samay ra hemi çarza gari rega son bisu ka pat çarzi nita ra uniyor ka bises kurn saçene var lesek tamay revolution ne ona bani safal onu baygı deyna ra pöyle hemli kura gari kati Mahatma Gandhi tispashat Nelson Mandela ra isi gari Abraham Lincoln ko barima kura gari kati ra abo bani hemi kura gari so Winston Churchill ko barima तीसरो विश्व युद्ध को सभी बंद अफ्तारों समय में बेलायत रामित्र राष्ट्रहर को नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए नाची जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन त्यहाँ पनि नाची जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए उनको महानता भाषणमा थियो उनी आफ्ना भाषणहरू मार्फत निराश बेलायती जनताका आशा भर्ने सामर्थ्य राख्थे त्यही कारण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन् र अवश्य पनि श्रोता हामीले चर्चा गर्दै गरिरहेका छौँ एकदमै विश्वमा प्रख्यात नेताहरू जो आजको दिनसम्म चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट ट्रिब्युटहरू गरिन्छ होइन र लास्ट पनि अलि हामी केही क्षणमा ली क्वानको बारेमा गर्नेछौँ द फिफ्थ यो उहाँ नेता हुनुहुन्छ उहाँको बारेमा चर्चा रहनेछ अलिलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

BFP Scorecard Video सुन्दै हुनुहुन्छ. कार्यक्रमले हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ. म सेनीको साथमा र म चर्चा गरिरहेको छु अहिलेको समय विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. र हामीले चारजना नेताहरू महात्मा गान्धी र यसै गरी रहेका थिए नेल्सन मान्डेला, अब्राहम लिंकन र विन्स्टन चर्चिलको बारेमा चर्चा गरेका छौँ. लास्ट बट नट लिस्ट रहेको छ ली क्वान, अहिलेको मोडर्न डे कतिहरू गइसक्नु भएको छ होइन, सिङ्गापुर. उहाँको बारेमा सिङ्गापुर आज यो अवस्थामा हुनु चाहिँ उहाँको ठुलो हात रहेको छ. अब नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा चाहिँ ली क्वान यू पनि पर्छन्. दूरदर्शिता, अनुशासन र व्यवहारिकता उनको पहिचान हो. धेरैले उनलाई आधुनिक सिङ्गापुरका पिता पनि मान्ने गर्दछन् किनकि उनले एउटा सानो स्रोत साधन विहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन्. मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुझिरहेको थियो. त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले. विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार, शिक्षा र कानूनी शासनको जग बसाले. बहुजातीय समाजमा सद्भाव कायम गर्न आवश्यक कानून र सामाजिक नीतिहरू लागू गरे. त श्रोता यी रहेका थिए विश्वका अहिले हामी हेर्छौँ भने पाँचवटा चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. डेफिनेटली पनि दिज फाइभ लेजेन्ड्स हेभ डन ह्युज इम्प्याक्ट होइन संसारमा, आफ्नो देशलाई चाहिँ परिवर्तन गर्ने क्रमहरूमा चाहिँ. र अवश्य पनि आज इन्ट्रेस्टिङ फ्याक्ट पनि सेयर गरेको छु, निकै नै तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्यो होला भन्ने आशा गर्दछु. र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा पनि गर्ने नै छु. गरेर जानुहोला, यो मिठो गीत एन्जोय गर्नुहोस्. समाचार पश्चात हामी भेट्ने नै छौँ. स्टे ट्युन्ड बसिनेको साथमा.

0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 83-84 बजेट बारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनु भएको छ। बजेट सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्रोत व्यवस्थापन र बजेटको आकार बारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा 25 खर्बसम्मको बजेट आउने अनुमान भए पनि अन्तत करिब 21 खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ उत्पादन जीडीपीको तुलनामा 28.5% मात्रै छ। उहाँले प्रक्षेपित जीडीपी करिब 7,458 रहेको उल्लेख गर्दै त्यो तथ्याङ्क परिस्थिति अनुसार तलमाथि हुन सक्ने बताउनु भयो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बारेन शाहले भारतले नेपालको मात्रै नभई नेपालले पनि भारतको सीमा मिचेको भनेपछि काँग्रेस प्रमुख सचेतक बासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ यसबारे जानकारी गराउन माग गर्नु भएको हो।
1: सभामुखदै अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपतजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
0: सिंचाई र मलखादको अभावमा खेती हुँदै आएको मधेसमा पछिल्लो समय माटोको उर्वरा शक्तिमा ह्रास आउँदा अन्नको भण्डार नै रित्तिरै जोखिम बढेको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशमा केही वर्ष यता माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको छ। किसानले माटोको स्वास्थ्य भन्दा पनि तत्कालको उत्पादनलाई ध्यान दिएर रासायनिक मलको अत्यधिक प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आएको बताइन्छ। माटोमा कडापन बढ्नुका साथै सुक्खापन, न्यून पानी धारण क्षमता र बालीको जराको वृद्धि विकास ज्यादै न्यून रहेको पाइएको छ, जसले गर्दा पहिलेको तुलनामा धेरै गुणा बढी मल प्रयोग गर्दा पनि बाली उत्पादन झन घट्दै गएको छ। बढ्दो आधुनिकीकरणले गर्दा प्राङ्गारिक मलमा व्यवस्थापन कमजोर हुँदा माटोको उत्पादन शक्तिमा ह्रास आएको मध्य प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भगवान ठाकुरले तर्क गर्नुभयो।
3: तराई मधेसमा चाहिँ के भएको छ भने ट्रेक्टरले खेती हुने, गाई वस्तु नपाल्ने, माटोमा चाहिँ यो गोबर मल अथवा कम्पोस्ट मल अथवा गोठे मलको त्यस्ता प्रयोग नभएको हुनाले
2: मधेसको माटोलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकतामा विज्ञहरूको जोड छ। रासायनिक मलको मात्रै एकहोरो प्रयोग र प्राङ्गारिक मल अभावले माटोको संरचना बिग्रिँदै गएको पाइएको छ। आकाशे पानीको भरमा निर्भर मधेसमा माटोको उर्वरा शक्तिमा ह्रास आउँदा अन्नको भण्डार नै रीति नै जोखिम बढेको छ। माटोको उर्वरा शक्ति फर्काउनका लागि मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा विशेष प्याकेज ल्याउने तयारी गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम कुमार पटेलले बताउनुभयो।
4: हाम्रो जग्गा उत्पादन गरिरहेको त्यो स्थितिमा पनि हाम्रो जग्गा जमिनहरू भइसकेका छ। त्यसैले प्रदेशभरिको सबै किसानको खेतहरूको माटो परीक्षण गर्ने र त्यसको उर्वरा शक्ति कसरी बढाउन सकिन्छ त्यसमा फोकस गरेर यसपालि विशेष गरी हामी प्याकेजमै कार्यक्रम ल्याउन सोचमा छौँ।
2: हाल नेपालको माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा 2.59% छ भने तराई क्षेत्रमा यो 1.94% मात्र छ, जबकि स्वस्थ माटोका लागि 5% प्राङ्गारिक पदार्थ हुनु अनिवार्य मानिन्छ।
0: सरकारले निजी अस्पतालबाट दिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ। 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2,797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2,570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको देखिएको छ।

FBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रमलाई हामी समयमा छौँ यो हल्का फुल्काको सेकेन्ड आवरमा र अवश्य पनि म चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन् यस विषयमा जानकारी रहिरहेको छ त्यसै गरी अब भने म रानेछु यो जसरी चौथो जुन चर्चामा आएको छ यो बारेमा पनि जानकारी हुने नै छ प्रथम विश्वयुद्धमा घाइते अस्ट्रियाली नागरिक भए तापनि उनी बवेरियाली सेनामा भर्ना भएका थिए उनले 1916 बाटल अफ द सोममा भाग लिएका थिए तर त्यहाँ खुट्टामा चोट परेपछि उनी घाइते भए त्यस्तै 1918 मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्धो पनि भए पछि अस्पतालमा उपचार गरिरहेको बेला उनले जर्मनीकोले आत्मसमर्पण गरेको समाचार सुने युद्धमा वीरताका लागि उनले आयरन क्रस पदक पनि प्राप्त गरेका थिए र अवश्य यो जानकारीहरू तपाईँको माझमा रद्दै गर्नेछ श्रोता अहिलेलाई आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFE स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ हामी कार्यक्रम फल्का फुल्काको सेकेन्ड आवरमा छौँ र म चर्चा गरिरहेको छु हिटलरको सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन पाँचौँमा रहेको छ देशद्रोहको आरोपमा जेल सजाय उनी सन् 1923मा नाची पार्टीले गरेको असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा पक्राउ गरियो उनले 5 वर्षको जेल सजाय सुनाएको थियो तर उनले 1 वर्षभन्दा कम समय मात्र जेल बिताए सोही समयमा उनले आफ्नो प्रसिद्ध पुस्तक मेन क्याम्प लेख सुरु गरेका थिए यसै गरी 6मा रहेको छ कहिल्यै चुनाव जितेनन् सन् 1932को राष्ट्रपति चुनावमा हिटलर पॉल वोन हिन्डरबर्गसँग पराजित भए तर सोही वर्षको संघीय चुनावमा नाजी पार्टीले 37% मत प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टी बन्यो 1933मा चाहिँ हिन्डबर्गले हिटलरलाई चान्सलर नियुक्त गरे पछि हिन्डबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई गाभेर आफूलाई फुहरर सर्वोच्च नेता घोषणा गरे र अवश्य पनि यो चर्चा म गर्दै नै गर्नेछु यो इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा रहने नै छ अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFP स्कोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई यो समय हामी हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र विषय पनि हिटर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन यस विषयमा जानकारी राखिरहेको छु. छैठौँमा रहेको छ, क्षमा गर्नुहोला, यसै गरी सातौँमा रहेको छ टाइम म्यागजिनले म्यान अफ द इयर भनेर घोषणा गरेको थियो. दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि 1938 चाहिँ टाइम म्यागजिनले हिटलरलाई यो उपाधि दिएको थियो. टाइमको अनुसार यो उपाधि समाचारको प्रभाव र चर्चाका आधारमा दिएको थियो. पछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि पनि मनोनयन गरिएको थियो, तर त्यो एक स्वीडिस राजनीतिज्ञले व्यङ्गका लागि मात्र गरेका थिए. यसै गरी आठौँमा रहेको छ कन्सन्ट्रेसन क्याम्पसमा कहिले गएनन्. यहुदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो, तर हिटलरले कहिले पनि आफैले बनाएका कन्सन्ट्रेसन क्याम्पस अर्थात् मृत्यु शिविरहरूको चाहिँ भ्रमण गएनन्. उनले नरसंहारको योजना टाढैबाट चलाउन खोजेको देखिन्छ र अवश्य पनि जानकारीमूलक यो चर्चा रहने नै छ. अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFB's Gorkar Radio Sudan and Zara, Gadi Kromali, Sami, Hami Halka, Fulka Gus, Sakirama, So, Rabisha Tarsakari Regusu, Hitler Summoned the Bara Tatia, Jun, Kasi Tarsa Maudena, No Maregusa, Janawar Premi, Machir Mati Krur, Otisargani Hitler, Janawar Premiti, Baleuni Sakahari Ti, Gitinan, Bani Bisema, Aje Bahasunigarsa, Yidipi Uli Janawar Gusongra Chankalagi, Kara Kanunaru Banekati. जनवर माते हुने वैज्ञानिक परीक्षण को विरुद्धमा उनी थिए र दशौंमा रहेको छ धेरै स्वास्थ्य समस्या हिटलरको स्वास्थ्यका बारेमा धेरै अड्कलबाजीहरू छन् केही इतिहासकहरूका अनुसार उनलाई सिफिलिस यसै गरी हन्टिङ रोग र पार्किन्सन रोग थियो उनको हात काम्ने समस्यालाई कतिपयले पार्किन्सन वा लागु औषधको प्रयोगसँग पनि जोडेर हेर्ने गर्छन् र अवश्य पनि अझै म यस बारेमा चर्चा गर्दै गर्नेछु श्रोता अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

0: AM FM
1: online
0: apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
0: यो BFBS
1: गोरखा रेडियो हो।

पीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. अहिले हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन र अन्तिम रहेको छ. 12 उनका भतिजा अमेरिकी सेनामा. हिटलरका भतिजा विलियम प्याट्रिक हिटलरको जन्म लिभरपुलमा भएको थियो. 1930 को दशकमा उनी जर्मनी गएका थिए तर पछि उनी अमेरिकासँग लिएर आफ्नै काकाको सेना विरुद्ध लडे. उनले अमेरिकी नौसेनामा सेवा गरे बापत पर्पल हार्ट पदक समेत प्राप्त गरेका थिए. त श्रोता यी थिए 12 तथ्य हिटलर सम्बन्धी जुन अवश्य पनि हामी हेर्छौँ भने चाहिँ चर्चामा बढी आएको छैन र कार्यक्रम हल्का फुल्कामा जहिले पनि म तपाईँको समक्ष रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू राख्छु. इन्ट्रेस्टिङ हुनुको साथसाथ एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुन्छ र आजको दिनमा पनि यो जानकारी तपाईँले पाइसक्नु भएको छ भन्ने आशा गर्दछु. यस्तै निरन्तरता कार्यक्रमको अर्को हप्ता पनि हुनेछ भन्दै म सधैँ पनि बिदा लिनेछु. अहिलेलाई यो मिठो गीत एन्जोय गर्नुहोला. नमस्ते, बाई बाई.

0: नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रतिपक्षी नेपाली नेकपा एमाले आपत्ति जनाएको छ। संसद परिसरमा पत्रकारको जिज्ञासामा जवाफ दिँदै एमालेका सांसद गुरुप्रसाद बराल,
1: लिम्पियाधुरा र रिपुलेखको भूमि अब नेपालको हुनुपर्छ र त्यो चाहिँ सरकारद्वारा त्यो आफ्नो भूमिको माथिको अधिकार स्थापित गर्नुपर्छ भन्ने प्रश्न गरिरहँदा उहाँले भन्नुभयो, नेपालले समेत भारतको भूमि मिचेको रहेछ, म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर उहाँले जसरी आज हाउसमा बोल्नु भएको छ, यसले हामी सबै नेपालीको शिर झुक्या छ र प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुःखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ। हामी गम्भीरतापूर्वक यो विषयलाई उठाउन चाहन्छौँ र सबै नेपालीहरू, सबै देशभक्त स्वाभिमानी नेपालीहरूको यो एउटा शिरको ताजमाथि उहाँले धब्बा लगाउनु भएको छ।
0: नेपाली काँग्रेसका सचेतक निष्कल राईले पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गर्नु भएको छ। संसद भवन परिसरमा पत्रकारको जिज्ञासामा राई,
2: जस्तै हाम्रो सार्वभौम नेपालको सीमा सीमाको विषय कुराहरू त्यहाँ उठान भएको थियो, त्यसमा प्रधानमन्त्रीज्यूले मलाई लाग्छ त्यो बिना तथ्य नेपालले पनि तपाईँको भारतको सीमा मिचेको छ भनेर भन्नुभएको छ। प्रधानमन्त्रीज्यू सम्मानित प्रधानमन्त्रीज्यूले आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरजिनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: लेक लागेर मुस्ताङमा छाल आर्थिक वर्षको जेठ 15 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटक मध्ये लेक लागेर 13 मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सन्तोष पश्यालका अनुसार मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरुष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरुष र 2 महिला छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ पुगेका पर्यटक सबै वारागुङ मुक्ति क्षेत्र र घरबझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जुम्सोमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक पश्यालले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 83-84 बजेट बारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनु भयो। बजेट सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्रोत व्यवस्थापन र बजेटको आकार बारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा 25 खर्बसम्मको बजेट आउने अनुमान भए पनि अन्तत करिब 21 खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट प्रक्षेपित कुल गारहस्थ उत्पादन जीडीपीको तुलनामा 28.5% मात्रै छ। उहाँले प्रक्षेपित जीडीपी करिब 7,458 रहेको उल्लेख गर्दै त्यो तथ्याङ्क परिस्थिति अनुसार तलमाथि हुन सक्ने बताउनु भयो। राप्रपाका नेता धवल शमशेर राणाले नयाँ अभियानको घोषणा गर्नुभएको छ। आज दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौँको होटलमा छलफलमा जुटेका थिए। छलफलपछि राणाले विज्ञप्ति जारी गर्नुभएको छ। उहाँले राप्रपाको आफ्नो पदबारे भने केही उल्लेख गर्नुभएको छैन। उहाँले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। दक्षिणी लेबनानमा इजरायलको स्थलगत सैन्य अभियान तीव्र रूपमा विस्तार भइरहेको छ। इजरायली रक्षा बल आईडीएफले सन् 2000 दक्षिणी लेबनानबाट फिर्ता भएपछि पहिलो पटक लिटानी नदी पार गर्दै पिफोर्ट रिक क्षेत्रसम्म आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। यसैबीच इजरायलले नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै लिटानी नदीभन्दा करिब 10 किलोमिटर उत्तरतर्फका बासिन्दालाई पनि स्थानान्तरण गर्न आदेश दिएको छ। यसअघि जारी गरिएको निकासी आदेशको दायरा बढाउँदै नागरिकलाई अझ भित्री लेबनानी क्षेत्रमा सर्न आग्रह गरिएको हो। बेरुत स्थित बीबीसी संवाददाता लीना सिन्जाबाट,
3: The Israelis are advancing every day into Lebanon and taking more territories, expanding what they call a buffer zone, which has now moved to be a combat zone. This castle, along with the city of Tyre as well, they are historical sites that have been under attack. There has been some damage to this castle. It's a 900-year-old Crusader one. It's the highest location in the

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षा बस्नु तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोराबीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साथी म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग हाम्रो सामाजिक परिवेशसँग कतिको मेल खान्छ भनेर हामी खोजिरहन्छौँ, निहालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत अनि दुःखमा संगीत। यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा साङ्गीतिक बसाइमा छौँ हामी यो क्षण यो बेला बिएबिस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा। र आज पनि श्रोताहरू, सधैँ जस्तै म यहाँहरू माझमा नेपाली सुमधुर गीत संगीत राख्नेछु र पक्कै पनि तपाईँ आदरणीय श्रोताहरूले सुनेर साथ दिनुहुनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठानमा सधैँ जस्तै एउटा देशभक्ति गीत राख्न चाहन्छु, देश बोलेको गीत राख्न चाहन्छु। र आज भने चाहिँ म माधव प्रसाद घिमिरेले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु, नाटिकाजीको स्वर सङ्गीतमा, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे। अहिलेलाई भने यही देशभक्ति गीत यहाँहरू माझमा कार्यक्रम संगीत गङ्गाको उठानमा।

नेपाली हामी रहौला कहाँ, नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे। आदरणीय श्रोताहरू, एउटा अग्लो अनि दरिलो स्वाभिमान बोलेको गीत जसले यो मेची महाकालीलाई बाँधेको छ, हिमाल पहाड र तराई मधेसलाई बुनेको छ। हामी हाम्रा यी अग्ला हिमाल छर नै त यो ब्रह्माण्ड यो विश्वमा अग्लिएका छौँ। त्यसैमाथि हाम्रा हरा भरा तराई सुनका टुक्रा जस्तै हो भने हिमाल हिरा हो। अनि यो धरतीको यो पावन भूमिको पहिलो धन भनेको यही देशको माटो हो। यति कुरा यस धरतीमा जन्मेका सबै सबै नेपालीहरूले बुझ्नु छ। मेची र महाकालीका हरेक नेपाली मन मनले यो कुरालाई मनन गर्नु छ र यसैको सम्झना नरहने हो भने संसार कतैबाट देखिने छैन। त्यसैमाथि हाम्रा चाड पर्व दसैँ तिहार लोछार छठ उदौली उभौलीमा बज्ने चुड्का होस् ख्याली होस् या झ्याउरे रोदी हाकपारी साकेला सबै सबैले यसको रौनकता थपेको छ। त्यसैमाथि आदरणीय श्रोताहरू, हाम्रो बहादुरी र जितसँगै हाम्रा हृदय जुर्मुराइरहेका हुन्छन्। यहाँका मादलको तालमा हामी तालमा ताल मिलाउँछौँ। त्यसैले यसैलाई बचाउनु छ अनि सभ्यता फुलाउने हाम्रो हिमाल र हाम्रो पूर्वबाट विश्वमा उज्यालो छर्ने यी शाश्वत सत्यलाई पनि जोगाइराख्नु छ भन्ने एउटा देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरे र यो गीतमा स्वर रहेको थियो नातिकाजीको, सङ्गीत पनि नातिकाजीकै रहेको थियो भने यसमा शब्द भने राष्ट्रकवि माधव प्रसाद घिमिरेको रहेको थियो। सङ्गीतको लय अनि गीतको भाव बोल्ने यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा साङ्गीतिक सुस्केरा।

आदरणीय श्रोताहरू, एउटा वाद्य त अर्को जीवनको सहजता स्वीकार्नु पर्दा माया गर्ने मुटुभित्र कसरी गाँठो पर्दछ भन्ने एउटा स्वीकारोक्ति। अझ भन्नु श्रोताहरू, एउटा परदेशी जसले आफ्नो प्रिय मान्छेसँगको त्यो न्यानो साथ छोडेर त्यो प्रियको का घर परिवारको लाख सम्झनाको ठुलो भारी बोकेर जन्मेको ठाउँ हुर्केको गाउँ छोडेर जाँदै गर्दा मन अमिलो पर्दाको बिम्ब समय र परिस्थितिसँगै एकैचोटि सम्झौता गर्नु पर्दाको एउटा प्रतिबिम्ब प्रस्तुत गीत थियो। गीतकार लीलाराज काम्बाङको गीत, रचना शङ्कर थापा इस्माइलको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, यसरी छुटिएर टाढा जाने क्षण नै हो प्रेमी मनहरू झन गाढा हुने। जहाँ मन बुझाउने माध्यम समेत नभइदिँदा छिट्टै फर्किने आग्रह वैदिन सक्दछ।

0: CFBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL-ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD-को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK-को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL-को हिस्सा बनेर UK-को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL-को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरु, BFBS गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो BFBS गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग BFBS गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको भाव बोलिरहेको छु, सङ्गीतको झन्कार राखिरहेको छु अनि स्वरको लय पनि यहाँहरू माझमा सुनाइरहेको छु। र यसै क्रममा भर्खरै मैले गीतकार पारस थापाको गीत रचना, गणेश पराजुलीको सङ्गीत अनि गणेश पराजुली र यशोदा पराजुलीको स्वरमा रहेको एउटा युगल गीत राखेँ, जुन गीतले श्रोताहरू जहाँ घरदेशको माया बोकेर परदेश जाँदै गर्दा माया झनै धेरै गाडा बन्न पुगेपछि, सम्झनाको तरेली अग्लेर निधै हराउन पुग्दा, जनवरी अनि मन सात समुद्र पारी बन्न पुग्दाको एउटा प्रेमिल भाव बोलेको थियो। आदरणीय श्रोताहरू, वास्तवमा साँचो माया गर्नेहरूले आफूलाई नम्बरी सुन जस्तै प्रमाणित गर्ने गर्दछन् र आफूलाई कहिले पनि मायामा आदि राख्न पटक केही चाहदैनन्, किमार्थ चाहदैनन्, जस्तो कि यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार यस्तै कुरा गुनगुनाउनु हुँदैछ।

हजुर आदर्श तारु मायाले सुटुक्कै तानेपछि हेराईमा माया बोलीमा माया अनि टोलाईमा समेत माया नै भएपछि त्यहाँ प्रेम गर्ने प्रेमीहरूले माया गर्ने मायालु मनहरूले माया पनि खुलेरै गर्दछ अनि प्रतिउत्तरमा पनि त्यस्तै पुरै मायाको अपेक्षा राख्ने गर्दछ भन्ने एउटा सत्य बोलेको गीत हेमन्त शर्मा र शान्तिश्री परियारको स्वरमा राखे। हेमन्त शर्माकै शब्द अनि संगीत रहेको थियो प्रस्तुत गीतमा। हुन पनि आदरणीय श्रोता, माया जालमा परेको समाजले नबुझे पनि स्वयंमा माया गर्नेहरूले भने बुझेकै हुने गर्दछन्। त्यही भएर त प्रेमी मनहरूले आफ्नो प्रिय मान्छेहरूलाई सके सुनकै कचौरीमा गाईको बिगौती दिने हतारो गरिहाल्दछन्।

आदरणीय श्रोताहरू, मखमली मायाले पुलकित भएको प्रेमी मनभित्र एकाएक उठेको मायाको छाल, जुन छालले नेत्रुक्क मायालु मन भिज्न पुग्दा मन खोलेर आफ्ना प्रिय मान्छेलाई संसारको सबैभन्दा महँगो कचौरीमा राखेर मायाको खुराक खुवाएर पल्काउन खोज्दै गर्दा त्यही माया जालभित्र परेको सम्म कोही कसैले नबुझे पनि माया गर्ने मनले भने मजाले बुझेपछि थोरै शरम, थोरै कौतुलता अनि चरम मायाको पहाड उठ्न पुग्दाको गीत थियो। राजन राज शिवाकोटीको शब्द संगीत अनि मदन कृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा। हुन पनि आदरणीय श्रोता, मायाले कतिखेर प्रेमी मनहरूलाई बाँध्ने हो पत्तो चाहिँ हुँदैन है। मन चोर्ने, मन बेर्ने खेल प्रेमीहरूले पत्तै नपाई भइदिन सक्दछ।

0: BFBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदर्श श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुने तपाईँ आदर्श श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण यो बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। र यसै क्रममा मैले यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीतको भावहरू बलिरहेको छु, सङ्गीतका झन्कारहरू राखिरहेको छु र गीतका लयहरूलाई समेटिरहेको छु। र भर्खरै मैले यहाँहरू माझमा गीतकार बिएम गुरुङ बालुले लेख्नुभएको एउटा गीत राखे, राजेश थापा मगरको सङ्गीत अनि राजेश पायल राई र अमृता लिम्बुको स्वरमा, जुन गीतले आदरणीय श्रोताहरू मायाले मनभित्र हलचल मचाउन पुग्दा ओठ टोकेर मायाको मोहनी छर्ने लुकेर हेर्ने बाच मन भुतुक्कै भएपछि के भएको हो, किन भएको हो, कसरी भएको हो, त्यसैको पत्तो नपाउँदाको एउटा छटपटी र मायाको कौतूहलता बोलेको थियो सायद। आदरणीय श्रोता, हो यस्तै र यसरी लुकेर लागेको माया नै त कहिले पुरानो नहुने होला।

पुरानो हुँदैन माया जुनी जुनी सम्म पनि। आदरणीय श्रोताहरू, माया भित्र विश्वास, समर्पण, त्याग, आट, भरोसा भइदिएमा र यस्तै बीचमा माया फक्रिएमा त्यस्तो माया किमार्थ पुरानो हुँदैन। मायाको खातिर दसी प्रमाण केही जुटाइरहनु पनि पर्दैन, त्यस्तो माया पुरानो पनि हुँदैन भन्ने भावको यो प्रेमिल गीत राखे मैले यहाँहरू माझमा। गीतकार नारी हस्ताक्षर निलम अङ्गुहाङ राईको गीत रचना, सुरेश अधिकारीको संगीत अनि कुमार सानु र सञ्जीवनीको स्वरमा। आदरणीय श्रोताहरू, अब नै बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गङ्गाको व्यवसायको पुछारतिर आइपुगेको छु र बिसौनीमा यहाँहरू माझमा सत्यराज आचार्य, स्वरूपराज आचार्य र जिना र शैलीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। यो गीतमा शब्द संगीत श्रीकृष्ण बम मल्लको रहेको छ। यही गीतको साथ म भने ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण श्रोतालाई खुसी बनाइराख्न सकोस्। नमस्ते।

0: आज एकाएक प्रतिनिधि सभा बैठकमा आएका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै जोरबल र स्वभावको साथमा सांसदहरूका प्रश्नको सामना गर्नुभएको छ। शाहका केही जवाफ विवादमा समेत परेका छन्। पूर्व तालिका कार्यसूची बिनै बैठकमा पुगेका प्रधानमन्त्री शाहले सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर सांसदका प्रश्नको जवाफ दिने बताएपछि केही बेर अलमल समेत भएको थियो। प्रतिपक्षका सांसदले नियमावलीको कुरा उठाए पनि सभामुखले नियमावली नभएको प्रावधानलाई आफ्नै हिसाबले व्याख्या गर्दै बोल्ने समय दिनुभएको थियो।
1: हाम्रो नियमावलीले 3 दिन अगावै प्रश्न लिखित रूपमा सोध्नुपर्ने भनेर निर्धारण गरेको छैन, त्यस कारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु।
0: बैठकमा नेपाली काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले सुकुम्बासी खाली गर्ने अभियान, भारतले नेपाली भूमि मिचेको, मानवाधिकार आयोगको प्रतिवेदन र बाँदर नियन्त्रणसम्मका कुरा उठाएका थिए। मानवाधिकार आयोगको प्रतिवेदन आएपछि काम थाल्ने शाहको भनाइ छ।
2: त्यो 10,000 पेजको छ भन्ने सुन्नमा आएको छ। त्यो प्रतिवेदन हामी कहाँ नै अफिसियली रूप पाइसकेका छैनन्। अनि त्यो प्रतिवेदन आएपछि हामी सार्वजनिक गर्छौँ नै। लगायत देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्। ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ फेरि। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
0: नेपाल भारत सीमा विवादको विषयमा भने उहाँले भारत, चीन र इङ्ल्यान्डसँग पनि कुरा भएको जानकारी दिनुभयो।
2: यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेको छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: प्रधानमन्त्री शाहले तथ्यगत कमजोरीमा बोलेको इङ्ल्यान्ड संयुक्त अधिराज्य बेलायतका इङ्ल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्ड मध्ये एउटा भाग मात्रै हो। यही विषयमा शाहले नेपालले पनि भारतका भूमि मिचेको थाहा पाएको भनेपछि काँग्रेसले प्रमाण मागेको छ। काँग्रेस सचेतक बासना थापा।
3: सभामुख अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपतजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भनी राखिन पर्यो। यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
0: सुकुम्बासी बस्ती खाली गरेको विषयमा नेकपा र श्रम शक्तिले प्रश्न उठाएका छन्। यो प्रश्नमा प्रधानमन्त्रीले अर्थमन्त्रीको वजिरसँग जोड्दै ओठे जवाब फर्काउनु भएको छ।
2: तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि वासरूम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्केको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो। त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ।
0: उहाँले नेपाल अतिकम विकसितबाट विकास उन्मुखतिर जान नखोज्नुको कारण पनि खुलाउनु भएको छ।
2: हाम्रै छिमेकी राष्ट्र चीन, चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएछ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो।
0: बजेट आए लगत्तै बिजुलीको बिलमा भ्याट जोडेको भन्दै सरकारको आलोचना भएको छ, तर प्रधानमन्त्रीले 100 बिल तिर्दा 5 रुपियाँ तिर्न केही नहुने भन्दै यो विषयमा थप नसोच्ने लगभग प्रष्ट जवाफ दिनुभएको छ। नेपालले भारतको पनि सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति दल र सीमाविदहरूले समेत आश्चर्यसहित आपत्ति जनाएका छन्।
4: सीमाविद हुनुहुन्छ, वर्षौंदेखि यही विषयमा कुरा गर्नुहुन्छ, तपाईँले नेपालले भारतको कुनै भूमि मिचेको थाहा पाउनु भएको छ?
5: नेपालले भारतको जमिन एक टुक्रा पनि मिचेको छैन, कुनै पनि मिचेको छैन, अतिक्रमण गरेको छैन। भारत जस्तो देशले नेपालले सीमा मिचाइदिन्छ? भारतको नेपालसँगको सिमानामा भारतले 45,000 जना एसएसबी तैनात गरेको छ। अलिकति घेसक्क केही पर्यो भने स्थानीय मान्छेहरूले अलिकति केही खस गर्यो भनेदेखि एसएसबीले रोकिहाल्छ। भने नेपालले भारतको जमिन मिचे त कुरै आउँदैन, सक्दैन। त्यस कारणले गर्दाखेरि हाम्रो प्रधानमन्त्रीले के भन्नुभएको हो त्यो उहाँले राम्रो गृह कार्य नगरिकन बोल्नु भएको हो जस्तो लागेको छ मलाई। र उहाँले फेरि हेर्नुहोस् है अर्को के भन्नुभयो भनेदेखि चाहिँ हामीले पनि भारतको जमिन मिचेका रहेछौँ, वार्ता गरेर समाधान गर्छौँ, यो चाहिँ इङ्ल्यान्ड भन्ने इङ्ल्यान्डलाई पनि हामीले खबर गरेका छौँ, इङ्ल्यान्डसँग पनि बसेर कुराकानी गर्छौँ भनेर भन्नुभयो। हेर्नुहोस् अब अहिलेसम्म मैले अध्ययन गरे अनुसार नेपालको कुनै पनि सरकारले नेपाल र भारतको सिमाना सम्बन्धमा चाहिँ ब्रिटिस गभर्मेन्टलाई आह्वान अहिलेसम्म गरेको छैन। अब वर्तमान प्रधानमन्त्रीले आह्वान गर्ने पछि भन्नुभएको भए त्यो अर्कै कुरा हो, राम्रो पनि हो। भारत र नेपालको बिचमा कुराकानी मिलेन भने त्यसो देशले मध्यस्थता गर्न दिनु पनि पर्छ, बेलायतलाई आह्वान पनि गर्न सिक्छ, तर बेलायतले मान्छ कि मान्दैन नेपाल र भारतको बिचमा सीमा सम्बन्धी कुरामा मध्यस्थता गर्नलाई। अब हाम्रो प्रधानमन्त्रीज्यूले चाहिँ संसदमा एक्सटेम्पोर बोल्दाखेरि चाहिँ अलिकति हाम्रो प्रधानमन्त्रीज्यूको जिब्रो खुस्केको हो कि एक्सटेम्पोर बोल्दाखेरि तलमाथि पर्यो कि जस्तो लाग्छ है मलाई चाहिँ।
4: यहीनिर मैले भन्न खोजेको उहाँले यति बोलिदिए पछाडि नेपाली भूमिको विषय जुन अहिले विवादमा आएको छ यो विषयमा चाहिँ भारत माथि पर्यो अब भनेर बुझ्ने हो।
5: एकदमै हेर्नुहोस् अब नेपालले पनि भारतको जमिन मिचिएको छ भन्ने बित्तिकै त भारतले त हामीले त नेपालको जमिन त मिचेका छैनौ भनेर लिपुले कालापानी लिम्पिया झुडाको सम्बन्धमा उसको भारतको अपर ह्यान्ड हुने भयो। हेर्नुहोस् अब नेपालले भारतको जमिन किमार्छ मिचेको छैन, मिच्न पनि सक्दैन, भारतले मिच्नै दिँदैन नि त।
4: यसको अर्थ त प्रधानमन्त्रीले केही पनि होइन यो सीमा विवाद भन्ने कुरा भनेर बुझ्नु भएको रहेछ भनेर बुझ्दा हुन्छ।
5: हुन्छ यसमा राम्रो उहाँको अध्ययन होइन छ भन्ने बुझिन्छ, किनभने सिमाना भनेको संवेदनशील कुरा हो र यो राष्ट्रको भौगोलिक अखण्डतासँग जोडिएको छ। प्रधानमन्त्रीजीले जुन भन्नुभयो यो राष्ट्रको भौगोलिक अखण्डतामा आँच आउने कुरा, भौगोलिक अखण्डताको प्रतिकूल असर पर्ने कुरा पो यो उहाँले गर्नुभएको छ।
4: सोझो अर्थमा ठाडो भाषामा भन्यो भनेदेखि प्रधानमन्त्री बढी बाठो भयो कि बुद्धु भयो?
5: अब यो सम्बन्धमा चाहिँ उहाँ जानकार हुन खोज्नु भएको हो तर जिब्रो चिप्लिएको हो।
4: ठ्याक्कै भारतले हाम्रो नेपालको भूमि कति मिच्या छ?
5: ठ्याक्कै भन्दा 606,000 वर्ग किलोमिटर भूभाग मिचेको छ भारतले नेपालको।
4: कति ठाउँमा?
5: 71 ठाउँमा मिचेको छ। त्यसमध्येमा सबभन्दा ठुलो हाम्रो दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 1 को लिपुले कालापानी लिम्पिया झुडाको मात्रै 372 वर्ग किलोमिटर हाम्रो मिचेको छ। दोस्रो ठुलो भनेको हाम्रो नवलपरासी जिल्लाको सुस्ता 145 वर्ग किलोमिटर भूभाग मिचेको छ। अनि हुँदा हुँदा हेर्नुहोस् हाम्रो इलाम जिल्लाको पशुपतिनगर नगरपालिकाको फाटक भन्ने ठाउँमा हाम्रो नेपालको आधा रोपनी जग्गा भारतले मिचेको छ। आधा रोपनी है हेर्नुहोस्, यस्तो भारतले मिचिरहेकोमा नेपालले कहाँबाट मिच्न पुग्न सक्छ? भारतीय एसएफसीले त नेपालको जग्गा मित्र गयो भने त खुट्टा भाँचिन्छ नेपालीको, यस्तो अवस्थामा रहेको छ।
4: जब भारतले भनेको छैन नेपालले मिच्या छ भनेर
5: यो तर मेरो विचार सोझो विचार भनाइ चाहिँ यही नै हो।
0: अब खबर फटाफट। मुलुकमा बालकैदेखि चुरोटको लतमा फस्ने गरेको तथ्य आयो। 7 प्रदेश 50 विद्यालयका कक्षा 7-10 पढ्ने 3,000 बालबालिकामा गरिएको अध्ययनले 10 वर्ष मुनिका बालबालिका पनि चुरोट सेवनमा लागेको देखाएको स्वास्थ्य विभागको रिपोर्ट। चुरोट खाने मध्ये 57% बिहान उठ्ने बित्तिकै खाने गरेको र 74% छाड्न कोसिस गरे पनि नसकिरहेको देखियो। म्याग्दीको गलेश्वर, भुरुङ तातोपानी, रूप्से, महावीर झरना र अन्धगल्छीमा पर्यटकको घुइचो, होटल पाहुनाले भरिभराउ। लगातार 4 दिनको सार्वजनिक विदाका कारण आन्तरिक पर्यटक पनि बढे। घाँसा प्रहरी चौकीका अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 पर्यटक मुस्ताङ भित्रिए। शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक पुगे। सुनकोशी र दुधकोशी नदीको संगम स्थल जोर्ती घाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने 2 झोलुङ्गे पुल बन्यो। पुल सञ्चालनसँगै व्यापार, कृषि उत्पादन ढुवानी तथा सामाजिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास। चालू आर्थिक वर्षमा सवारी साधन र पाठ पूर्जा आयात बढ्यो। 10 महिनामा 31 अर्ब 31 करोडको आयात, गत आर्थिक वर्षको तुलनामा 9 अर्ब 65 करोड बढी। विगत केही दिनदेखि उतार चढाव भएको सुनको मूल्य आज ह्वात्तै बढ्यो। तोलामा 20,500 बढ्दा 3,11,100।
6: SBS गोर्खा रेडियो हो।

0: परदेशीको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। म सञ्चालक विनोद खड्का, समस्त आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ, यहाँहरू सबैलाई स्वागत छ र अभिवादन पनि टप्याउँछु। करिब एक हप्ताको अन्तरालपछि तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ। कस्तो हुनुहुन्छ हाम्रो श्रोताहरू भनेर सोध्न चाहन्छु।
0: मतलब हाउ आर यु भनेको रिप्लाई दिनुहुन्छ होला नि हाम्रो श्रोताले, होइन? कुराकानीमा प्रश्न सोधेपछि जवाफ अब पत्रैमा दिनु पर्यो, होइन त? कि आजकल पत्र नै मा होइन, विभिन्न माध्यम छन्। त्यो माध्यममा वी आर ऑल फिट एन्ड फाइन भन्नुहुन्छ होला, होइन तपाईँले? ओके, परदेश सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष यो हप्ता हामी आएका छौँ। तपाईँहरूकै पत्रहरू नैले नै स्थान पाउने कार्यक्रम हो भन्दाखेरि तपाईँलाई सोधिहालौँ, आज को को हुनुहुन्छ होला त? अहिले नै खुलस्त पार्ने कि बिस्तारै बिस्तारै ल भन्नुहोस्।
1: हुन्छ, अहिले नै खुलस्त पार्नु भए पनि हुन्छ, होइन? हामीले अब खुलस्त पार्नु पर्दाखेरि आज पनि हाम्रा श्रोताले हामीलाई पत्र मार्फत पनि साथ दिनुभएको छ। दाजु हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ, है? उहाँ पनि यहाँ स्टुडियोमा आउनु भएको थियो दाजु, त्यो बेलामा भने हामीसँग छोटो कुराकानी गर्नुभएको छ। त्यो सदस्य पनि हामी राख्नेछौँ।
0: मतलब त चिया खुवाउनु भयो तपाईँले?
1: हजुर हजुर, एकदमै उहाँले चिया खान अलिकति मन नपराउनु हुँदो रहेछ दाजु, त्यो भएको कारणले गर्दा मैले पानी मात्रै खुवाएँ उहाँलाई।
0: कि उहाँलाई अलिकति हाम्रो ममै खुवाउनु पर्ने थियो,
1: उहाँले खाना नै नभन्नु हुने रहेछ। एकदमै आफ्नो हेल्थको चाहिँ एकदम ख्याल राख्नु हुँदो रहेछ, बाहिरको त्यति खाना नखानु हुँदो रहेछ दाजु।
0: त्यो पनि राम्रो कुरा हो। एनिवे, यस स्टुडियोमा तपाईँहरू सबै सबलाई स्वागत छ। युक्तजी आउनुभयो, मैले पनि भेटेँ, सुख दुःख कुराहरू गरियो, होइन? कोहलपुर बाँकेको गर्मीको कुरा गरियो, होइन? अनि त्यहाँको अहिले चाहिँ खना बस्तीको कुरा गरियो, अरू थुप्रै कुरा गर्यौँ नि,
1: एकदमै थुप्रै कुरा गर्यौँ। र यता चिसो मौसममा चाहिँ कोहलपुर बाँकीतिर घुम्न आउनुहोस् पनि भन्नुभएको थियो। अब गर्मीमा त अलिकति सकिँदैन, 43 डिग्री सेल्सियस रहेछ अहिले चाहिँ।
0: यसलाई भन्छ हामीले के भन्छ, उखरमाउलो गर्मी भनिन्छ, होइन?
1: र
0: पहिला पहिला चाहिँ त्यो त्यस्तो गर्मीमा नि बहिनी, त्यो त्यो टिनको ट्याङ्क हुँदाखेरि, वाटर ट्याङ्क हुँदाखेरि त्यहाँको पानी आयो भने त पोल्ने के बहिनी,
1: यहाँ
0: चिया पकाउन सक्ने पानी भनेर हामीले कुरा पनि गर्यौँ नि, होइन? त्यस्तो पनि ठाउँमा चाहिँ हाम्रो भनौँ न धेरै दाजुभाइ दिदीहरू बस्नुपर्ने छ, आफू आफ्नो बाध्यता पनि हो भन्नु पर्यो, होइन त? तर पनि वी आर अल ह्याप्पी, होइन? जे जस्तो मौसमले हामीलाई च्यालेन्ज गरे पनि हामी खुसीसाथ परिवारसँग बसेका छौँ, काम गरेका छौँ। त्यहाँ चाहिँ मलाई जहिले पनि के लाग्थ्यो भने त्यस्तो बेलामा यस्तो ठाउँमा यति गर्मीमा पनि रिक्सा चालक दाजुभाइहरू, होइन, रिक्सा मजाले चलाउनु हुन्थ्यो। आजकल पो ई रिक्सा आयो, होइन? त्यो प्याडल चलाउने रिक्सा त गजब हुन्छ नि, होइन? एउटा कालो छाता, होइन, चस्मा पनि हुँदैन थियो, अनि त्यसमा पनि मजाले चाहिँ उहाँले आफ्नो सवारीलाई लगेको देख्दाखेरि म अचम्मित हुन्थेँ कि बहिनी,
1: होइन?
0: त्यहाँदेखि यी कुराहरूलाई चाहिँ हामीले एड्याप्ट गर्ने, त्यसलाई सहन सक्ने हाम्रो क्षमता, त्यसमा बाँच्न सक्ने क्षमतालाई हामीले मान्नै पर्छ, होइन?
1: मान्नै पर्छ दाजु, र उहाँहरूको मेहनत, होइन, पसिना चुहाई चुहाई त्यस्तो मेहनत गर्नुहुन्थ्यो।
0: त्यसमा पनि सवारी भाडामा चाहिँ अलि फेरि फेरि वाद विवाद थियो,
1: होइन? क्लाइन्टहरू एकदम खिसी गर्छन्। हजुर, पहिला पहिलाको कुरा गर्नुपर्दा दाजु, हाम्रो बाजेले एउटा स्टोरी सुनाउनु हुन्थ्यो कि, है? बाजेको बुवाहरू किन माथि सरेको, किन पहाडतिर लागेको भन्दाखेरि, बुवाहरूको दाजुभाइमा चाहिँ एउटा के सल्लाह भयो अरे कि, होइन? जस्तै अब पेसीमा बस्दाखेरि त्यो बेला बिफरको डर थियो है दाजु, त्यो भन्ने थियो अरे, होइन? अनि धेरै त्यो बेला उपचार नपाएर मानिसहरूको मृत्यु भएको रहेछ, होइन? अनि बाजेहरूले, बाजेको बुवाहरूले चाहिँ के डिसिजन गर्नुभयो अरे, तराईतिर बस्दाखेरि यस्तो अब धेरै बिफरले मान्छे बिते, होइन, अब हामी माथि लेकतिर लागौँ भनेर चाहिँ हाम्रो ग्रेट ग्रान्ड फादरहरू चाहिँ लेक लाग्नु भएको रहेछ, लेकतिर जानु भएको रहेछ
0: बराजुहरू,
1: हजुर दाजु। अनि त्यहाँदेखि चाहिँ अहिले त्यो बेलादेखि नै हामी चाहिँ के त पहाडतिर गएको
0: भनेर चाहिँ उहाँले
1: हामीलाई
0: स्टोरी सुनाउनुहुन्थ्यो। यो कुरा गर्दै गर्दा हाम्रो आजको श्रोतालाई पनि स्थान दिनुपर्छ, कार्यक्रमको मुख्य उद्देश्य यही हो, होइन? हामीले कोहलपुर बासीको कुरा गर्दाखेरि हामी पहाडतिर पनि पुग्यौँ, होइन त? ओके, आजको लागि ठेगाना दिइहाल्नुहोस् त।
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफयु ठेगाना छ बिएफबिएस नेपाल, एचक्यू
2: BGN BFU4, इमेल आइडी छ bfsgorkha@bfs.com, फेसबुक रहेको छ बिएफएस गोर्खा लेखिएको नीलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930.
0: ठेगाना अनि विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्ने वेजहरू मैले भनिदिनु भयो, तपाईँलाई धन्यवाद छ भन्दै अब हामी आजको बसाइमा पहिलो श्रोतालाई ल्याउँ है त.
1: पासीकोट निवासी हुनुहुन्छ हाम्रा नियमित श्रोता अरुणादी खत्री.
0: खत्रीजी के लेख्नुहुन्छ त, उहाँको लामो पत्र रहेछ. लेख्नुहुन्छ, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ. यो कार्यक्रम मार्फत निशा गुरुङ, सुजन बाला, विनोद दोष खड्का, आरती लम्साल अनि निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बडानिल कण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी.
1: हजुर हजुर, अरुणदीजी यसपालि युक्त प्रसाद श्रेष्ठजीसँग भेट्नु भयो नै होला. उहाँले चाहिँ म घरमा एक्लै हुन्छु युक्तजी, घरमै आउनुहोस् भनेर बोलाउनु भएको रहेछ. सायद दुवैजनाको भेट भयो होला.
0: मैले बुझेँ नि, अब यहाँ खाऊँ भने उहाँ चाहिँ अब पासीकोटमा टन्न भएर आए भन्नु पनि नहुने होइन, त्यसले गर्दा उहाँ चाहिँ खाली पेटै यहाँ बस्नु भएको जस्तो लाग्यो.
1: पानी
0: मात्रै खाएर जानुभयो. मेजबानी चाहिँ हाम्रो अरुणदी खत्रीले अल द वे फ्रम उहाँको रेडियोको साथी होइन मित्र
1: पत्रमित्रलाई
0: चाहिँ उहाँले मजाले मिठा मिठा व्यञ्जन बनाएर खुवाउनु होला भन्ने आशा गरौँ. काठमाडौँको आफ्नै प्रकारको एउटा चाहिँ खातेदारी हुन्छ होइन, फेरि गाउँघरको मधेसतिरको अर्कै हुन्छ के बहिनी. कुनै दिन सबै मिलेमा मैले चाहिँ मधेसमा मेरो बुवा काकाहरूको मिच्यु होइन को घरमा मधेसमा स्वागत गरेको चाहिँ देखेको छु, भोगेको छु होइन, इन्जोय गरेको छु. त्यो कुरा चाहिँ गरौँला है. मधेसतिरको खातेदारी यस्तो हुन्छ भनेर भन्नै सकिँदैन होइन,
1: होइन
0: त्यो चाहिँ गजबै हुँदो रहेछ के बहिनी होइन. यो चाहिँ मैले सिरा जिल्लाको कुरा गर्दैछु है. त्यतिखेर चाहिँ जयनगरबाट सिरा आउनलाई चाहिँ बैलगाडा चढ्न आउनु पर्थ्यो भने बाटो थिएन. हामी सानसाना केटाकेटीहरू काठमाडौँबाट बिरगन्ज हुँदै रक्सोल, रक्सोलबाट जयनगर, जयनगरबाट फेरि नेपाल छिर्नु पर्ने अवस्थाको कुरा कुनै दिन गर्नुभयो है.
1: अनि
0: बिच बाटोमा हामीले पनि मेजबानी खाएको कुरा चाहिँ गरौँला है. ओके, अब अगाडि बढौँ. पासीकोट वडा नम्बर 4 मेरो घर पर्दछ. पासीकोटको श्री रामचोकको उत्तरतर्फको शिव मन्दिरदेखि ओह्रालो लागेपछि बायाँतर्फ मेरो घर छ. मेरो घरको रङ चाहिँ हरियो छ. किन लेख्नु भयो भने मैले सोधेको थिएँ कहाँ होला, म पनि अस्ति पुगेको थिएँ होइन भनेर भन्दाखेरि उहाँले यो ट्याक्सी ड्राइभरलाई भन्ने स्टाइलले दिनुभयो होइन त.
1: लोकेसन बताइहाल्नु भयो, घरको रङ पनि बताउनु भयो, फेरि सेक्युरिटीको हिसाबमा त
0: त्यसै कारणले हामीले चाहिँ घरको नम्बर दिँदैनौँ होइन. अनि लेख्नुहुन्छ, जेठ 2 शनिबारको दिन पोतली सडकको ग्रिन लिफ रेस्टुरेन्टमा साहित्यकार दाजु रामप्रसाद पन्तको 2 नियात्रा सङ्ग्रहको विमोचनमा पुग्न म सफल भएको थिएँ. उक्त कार्यक्रममा मलाई सरप्राइज भनेर दायित्व समीक्षा सम्मान पहिलो पटक प्रथम पुष्पम सहित गरियो भन्नुभएको छ बहिनी.
1: पुरस्कारको नाम त एकदमै गजबको रहेछ.
0: ल, हाम्रो तर्फबाट पनि यहाँलाई बधाई छ. साहित्यिक कार्यक्रममा बेला बेलामा म पुग्ने गर्दछु. जेठ 9 शनिबारको दिन म वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई नुवाकोट तीर्थयात्रामा लैजाँदा म पनि पुगेको थिएँ भन्नु भएको छ. प्रश्न गर्न मन लाग्यो उहाँलाई, क्वेसन, ज्येष्ठ नागरिकमा दर्ता भइ भएको छैन भने त तपाईँ त्यो हुलालमा कसरी छिर्नुभयो होइन, नहुनु पर्ने जस्तो लाग्छ. एनी भयो ज्येष्ठ नागरिक भने त होइन 65+ जस्तो लाग्छ मलाई पनि होइन. एनी भयो, उहाँले चाहिँ मौकामा चौका हान्नु भएछ जस्तो लाग्यो मलाई. अनि भन्नुहुन्छ, वडा अध्यक्षजीले सोध्नु भएको प्रश्न, काठमाडौँदेखि नुवाकोटसम्मको बीच बीच बाटोमा पर्ने ठाउँहरूको नाम मैले मिलाएर पुरस्कार पाएँ भन्नुभएको
1: छ. ओके,
0: जाँदा जाँदै प्रश्न उत्तरी कार्यक्रम यानि कि क्विज कन्टेस्ट पनि भएको रहेछ. लेख्नुहुन्छ, बिरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुर्बान हवारी कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, फेरि पनि उहाँको नाम आयो, महानन्द ढकाल जुम्ला बस्नुहुने, पुरानो पत्रमित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई सानु काजी, र ठालुमान माबो बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, अनि पालुङ शिखरकोटको मित्र राजा राम रायमाजी, गीता कार्की हुनुहुन्छ अर्को उहाँको साथी, अनि उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, उम्मनी सापकोटा, सिमला चिम्सी राई, हामीले प्रश्न पनि गऱ्यौँ नि होइन अस्ति, अनि बिमला याम्फु, पञ्चा खुजुम पारखरी, सुनिल लेडोस पारखरी, नानु करुणा, सामना तामाङ, अनि सामना तामाङ, अनि दर्पण देविका राई, द्रौतर बस्नुहुने राबुका रायजी, र बेलायत बस्नुहुने राजेन्द्र बान्तव राई, छबी थापा, धनवीर पुन, सबिना मगर, सबैमा मिठो मिठो सम्झना सुनाइदिनु होला भनेर भन्नुभएको छ बहिनी।
1: हजुर, उहाँले सबै सबैजनाको नाम लिनु भएको छ होइन दाजु। र अन्तमा यहाँ मैले मुक्तक भनेर पनि देखेँ, एकदमै मुक्त पनि लेखेर पठाउनु
0: भएको छ, तपाईँले अघि नै हेर्नु भएको छ, तपाईँ पढ्ने हो कि पढ्ने जिम्मा मलाई दिनु
1: होइन, आज त दाजुकै आवाजबाट पढ्नुपर्छ यो मुक्तक चाहिँ,
0: मैले भर्खरै देखेँ, अब यसलाई न्याय दिन सक्छु सक्दिनँ मलाई थाहा भएन, तर कोसिस चाहिँ गर्छु है। त उहाँको लेखाइ त फेरि मान्नु पर्नेछ, पुरस्कृत भइरहनु भएको छ होइन, उहाँले लेख्नु भएको मुक्तक यस्तो छ, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, कुटिल हाँसो रहेछ बहिनी, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा, जोस र जाँगरको बेला होस् सबै, जोस र जाँगरको बेला होस् सबै गुमाएछु, जसँग भएको छु म त परिएछ अर्काको नासोमा, किन सुनाउँछौ प्रिय, किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमै दाउ, किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमा दाउ, यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, न्याय पाउनको लागि तिमीले अब कलम समाऊ, न्याय पाउनको लागि तिमीले अब कलम समाऊ, राम्रो कुरा लेख्नु भएको छ, अरू चिज नसमाऊ कलम समाऊ भन्नु भएको छ, नभए चाहिँ फेरि उठाइहाल न भन्ने चाहिँ रहेनछ होइन, एग्रेसिभनेस एउटै पनि रहेछ, थ्याङ्क यू सो मच, यस्तो यस्तो अर्थी बुद्धि दिनै पर्नुपर्छ होइन, तर कुठिल हाँसोमा चाहिँ फस्नु भएन नि, कस्तो खाले हाँसो भनेर त थाहा भइहाल्छ नि होइन बहिनी, त्यो हाँसो त्यो मुस्कान त्यो हेराई माछा कथा कथा के उद्देश्य, अन्तर्निहित लुकेको उद्देश्य के छ बुझ्न त सक्नु पर्यो नि, के कसो
1: ओके,
0: ल त यो उहाँको आजको कोसेली मैले पढेर सुनाए, बोलान बुढाली कण्ठ पासीकोटवासी हाम्रा मित्र पत्र पठाउने रहने साथी हुनुहुन्छ अरू नदेखती, थ्याङ्क यू सो मच,
1: धन्यवाद छ अरुणजी, कार्यक्रममा आउँदै गर्नुहोला, र अब भने तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामी एउटा नयाँ गीत सुनाउँदैछौँ, बतासे सर सर अनु चौधरी र शक्ति चन्दले गाउनु भएको छ,
0: तपाईँले उहाँले नमागेको गीतहरू एउटा राखिदिनु भयो, किन होला सोधौँ,
1: उहाँले त धेरै धेरै पुराना पुराना गीतहरू सुन्न चाहनुहुन्छ, र आज भने हामी नयाँ गीत सुन्छौँ दाजु,
0: नयाँ मैले राखिदिएको आज उसमे तपाईँले गीतको कुरा गर्दाखेरि आज प्रश्न भन्ने ठाउँमा चाहिँ एउटा पुरानो गीत राखेर गीतै प्रश्न बनाऊ कि क्या
1: होके,
0: अर्को चरण यानि कि हाफ टाइममा भनौँ न होइन, विश्राम पछि तपाईँले सुन्नु होला श्रोताहरू, आज चाहिँ गीतै प्रश्न हुने वाला छ, कुन गीत मलाई थाहा छैन, विल फाइन्ड आउट, ओके गीत सुनाऊ।

0: हजुर, शक्ति चन्द्र अनु चौधरीले गाउनुभएको यो गीत हामीले सुनायौँ हाम्रा मित्र र यसपालिको यस कार्यक्रममा भाग लिने साथी हुनुहुन्छ अरुण नदी खत्रीजी। उहाँलाई पनि मन पर्यो होला र देश विदेशमा सुन्ने श्रोताहरूलाई पनि मन पर्यो होला यो गीत। अनु चौधरीको मिठो स्वर छ नि होइन त? आजकल त के लोकगीत पनि गाउन थाल्नुभयो भन्दै हुनुहुन्छ
1: तपाईँ होइन? हजुर हजुर दाजु, लोक फ्लेभर गीत पनि उहाँले रोज्नु भएको रहेछ, एकदमै राम्रो होइन। उहाँको आवाज त एकदमै मिठो छ र जुनै पनि गीतमा चाहिँ सुट हुन्छ उहाँको आवाज।
0: ओके
1: हजुर,
0: पहिला एकताली हाम्रो स्टुडियो आउनुभएको थियो, आजकल नआएको, धेरै भयो, निमन्त्रणा दिनु पर्ला।
1: हजुर
0: हजुर, अब कसको पालो भन्नुहोस् त?
1: हजुर दाजु, एकदमै नियमित श्रोताको कुरा गर्नुपर्दा राजेन्द्र मान्तवा राई दाजुले आज पनि पत्र लेख्नु भएको छ। गत हप्ता पनि छोटो पत्र लेख्नु भएको थियो। यो पाली चाहिँ के लेख्नु भएको छ भन्दाखेरि, बिएफएस गोर्खा रेडियो नेपालका प्रमुख छदय दाजु विनोद दोष खड्काज्यूमा सलाम छ भनेर भन्नुभएको छ।
0: यहाँलाई पनि सलाम, कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथसाथै परदेशीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका बहिनी निशा गुरुङ, प्रस्तुता सुजन बालाज्यू र मिना थापा लगायत विभिन्न कार्यक्रमका सबै प्रमुख सञ्चालक सञ्चालिकाहरूप्रति हार्दिक अभिवादन भन्नुभएको छ। नमस्कार छ दाजुलाई, अनि कार्यक्रममा स्वागत छ। सेवा हौवा अनि दर्शन नमस्ते, यो राजेन्द्र बान्तवा पोखरी कान्छा अनि परिवारको तर्फबाट पनि भन्नुभएको छ है।
0: ओके, अब हामीले उहाँलाई स्वागत गरिसक्यौँ र उहाँले के लेख्नु भएको छ त?
1: हजुर, फेल्थम लन्डनबाट हामीलाई उहाँ के लेख्नुहुन्छ भन्दाखेरि, अति आदरणीय मैले मान्नुपर्ने मान्यजन आफन्तजन अनि मेरा परिवार र साथीहरूमा पनि, फेरि पनि हामी किराँत जाति मध्ये पनि विशेष गरी राईहरूको महान उभौली पर्वको किराँत राई मात्र नभई सम्पूर्ण नेपाल भाषीहरूलाई हार्दिक शुभकामनाको साथमा हामी सबैलाई सुम्निमा पारुहाङ तथा शिव पार्वतीले रक्षा गरून् भनेर भन्न चाहन्छु।
0: साँच्चै हामीलाई होइन, अब धेरै यो हाम्रो देशको डाइभर्सिटी छ, हामी कति धनी छौँ होइन, अनि यति धेरै देवी देवताहरू मान्छौँ हामी, र आज उहाँले आफ्नो देवी देवतालाई पुकारेर नै सबैमा चाहिँ भलो होस् राम्रो होस् भन्दा खुसी लाग्यो होइन बहिनी?
1: उहाँलाई
0: धेरै धन्यवाद भनौँ, र साँच्चै कि कहिले कहिले त आशीर्वाद पनि चाहिन्छ कि बहिनी, सुदृष्टि चाहिन्छ कि होइन,
1: कुदृष्टि
0: भन्दा सुदृष्टि चाहिन्छ, र आशीर्वाद यसो टाउकोमा हात दिने मान्छे त चाहिन्छ चाहिन्छ, अथवा चाहिँ भगवान्को यो चाहिँ माथि हामीले आस्था राख्यो भने फल चाहिँ सधैँ राम्रो हुन्छ भन्ने भनाइ छ। यो भनाइको लागि उहाँलाई धन्यवाद छ। अगाडि बढौँ, के लेख्नुहुन्छ?
1: हजुर, उहाँले जेठ 15 गते भन्ने लेख्नु भएको छ यसमा चाहिँ, तर हाम्रो कार्यक्रम प्रसारण हुन्जेल हामीले यो दिवस मनाइसकेका हुन्छौँ होइन, रिपब्लिकन डे अथवा भनौँ गणतन्त्र दिवसको शुभकामना छ भनेर उहाँले सबैलाई शुभकामना दिनुभएको छ।
0: Okay.
1: साकेलाको माहौल छ, त्यसकारण साकेला गीतले नै सम्मान सहित सम्झना गर्न चाहन्छु भन्नुभएको छ। र गीत रोज्नु भएको छ मिरिना राई र सुनिल राईको आवाजमा, साकेला थानमा उभौली पूजा गरौँ है नाचेर, यो गीत सुनाउन चाहन्छु भन्नुभएको छ है। अनि गीत मार्फत पनि सम्झनु भएको छ कसलाई भन्दाखेरि, मेरो प्यारो धर्मपत्नी रमा कुमार राई लगायत सबैलाई आशीर्वाद सहित माया छ। त्यस्तै गरी वासिङ थर्पु भोजपुरदेखि सुनसरी झुम्कामा बस्नुहुने दाजु र भाउजूहरूलाई पनि सेवा, मेरा आफन्तजनहरू गाउँले जिल्ला वासीहरू धरानवासीहरू जो जहाँ हुनुहुन्छ सबै सबैलाई मेरो सम्झना छ। बिएफएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका स्टाफहरूलाई पनि मेरो नमस्कार छ। अन्तमा मैले कहिले पनि नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ राई, दर्पण देवीका दुदुङ, सङ्गीता बायुङ राई, सुनिता पुन, त्यसै गरी सरिता राई, रमिला बान्तवा, सुम्निमा राई, गौतम बान्तवा, छवि थापा, प्रेमधोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, कृति योञ्जन, अरुणी खत्री, ओम मणि सापकोटा, माल लिम्बू, अमर निर्दोष, राजाराम रायमाझी र कालीबहादुर तामाङ भनेर उहाँले पत्र गर्नु भएको छ। भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, हाल पनि फेल्थम लन्डन भनेर लेख्नु भएको छ दाजु।
0: ओके, धेरैलाई सम्झना पूर्ण भयो, उहाँले सबैलाई आफन्त लाई कति सम्झना गर्नुहुन्छ, मिठो प्रकार लेख्नुहुन्छ होइन बहिनी, आदर सत्कार छ, माया छ होइन, प्रेम भाव दर्शाउनुहुन्छ। लेखाइ त्यस्तै बेजोडको छ उहाँको, हाम्रो मित्रको, उहाँले बेला बेलामा ठ्याक्कै ठ्याक्कै पत्र पठाउनुहुन्छ नि होइन,
1: एकदमै
0: हिसाबै गरेर पठाउनुहुन्छ, थ्याङ्क यू सो मच। अब बेलातिरको एक्टिभिटिजहरू पनि केही पठाउनु भएको छ कि कतै?
1: हजुर, अब अर्कोचोटि उहाँले कसरी मनाउनु भयो साकेला होइन दाजु, एकदमै भव्यताको साथमा उहाँले मनाउनु भएको रहेछ, मैले फेसबुकमा हेरेँ, एकदमै रमाइलोको साथमा, हावा पनि चलिरहेको रहेछ, घाम पनि लागिरहेको थियो त्यो दिन होइन, 23 तारिकको दिन भन्नुपर्छ, एकदमै रमाइलोसँग उहाँले मनाउनु भएको।

0: अर्कै मजा आउँछ कि बहिनी,
1: होइन?
0: गर्दाखेरि ती कुराहरू भेट्नको लागि यस्तो ठाउँमा जानु पनि पर्छ बहिनी, त्यो कुराहरूलाई यसो रिमेम्बर गर्न, रिवाइन्ड गर्न भनौँ, होइन? अरू केही छ उहाँको दरबारमा?
1: हजुर, अनि उहाँले चाहिँ एउटा गीत गाउनु भएको छ दाजु, साकेला थानमा उभोली पूजा गरौँ है भन्नुभएको छ। मिलिना राई र सुनिल राईको आवाजमा रहेको गीत छ, हामी यो गीत राखिदिन्छौँ।
0: ओके, यो गीत राखिहालौँ है त।
1: हजुर।

0: प्रेस गोरखा रेडियो, गोरखा रेडियो।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशको सन्देश सुन्नुहुन्छ। रेडियो नेपालको माध्यमबाट देशभरि र संसारभरि नै फेरि पनि हामी दुवै सञ्चालक सञ्चालकको तर्फबाट श्रोताहरूलाई नमस्कार भन्दै स्वागत गर्नु होइन बहिनी,
2: के
1: तपाईँ विशेष

0: तरिकाले स्वागत गर्ने विचार गर्नुभएको थियो।
1: काफी विशेष छैन दाजु, पुनः स्वागत तथा अभिवादन गर्छौँ। र हामीले आज चाहिँ प्रश्न राख्ने भनेर भनेका छौँ दाजु, साङ्गीतिक प्रश्न नै रहनेछ र त्यसको लागि त तपाईँहरूले फेरि फोन गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला म फोन नम्बर दिन्छु, हाम्रा फोन नम्बर छन् 54 28 055 54 33 364 र 54 33 933 तपाईँले फोन गर्न सक्नुहुन्छ। पत्र लेख्नुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर पत्र लेख्नुहोला।
0: यही हो ठेगाना। कोही कोही त बुझाएर हातेरी म आफै डेलिभर गर्छु भन्नेहरूलाई पनि स्वागत छ नि होइन बहिनी। यसो भेटघाट पनि गरौँ, खुब चिया र कफीको गफ दिनुहुन्छ, खाइहालौँ भन्ने तपाईँलाई लागेको छ भने कहाँ आउनुपर्छ रे बहिनी भन्नुहोस् त।
1: तपाईँहरू आउनुपर्ने हुन्छ मान भवन चोक, जहाँ चाहिँ हाम्रो ब्रिटिस गोर्खाज नेपालको हेड अफिस छ, होइन हेड क्वार्टर भनौँ, र त्यहाँबाट अलिकति अगाडि मात्र देब्रे लाग्नुपर्ने हुन्छ। तपाईँले त्यहाँ आएर हाम्रा दाजुभाइहरूलाई सोध्नुभयो भने गेट अगाडि
0: चिया खाँदा खाँदै लेखे पनि हुन्छ वा सजिलोले के अरे तपाईँले ठ्याक्क स्टुडियोमा ल्याएर रेकर्ड गरिहाल्नुहुन्छ होइन, किन लेख्न दुःख, एकदमै लाभै बोलिने जस्तो हाम्रो साथी युक्त प्रसाद सरले गर्नुभयो होइन। ओके, अब हामी आजको यो विषयमा के गर्ने त भने छिनोफाना छैन आज होइन
1: दाजु, आज चाहिँ हामी नयाँ प्रश्न राख्छौँ।
0: हो र
1: हजुर,
0: पुरानो गीत मैले भेटिसके बहिनी लगाऊ है त।
1: हुन्छ,
0: सिर्फ हामीलाई चाहियो गाउने कलाकार को हुनुहुन्छ, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन, तर गायिकाको स्वरमा छ यो गीत, उहाँको बारेमा लेख्नुहोस्। नाम चाहियो होइन त, गीत सुरु गरौँ त।
1: हुन्छ,
0: ओके

0: हजुर, काँडाको के कुरा होइन, कति मिठो स्वर, कति मिठो सङ्गीत, होइन त बहिनी?
1: हजुर, एकदमै शब्द पनि कति मिठो,
0: कति राम्रो भन्नु पर्यो, नखाएको बिस लाग्दा होइन। श्रोताहरू, यो बुलन्द स्वर कसको हो त्यति मात्रै हो, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन। उहाँका अरू थुप्रै गीतहरू छन्। अहिले त आजको यो बसाइमा हामी छनक त एउटा पनि नदिने है बहिनी, है? अलिकति छन दियो भने थाहा भइहाल्नुहुन्छ, गर्दा खोज्ने कोसिस गर्नुहोस्। यति भन्दै अब आजको लागि हाम्रो गीती प्रश्नको कुरा यति राखौँ र अब पत्रतर्फ लागौँ त बहिनी।
1: हजुर दाजु, हजुर, मेरो हातमा कुमबहादुर गुरुङ दाजुले छोटो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना लमजुङ भाचुक बेसी कुपलिङ हो, हाल पनि उहाँ युकेमा बसोबास गर्नुहुन्छ दाजु है।
0: तर उहाँले बसाइ सराइ गर्नुभयो नि बेला होइन, गिलफोर्ड भन्ने ठाउँ बस्नुहुन्थ्यो, अहिले अन्डरसर्टै कता पुग्नु भएको छ क्यारे,
1: होइन?
0: त्यो बाटो म हेर्थेँ कि कहिले कहिले बेलाइ जाँदा, ओहो गिलफोर्ड देखिन्छ कि त्यो हाइवेबाट, हाम्रो खेबी दाईको घर यतैतिर कतातिर होला भन्ने अन्दाज गर्थे। अब त्यो घर पुग्न नपाउँदै चिन्न नपाउँदै उहाँ त अर्को ठाउँमा सर्नु भएछ बहिनी, होइन?
1: नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मास्यो, निशा बहिनी र मिना बहिनी, सुसन बारा दिदी, साथै बिएफपिएस गोर्खा रेडियो काठमाडौँ, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनेर बस्नुहुने सम्पूर्णलाई म केबी गुरुङ अथवा भनौँ कुम बहादुर गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार
0: भन्नुभएको छ।
1: केही साथीभाइ नरनाताहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। सम्झनामा हजुरहरू चारैजना, त्यसै गरी बिएफएस गोर्खा रेडियो नेपाल, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत निमा सेलियर दिदी क्यालिफोर्निया, गीतकारहरू हुनुहुन्छ रञ्जना राई र उहाँको श्रीमान सन्तोष राई, सङ्गीता राई सम्झिनीज्यू, त्यस्तै गरी निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू र चन्द्र दाई, जुम्लेहा दाजुभाइ राम लक्ष्मण भनेर लेख्नु भएको छ, त्यस्तै गरी विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विश्व भाइ, त्यसै गरी ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई, क्याम्बरले चन्द्रप्रसाद दाई र इन्दु भाउजू फार्ब्रो, यामदास मुलिछा दाई र प्रेमध्वज गुरुङ दाई, दामिनी गुरुङ उहाँ चाहिँ अहिले नेपालमा हुनुहुन्छ, त्यस्तै गरी शिव गुरुङ दिदी, क्याप्टेन देव घले दाई र तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका रुदुङ बहिनी युके र विनिता सुनवार परदेशी घिमिरे माहिलो र यति बेला कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई यो अब आउने अब बस्ने गीत समर्पण गर्न चाहन्छु। अन्तमा तपाईँहरूकै रुचाइमा कुनै एउटा गीत सुनाउन पाए अथवा सुनाइदिनु भए आभारी हुने थिए, हवस् त धन्यवाद भन्नुभएको छ कुम बहादुर गुरुङ दाजुले, उहाँले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ दाजु।
0: ओके, उहाँलाई मिठो गीत, उहाँले कुनै गीत भन्नुभएको छ नि होइन, कुनै गीतमा तपाईँले कुन चाहिँ छान दिनु भएको छ भन्नुहोस् त।
1: ज्यानको तिर्खालाई भन्दै हुनुहुन्छ अब प्रशान्त शिवाकोटी र रचना रिमाल।
0: ओके, तपाईँले यस्तो मौका पाउँदाखेरि नि मान्छेको आनी बानी लेखाइ होइन, उहाँको चोइस बुझ्नु होइन, बुझेर नै छानिदिनुहुन्छ कि म चलेको छ यही सजिलो छ भनेर राखिदिनुहुन्छ गीत भन्नुहोस् त।
1: अहिले केबी गुरुङ दाजु पनि आफै पनि गीतकार हुनुहुन्छ दाजु, उहाँले पनि यस्तै गीतहरू रच्नुहुन्छ होइन, जहाँ चाहिँ माया प्रेम होइन यस्तै हुन्छ, र यो गीतमा पनि एकदमै माया प्रेम झल्किएको छ, त्यसैले मैले यो गीत राखिदिएको छु,
0: उहाँलाई मनपर्छ होला भन्दै यो गीततर्फ जाउँ है त।

0: ओके केबीजी, जस्तै थुप्रै थुप्रै हाम्रा गीतकार हुनुहुन्छ, उहाँहरूलाई अझै गीत लेख्ने प्रेरणा मिलोस्
1: होइन।
0: गायक गायिका हुनुहुन्छ, उहाँलाई पनि गीत रेकर्ड गर्ने चाहिँ बनजमरको होस् हाम्रो शुभकामना। भन्दै अब हामी आजको यो बसाइमा एउटा आवाज राखौँ, त्यो आवाज हाम्रै श्रोताको हो क्या अरे, होइन त, अल द वे फ्रम गर्मी ठाउँ, होइन। अब उहाँ चाहिँ युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, कोहलपुर बाँकेको। आजको प्रश्न एकताल फेरि दोहोऱ्याइदिने हो,
1: हुन्छ हुन्छ दाजु,
0: ओके, गीती प्रश्न छ, श्रोता राम्रोसँग सुन्नुहोला, गाउने कलाकार को हुन्छ भनेर मात्रै हामीले प्रश्न राखेका छौँ, तर चिन्नु भएको छ भने डिटेल जति दिए पनि मोर देन वेलकम। अब गीततर्फ लागौँ, यो चाहिँ गीती प्रश्न हो।

0: ओके गीति प्रसन्नकै लामो भो किन होला भन्नुहोस् तपाईँले
1: हामीले सुनेर मन्त्रमुग्ध भएका थियौँ
0: दाजु. यसमा खासियत के छ गीतमा भने नितान्त यो चाहिँ सुगम सङ्गीत हो, धेरै बाजा गाजा सिन्थेसाइजरहरू इलेक्ट्रोनिक इक्विपमेन्टहरू केही छैन होइन. पहिला पहिला गाय गायिकाहरू यसैमा गाउन पोख्त पनि थिए बहिनी
1: होइन.
0: हमेसा मैले म त गीत सङ्गीततिर त्यतिको मेरो दखल छैन, तर पनि खुबै भयो यसमा हार्मोनियम होला, तबला होला, ढोलक अलिअलि होला, कता कता सेक्सफोन होला के जस्तो लाग्छ तपाईँलाई, के के लाग्छ यसमा यो गीतमा? आज हामीले गीत प्रश्न राखेका छौँ नि, कति बाजा तपाईँले चिन्नु भयो होला भन्नुहोस् त?
1: मैले 4-5 बाजा चाहिँ चिने दाजु, तपाईँले भने जस्तै होइन. र यसमा त सबैभन्दा एकदमै भनेको चाहिँ के त आवाज नै छ के दाजु,
0: आवाज नै छ होइन. गीतलाई चाहिँ आवाजले डोमिनेट गरेको छ कि बहिनी, त्यस कारण त माझेका परस्कृत गायक गायिका भनेर हामी भन्छौँ होइन. यस्तो हुनको लागि सबैले प्रयास गरून् होइन बहिनी, ओके. त्यो अरूले छोप्ने होइन कि बहिनी, गीतले जितोस् के स्वरले जितोस् होइन त बहिनी. ल त अब हामीले प्रश्न गीतको बयान गर्नलाई राख्यो होइन, यो स्वर कसको मात्रै हो भन्दै अब हामी आजको बसाइमा मित्रको यो कुराकानी राख्दै म चाहिँ बिदा लिएँ है बहिनी. तपाईँको कुराकानी हुन्छ होइन, म त धेरै टाढा जानुपर्छ कि बहिनी, बाटो चिप्लो छ, अलि ओह्रालो उकालो पनि छ, काम लागेको छ, त्यस कारण म चाहिँ हिँडेँ है त. आदर श्रोताहरू, सञ्चालक विनोद यो कार्यक्रमबाट यसपालिको लागि यो हप्ताको लागि बिदा चाहन्छ. अर्को हप्ता म त हुन्न, बहिनीहरूले कार्यक्रम सञ्चालन गर्नुहुन्छ होला भन्ने आशा गर्दै मलाई बिदा दिनुहोस्. नमस्ते, शुभ दिन, बाबा.
2: आज हाम्रो स्टुडियोमा युक्त प्रसाद श्रेष्ठ दाजु आउनुभएको छ र दाजु कोहलपुर बाँकेबाट हामीलाई भेट्नको लागि आज मान भवनको यो स्टुडियोमा आइसक्नु भएको छ. कार्यक्रममा स्वागत गरौँ युक्त दाई. नमस्ते.
3: नमस्कार बहिनी.
2: सन्चै हुनुहुन्छ?
3: म एकदम सन्चै छु. हजुर सन्चै हुनुहुन्छ?
2: हजुर दाजु, हामी एकदमै सन्चै छौँ. के कामले आउनु भयो त, यसो भन्न मिल्छ दाजु? काठमाडौँ
3: म अलिकति घरियासी कामहरू र भेटघाटले आएको थिएँ.
2: भनेपछि काम पनि सकियो, अब जाने तर्खरमा हुनुहुन्छ?
3: म जाने तर्खरमा छु, भोलि जान्छु होला.
2: कार्यक्रम प्रसारण हुन्छ, तपाईँ उता पुगिसक्नुहुनेछ है?
3: घर पुगिसक्छु होला.
2: ओके. कार्यक्रम पढ्दैछको सन्देशमा पत्र मार्फत त धेरै भाग लिइसक्नु भएको छ, कस्तो लागिरहेको छ आज पहिलोचोटि स्टुडियोमा आएर बोल्दाखेरि?
3: मलाई एकदम खुसी लागिरहेछ, स्टुडियोमा बोल्न पाएँ, खुसी लागिरहेछ.
2: हजुर हजुर. भनेपछि स्टुडियोमा आएर बोल्दाखेरि अलिकति फरक पाउनुभयो होला होइन?
3: अलिकति केही फरक त भइहाल्छ नि, चिठी पत्रहरू लेखेर उस गरेर रेडियोबाट सुन्नुभन्दा स्टुडियोमा आउँदा केही फरक हुन्छ.
2: तपाईँले लेख्नुभएको हाते पत्र हामीलाई 6-7 पछि मात्र प्राप्त भयो र हामीले 2-3 अगाडि प्रसारण गरेका थियौँ होइन. त्यो बेला तपाईँलाई कस्तो लागेको थियो, जस्तै पुरानो भयो पनि वाचन भयो भनेर खुसी लागेको थियो कि?
3: खुसी लाग्यो, मैले पठाएको पत्र जसरी पुग्यो अनि वाचन गरिदिनु भयो, धेरै खुसी लाग्यो.
2: दुईटा पत्र थिए होइन, र एउटा चाहिँ मङ्सिर महिनामा एउटा पुष महिनामा लेख्नु भएको रहेछ.
3: हजुर होइन,
2: एउटा पत्र पुगेन भनेर अर्को पनि लेखिहाल्नु भएको रहेछ.
3: यताबाट मैले सोधेको थिएँ अनि पत्र आएन भन्नुभयो.
2: हजुर.
3: अनि मैले ढिलो भयो भनेर फेरि अर्को लेखिहालेको थिएँ, सँगसँगै भएछ दुइटै.
2: हामीलाई पत्र मार्फत साथ दिइराख्नु भएको थियो, आज हामीलाई स्टुडियोमा आएर पनि साथ दिनु भएको छ होइन दाजु?
3: हजुर.
2: अब स्टुडियोबाट तपाईँ अब साथीभाइहरूलाई सम्झाउनुहुन्छ होला, आफन्तजनलाई सम्झाउनुहुन्छ होला होइन, र आफ्ना परिवारलाई पनि सम्झाउनुहुन्छ होला, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
3: बिओबिएस रेडियो मार्फत मैले आफ्नो घर परिवार इष्टमित्र सबैलाई सम्झिन्छु, अनि अहिले यो कार्यक्रम सुनेर बस्नुहुने सबैलाई मेरो मसँग परिचित सबैलाई सम्झिन्छु, अनि रेडियो नेपालका सबै स्टाफहरूलाई सम्झिन्छु, बिएबिएसका सबै स्टाफहरूलाई पनि सम्झिन्छु.
2: हजुर. अब काठमाडौँ आएर कतिजना साथीहरूलाई भेट्न पाउनुभयो त हजुरले?
3: मैले अब यहाँ आएर म रेडियो नेपालमा पनि गएँ, त्यहाँ पनि घुमघाम भयो, अनि त्यहाँ स्टुडियोहरू यताउता हेरेँ, सबै देखाइदिनु भयो शोभा भट्टराईले. अनि आज मैले एउटा साथी प्रकाश ड्युटे सुशीलसँग भेट गरेँ बिहान, तिमीसँग एकचोटि फेरि म कान्तिपुर एफएम पनि जान्छु होला टाइम मिलाएर. त्यसपछि हाम्रो अरुण नदी खत्रीज्यू मेरो पुरानो पत्रमित्र साथी हुनुहुन्छ,
2: ओहो
3: पहिला पनि भेटेको, अब एकचोटि फेरि भेट्छु भन्ने विचार भएको छ उहाँसँग.
2: ए हाम्रो अरुणजीलाई त भेट्नै पर्यो नि होइन?
3: हजुर.
2: एकदम नियत श्रोता र तपाईँको पत्रमित्र साथी पनि हुनुहुन्छ भनेपछि त उहाँ नारायण थान उज्यालो बस्तीमा बस्नुहुन्छ होइन, सो उहाँलाई पनि भेट्नु होला. काठमाडौँ त धेरै पछि आउनु भएको छ दाई, कतिको परिवर्तन लाग्यो त पहिला भन्दा अहिले?
3: धेरै परिवर्तन छ नि त, अहिले त समय अनुसार पनि परिवर्तन हुँदै जाने भयो, परिवर्तन छ, विकास भएको छ.
2: हो नि, अब अहिले बिएबिएस आउँदाखेरि पनि तपाईँलाई कति सजिलो भयो होइन?
3: सजिलो भयो एकदम, अघिल्लो पटक आउँदा मलाई अलिकति अप्ठ्यारो भएको थियो.
2: हजुर.
3: अब अहिले भनौँ हर चिजको सुविधाले गर्दा पनि गेटैमा आइपुगेँ म एक एकदम
2: अब त्यो बेला इन्द्राय पठाओ याङ्गु थिएन होइन अब अहिले हामी जहाँ बसेर पनि बुक गर्न सक्यौँ होइन दाजु हजुर ई कमर्सले एकदमै प्लेटफर्म लिएको छ भन्नुपर्छ हजुर र यहाँसम्म आएर हामीलाई साथ दिनुभयो धेरै धेरै खुसी लागेको छ हामीलाई आज र अब काठमाडौँ फेरि फेरि पनि आइरहनु होला भन्छु म चाहिँ तपाईँ चाहिँ फेरि अलिकति टाइम मिले मात्र आउँछु भन्ने कुरा गर्दैन तर अकस्मात आउँदाखेरि मलाई एकदम खुसी लाग्यो के
3: त्यो त्यस्तै भने जस्तो सधैँ हुँदैन टाइम मिलाएर आउनुपर्छ कहिले कहिले अकस्मात पनि हुन्छ भेट्न पाएँ एकदम खुसी लागेछ मलाई त
2: हजुर दाजु तपाईँभन्दा बढी खुसी त हामीलाई लागेको छ होइन योभन्दा अगाडि बिएबिएस पुरानो बिल्डिङ हुँदाखेरि आउनु भएको थियो होइन त्यो बेला चाहिँ मैले भेट्न पाएको थिइनँ तपाईँलाई हजुर सो आज चाहिँ भेट्न पाएँ एकदमै खुसी लाग्यो कार्यक्रम मार्फत अब भाउजूलाई पनि सम्झाउनु पर्यो भाउजूले उतै बसेर सुन्नुहुन्छ होइन यो प्रसारण हुन्छ तपाईँ पनि पुग्नुहुन्छ तर रेडियो मार्फत भाउजूलाई के भन्न चाहनुहुन्छ एकदम विशेष विशेष
3: विशेष त ठिकै छ आफ्नो त्यहाँ स्वास्थ्य खेल गर्नु अब अहिले बिएसबिएसमा यहाँ सबैसँग भेटघाट भइरहेछ ठिकै छ भन्न चाहन्छु
2: अर्को चोटि आउँदाखेरि भाउजूलाई पनि ल्याउनु पर्छ है एकदमै अब भाउजू तपाईँ होइन घुम्न आउनु पर्यो अब गर्मी मौसममा चाहिँ गर्मी छल्नु पर्यो
3: होइन
2: अब अहिले जसरी तपाईँ आएर चार पाँच दिन छल्नु भयो नि त होइन कहाँको 43 डिग्री सेल्सियस एन्ड कहाँको 26 डिग्री सेल्सियस होइन एकदमै आकाश जमिनको फरक भयो नि त हजुर सो गर्मी मौसममा चाहिँ यता घुम्न आउनु पर्यो अनि जाडो मौसममा फेरि उता जानु पर्यो एकदमै हजुर हजुर अब त यसो घुमघाम पनि गर्नु पर्यो कति काम काम गर्ने होइन हजुर अब भाउजूलाई पनि लिएर आउनु होला होइन अब भक्तपुर जानुपर्छ अब काठमाडौँ र ललितपुर त तपाईँले देखिहाल्नु भयो होइन भक्तपुर पनि घुम्नु पर्यो नि त एकदमै र अब विभिन्न हाम्रा मन्दिरहरू छन् होइन
3: हाम्रो पुरानो धार्मिकहरू छ नि पुरानो हाम्रो ऐतिहासिक चिजहरू छ
2: एकदमै
3: हेर्नुपर्छ
2: हजुर र धार्मिक स्थलहरूमा पनि जानुपर्छ दाजु अर्को चोटि अलि लामो बिदा लिएर आउनु होला
3: हुन्छ
2: है भाउजूलाई पनि लिएर आउनु होला अनि हामी फेरि सँगै भेटौँला अनि घुमौँला पनि है त हामी तपाईँबाट भने बिदा माग्छौँ है
3: त नमस्कार
2: हजुर नमस्कार कार्यक्रम सुन्दै गर्नुहोला
3: हुन्छ
2: हस् धन्यवाद

0: Milayan Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You BFBS Gorkha Radio ho. Radio. Gorkha Radio.
1: रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रतिपक्षी नेपाल नेकपा एमाले आपत्ति जनाएको छ। संसद परिसरमा पत्रकारको जिज्ञासामा जवाफ दिँदै हिमालयका सांसद गुरुप्रसाद बराल
2: लिम्पियाधुरा रजिपुल एकको भूमि अब नेपालको हुनुपर्छ र त्यो चाहिँ सरकारद्वारा त्यो आफ्नो भूमिको माथिको अधिकार स्थापित गर्नुपर्छ भन्ने प्रश्न गरिरहँदा उहाँले भन्नुभयो नेपालले समेत भारतको भूमि मिचेको रहेछ। म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर उहाँले जसरी आज हाउसमा बोल्नु भएको छ यसले हामी सबै नेपालीको शिर झुक्या छ र प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुःखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ। हामी गम्भीरतापूर्वक यो विषयलाई उठाउन चाहन्छौँ र सबै नेपालीहरू, सबै देशभक्त, स्वाभिमानी नेपालीहरूको यो एउटा शिरको ताजमाथि उहाँले धब्बा लगाउनु भएको छ।
1: नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारको जिज्ञासामा राई
3: जस्तै हाम्रो सर्वभौम नेपालको सीमाको विषयको कुराहरू त्यहाँ उठान भएको थियो त त्यसमा प्रधानमन्त्रीज्यूले मलाई लाग्छ त्यो बिना तथ्य नेपालले पनि तपाईँको भारतको सीमा मिचेको छ भनेर भन्नुभएको छ। प्रधानमन्त्रीज्यू सम्मानित प्रधानमन्त्रीज्यूले आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरेन्टीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
1: लेट लागेर मुस्ताङमा छाला आर्थिक वर्षको जेठ 15 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटक मध्ये लेक लागेर 13 मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सन्तोष पश्यालका अनुसार मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 र 1 तथा विदेशी पर्यटकतर्फ 7 र 2 छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ पुगेका पर्यटक सबै वारागुङ मुक्ति क्षेत्र र घरबझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जुम्सुमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक पश्यालले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 83-84 को बजेट बारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनुभयो। बजेट सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्रोत व्यवस्थापन र बजेटको आकार बारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा 25 खर्बसम्मको बजेट आउने अनुमान भए पनि अन्तत करिब 21 खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट प्रक्षेपित कुल गारहस्थ उत्पादन जीडीपीको तुलनामा 28.5% मात्रै छ। उहाँले प्रक्षेपित जीडीपी करिब 7,458 रहेको उल्लेख गर्दै त्यो तथ्याङ्क परिस्थिति अनुसार तलमाथि हुन सक्ने बताउनु भयो। राप्रपाका नेता धवल शमशेर राणाले नयाँ अभियानको घोषणा गर्नुभएको छ। आज दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौँको होटलमा छलफलमा जुटेका थिए। छलफलपछि राणाले विज्ञप्ति जारी गर्नुभएको छ। उहाँले राप्रपाको आफ्नो पदबारे भने केही उल्लेख गर्नुभएको छैन। उहाँले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। दक्षिणी लेबनानमा इजरायलको स्थलगत सैन्य अभियान तीव्र रूपमा विस्तार भइरहेको छ। इजरायली रक्षा बल आईडीएफले सन् 2000 दक्षिणी लेबनानबाट फिर्ता भएपछि पहिलो पटक लिटानी नदी पार गर्दै पिफोर्ट रिज क्षेत्रसम्म आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। यसैबीच इजरायलले नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै लिटानी नदीभन्दा करिब 10 उत्तरतर्फका बासिन्दालाई पनि स्थानान्तरण गर्न आदेश दिएको छ। यसअघि जारी गरिएको निकासी आदेशको दायरा बढाउँदै नागरिकलाई अझ भित्री लेबनानी क्षेत्रमा सर्न आग्रह गरिएको हो। थप बेरुत स्थित बीबीसी संवाददाता लीना सिन्जाबाट
4: The Israelis are advancing every day into Lebanon and taking more territories, expanding what they call a buffer zone, which has now moved to be a combat zone. This castle, along with the city of Tyre as well, they are historical sites that have been under attack. There has been some damage to this castle. It's a 900-year-old Crusader I. It's the highest location in the south, where it gives the Israelis like a point of overlooking the whole of south and monitoring any action.
1: Yo, BFBS Kulkar Radio.

0: आज एकाएक प्रतिनिधि सभा बैठकमा आएका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै जोरबल र सभामुखको साथमा सांसदहरूका प्रश्नको सामना गर्नुभएको छ। शाहका केही जवाफ विवादमा समेत भएका छन्।
1: पूर्व तालिका र कार्यसूची विनय बैठकमा पुगेका प्रधानमन्त्री शाहले सभामुख डोल प्रसाद अर्यालसँग समय मागेर सांसदका प्रश्नको जवाफ दिने बताएपछि केही बेर अलमल समेत भएको थियो। प्रतिपक्षका सांसदले नियमावलीको कुरा उठाए पनि सभामुखले नियमावलीमै नभएको प्रावधानलाई आफ्नै हिसाबले व्याख्या गर्दै बोल्ने समय दिनुभएको थियो।
2: हाम्रो नियमावलीले 3 दिन अगावै प्रश्न लिखित रूपमा सोध्नु पर्ने भनेर निर्धारण गरेको छैन, त्यसकारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु।
1: बैठकमा नेपाली काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरूले सुगुम्बासी खाली गर्ने अभियान, भारतले नेपाली भूमि मिचेको, मानवाधिकार आयोगको प्रतिवेदन र बाँदर नियन्त्रण सम्मका कुरा उठाएका थिए। मानवाधिकार आयोगको प्रतिवेदन आएपछि सार्वजनिक गर्ने शाहको भनाइ छ।
3: यो 10,000 पेजको छ भन्ने सुन्नमा आएको छ। त्यो प्रतिवेदन हामी कहाँ नै अफिसियली रूप पाइसकेका छैनन्। देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्। ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ, उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ फेरि। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
1: नेपाल भारत सीमा विवादको विषयमा पनि उहाँले भारत, चीन र इङ्ल्यान्डसँग पनि कुरा भएको जानकारी दिनुभएको छ।
3: यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
1: प्रधानमन्त्री शाहले तथ्यगत कमजोरीमा बोलेको इङ्ल्यान्ड संयुक्त अधिराज्य बेलायतका इङ्ल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्ड मध्येको एउटा भाग मात्रै हो। यही विषयमा शाहले नेपालले पनि भारतका भूमि मिचेको थाहा पाएको भनेपछि काँग्रेसले प्रमाणमा आएको छ। काँग्रेस सचेतक बासना थापा:
4: सम्माननीय प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो हो। यो गम्भीर र आपतजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयो।
1: सुकुम्बासी बस्ती खाली गरेको विषयमा नेकपा र श्रम संस्कृतिले प्रश्न उठाएका छन्। यो प्रश्नमा प्रधानमन्त्रीले अर्थमन्त्रीको बजेटसँग जोड्दै ओठे जवाफ फर्काउनु भएको छ।
3: काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि वासरुम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्केको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो। सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ।
1: बजेट आए लगत्तै बिजुलीको बिलमा भ्याट जोडेको भन्दै सरकारको आलोचना भइरहेको छ। तर प्रधानमन्त्रीले 100 को बिल तिर्दा 5 रुपियाँ तिर्न केही नहुने भन्दै यो विषय थप नसोच्ने लगभग प्रश्न जवाफ दिनु भएको छ।
3: साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ, त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
1: प्रधानमन्त्री सदनबाट बाहिरिएपछि प्रतिपक्षका सांसदहरूले नियमावलीको विषय उठाउँदै आपत्ति जनाएका थिए।
0: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे संसदमा दिएको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ, बचाउ गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएको हो। भारतका नेपाल विज्ञ मानिने एसडी मुनिले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे बोल्ड अभिव्यक्ति दिएको भन्दै बधाई दिनु भएको छ। उहाँले ट्वीट गर्दै बालेनलाई बधाई दिनु भएको हो। नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने साहसिक रूपमा स्वीकारेको हुँदा प्रधानमन्त्री शाहले बधाई डिजर्भ गर्ने उहाँको भनाइ छ। सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने प्रत्युत्पादक हुने मुनिले चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा लफडा भएको छ। आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो। अहिले शुरू भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन्। उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन्। उनीहरूले सभामुख विरूद्ध पनि नाराबाजी गरेका छन्।
5: BFBS, Gorkha Radio.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपालले भारतका पनि सीमा मिचेको भने अभिव्यक्तिप्रति दल र सीमाविदहरूले समेत आश्चर्यसहित आपत्ति जनाएका छन्।
4: सीमाविद हुनुहुन्छ, वर्षौंदेखि यही विषयमा कुरा गर्नुहुन्छ, तपाईँले नेपालले भारतको कुनै भूमि मिचेको थाहा पाउनु भएको छ?
5: नेपालले भारतको जमिन एक टुक्रा पनि मिचेको छैन, कुनै पनि मिचेको छैन, अतिक्रमण गरेको छैन। भारत जस्तो देशले नेपालले सीमा मिचाइदिन्छ? भारतको नेपालसँगको सिमानामा भारतले 45,000 जना एसएसबी तैनात गरेको छ। अलिकति घेसक्क केही पर्यो भने स्थानीय मान्छेहरूले अलिकति केही खस्या गर्यो भनेदेखि एसएसबीले रोकिहाल्छ। भने नेपालले भारतको जमिन मिचे त कुरै आउँदैन, सक्दै सक्दैन। त्यस कारणले गर्दाखेरि हाम्रो प्रधानमन्त्रीले के भन्नुभएको हो, त्यो उहाँले राम्रो गृह कार्य नगरिकन बोल्नु भएको हो जस्तो लागेको छ मलाई। र उहाँले फेरि हेर्नुहोस् है, अर्को के भन्नुभयो भनेदेखि चाहिँ हामीले पनि भारतको जमिन मिचेका रहेछौँ, वार्ता गरेर समाधान गर्छौँ। यो चाहिँ इङ्ल्यान्ड भन्ने, इङ्ल्यान्डलाई पनि हामीले खबर गरेका छौँ, इङ्ल्यान्डसँग पनि बसेर कुराकानी गर्छौँ भनेर भन्नुभयो। हेर्नुहोस् अब अहिलेसम्म मैले अध्ययन गरे अनुसार नेपालको कुनै पनि सरकारले नेपाल र भारतको सिमाना सम्बन्धमा चाहिँ ब्रिटिस गभर्मेन्टलाई आह्वान अहिलेसम्म गरेको छैन। अब वर्तमान प्रधानमन्त्रीले आह्वान गर्ने पछि भन्नुभएको भए त्यो अर्कै कुरा हो, राम्रो पनि हो। भारत र नेपालको बिचमा कुराकानी मिलेन भने त्यसो देशले मध्यस्थता गरिदिनु पनि पर्छ, बेलायतलाई आह्वान पनि गर्न सिक्छ। तर बेलायतले मान्छ कि मान्दैन नेपाल र भारतको बिचमा सीमा सम्बन्धी कुरामा मध्यस्थता गर्नलाई? अब हाम्रो प्रधानमन्त्रीज्यूले चाहिँ संसदमा एक्सटेम्पोर गर्दाखेरि चाहिँ अलिकति हाम्रो प्रधानमन्त्रीज्यूको जिब्रो खुस्केको हो कि एक्सटेम्पोर बोल्दाखेरि तलमाथि पर्यो कि जस्तो लाग्छ है मलाई चाहिँ।
4: यहीनिर मैले भन्न खोजेको, उहाँले यति बोलिदिए पछाडि नेपाली भूमिको विषय जुन अहिले विवादमा आएको छ, यो विषयमा चाहिँ भारत माथि पर्यो अब भनेर बुझ्ने हो?
5: एकदमै हेर्नुहोस्, अब नेपालले पनि भारतको जमिन मिचिएको छ भन्ने बित्तिकै त भारतले त हामीले त नेपालको जमिन त मिचिएका छैनौँ भनेर लिपुले कालापानी लिम्पिया धुराको सम्बन्धमा उसको भारतको अपर ह्यान्ड हुने भयो। हेर्नुहोस् अब नेपालले भारतको जमिन किमार्छ मिचेको छैन, मिच्न पनि सक्दैन, भारतले मिच्नै दिँदैन नि त।
4: यसको अर्थ त प्रधानमन्त्रीले केही पनि होइन यो सीमा विवाद भन्ने कुरा भनेर बुझ्नु भएको छ भनेर बुझ्दा हुन्छ?
5: हुन्छ, यसमा राम्रो उहाँको अध्ययन होइन छ भन्ने बुझिन्छ। किनभने सिमाना भनेको संवेदनशील कुरा हो र यो राष्ट्रको भौगोलिक अखण्डतासँग जोडिएको छ। प्रधानमन्त्रीजीले जुन भन्नुभयो यो राष्ट्रको भौगोलिक अखण्डतामा आँच आउने कुरा, भौगोलिक अखण्डताको प्रतिकूल असर पर्ने कुरा पो यो उहाँले गर्नुभएको छ।
4: सोझो अर्थमा ठाडो भाषामा भन्यो भनेदेखि प्रधानमन्त्री बढी बाठो भयो कि बुद्धु भयो?
5: अब यो सम्बन्धमा चाहिँ उहाँ जानकार हुन खोज्नु भएको हो तर जिब्रो चिप्लिएको हो।
4: ठ्याक्कै भारतले हाम्रो नेपालको भूमि कति मिच्या छ?
5: ठ्याक्कै भन्दा 606 वर्ग किलोमिटर भूभाग मिचेको छ भारतले नेपालको।
4: कति ठाउँमा?
5: 71 ठाउँमा मिचेको छ। त्यस मध्येमा सबभन्दा ठुलो हाम्रो दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 1 को लिपुले कालापानी लिम्पिया धुराको मात्रै 372 वर्ग किलोमिटर हाम्रो मिचेको छ। दोस्रो ठुलो भनेको हाम्रो नवलपरासी जिल्लाको सुस्ता 145 वर्ग किलोमिटर भूभाग मिचेको छ। अनि हुँदा हुँदा हेर्नुहोस् हाम्रो इलाम जिल्लाको पशुपतिनगर नगरपालिकाको फाटक भन्ने ठाउँमा हाम्रो नेपालको आधा रोपनी जग्गा भारतले मिचेको छ। आधा रोपनी है हेर्नुहोस्, यस्तो भारतले मिचिरहेकोमा नेपालले कहाँबाट मिच्न पुग्न सक्छ? भारतीय एसएफसीले त नेपालको जग्गा मित्र गयो भने त खुट्टा भाँचिन्छ नेपालीको, त्यस्तो अवस्थामा रहेको छ।
4: जब भारतले भनेको छैन नेपालले मिच्या छ भनेर
5: यो तर मेरो विचार सोझो विचार भनाइ चाहिँ यही नै हो।
3: नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले विदेशी मुद्राको संचित धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फण्ड स्थापना गर्न खोजेको बताउनु भएको छ। अर्थ मन्त्रालयले आयोजना गरेको बजेट पछिको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो अवस्थामा केही विदेशी मुद्रालाई आर्थिक विकासमा योगदान हुने हिसाबले सोभरेन वेल्थ फण्डको परिकल्पना गरिएको जानकारी दिनुभयो।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार हजुर नमस्कार यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु यात्रा जिन्दगीकोमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो र सधैँ झैं आज पनि तपाईँ हामी मध्येकै कसैको जीवनको कथा लिएर म हाजिर भएको छु यात्रा जिन्दगीकोमा थाहा छैन सायद म प्रेममा सफल भएँ कि असफल भएँ त्यो पनि म जान्दिनँ त्यो मूल्याङ्कन गर्ने काम तपाईँको तर जीवनले मलाई प्रेमको अर्थ चाहिँ सिकायो तर ढिलो सिकायो जे होस् ढिलै सिकाए पनि मैले प्रेमको अर्थ बुझेँ र त्यो प्रेमले मलाई फेरि बाँच्न सिकायो हाँस्न सिकायो तर धेरै ढिलो गरेर आज तिनै मेरा जीवनका कथाहरू मेरा उतार चढाव म सबै तपाईँलाई सुनाउँछु भनेर हामीलाई यात्रा जिन्दगीकोमा हेमन्तजीले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ जहाँ प्रेम छ सङ्घर्ष छ टुटेको सम्बन्ध छ भने फेरि बिस्तारै जोडिँदै गएको एउटा जीवनको यात्राको कथा छ यो कथा हेमन्त र पुनमको हो यो कुनै चलचित्रको कथा होइन तर चलचित्र भन्दा कम छैन तर यही हाम्रै समाजमा घटेको हाम्रै वरिपरि घटित हुने कथा जस्तै हेमन्त र पुनमको कथा हो यो एउटा वास्तविक अनुभूति यो कथा हामीलाई पठाउनु भएको छ स्वयं हेमन्तले उहाँले आफ्नो जीवनको कथा कसरी लेख्नु भएको छ के लेख्नु भएको छ के भएको थियो त्यो सबै आज हामी सुन्नेछौँ उहाँको कथालाई म पुरै पढेर तपाईँलाई सुनाउनेछु आजको यात्रा जिन्दगीकोमा तपाईँका पनि कथा व्यथा आफ्नो जीवनको भोगाई अनुभव जे छन् तपाईँले लेखी पठाउन सक्नुहुन्छ हामीलाई इमेल गर्नको लागि mandiradhungel3@gmail.com वा मेसेन्जरमा mandiradhungel तपाईँले सर्च गर्नुभयो भने मलाई पाउनुहुनेछ मेरो प्रोफाइलमा दियो बलेको फोटो छ र तपाईँले आफ्ना कुराहरू लेखी पठाउन सक्नुहुन्छ त आउनुहोस् हेमन्तजीले पठाउनु भएको उहाँको जीवनको कथालाई सुरु गर्नुभन्दा पहिला यो यात्रा जिन्दगीकोलाई सुरु गरौँ यो सुन्दर गीतबाट र यही गीत तपाईँको नाममा समर्पित गर्दै तपाईँलाई स्वागत तथा अभिनन्दन गर्दछु यात्रा जिन्दगीकोमा

यात्रा जिन्दगीको जस्तै तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र यति बेला हेमन्तजीले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ। उहाँ आफ्नो जीवनको कथालाई यसरी सम्झिनुहुन्छ। काठमाडौँको एउटा साँगुरो गल्ली, गल्लीभित्र रहेको एउटा सानो घर र त्यही घरमा हामी बस्थ्यौँ। सानो दुईवटा कोठा हामीले भाडामा लिएका थियौँ। एउटा कोठामा आमा बुवा र भान्सा थियो भने अर्को कोठामा म, मेरो दाई र बहिनी, हामी तीनजना त्यो कोठामा बस्थ्यौँ। पुरानो घर भएको हुनाले अलि चिसो पनि थियो, अँध्यारो पनि थियो। जाडोमा एउटै सिरक तानातान गरेर सुत्दा दाजुभाइ बीच झगडा पनि हुन्थ्यो। टाउकोतिर सिरक ताने खुट्टा वाङ्गै देखिन्थ्यो, खुट्टालाई पुरा छोपे टाउको छोपिँदैन थियो। यसै गरी कहिले सिरकको नाउँमा झगडा, कहिले पानी पर्दा झ्यालबाट पानी पसेर भित्ता रसाएर चिसोबाट बस्नका लागि कहिले खाट यता तान्यो, कहिले उता तान्यो, कहिले ओछ्याने भिज्थ्यो। त्यस्ता कथा त कति कति बालापनको। यस्तै दिनहरू बिते पनि हाम्रो घरमा सबै कुराको अभावै थियो खास भन्नु पर्दाखेरि, तर एउटै कुराको सम्पन्नता थियो, त्यो हो माया। हामी सबैजना एकअर्कालाई माया गर्थ्यौँ। आमा बुवाले पनि असाध्यै छोराछोरी भनेपछि हुरुक्कै गर्नुहुन्थ्यो र हामी दाजुभाइ र बहिनीमा पनि प्रेम थियो। यति निश्चिन्त भन्न सकिन्छ कि प्रेम कति ठूलो कुरा रहेछ। त्यो प्रेमको अगाडि यी सबै अभावहरू केही नलाग्दो रहेछ। सबै कुरा नभए तापनि प्रेम र स्नेह परिपूर्ण थियो। हाम्रो त्यो दुईवटा, चाहे चुइनी होस् चाहे जाडोले कठाङ्ग्रिएको कोठा किन नहोस्, त्यो दुई कोठाको भाडाको घरमा हामी सन्तुष्ट थियौँ एक हिसाबले हेर्दाखेरि।

मेरो बुवा सरकारी अफिसमा सामान्य पदमा जागिर खानुहुन्थ्यो। बिहान सबेरै निस्किनुहुन्थ्यो र बेलुका थाकेको अनुहार लिएर थकित शरीर लिएर घर फर्किनुहुन्थ्यो। आमा दिनभरि घरको काम गर्नुहुन्थ्यो। वास्तवमा त्यो हाम्रो घरको मजबुत खम्बा भनेकै हाम्री आमा हुनुहुन्थ्यो। कहिले पनि विचलित नहुने दुःख थियो। भरे के खाए भोलि के खाऊ भन्नु नै पर्थ्यो, किनकि जागिरे भनेको बुवा एकजना मात्रै हो, खाने मुख पाँच पाँचजना। तैपनि बुवाले तलब थापेपछि आमाको हातमा थमाइदिनुहुन्थ्यो। आमाले बुवालाई बस खर्च र दिउँसो खाजाको लागि अलिकति पैसा छुट्याइदिएर अरू हाम्रो पढाइ घरको खर्चका लागि मिलाएर त्यसको भागभन्डा लगाउनुहुन्थ्यो। अभावमा थोरै पैसाले पुर्याउन जाने कि मेरी आमा व्यवहारमा कुशल हुनुहुन्थ्यो। आफ्नो घरको काम सिद्ध्याएर उहाँ बजार निस्किनुहुन्थ्यो। बजारमा कहाँ सस्तो कहाँ राम्रो तरकारी पाइन्छ त्यही खोजी खोजी होलसेल रेटमा गएर लिएर आउनुहुन्थ्यो र पुर्याइ पुर्याइ पकाउनुहुन्थ्यो। बुवाले कमाएको त्यो एकजनाको तलबले आमाले सबै कुरा व्यवहार मिलाउन जान्नुहुन्थ्यो। अनि बुवा भन्नुहुन्थ्यो बेला बेलामा, तँलाई त हाम्रो अफिसको अकाउन्टेन्ट बनाउनु पर्ने, वहीँ वहीँ खर्च गर्छन्, तलब दिनलाई चाहिँ गाह्रो मान्छन्, बिना काम कति खर्च गराउँछन्। त भए कि भए त सबै मिलाएर कति राम्रोसँग व्यवस्थापन गर्थिस् होला है, आमालाई बुवाले जिस्काउनुहुन्थ्यो। अनि हामी भन्थ्यौँ, लैजानुहोस् न त बुवा हाम्रो आमालाई अकाउन्टेन्ट बनाउन, सबै मिलाएर ठिक्क खर्च गरेर पैसा बचत गरिदिइहाल्नुहुन्थ्यो नि। अनि हामी सबैजना हाँस्थ्यौँ। यस्तै यस्तै गरी हाम्रा दिनचर्याहरू बितिरहेका थिए। त्यो ताका म 8 कक्षामा पढ्थेँ, दाजु 10 कक्षामा।

सधैँ चाहिँ आमाले खाना पाकिसकेपछि हाम्रा लागि टिफिन तयार गरिदिनुहुन्थ्यो र हाम्रा लागि जे टिफिन बन्थ्यो बुवाको लागि पनि त्यही खाजा टिफिनको रूपमा आमाले झोलामा हालिदिने गर्नुहुन्थ्यो। बुवा भन्नुहुन्थ्यो, म बच्चा हो र मलाई हाले कि, म एक कप चिया खाइहाल्छु नि। आमा भन्नुहुन्थ्यो, जे घरमा छ त्यसैबाट बनाएकी हुँ, थोरै भए पनि खानु अनि एक कप चिया खानु पुगिहाल्यो नि। भोकै बस्नुहुन्न, भोकै बसेर कमाउन सकिँदैन। पेट टन्न छ भने दिमाग स्फूर्त हुन्छ, मन शान्त हुन्छ अनि काममा पनि मन लाग्छ। भोकै पेट काटेर कति पुग्छ र आफ्नै ज्यान सकिन्छ। आफ्नो ज्यान सकियो भने यी लाला बालालाई कसरी हुर्काउने? आमाले भनेका कुरामा बुवाले चित्त बुझाउनुहुन्थ्यो अनि केही नभनी टिफिन बोकेर जानुहुन्थ्यो। आमाले कहिले रोटी आलु, कहिले रोटी र पुदिनाको अचार, कहिले अलिकति भात बढी पकाएर त्यसबाट आलु प्याज टमाटर सबै तरकारीहरू हालेर पुलाउ जस्तो गरेर फ्राइड राइस बनाइदिनुहुन्थ्यो। कहिले सुजीको हलुवा त कहिले घरमै बनाएको मोमो, यसरी मिठो मिठो बेग्ला बेग्ले खानेकुराहरू हालिदिनुहुन्थ्यो। हामी दङ्ग परेर मिठो मानेर खान्थ्यौँ किनकि आमाले पकाएको हामीलाई सबै कुरा मन पर्थ्यो। र बुवाले पनि भन्नुहुन्थ्यो, तेरो खाजाले त मेरो पेट भरिन्छ तर मनै भरिँदैन, कति मिठो पकाउन जाने कि। बुवाले फेरि बेलुका आएर प्रशंसा गर्नुहुन्थ्यो अनि दाजुले भन्थ्यो, बुवा होटल खोलाउन त त्यसो भए, आमाले पकाइहाल्नुहुन्छ, हामी अर्डर पुरा गर्छौँ अनि यो कान्छीले भाडा माछे पैसा कमाइहालिन्छ नि। दाइले जिस्क्याउँथ्यो अनि बहिनी एक्कासी कराइहाल्थे, के रे म त भाडा माझ्दिनँ, मलाई चाहिँ भाडा माझ्न लगाउने रे। ऊ साँच्चैकै भन्ठानेर कराउँथे। फेरि हामी हाँसो ठट्टा गर्दै रमाइलो मानेर आ आफ्नो गृह कार्य गरेर आ आफ्नो ओछ्यान पुग्थ्यौँ। यसै गरी हरेक दिन केही न केही पाक्थ्यो। खाना खाइसकेपछि लुगासुगा लगाएपछि आमाले भान्साबाट कराउनु भयो, हेमन्त तेरो टिफिन पनि राख, दाजुलाई पनि दे अनि बहिनीलाई तयार पारेर स्कुल जाओ, ढिलो हुन्छ। यस्तै ससाना कुरा नोकझोक रमाइलोपनले घर चलिरहेको थियो। म दाजु र बहिनी हामी सरकारी स्कुलमा पढ्थ्यौँ किनकि हामीसँग बोर्डिङ स्कुलमा पढ्ने पैसा थिएन। हाम्रा पुरानै झोलाहरू हुन्थे, सबैले ठुलो जाँच सकिएपछि अर्को माथिल्लो कक्षामा जाँदा नयाँ ड्रेस नयाँ झोला बोकेर आउँथे। तर हाम्रो भने उही पुरानो झोला उही पुरानो ड्रेस हुन्थ्यो। जबसम्म त्यो ड्रेस फाट्दैनथ्यो अथवा सानो हुँदैनथ्यो, सानो भए पनि उधारेर त्यसलाई लामो बनाएर लाउँथ्यौँ, त्यो उधारेर लामो बनाएको डोप पनि देखिने गरेर। जब च्यातिन्थ्यो तब मात्रै हामीले नयाँ लुगा बल्ल तल्ल किन्ने गर्थ्यौँ। फाटेको च्यातिएको जुत्तालाई पनि सिलाउँदै मोजालाई धुँदै टाल्दै कति जतन गरेर हामी स्कुल जान्थ्यौँ। तर पढाइ भने हामी तिनैजनाको राम्रो थियो। दाईको पढाइ राम्रो हुनाले दाईले मलाई प्रेरित गर्थ्यो अनि म बहिनीलाई। हामी तिनैजना मिलेर आफ्नो होमवर्क सिध्याउँथ्यौँ, नजानेको दाईले सिकाइदिन्थ्यो अनि हामी आफ्नो पढाइमा निश्चिन्त भएर खेल्ने रमाइलो गर्ने आफ्नो जे छ त्यसैमा खुसी हुन्थ्यौँ। खासै भन्नुपर्दा त्यति बेलाको दुःख दुःखै लाग्दैनथ्यो, अचम्मै लाग्छ। जस्तो खान पाए पनि ठिक, जस्तो लाउन पाए पनि ठिक, पढ्नुपर्छ, ठुलो मान्छे बन्नुपर्छ, असल व्यक्ति बन्नुपर्छ, जे पाए त्यही बोल्नु हुँदैन। त्यो आमा बुवाले नपढे तापनि त्यो अर्ती उपदेश सदैव राम्रो राम्रो गुणगानका कुराहरू भन्नुहुन्थ्यो। त्यसैले सायद हामीलाई अलिकति पोजिटिभ र सकारात्मक सोचका कारणले केही गर्नुपर्छ भन्ने ठुलो मान्छेले सोचे जस्तो सोच्न बाध्य गरायो। त्यही सोचले आज हामीलाई सायद सफल बनायो भन्नुपर्छ।

त्यसै गरी हामी आफ्नो यात्रालाई अगाडि बढाइरहेका थियौँ। दाजु पनि धेरै बोल्दैनथ्यो, म पनि धेरै बोल्दिन थिएँ, हामी चुपै लाग्थ्यौँ। तर बहिनी हामी दुवैजनाको सट्टा उसैले बोलिदिन्थे, पत्र पत्र गरिरहन्थे। उसको ट्याउ ट्याउ र पत्र पत्रले घर उज्यालो हुन्थ्यो। आमाले भन्नुहुन्थ्यो, दुइटै दाजुहरूको भाग तै बोल्छिस् कि क्या हो, कति बोल्न सक्छस् है। आमाले त्यसो भन्दा ऊ खिदित्त हाँसिदिन्थे। हाम्रो घरको उज्यालो नै बहिनी थिए, ऊ एकछिन भइन भने घर सुन्ने हुन्थ्यो। हाम्रो घर भन्दा अलिकति दुई घर तल पुनमको घर छ। पुनम मेरो बहिनीकी साथी हो, तर ऊ हाम्रो घरमा कहिले काहीँ मात्रै आउँछे। ऊ बोर्डिङ स्कुलमा पढ्छे, ठुलो घर छ, आफ्नै स्कुटरमा उसकी आमाले उसलाई स्कुल पुर्याउने ल्याउने गर्छन्, र बर्थडे अथवा केही पार्टीहरू भए पनि केक काट्ने। उसको संसारै बेग्लै छ, किनकि ऊ धनी मानिकी छोरी, धनी मानिकी घरमा जन्मेकी, त्यसमाथि पनि ऊ एक्लै छोरी। उसले आफ्नो आमा बुवाको धेरै माया पाएकी छे, अलिकति घमण्ड र पुलपुलिएकी छे। उसलाई व्यवहार के हो थाहै छैन, तर स्कुल छुटेपछि भने मेरी बहिनीसँग एकछिन भए पनि खेल्छे। तर एकछिन खेल्न पाएको छैन, उसकी आमाले बोलाइहाल्नुहुन्छ, अनि ऊ जान्छु ल भोलि आउँछु भनेर हिँडिहाल्थे। अनि मेरी बहिनी भन्थे, दादा पुनमको लुगा कति राम्रो है, उसले कस्तो राम्रो फ्रक लगाएकी है, उसको कपाल पनि कस्तो सिल्की, मेरो चाहिँ गुजुमुजु परेको छ। ऊ आफूसँग पुनमको कम्पेयर गर्थे। पुनम असाध्यै राम्रै चिटिक्क परेकी पुतली जस्तै थिए। ऊ हाम्रो घरमा आएर बहिनीसँग खेल्दा मलाई रमाइलो लाग्थ्यो। राम्री पुतली जस्ती सानी युवती, आफू पनि सानै कल्पना गर्थे, मेरो पनि कोही यस्तै प्रियसी भइदिए पनि हुन्थ्यो। भर्खरै कुरकुरे वैंश थियो, आठ कक्षा त पढ्थे, ऊ छ कक्षामा थिए, तैपनि म उसलाई हेरेर मनमा सपना सजाउँथे।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: तिम्रो पनि अनि मेरो पनि
1: केही आँसु केही हाँसु
0: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
1: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मान्दिरा छु र हेमन्तजी अझ अगाडि लेख्नुहुन्छ। एक दिन मेरो बहिनीसँग खेल्न आउँदा उसले आफ्नो स्कुलको ब्यागै बोकेर आएकी थिइन्। दादा, पुनमलाई यो आएन रे, मलाई पनि सिकाइदिनुहोस्, पुनमलाई पनि सिकाइदिनुहोस् न। उसले म्याथको कपी बाहिर निकाली अनि मैले बुक पनि छ सोधे। उनले छ भनेर बुक निकालिन्। मैले दुवैजनालाई त्यो हिसाब सिकाइदिए। ए, कति सजिलो रहेछ, मैले त अघि बुझेकै थिइनँ, अब त बुझे, पुनमले खुसी हुँदै व्यक्त गरे। नजानेको कुरा मलाई सोध्नु ल, म सिकाइदिन्छु, मैले पनि खुसी हुँदै भने। उनले हुन्छ भनिन्। त्यसपछि म बाहिर निस्के। बहिनी र पुनम त्यही हामी सुत्ने कोठामा उनीहरू पढ्दै थिए, खेल्दै थिए। पछि म भित्र आउँदा पुनम गइसकेकी थिए, तर यसो हेरेको पुनमको कपी त्यही छुटेको रहेछ। मैले त्यो कपी लिएँ अनि पुनमलाई उसको घरमा दिन गएँ। मैले धन्न घन्टी बजाएर कसैलाई बोलाउनु परेन, पुनम गार्डनमै खेलिरहेकी रहेछ। मैले पुनम भनेर बोलाएँ, ऊ दौडेर ढोकामा आई। हिजो तिमीले यो कपी उतै घरमा छोडेकी रहेछौ, तिमीलाई दिन आएको। पुनमले पुलुक्क मलाई हेरी, मैले पनि उसलाई हेरेँ। हाम्रा दुई आँखा चार भए। खै उसले के सोची मलाई थाहा छैन, तर मैले आफ्नो जीवनमा त्यो कुरकुरे बैंसमा उसलाई आफ्नो ठाने, मन दिए, मुटु दिए। बस कुरकुरे बैंसको अल्लारे उमेरको त्यो सानो त्यो टिनेजको मेरो माया पुनमको लागि थियो। त्यति बेला हाम्रा आँखा जुधेका थिए र मैले उसलाई आफ्नो प्रेम आँखाको भाकाबाट व्यक्त गरेको थिएँ। यस्तै यस्तै गरी समय बित्दै गयो। पुनम फाट्टाफुट्टा हाम्रो घरमा आउँदै गई, मैले उसलाई निहाल्दै गएँ। मैले 12 पास गर्दा मेरी बहिनी र पुनमले एसईई पास गरे। मेरो बहिनी मै पढेको कलेजमा आई, तर पुनम भने जहाँ ऊ पहिले पढ्थे त्यही बोर्डिङ स्कुलमै पढ्न थाली, जुन कहलिएको नामोद स्कुल थियो। यस्तै यस्तै भइरहेको थियो। कहिलेकाहीँ फाट्टाफुट्ट पुनम हाम्रो घरमा आउँथे, हामी त उसको घरमा जाने चान्सै हुँदैन थियो। तर एक दिन हाम्रै टोलमा एउटा विवाह भएको थियो। त्यही विवाहको सिलसिलामा हामी सघाउन पुगेका थियौँ। त्यही सघाउने क्रममा त्यही घरको आन्टीले मलाई भन्नुभएको थियो, बाबु दुई चारवटा कार्ड बाँकी छ, यही टोलमा हो, लगेर बाँडिदेऊ न है। मैले हुन्छ भने। त्यसपछि मेरो एकजना साथी सुदीप र म सबैतिर कार्ड बाँड्न हिँड्यौँ, जसमध्ये पुनमको बुवाको पनि त्यहाँ नाम लेखिएको थियो। हामी पुनमको घरको गेटमा पुगेर बेल बजायौँ। त्यति बेला पुनमको बुवाले ढोका खोल्नु भएको थियो अनि हामीले उहाँलाई नमस्कार गर्यौँ। उहाँले भन्नुभयो, मैले त चिनिनँ नि बाबुहरूलाई। त्यसपछि मैले भने, अङ्कल म अलि पर बस्छु, पुनम र मेरो बहिनी साथी साथी हुन्। माधव अङ्कल हुनुहुन्छ नि अलि दुई चार घर तल। अनि पुनमको बुवाले भन्नुभयो, अँ म चिन्छु माधवलाई। अनि मैले भने, हो उहाँको छोरीको विवाह हो अनि सबैलाई कार्ड बाँड्देऊ भन्नुभएको थियो अनि हामी कार्ड बाँड्दै हिँडेको टोलमा, यो कार्ड हजुरको। मैले त्यो कार्ड उहाँको हातमा थमाएँ अनि भित्रबाट को आएको रहेछ भन्दै पुनमको आमाले भनेको सुनिहाल्यौँ अनि हामी एकैछिन उभियौँ। त्यसपछि पुनमको बुवाले भन्नुभयो, ए अलि तलको भाइहरू हुनुहुँदो रहेछ अनि हाम्रो माधव छन् नि माधव, उनको छोरीको बिहा रहेछ, कार्ड दिन आएका रहेछन्। मैले त यादै गरेको थिइनँ। अनि कहाँ पढ्नुहुन्छ बाबु, पुनमको बुवाले सोध्नुभयो। अनि के गर्नुहुन्छ बाबु, पढ्दै हुनुहुन्छ? मैले भने, हो अङ्कल म अहिले 12 कक्षामा पढ्दैछु। ए ल ल, राम्रो पढ्नु। उहाँ फर्किनुभयो, पुनमको आमा पनि फर्किनुभयो, हामी पनि फर्कियौँ कार सार सबै दिएर। लगभग कार बाँडेको चार दिनपछि धुमधामसँग माधव अङ्कलको छोरीको विवाह भयो। त्यो विवाहमा पुनम पनि आएकी थिए। पुनम, मेरी बहिनी, म, हामी सबैजनाले खुब रमाइलो गर्यौँ। त्यति बेला भने पुनमले मलाई अलिकति नोटिस गरेकी थिए, अलिकति मतिर झुकाव राखेकी जस्तै पनि थिए। किनकि पुनम अत्यन्तै बानकी परेकी थिए भने म पनि एकदमै ह्यान्डसम भएर आएको थिएँ। युवतीहरू म भनेपछि हुरुक्क हुन्छन्।
भगवानले कस्तो चिटिक्क पारेर बनाइदिएको तिमीलाई, कति राम्रो छौ तिमी भनेर युवतीहरूले प्रशंसा गरेको मैले सुन्छु। म पनि खासै भन्ने हो भने बानकी परेको नक्कले युवकमा पर्थे। त्यही रूपले सायद पुनमलाई पनि लोभ्याएको थियो। त्यो दिन पुनम अलि बढी नै मसँग नजिकी

कहिले काहीँ बाटोमा जम्का भेट पर्दा ऊ बोल्न आउँथे, कहिले काहीँ पानी परेको बेलामा यसै हिँड्दाखेरि छाता मुनि ओत लाग्न आए जस्तै गरी आउँथे, कहिले के बहानामा ऊ मलाई भेटिरहन्थे, कहिले मेरो घरमा आएर मेरो बहिनीलाई सोध्थे, तर बहिनी भन्दा बढी मलाई नै चासो दिन्थे। यस्तै यस्तै गरी हामी सायद एकअर्काको प्रेममा अलिअलि भए पनि लुटपुटिन थालेका थियौं। उसको त्यो लामो कपाल अनि गोरो अनुहार, काला काला आँखा, हिस्सी परेका ओठ र सलक्क परेको त्यो जिउडाल, त्यसै हेर्दै मोहनी लगाउने खालको धनी घरकी छोरी भएकी हुनाले अत्तर पनि लगाएकी हुन्थी, मगबग बास्न आउँथ्यो, अनि त्यसै त्यसै कस्तो उज्याली यसो छोइदिउँ भने पनि दाग लग्ला जस्ती। कति राम्री थिए पुनम, खास भनौँ भने चन्द्रमा जस्ती उज्याली। कहिले काहीँ म आफै सोच्थे, आफूले आफैसँग भन्थे, ए हेमन्त, के तैँले पुनमलाई मन पराएको? अप्सरा जस्ती त्यति धनी बाबुको एक्लै छोरी तँ जस्तो गरिबलाई दिन्छन् होला त, तैँले मन पराएर पाउँछस् होला त, मनको लड्डु घिउसँग खानु जस्तै हो, तँ सपना मात्रै देख, तेरी पुनमलाई कसै अरूले आफ्नी राजकुमारी बनाउँछ, यसरी मेरो मनले भनिरहन्थ्यो। तर के गर्नु, आफ्नो मनले माया गरेको मन पराएको यसो हेर्दा त पुनमले पनि मलाई मैले जत्तिकै मन पराउँथिन्। एक दिन म बाहिर आँगनमा बसिरहेको थिएँ, त्यत्तिकै टोलाएर अचानक पुनम आइपुगिन् र उनले भनिन्, हेमन्त, तिमी किन यसरी चुपो लागेर बसिरहेको, पारु खै त? म मुस्कुराएँ अनि भने, सबै कुरा शब्दमै व्यक्त गर्नुपर्छ र, कति कुरा त यत्तिकै पनि त बुझिन्छ नि, कि बोलिरहनु पर्छ र? मैले भने। उसले सायद त्यही बुझियो होला, प्रेम बुझ्नुपर्छ, प्रेममा आकर्षित हुनुपर्छ, प्रेम फरक कुरा हो, प्रेम मनको भाषा हो, प्रेम हृदयले महसुस गर्ने कुरा हो। सायद मैले जसरी भने उसले त्यसै गरी बुझी, अनि मैले आफूलाई सम्हाल्दै भने, पारु, आमासँग बजार गएकी छे, ए अनि कति बेला आउँछिन् त? उसले सोधी, हाम्रो आमाको बानी थाहा छँदैछ तिमीलाई, सबैतिर भाउ बुझी बुझी खोजी खोजी सस्तो राम्रो कहाँ पाइन्छ त्यहीँबाट किनेर लिएर आउनुहुन्छ, समय लगाउँछ होला। मैले यति भन्दा ऊ ठिङ्ग उभिरही, अनि मैले बुझिहालेँ ऊ बस्न चाहन्छे, आऊ न त एकछिन फुर्सद भए बस, आइहाल्नुहुन्छ नि, चिया खान्छौ म पकाउ? मैले भने, हुन्छ, तपाईँलाई चिया पकाउन आउँछ? मैले भने, आउँछ नि, किन नआउनु, तिमी खान्छु मात्रै भन न, म मिठो चिया पकाइहाल्छु नि। उसले लजाएर हुन्छ भने, म भान्सामा पसे, ऊ बाहिर बसिरहे।

भए पनि मैले यति भने अनि बिस्तारै हामीले त्यो चियाको चुस्की लिँदै कहिले दुई नजरलाई चार बनाउँदै कहिले ओठ ओठ मुस्कुराउँदै त्यो नजिकपना त्यो सामिप्य त्यो साथ यति प्यारो लाग्यो म तपाईँलाई के बताऊँ। मैले जस्तो अनुभूति गरेँ सायद उसले पनि त्यस्तै अनुभूति गरे। त्यसैले त चिया खान माने, त्यसैले त मसँग गफ गर्न माने। झन्डै डेढ घन्टा पछि आमा र पारू आइपुगे। त्यति बेलासम्म ऊ मसँग बसिरहे। भन्नुको मतलब ऊ मलाई चाहन्थे, ऊ मलाई मन पराउँथे, ऊ मेरो साथ रोज्थे, त्यसैले त ऊ मसँगै बस्न रुचाए। म त यसै पनि उसलाई मन पराउँथे। कैयौं वर्षदेखिको मेरो प्रेम एकतर्फी थियो, अब बिस्तारै बिस्तारै त्यो मनभित्रको प्रेम बास्ना बनेर हामी दुवैको वरिपरि मडारिन थाल्यो। तर म डराउँथे, अत्यन्तै डराउँथे, किनकि हैसियत मिल्दैन थियो। त्यसै कारणले पनि म सतर्क थिएँ।

बिस्तारै बिस्तारै प्रेम फस्टाउँदै थियो। म खुसी पनि थिएँ, अत्यन्त हर्षित, तर भित्र भित्रै डराउँथेँ, किनकि यो कुनै मेल नै हुँदैन थियो, बेमेलको प्रेम थियो। केवल मन मिल्थ्यो, उमेर मिल्थ्यो, राम्रो राम्रो अनुहार भएका एक जोडी प्रेमी जोडी देखिन्थ्यो। समय यसै गरी बितिरह्यो। मैले पढाइ सकेपछि सानो एउटा कम्पनीमा जागिर खान थालेँ। स्यालरी धेरै थिएन, तर जिम्मेवारी ठूलो थियो। घरको खर्च, बहिनीको पढाइ, आमाको औषधि, म आफूलाई भन्दा बढी आफ्नो परिवारलाई सोच्थेँ। यही परिवारले मलाई हुर्कायो, बढायो, पढायो। अब मेरो जिम्मेवारी हुन्थ्यो सबैलाई हेर्नु। दाजु भने जागिरको सिलसिलामा काठमाडौँ भन्दा बाहिरको जिल्लामा पुग्नु भएको थियो। उहाँको आफ्नो परिवार थियो, उहाँलाई पनि पाल्नै पर्यो, त्यसैले परिवारको जिम्मेवारी ममाथि बढी थियो। यसको साथसाथै पुनमलाई पनि सम्हाल्नु पर्थ्यो। उनीमा बचपना धेरै थियो। उनी एकदमै निश्चिन्त भएर केही कुरामा मतलब नगरिकन हिँड्थिन्। उनलाई मन परेको कुराहरू गर्थिन्, उनलाई मन परेको चिज खानु पर्थ्यो, उनलाई मन परेको ठाउँमा घुम्न जानु पर्थ्यो। कहिलेकाहीँ चित्त बुझेन भने उनी कैयौँ दिनसम्म रिसाएर बोल्दिनथिन्, कल गरे पनि उठाउँदिनथिन्, अनि सानो सानो कुरामा एकदमै इगो राख्थिन्। यसरी मातिएर पुलपुलेर हुर्किएकी थिइन् उनी। यस्ता सानो साना कुराहरूबाट जीवनलाई कति असर पुग्छ भन्ने कुराहरू उनी यादै गर्दिनथिन्। बस आफ्नो खुसी, आफूलाई मन परेको कुरा गर्न पाए मात्रै दङ्ग पर्थिन्। यही एउटा बानी पटक्कै मन पर्दैन थियो पुनमको। यस्तो भयो भने कसरी जीवन चल्छ? त्यही भएर म अलि डराउँथेँ। तर पनि उसले आफ्नो बुवा आमालाई भनिछ आफ्नो प्रेमको कुरा। उसका बुवा आमाले मानेनछन्। त्यस्तो डेरा गएर बस्ने, सानो कम्पनीमा जागिर खाने, तिमी यति पुलपुलेर हुर्किएकी, त्यस्तोसँग नै विवाह गर्छन्, हाम्रो नाक काटेर। उनका आमा बुवाले रिसाउँदा उनले विवाह गरिदिनु भए गरिदिनुहोस्, नभए भने म घर छोडेर हिँडिदिन्छु वा आफ्नो ज्यान लिन्छु, धम्की दिइछिन्। एउटी सन्तान, आफ्नो सन्तानको खुसीको लागि उनका आमा बुवाले उनको जिद्दी अगाडि झुक्नु नै पर्यो। मलाई त उहाँले मन पराउनु भएको थियो, तर मेरो हैसियत, मेरो परिवारलाई उहाँले मन पराउनु भएन। धेरै चोटि त्यही घरमा आएर बस्न पनि भन्नुभयो, मैले मानिन। अन्ततः अन्तिममा केही नलागेपछि पुनमको र मेरो सानो स्तरबाट विवाह भयो। विवाहका केही दिन अत्यन्त रमाइलोसँग बिते। महिना दिन, दुई महिना, तिन महिना हुँदा हुँदै छ महिना बित्यो। कहिले घरमै मोमो बनाएर खाउँ है भन्ने, कहिले आज त पानी परेको दिन छ बाहिर आँगनमा बसेर चिया खाउँ है भन्ने, कहिले के गरौँ कहिले के गरौँ भन्दा भन्दै ऊ जस्तो वातावरणमा हुर्केकी थिए त्यही त्यही चिजहरूको अभाव हुन थाले उसलाई। अनि ऊ ती कुराहरूको डिमान्ड गर्न थाली। हाम्रो भाडाको घर, कम स्यालरी, एक्सपेक्टेसन धेरै, आमदानी कम भएपछि खर्च कसरी धेरै गर्ने, त्यो मनका आकाङ्क्षा इच्छालाई कसरी पुरा गर्ने, त्यो कुनै हालतमा पनि सम्भव थिएन। अनि एक दिन, दुई दिन गर्दा गर्दै पुनम थुस्किन थालिन्, रिसाउन थालिन्। भनेको जस्तो नपुगेपछि यस्तो पनि लाइफ हुन्छ, यस्तो लाइफ मलाई चाहिँदैन, म योभन्दा त पहिले नै खुसी थिएँ नि, उनी च्याथेर रिसाउन थालिन्। यो

भन्दा त म पहिले नै खुसी थिएँ, यहाँ मलाई के छ र जहिले पनि यस्तो दुःखको अभावमा हुर्किनु पर्ने, यस्तो अभावमा बाँच्नु पर्ने। यो कुरा जब उनले मुखबाट निकालिन्, हेमन्तको मुटु छिया छिया भयो। उनको त्यो सुन्दर अनुहारमा जहाँ मुस्कान फुल्थ्यो, त्यो मुस्कानमा म आफ्नो जिन्दगी देख्थे। आज त्यही ओठबाट यस्ता कुरा निकाल्दा मेरो मन छिया छिया भएर टुक्रियो। तपाईँलाई के भनौँ, साँच्ची नै त्यो दिन पुनम राम्री होइन नराम्री लाग्यो।

त्यसपछि म अफिसबाट राति ढिलो फर्किन थाले। घरमा आएपछि ओहो तिमी थाकेर आयो भन्नु त कता कता सधैँ कम्प्लेन हुन्थ्यो, सधैँ झगडा हुन्थ्यो। यति सासाना कुराहरूमा पनि झगडा बढ्दा बढ्दै हाम्रो दिनभरि नै कुराकानी बोलचाल बन्द हुन थाल्यो। बन्द हुँदा हुँदै ठुस्का ठुस्की हुँदा हुँदै हप्ता दिन चल्यो अनि त्यो प्रेम पहिले जस्तो प्रेम नभएर त्यो मनका भावनाहरू हराउँदै गएको महसुस हुन थाल्यो। यस्तै यस्तैमा छोरी जन्मिन्। त्यो छोरी जन्मिएको दिन म धेरै रोएको थिएँ। उसलाई आफ्नो काखमा च्यापेर धेरै माया गरेको थिएँ। छोरी तिमी हाम्रो भाग्य बनेर आएकी छौ, तिम्रो कारणले सायद अब हाम्रो सम्बन्ध सुध्रिन्छ। तिमी नै हाम्रो प्रेमलाई जोड्ने अर्को कडी बनेर आएकी छौ। मैले आफ्नो मनको बह त्यही छोरीलाई च्यापेर म धेरै रोएँ अनि मन हलुका भएपछि फेरि आफ्नो छोरीसँग भने, म तिमीलाई कहिले एक्लो महसुस हुन दिने छैन छोरी, सदैव तिमीलाई माया गर्छु। त्यसपछि समय अलिकति बित्यो। घरको सम्बन्ध त्यही त हो नि, मनमुटाव अभाव, त्यसमाथि छोरी। पुनम आफै त बच्चा जस्ती थिइन्, छोरी हुर्काउन उनी के सक्थिन्। त्यो छोरी उनलाई बोझ जस्तो लाग्न थालिसकेको थियो र एक दिन आएर भनिन्, हेमन्त यस्तो जिन्दगी बाँच्नु भन्दा, यस्तो जिन्दगी सँगै बसेर बिताउनु भन्दा हामी बिस्तारै चुपचाप लागेर छुट्टिँदै बेस हुन्छ होला। म यस्तो जिन्दगी त चाहन्न। जेसुकी होस् तिमी आफ्नो व्यवहार मिलाऊ, म छोरीलाई लिएर मेरो आमा बुवाको घरमा जान्छु। आमा बुवाले पनि बोलाइरहनु भएको छ, यही राम्रो हुन्छ होला, हामी डिभोर्स नै लिउँ। मैले डिभोर्स नगरौँ, तिमी उता जान्छौ जाऊ, कति दिन बस्न मन लाग्छ बस, तर डिभोर्स गर्ने कुरा नगर। यो सानी बालिका छोरी लिएर तिमी कहाँ जान्छौ? उसले पटक्कै मानिन, डिभोर्स नदिए छोरीलाई लिएर भागदिन्छु अथवा मरिदिन्छु, जसरी मसँग विवाह गर्न पाइन भने म आफूलाई नोक्सान पुर्याउँछु भनेर उसले आमा बुवालाई धम्क्याएकी थिए। त्यसै गरी अब डिभोर्स नभए म छोरीलाई लिएर तिमीलाई थाहा नहुने ठाउँमा गइदिन्छु, वा छोरीलाई पनि मारिदिन्छु, म पनि मरिदिन्छु, आदि इत्यादि भनेर धम्काउन थालिन्। त्यसपछि मैले बाध्य भएर मुटुमा ढुङ्गा राखेर उनलाई डिभोर्स दिएँ। छोरी मलाई देऊ भन्दा पटक्कै मानिनन्, सानै पनि थिइन् अनि मैले छोरी उनीलाई दिएर उनी आफ्नो बाटो, म आफ्नो बाटो लागे। दुई वर्षभित्रमा हाम्रो छोरी पनि जन्मे, डिभोर्स पनि भयो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS Gorkha Radio। कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

जब छोरीलाई लिएर पुनम घर छोडेर गई, मेरो मुटु टुक्रा टुक्रा छिया छिया भयो। तपाईँलाई व्यक्तै गर्न सक्दिनँ दुःख कस्तो थियो भनेर। काम गर्न जाँदा होस्, अफिसमा होस्, कुनै खेलौना देख्दा होस्, अथवा साना साना बच्चाहरूका लुगा देख्दा होस्, यी सबै कुरा देख्दा मेरो मन रुन्थ्यो, आँखा रसाउँथ्यो। अनि म सम्झिन्थेँ, फोन गर्थेँ, कहिलेकाहीँ ठुस्केर उठाउँथे, कहिलेकाहीँ उठाउँदिनथे। म डिभोर्स भए पनि मनलाई नीच मारेर म कहिलेकाहीँ पुनमको घरमा पुग्थेँ, छोरीलाई हेर्ने बहानामा। पुनमको आमा भन्नुहुन्थ्यो, हतार गरेर तपाईँहरूले विवाह गर्नुभयो, अहिले डिभोर्स गर्नुभयो, यो छोरीलाई कसरी हुर्काउने, कसरी पाल्ने, हतार नगर्न छोरी भन्दा त्यति बेला हतार भयो, अहिले तपाईँहरू मिलेर बस्न सक्नु भएन। पुनमको आमाले मसँग गुनासो गर्नुभयो। मैले भने, आमा म त अहिले पनि चाहन्छु, फेरि विवाह गरौँ भने पनि म राजी छु, मेरो छोरी मेरो लागि प्राण भन्दा प्यारी छ, अनि पुनम मैले सदैव माया गरेको हो, उसलाई यहाँ जस्तै सुख सुविधा चाहियो भन्छे, म कोसिस गर्दैछु, डेरामा छौँ, अरू नभए पनि सुख शान्ति छ घरमा, उसलाई के को चिन्ता छ र, मैले कमाएर लिएर आएको छु, ठुलो घर भएर मात्रै सुख हुने होइन नि आमा, सुख त सुख सन्तोषले प्रेमले हुने हो नि, हाम्रो घरमा कति आनन्द छ तपाईँले पनि त अनुभव गर्नुभएको छ नि, आमा बुवा कति असल हुनुहुन्छ, छोरी हेरिदिनुहुन्छ, पुनमले केही काम गर्नु पर्दैन, आमाले नि पकाउनुहुन्छ, दुई चारा भाँडा आमाले माझ्नुहुन्छ, पुनमलाई केही अराकै छैन, जे गर्दा पनि हुँदैन, के गरौँ त, उसैले रहर गरेर विवाह गर्नलाई जोड गरी, उसैले नि डिभोर्स नदिए आत्महत्या गर्छु, छोरीलाई पनि लिएर हिँडिदिन्छु भन्छे। त्यसो भनेपछि अनि मैले डिभोर्स दिनु परेन त आमा, मैले खुसीले दिएको हो र, मैले त्यसो भन्दा उनी पुलु पुलु मलाई हेरिरहन्, सायद उनले गल्ती गरेको महसुस भयो होला उनलाई, र उनले पश्चाताप गरे जस्तै गरी मलाई पुलु पुलु हेरिबसिन्, एक शब्द बोलिनन्। छोरी मेरो काखमा रमाइरहेकी थिए, आमा अब यो छोरीको भविष्य के हुन्छ, आमा मात्रै भनेर स्कुल भर्ना गर्ने कि, आमा बाउ मिलेर जाने कि, अब यसलाई के गर्ने, पुनम तिमीले के राम्रो काम गर्यौ भन्ठान्छौ, छोरीको जीवन बर्बाद भएन हाम्रा कारणले, यस्तै यस्तै धेरै कुराहरू भए, अनि त्यही कुराको सिलसिलामा पुनमको बुवा आउनुभयो, उहाँले पनि मलाई सम्झाउनु भयो, पुनमलाई पनि सम्झाउनु भयो, अन्तत म धेरै कुरा सुनेर फर्किएँ। दुई हप्तापछि पुनमको बुवाले मलाई बोलाउनु भयो, म पुनमको घरमा पुगेँ। त्यो दिन पुनमको बुवाले मलाई एक्लै आफ्नो कोठामा बोलाउनु भयो, अनि म उहाँको पढ्ने कोठामा पुगेँ। उहाँले भन्नुभयो, हेमन्त बाबु तपाईँ राम्रो हुनुहुन्छ, तपाईँसँग एउटा सल्लाह गर्न चाहन्छु, छोरीको पनि जीवनको कुरा छ, नातिनीको पनि जीवनको कुरा छ, र तपाईँले मान्नुभयो भने सबै कुरा राम्रो हुन्छ, यति चाहिँ मेरो वचन मानिदिनुहोला, तपाईँको मनमा ठेस पुर्याउन चाहेको पनि होइन, तपाईँको इज्जतमा धक्का पुर्याउन पनि चाहेको होइन, बस मेरो एउटा अनुरोध छ, त्यसलाई तपाईँले नाइ नभनिदिनुहोला। उहाँले मेरो अगाडि हात जोडेर भन्नुभयो, मलाई अलिकति लाज भयो, मैले त्यसो नगर्नुहोस् भनेर उहाँको हातलाई समाते, भन्नुहोस् मैले गर्न सक्ने जति कुरा म गर्छु तपाईँका लागि, मैले यसो भन्दा उहाँले भन्नुभयो, मेरो छोरा भने पनि यही हो, छोरी भने पनि यही हो, तपाईँको इज्जतलाई अप्ठ्यारो पर्छ भनेर तपाईँ यो घरमा आएर बस्न चाहनुहुन्न, म पनि चाहन्न, मेरो ज्वाइँको नाक ठाडो होस्, शिर ठाडो होस् भनेर चाहन्छु म पनि, मेरो दुईवटा टुक्रा जग्गा छन्, एउटा टुक्रा जग्गामा म घर बनाइदिन्छु, म त्यो घर नातिनीको नाममा बनाउन चाहन्छु, तपाईँहरू त्यो घरमा बस्नुहोला, आमा बुवालाई पनि लिएर गएर अब अर्को वर्ष बहिनीको विवाह गर्नुपर्छ, त्यसको जिम्मेवारी मैले लिएँ, म राम्रो युवक हेरेर उसको कुरा गरौँला, तपाईँले उसको चिन्ता लिनु पर्दैन, अब नाइ नभनिदिनुहोस्, म छोरीलाई फेरि फकाएर तपाईँहरूको फेरि कोर्ट म्यारेज गर्नको लागि म पहल गर्छु, किनकि अहिलेसम्म कसैलाई थाहा छैन, छोरी माइत आएर बसेको भन्ने छ, डिभोर्स भनेको थाहा छैन, केवल यी दुई परिवारलाई मात्रै थाहा छ, त्यसकारणले छोरीको लागि, आफ्नो लागि,
र हामी सबैको इज्जतको लागि मेरो यति कुरा मानिदिनुहोस्। मलाई कुरा ठिकै लाग्यो, उहाँहरूको के दोष र? छोरा भने पनि त्यही, छोरी भने पनि त्यही, एउटा मात्रै सन्तान, प्रशस्त सम्पत्ति। उनलाई फुर्काएर हुर्काउनु भयो, जे जसरी उनी हुर्किन् त्यही खोजिन्। हामी दुःखले हुर्केको हामीलाई सामान्य लाग्यो, तर उनलाई त पहाडै भयो त्यो दुःखको भुमरी। त्यसैले उनले मेरो घर छोडेर आफ्नो घरमा आइन्। उनका आमा बुवाले उनलाई सम्झाउनु भएछ। मेरो आमा बुवालाई मैले भने, अनि फेरि हाम्रो कोर्ट म्यारिज भयो, फेरि हामी पति पत्नी भयौँ। तर पुनम उतै घरमा बसी मेरो घरमा आइनन्। पछि जब हाम्रो घर तयार भयो, सबै कुरा सम्पन्न भयो, उनका बुबाले चाहिने जति सबै कुरा मिलाइदिएपछि अनि बल्ल पुनम आइन्। घर पूजा गरेर छोरीलाई भित्र्याएर हामी फेरि नयाँ र सुव्यवस्थित जीवन बाँच्न थाल्यौँ।

सुरु सुरुमा त यो सम्बन्ध त्यति राम्रो थिएन। उनी घुर्क्याउँथिन्, चाहिने कुरा भन्दा नचाहिने कुरा बोल्दै बोल्दिनथिन्। मै सोध्थे, चिया खान्छौ, छोरी सुतिन्, म अफिस जान्छु ल। यस्तै ससाना कुराहरूबाट मैले सुरुवात गरेँ। झन्डै एक महिना जस्तो त हाम्रो राम्रोसँग संवाद पनि भएन। त्यसपछि बिस्तारै बिस्तारै मैले गरेको सङ्घर्ष, मेरा दुःख सुख, मेरो मनको भावनाहरू अब उनले अलिअलि बुझ्न थालिन्, किनकि उमेर पनि अब अलिअलि परिपक्व हुँदै थियो। त्यसैले उनले आफ्नो श्रीमानको भ्यालुलाई बुझ्न थालिन् अनि माया गर्न थालिन्। छोरी म र पुनम एकदमै मिल्ती हुन थाल्यो र पारु पनि असाध्यै मिल्थी पुनमसँग। मसँग भन्न नसकेका कुराहरू पुनमसँग हुन्थ्यो अनि पुनमले मसँग भन्थे। यस्तै गरी सबैजना घरका परिवारले जसरी भए पनि पुनमलाई खुसी राख्ने प्रयास गर्न थाल्यौँ। म धेरै मेहनत गर्थेँ, न आफ्नो लागि राम्रो लुगा हुन्थ्यो, न जुत्ता हुन्थ्यो, न अरू केही कुरा म आफ्नो लागि गर्थेँ। मेरो थकित अनुहार, मेरा जुत्ता, मेरा लुगा, मेरो मेहनत देखेर उनको मन बदलिन थाल्यो। त्यसपछि अब उनले बल्ल बुझ्दैछिन्, बाहिरी देखावटी प्रेम होइन, प्रेम त त्यागमा छ। बिस्तारै बिस्तारै उनले अहिले मलाई माया गर्न थालेकी छिन्। खाना सँगै खान्छौँ, कहिलेकाहीँ घुम्न जान्छौँ, कहिलेकाहीँ सानसाना कुराहरूमा हाँस्छौँ, छोरीको तोते बोलीमा हामी रमाउँछौँ अनि फेरि कहिलेकाहीँ भन्छौँ, बल्ल हामी सुरुवातका दिनमा प्रेममा परे जस्तो भएका छौँ है। अनि हामी दुवैजना एकैछिन चुपचाप लागेर अनि मुसुक्क मुस्कुराउँछौँ। हामी दुवैको गल्ती थियो एकले अर्कालाई सम्हाल्न सकेनौँ, सायद हाम्रै कमजोरी थियो, किनकि हामीले गरेका ती पुराना गल्तीहरू हामीले महसुस गरिरहेका थियौँ। हेर्दा हेर्दै 8 वर्ष बित्यो, अब इगो कम भयो, अन्डरस्ट्यान्डिङ बढी भयो। यसरी समय बित्दै जाँदा फेरि अर्को सन्तान जन्मियो, छोरा। आमा बुवा अत्यन्तै खुसी अनि उता बुवा आमा पनि खुसी। यसरी एउटा घरभित्र शान्ति पनि छायो, पूर्ण परिवार पनि भयो। अनि झगडा खोइ कुन चराको नाम हो, झगडा हरायो। अब बालबच्चामा हाम्रो ध्यान केन्द्रित हुन थाल्यो र हामी त्यहीँबाट खुसी लिन थाल्यौँ, एक अर्कामा रमाउन थाल्यौँ। त्यो छुट्टिएपछि हामी फेरि नजोडिएको भए हाम्रो जिन्दगी कस्तो हुन्थ्यो होला। धन्न परमात्मा, हाम्रो आमा बुवाहरूले बुद्धिमत्ताको काम गरेर हामीलाई फेरि एकै सूत्रमा बाँधिदिनु भयो। प्रेम सुरुमा फिलिङ्स हो, मनको भावना हो, तर समय बित्दै गएपछि त्यो प्रेम जिम्मेवारी, धैर्यता, अन्डरस्ट्यान्डिङ र विनम्रतामा बदलिँदो रहेछ। हामीले प्रेमलाई जोगाउन सिक्यौँ, ढिलो भए पनि प्रेम गर्न सिक्यौँ, जीवनलाई बुझ्यौँ, एकले अर्कोलाई बुझ्ने कोसिस गरिरह्यौँ र आज त्यही कोसिसले, त्यही अन्डरस्ट्यान्डिङले, त्यही धैर्यताले आज हाम्रो जीवनलाई सुव्यवस्थित र सुन्दर बनाएको छ। यही आफ्नो जीवनको कथा सुनाउन चाहन्थे र तपाईँलाई लेखेँ, हेमन्त।

जी कहिलेकाहीँ जीवनमा सबैभन्दा ठूलो जित भनेकै त्यही एउटा प्रेमलाई जित्नु, आफ्नो मायालाई जित्नु हो। फेरि एउटा बेग्लै ढङ्गले त्यही आफूले माया गरेको मानिसलाई नयाँ तरिकाले माया गर्न सिक्नु अनि उसलाई बुझ्नु पनि प्रेम नै हो। तपाईँले यो कथा लेखी पठाइदिनु भयो, यसका लागि आभार व्यक्त गर्दछु हेमन्तजी। तपाईँको यो जुन अहिलेको जीवन छ यसै गरी हाँसी खुसीमा बिताउनुहोला। धेरै धेरै धन्यवाद तपाईँको यो कथाको लागि। र तपाईँका पनि कथा, व्यथा, जीवनका अनुभूति, भोगाईहरू छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ mandira.dhungel3@gmail.com। अब अर्को साता फेरि कसैको जीवनको कथा लिएर उपस्थित हुने नै छु। तबसम्मका लागि माया गरिरहनुहोस्, सम्झिरहनुहोस्, सम्बन्धलाई समय दिएर बचाइराख्नुहोस्। सम्बन्ध टुटे गाँठो पर्छ। यदि सम्बन्ध बिस्तारै बिस्तारै सुमधुर रूपले अगाडि लगे यो सम्बन्ध मह जस्तै मिठो हुन्छ। ल्याउ त हजुर, आजलाई बिदा पाऊ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभा नियमावली बहुमतले पारित भएको छ। आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेश गर्नुभएको थियो। उक्त प्रतिवेदन सभामुख अर्यालले निर्णयार्थ पेश को तयारी गरेसँगै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए। नियमावली संविधान र प्रचलित कानूनसँग बाझिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने अडान विपक्षी दलहरूको थियो। सभामुख अर्यालले विपक्षीको माग बेवास्ता गर्दै निर्णयार्थ पेश गरेपछि विपक्षी सांसदहरूले बेल घेराउ गरेका थिए। उनीहरूले सभामुखले निष्पक्षता कायम नगरेको भन्दै नाराबाजी समेत गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा एमाले प्रधानमन्त्रीको राजीनामा मागेको छ। प्रतिनिधि सभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूले प्रधानमन्त्री शाह र सभामुख विरूद्ध एमाले सांसदले नाराबाजी गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन्। यस्तै सभामुख टीपी अर्याललाई दलीय पक्ष धर्ता लिएको आरोप लगाएका छन्। संसदमा आइतबार प्रधानमन्त्री बालेनले सीमा सम्बन्धी प्रश्नोत्तरमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमाले राष्ट्रद्रोही भनेको हो। यस्तै विपक्षीहरूको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि दलीय पक्ष धर्ता लिएको आरोप लगाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भोलिदेखि जुन 5 तारीकसम्म भारतको भ्रमणमा जान लागेको रासोपाले घोषणा गरेको हो। रासोपा प्रवक्ता मनिष झाद्वारा जारी प्रेस विज्ञप्तीमा 5 दिने भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने उल्लेख छ। भ्रमणको मुख्य आकर्षण भाजपाको शीर्ष नेतृत्वसँगको छलफल रहने उहाँको भनाइ छ। राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। सभापति लामिछानेसँगै प्रतिनिधि सभा सदस्य एवं पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य एवं सचिवालय सदस्य दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्। अब खबर फटाफट।
4: मुलुकमा बालकैदेखि चुरोटको लतमा फस्ने गरेको तथ्य आयो। 7 प्रदेश 50 विद्यालयका कक्षा 7 10 पढ्ने 3000 बालबालिकामा गरिएको अध्ययनले 10 वर्ष मुनिका बालबालिका पनि चुरोट सेवनमा लागेको देखाएको स्वास्थ्य विभागको रिपोर्ट। चुरोट खाने मध्ये 57% बिहान उठ्ने बित्तिकै खाने गरेको र 74% छाड्न कोसिस गरे पनि नसकिरहेको देखियो। म्याग्दीको गलेश्वर, भुरुङ तातोपानी, रूप्से, महावीर झरना र अन्धगल्छीमा पर्यटकको घुइचो, होटल पाहुनाले भरिभराउ। लगातार 4 सार्वजनिक विदाका कारण आन्तरिक पर्यटक पनि बढे। घाँसा प्रहरी चौकीका अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 जना पर्यटक मुस्ताङ भित्रिए। शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक पुगे। सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्ती घाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने 2 झोलुङ्गे पुल बन्यो। पुल सञ्चालनसँगै व्यापार, कृषि उत्पादन ढुवानी तथा सामाजिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास। चालू आर्थिक वर्षमा सवारी साधन र पाठ पूर्जा आयात बढ्यो। 10 महिनामा 31 अर्ब 31 करोडको आयात, गत आर्थिक वर्षको तुलनामा 9 अर्ब 65 करोड बढी। विगत केही दिनदेखि उतार चढ़ाव भएको सुनको मूल्य आज ह्वात्तै बढ़्यो। तोलामा 20,500 बढ्दा 3,11,100 खरिद बिक्री।
3: लेक लागेर मुस्ताङमा चालू आर्थिक वर्षको जेठ 15 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्।
4: मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटक मध्ये लेक लागेर 13 मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सन्तोष पश्यालका अनुसार मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 र 1 तथा विदेशी पर्यटकतर्फ 7 र 2 छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ पुगेका पर्यटक सबै भारागुङ मुक्ति क्षेत्र र घरबझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जुम्सोमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो।
3: श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको जवाहरलाल नेहरू रंगशालामा भएको समय एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हराएको हो। जितका लागि नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गर्नुभयो। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई 1-0 गोलले हराएको थियो। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

श्रोताहरू, अब हाम्रो यो रेडियोको साहित्यिक कार्यक्रम दोभानको समय सुरु भइसकेको छ। म मेरा आदरणीय श्रोताहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। त हामीले विगत दिनहरूमा पनि नेपाली साहित्यका चर्चित व्यक्तित्वहरूलाई पस्कने गरेका थियौँ। उहाँका रचनाहरू, उहाँको जीवनीका सन्दर्भहरू र उहाँका चाहिँ साहित्य यात्राका प्रसङ्गहरूलाई हामीले यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। त आज यो कार्यक्रममा हामी यहाँहरूलाई केही कविका कविताहरू पस्कने जमर्को गर्दछौँ। त्यही समकालिक कविहरू जो धेरैजसो चाहिँ यो धनकुटाको सेरोफेरोमा जोडिनु भएको छ र अनि यो रेडियो धनकुटा एफएमसँग पनि विशेष गरिकन सम्पर्कमा हुनुहुन्छ, त्योसँग जोडिनुभएका कविका केही कविताहरू आजको हाम्रो यस बसाइको विषय चाहिँ हुने छ र प्रसङ्ग रहेमा हामी कतिपय स्रष्टाहरूलाई पनि हाम्रो कार्यक्रममा जोड्ने प्रयत्न गर्नेछौँ र यसमा हामी कविता मात्र नभएर गीतहरू पनि पस्कन्छौँ, गजलहरू पनि पस्कन्छौँ यथासम्भव। त अहिले मैले सर्वप्रथम एउटा कविता लिएको छु, सम्झना अझै ताजा छ। यसका लेखक हुनुहुन्छ विदुर खवासज्यू। यो चाहिँ उहाँको चियासँग कविता कार्यक्रम अन्तर्गत तयार भएको र उहाँले सुनाउनु भएको कविता हो, सम्झनामा अझै ताजा छ। बाल्यकाल बितेको त्यो गाउँ जहाँ हरेक पाइलामा सुनिन्थ्यो हाम्रो हाँसो, आज उही बाटाहरू सुनसान छन्, कुहिरोले ढाकेको जस्तो एकान्त छन्। सिमलको रुख मुनि टोलाउँदै गरेका दिन अलिकति मिठास, अलिकति छटपटी, घाम लाग्दा पाखामा रमाएका हामी, बादल लाग्दा ओत खोज्ने रमाइला ती घडी। घाँस दाउरा गर्नु केवल काम थिएन, त्यो त हाम्रो मिलनको बहाना थियो। भालु देखेको नाटक गर्दै हराउनु, भालु देखेको नाटक गर्दै डराउनु, बाघ देखेको नाटक गर्दै डराउनु, अनि फेरि हाँस्दै हाँस्दै एक अर्कामा समाउनु, कति रमाइलो थियो त्यही दिन। ओह्रालो बाटो उकालो झरना, कति मिठा थिए ती स्वाभाविक कथाहरू, जङ्गलको भाले बाँदर जस्तै उफ्रनु, माटोले भिजेको गोठालोको सुगाईमा रमाउनु। चौताराका रुखहरूले अझै पनि थामेका छन् हाम्रो बालकपन गोप्य वार्ता, बाँसको झ्याङमा खोज्ने पाथीका चूर्ना र भित्तामा टाँसिएका बाल्य स्मृतिका चिन्हहरू। आज चाहिँ साथीहरू छैनन्, कुन देश कुन नगर पुग्यौँ हामी, केही विदेशमा कोही विदेशमा कोही सहरको भिडमा, तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि छ, तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि छ।

0: Heiner! Frag die Heiner! Frag die Heiner!
1: श्रोताहरू, अब हामी अर्को एउटा कविता यहाँहरूलाई पस्कँदैछौँ। चियासँग कविता भित्र समेटिएका एउटा कविता छ भीम राईज्यूको, भाग्यवादको माके साङ्लोमा मेरो भाग्य। म जन्मदा कुनै बन्धन थिएन, म जन्मदा कुनै बन्धन थिएन, चिया चियाको रुन्ची आवाजमा एउटा उन्मुक्त खुला संसार, धरती फैलिएको आकाश जस्तै, खुला आकाशमा हावा उडेको बतास उस्तै, दौडिन सक्थेँ जति म दौडन्थेँ, उड्थेँ म जति उड्न सक्थेँ, जसरी उडेर हावा जस्तै पुग्न सक्छ, जसरी उडेर बादल जही पुग्न सक्छ। अब अब त्यो मेरो बालपन कति स्वतन्त्र स्वच्छन्द गरी आनन्द थियो, समयलाई रोक्न सक्ने मेरो सामर्थ्य थिएन होइन, उमेरलाई छेक्न नसक्दो मेरो बलबुता होइन, समय र उमेरको चक्रव्यूहमा म जाकिँदै गएँ, परम्परागत पुरातन रीतिले मलाई बाँध्दै लगे, फैलिएको मेरो आकाश साँगुरिँदै गयो, हावासँगै उड्ने इच्छाहरू मुर्झाउँदै गए, दौडिने मेरा पाइलाहरू भासिँदै गए, र रूढिवादको सीमित घेराभित्र वैधानिक संस्थाहरूले बनाएको नियम कानुनभित्र र अदृश्य अस्पष्ट अलौकिक ईश्वरीय वरदान प्राप्त मेरो हस्तरेखा र ज्योतिषी बाले कुरिदिएको जन्म कुण्डलीमा मेरो भाग्य र भविष्य दाबीसन पुगे, मेरो भाग्य र भविष्य टाक्सिन पुगे। मैले प्राप्त गरेको डिग्रीको सर्टिफिकेटले मलाई श्रम गर्न सिकाएन, ठालु भात सिकायो, मलाई पढाएको शिक्षाले सिप सिकाएन, कुरा गर्न सिकायो, मैले गफ हाँक्दा औधी जाने, ठुला कुरा गरेर ठालु पल्टिन जाने, अरूबाट आफूलाई सम्मानको अपेक्षा गरेँ, आफूले अरूलाई सम्मान गर्न जानिन, ठुला ठुला गफ चुट्न जाने, श्रम गर्न चटक्कै जानिन, कुराले त चिउरा नभिज्ने रहेछ, म साँच्चीकै पढन्ते बेरोजगार भएँ। भविष्यवाणी कोरिएको मेरो जन्म कुण्डलीमा, हस्तरेखाले डोर्याएको मेरो भाग्य रेखामा, छैठीको दिनमा भावीले लेखिदिएको मेरो खप्परमा, जीवनले आर्जन गर्ने धन सम्पत्तिका हिसाब किताब, मैले प्राप्त गर्ने शैक्षिक उपलब्धि र ज्ञान गुणका कुराहरू, मैले प्राप्त गर्ने मान सम्मान पदवी र अलङ्कारहरू, देश विदेश सैर गर्न पाउने सुन्दर अवसरहरू, प्रेम विवाह र सन्तानका सुख सयलहरू पिछट्टै राम्रा छन् भनेर खुटखुट पहिल्याएका हुन् ज्योतिषीवाले, तर खोइ भाग्यमा छ भनेर लडी लडी नआउने रहेछ त। मध्याह्नको हावा फिरिसकेपछि अझ भजौँ अझ भनौँ, दिन ढल्किएर घामले खुई खुस पार्न लाग्दा फेरि पनि आफ्नो जीवनको भोगेका वास्तविक यथार्थतिर, आफ्नो जीवनले भोगेका वास्तविक यथार्थतिर, राज्यको अनेक शासन कुशासनले थिचिएर आफ्नो अनुहारतिर, सामाजिक परिवेशमा जगडिएका अनेकन धारणाहरूतिर फर्किएर एउटा ठुलो ऐना अगाडि म ठिङ्ग उभिन्छु, ऐनाभित्र देखिने मेरा दृश्यहरू एकपछि अर्को क्रमशः घुमी जसरी फन फनी घुमिरहन्छन्, कुमालेको चक्र घुमे जसरी, कि दृश्यहरू झिरमिर झिरझिर झिरझिर सेतो कालो रङ्गमा एक मूर्त अमूर्त जस्तो, जीवनका रङ्गहरूमा राजनीति घुसे जस्तै, रूढिवाद र भाग्यवाद न जीवन अल अल्झिए जस्तै, ईश्वरीय वरदानको लीला मानेर नेपथ्यबाट कसैले ज्ञानी जानी जाने खेलाए जस्तो, भाग्यवादको माके साङ्लोमा फसाएको मेरो जस्तो थुप्रै थुप्रै अभागी भाग्यमानीहरूको। म जन्मदा कुनै बन्धन थिएन, च्या च्या च्याको रुन्ची आवाजमा। यो कविता थियो भीम राईज्यूको। यो सुन्दर कविता जो हाम्रो जीवनको यथार्थलाई, जीवनका समस्याहरूलाई यो कविताले कविताको भाकामा बोलिरहेको छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यसपछि अब हामी अर्को एकजनाको कविता, कमला भण्डारी बरालको कविता छ, छोरी शिक्षित बनाऊ भन्ने यसको शीर्षक रहेको छ र यो शार्दूल विक्रीडित छन्दमा लेखिएको छ। अब म पढौँ है त, कस्तो रहेछ कविता। छोरी शिक्षित बनाऊ। छोरी हुन् गृहकी सुचालक, जहाँ आदर्श की वाहक, त्यही घरमा सब मेला हुन्छ सँगै हो, यो वाक्य हो शाश्वत। हाम्रो देश अझै पछि छ भरमा, छोरी पढाउँछ नै, छोरीलाई बिगारने मूल जरा हो अन्धविश्वास नै। हो यो देश भ्रकुटीको सुनिदिनुहोस्, उत्तर दिँदै उत्तर तिरै चम्कने, सीताको ममता छ यो मुलुकमा, दक्षिणमा लम्किने। यस्तो उच्च विराट राष्ट्रबीचमा दासत्वको कारण, छोरीलाई निचा गर्यो किन सक्रिन यो सम्झन। आमाकै भोल हो ठुली भइसके, नानी विचारौँ अब, राम्रो योग ठिटो विचार गराए, बिहा गरौँला तब। बिग्रन्छन् यदि माइतै बसिरहे, भन्दै हतारो हुँदा, साह्रै मूर्ख परेर जीवन सँगे, आत्मा जल्यो सम्झदा। छोरी चालक हुन् पढाउ सबले, यो राष्ट्र सम्काउन, छोरी पालक हुन् अबुजन बनाउ, सद्भाव बर्साउन। हुन् पाङ्ग्रा रथका दुवैजन भने, छोरी ठगिए किन, हे बाबा अब सम्झनुहोस्, यदि कुरा यी देश कि हुन्धन। हो आवश्यक ज्ञानको तर कठै, धेरै बस्यो रे दिल, सारा मानिस धेर मूर्ख भनिदा, गिर्दै गएका तल। आफ्नो धर्म र संस्कृति सब बोले, वैदेश श्रृङ्गारमा हिँड्ने यी सब राष्ट्र घातकहरू, के गर्दछन् चिन्तन। ठान्छन् उच्च बन्यो भने सहर, यो उच्च बन्यो देश त, गाउँका पछि गर्दछन् गरिरहन्, यसले बढ्यो तिक्तता। सारा गाउँ छरेर ज्ञान मजुरा, छोरे पढाउँ अरे, हाम्रो राष्ट्र हुँदैन उन्नत बुझौँ, नारी पछाडि परे। हे बाबा महतारी, हे अब बुझौँ, छोरा र छोरी दुवै आफ्नै सन्तति हुन्, बुझेर यी कुरा शिक्षित बनाऊ सबै। आफ्नै कोख फुटेर जन्मन गए, तिम्रा दुवै बालक, छोरीलाई दिएर ज्ञान सबले, बन्नु पर्यो उन्नत। आहा, छोरी शिक्षित बनाऊ, यो शीर्षकको कमला भण्डारी बरालले चियासँग कविताका क्रममा लेख्नु भएको यो कविता हामीले अहिले वाचन गरेर सुनायौँ। छोरीहरूलाई हामी शिक्षित बनाऊ। छोरा र छोरीमा हामीले विभेद गर्नु हुँदैन, छोराले पनि आफ्नो इज्जत प्रतिष्ठा बढाए जस्तै गरिकन छोरीहरूले पनि कुलको, आफ्नो परम्पराको, आमा बाउको नाम, इज्जत प्रतिष्ठा चम्काउन सक्छन्। उनीहरूले पनि देश विदेशमा आफ्नो नाम चम्काउन सक्छन्। उनीहरूलाई अवसर दिनुपर्छ, उनीहरूलाई पढाउनु पर्छ। उनीहरूले अवसर पाए भने छोराहरूले त्यतिकै कीर्तिमानी कर्म गर्न सक्छन् भन्ने यो भावनामा लेखिएको कमला भण्डारीज्यूको यो कविता पछि फेरि हामी एउटा अर्का पढ्दछौँ। श्रोताहरू, अर्को एउटा कविता म यहाँहरूलाई पस्काउँदैछु, अभाव भन्ने शीर्षकको। तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ, अंगालो भरिने छ तर हात खाली हुने छ उज्यालो छाउने छ तर ध्यारोको अभाव हुने छ सुखले शिखर पुग्ला चुम्ला तर पीडाको अभाव हुनेछ खुसीको छाँगा भनेर उर्लने छेउ तिमी मलाई भत्किने तलाउहरूको अभाव हुनेछ सुविधा भन्ने छौ तिमी मलाई अप्ठ्याराहरूको अभाव हुनेछ चौडा सडक बनेर फैलिने छौ मलाई यात्राहरूको अभाव हुनेछ आँसु मिल्ने छ आँसुको अभाव हुनेछ समाधान मिल्ने छ समस्याको अभाव हुनेछ स्पर्श पाउनेछु अनुभूतिको अभाव हुनेछ मलहम पाउनेछु घाउको अभाव हुनेछ तिमी नतिजा बनेर आउनेछौ मलाई परीक्षाको अभाव हुनेछ यसकारण अहिले आउँछु नभन्नु म आफूलाई अभावमा दबाव दिन चाहन्छु म अभावहरूकै हात समातेर तिमीसम्म पुग्न चाहन्छु किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु

0: BFBS Gorkha Radio.
1: तो पहिलै फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो गोर्खा रेडियो
2: श्रोताहरू अब म अर्को एउटा कविता पस्कन गइराखेको छु त यो कविता रविन्द्र कुमार रायज्यूले लेख्नु भएको हो यो पनि चियासँग कविताको सन्दर्भमा प्रस्तुत भएको एउटा सुन्दर कविता छ आमा मेरी आमा भन्ने शीर्षक यसको चाहिँ रहेको छ त उहाँ लेख्नुहुन्छ यो कवितामा परदेश भयो जाली आमा परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा साउको ऋण बोकेर आएँ घरको यादमा घर धर धरी रोएँ आमा मेरी आमा गाउँघरको याद भिसरी आउँछ ती साथीसँगै के गर्दै बस्छ दसैँ तिहार केही नभने आँखाबाट आँसु रसाएर झर्छ आमा मेरी आमा साउको ऋण तिर्नु चामा परदेश आएँ छोडेर घर आफ्नो ख्याता गर्नु है आमा आफ्नो ख्याल गर्नु है आमा दुई वर्षपछि फर्किएर फर्कने छु म घर आमा मेरी आमा के गर्नु आमा यस्तै नै भयो साउको ऋणले छुट्टी नै पार्यो परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा आमा मेरी आमा आमा मेरी आमा तिम्रो माया सम्झिँदा रोइरहन्छ मन आमा मेरी आमा देश परदेशले छुटा देश परदेशले छुटायो बाँधिरहन्छ माया र बन्धन आमा मेरी आमा परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा यो कविता थियो रविन्द्र कुमार राईजीको आमा मेरी आमा भन्ने शीर्षकको अब यो कवितापछि एउटा अर्को चाहिँ कविता मैले लिएको छु हातमा त्यो कविता रहेको छ जीवनको यात्रा एक अस्तित्व भन्ने कविता गद्य कविता रहेको छ आकाश मौन प्रश्न जस्तै फैलिएको छ आकाश मौन प्रश्न जस्तै फैलिएको छ जहाँ शब्दहरू पुग्न सक्दैनन् तर विचारहरू अनन्तसम्म यात्रा गर्छन् जुन इतिहासको आँखा जस्तै अँधारो युगमाथि झुल्किन्छ र मानिसका सपनामा आइदिन्छ उज्यालो अभिलाषा बनेर बादलहरू अस्थिर सत्ताको प्रतीक आकाशमा घुमिरहन्छन् अनवरत कहिले वर्षा बनेर झरिदिने अनन्तताको आँसु झैँ त कहिले चट्याङको गर्जन बनिदिन्छ झिटो आश्वासन दिलाए झैँ इन्द्रणी सङ्घर्षपछि जन्मिएको सम्भावनाको सौन्दर्य हो जहाँ पीडा र सुन्दर आशा एकै रङ्गमा निस्मिसिएका हुन्छन् खोलाहरू मानव जीवनका प्रारम्भ हुन् साना कमजोर र निर्बल तर आफ्नै अनन्त लक्ष्य प्राप्तिमा बगिरहेका छन् निरन्तर नदीहरू समयका धार हुन् जो बाधा पन्छाउँदै अगाडि बढ्छन् कुनै परिधि सीमा वा घेरोले रोकिन्न न त रोक्न सक्छ इतिहासको झुटो गौरवले र समुद्र सभ्यताको अन्तिम प्रश्न जहाँ सबै नदीहरू खोलाहरू इन्द्रिणी र बादल जुन अनि आकाशले आफ्ना सबै अहङ्कार त्यागेर एकाकार हुन्छन् समयसँगै त्यही समुद्रको किनारमा उभिएर पर परस पर परदूर क्षितिसम्म एक तमासाले हेर्दै सोत्ने गर्दछु कल्पन्छु मानिसको जीवन पनि आकाश झैँ फराकिलो जुन जस्तै उज्यालो बादल झैँ गतिशील र इन्द्रिणी जस्तै रङ्गीन भएर खोलाबाट सुरु भई नदी बनेर समुद्रतर्फ बग्ने अस्तित्वको अनिवार्य यात्रा रहेछ यसरी यो कवितामा कवि मनोज राईले जीवनको यात्रालाई आकाशसँग जुनसँग बादलसँग इन्द्रणी खोला र नदीहरूसँग तुलना गरेर एउटा जीवनको अस्तित्वको एउटा छुट्टै पनलाई यो कवितामा प्रस्तुत गर्नुभएको छ। यो कविता निकै राम्रो र मन छुने खालको मैले अनुभव गरेको छु। र अर्को एउटा चाहिँ मैले विश्वकर्मा मनु विश्वकर्माको यो कविता लिएको छु। म आरनमा भरभराइरहेको कोइला, यो बडो गजबको शीर्षक छ। म आरनमा भरभराइरहेको कोइला, मनु विश्वकर्मा। इगौँदेखि कचल्टिएको तिम्रो दिमागको भ्रममा हुर्किएको विकलाङ्ग मनरोगभित्र पर्ने एक अछुत हुँ म। इतिहासदेखि वर्तमानसम्मको हुरहुराउँदो कुरूप अनुहारमा कलङ्कित मान्छे हो मेरो पहिचान। मबाट मलाई नै खोसेर, मबाट मलाई नै अलग्याएर, मबाट मलाई नै अलमल्याएर मेरो पहिचानबाट वञ्चित मान्छे हुँ। मलाई थाहा छ म यो माटाको पहिलो सर्जक, राग सुर धुन गाई बजाएर नाचेँ, ठाउँ ठाउँमा खबर सुनाए मेरा शिल्पले, माटोलाई जोडे आँसु हाँसु र जीवनलाई उनी देशको खातिर कयौँ पटक बलिदान गरेँ, तै पनि कुरु पहिचान बोकेको मानिस हुँ म। आज पनि स्वतन्त्र भएर जीवनका चरण चरणको खुसी मिल्दैन, प्रेम गरेको न्यूमा मर्नु मर्नु पर्छ, मन्दिर पसेकै न्यूमा कुठिनु पर्छ, पानी छोएकै न्यूमा काटिनु पर्छ। मेरा कला सिप आविष्कार उद्योगमा परिणत हुँदा तिम्रो पहिचान बन्यो उही सिप गर्नेमा, उही श्रम गर्नेमा, तिमी गर्दा तिमी उच म निच कसरी, तिमी छुत म अछुत कसरी, तिमी धनी म गरिब कसरी। अत्याचारको डगरभित्र नाहकमा जीवन फाल्न विवश पुर्खाको कसम, नयाँ युगमा उदाउँदो प्रभाती किरणको कसम। अब मेरा आँखा बन्द हुने छैनन्, मेरा ओठ कलेटी पर्ने छैनन्, मेरो कलमा लेखी मेरो कलम लेखिरहने छु। तिमीले जबरजस्ती लादेको पहिचान फ्याँकेर म मान्छे नभएसम्म, मलाई दमनको खागमा उन जन्मिएको अद्भुत मिसाइल नभन्नु, तुफानको हङ्कारमा पहि चम्किएको फुलुङ्गु भन्नु, मलाई आरनमनमा भरभराइरहेको कोइला भन्नु, मलाई आरनमा भरभराइरहेको कोइला भन्नु। यो कविता थियो मनु विश्वकर्माको, म आरनमा भरभर रहेको कोइला भन्ने शीर्षक रहेको थियो। श्रोताहरू, अब अर्को एउटा कविता मैले दृष्टि श्रेष्ठ बहिनीको लिएको छु। उमेर जसले मलाई सिकायो भन्ने यो कविता रहेको छ। उहाँको कविताको शीर्षक छ उमेर जसले मलाई सिकायो। हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, तर जिब्रोले ती सबै शब्दहरू सम्हाल्न सक्दैन, सबै कुराभित्रै थुनिन्छ अनि आँखामा नबोलिएका भावनाहरू चम्किन्छ। यो उमेर हाँसो जहाँ हाँसो र आँसु एउटै अनुहारमा भेटिन्छ, सुख र पीडा एउटै मनमा मिसिन्छ। कसैले ठिक छ नि भन्छ, तर भित्रको चोट कसैले देख्दैन। कहिले काहीँ त लाग्छ सबैलाई खुसी राख्ने काममा आफै कहाँ हराएको छु कि, सानो कुराले पनि मन पुल्छ, शब्दहरू काँडो झैँ घोचिन्छ। यो उमेर जहाँ जतिले भन्छन् म ठुलो भइसकेँ, तर संसार भन्छ तिमी त बच्चा हौ, अनि त्यही बिचमा आफ्नो पहिचान खोज्दै भड्किन्छ मन। आमा भन्छन् बाहिर नजा, बाबा भन्छन् राम्रोसँग पढ, तर भित्रको स्वर भन्छ किन कसैको मेरो कुरा सुन्दैन। यो उमेर जहाँ रिस चाँडै उठ्छ, तर बोल्ने शब्द भेटिँदैन, जहाँ आँसु सजिलै बग्छ, तर कारण आफै बुझिँदैन। यो उमेर जुनले सिकाउँछ मौन रहँदा पनि धेरै कुरा भन्न सकिन्छ, पीडाभित्रै पनि मुस्कान खोज्न सकिन्छ। यो उमेर जहाँ गल्ती सिकाइ बन्छ, जहाँ आँसु साहस बन्छ, जहाँ हराएको आत्मविश्वास फेरि आफ्नो बाटो फेला पर्छ। र अन्त्यमा जब भोलि हामी फर्किएर हेर्छौँ यो सबै पीडा आँसु र डर सम्झिँदै भन्छौँ त्यो हाम्रो उमेर थियो जसले हामीलाई बलियो बनायो। श्रोताहरू यिनै विभिन्न श्रोता विभिन्न रचनाकारहरूको कविता सहित अब हामीले छुट्टी लिने बेला भएको छ। त हाम्रो यो दोभान साहित्यिक कार्यक्रमबाट आज हामीले यहाँहरूलाई विभिन्न रचनाकारहरूको रचना मूलत कविता हामीले प्रस्तुत गर्यौँ र आगामी दिनहरूमा पनि हामी यसै गरी यहाँहरूका रचनाहरू प्रस्तुत गर्नेछौँ। यहाँहरू पनि यो हाम्रो बिएफबिएस गोर्खा ब्रिटिस रेडियोमा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ र आफू प्रत्यक्ष टेलिफोनमा जोडिएर पनि आफ्ना रचना वाचन गरेर आफै सुनाउन सक्नुहुन्छ र आफ्नो आवाज नेपालमा मात्र होइन बेलायत क्यानाडा अमेरिका ब्रुनाई हङकङ सिङ्गापुर भारत जहाँ जहाँ नेपालीहरू अस्ट्रेलिया जहाँ जहाँ नेपालीहरू छरिएर रहेका छन् ती धेरै नेपालीहरूले यो ब्रिटिस गोर्खा रेडियोलाई आफ्नो प्यारो साथीको रूपमा लिने गरेका छन् र आफैसँग चाहिँ यसको चाहिँ मधुर ध्वनि यसका विभिन्न कार्यक्रमहरू सुन्ने गरेका छन्। तपाईँको आवाज संसारभरि छर्न चाहनुहुन्छ, तपाईँको आवाजबाट आफ्ना रचनाहरू संसारलाई सुनाउन चाहनुहुन्छ भने त यसै रेडियोबाट हामीसँग जोडिनुहोस् र हामी तपाईँको आवाजलाई संसारभरि फैलाउँछौँ तपाईँका रचनाका माध्यमबाट। यिनै विचारका साथ आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। आजको दिन मङ्गलमय होस्, शुभ होस्, धन्यवाद।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: दल र सीमाविदहरूले समेत आश्चर्य सहित आपत्ति जनाएका छन्।
4: सीमाविद हुनुहुन्छ, वर्षौंदेखि यही विषयमा कुरा गर्नुहुन्छ, तपाईँले नेपालले भारतको कुनै भूमि मिचेको थाहा पाउनु भएको छ?
5: नेपालले भारतको जमिन एक टुक्रा पनि मिचेको छैन, कुनै पनि मिचेको छैन, अतिक्रमण गरेको छैन। भारत जस्तो देशले नेपालले सीमा मिचा दिन्छ? भारतको नेपालसँगको सिमानामा भारतले 45,000 जना एसएसबी तैनात गरेको छ। अलिकति घेसक्क केही पर्यो भने स्थानीय मान्छेहरूले अलिकति केही खस गर्यो भनेदेखि एसएसबीले रोकिहाल्छ। भने नेपालले भारतको जमिन मिचे त कुरै आउँदैन, सक्दै सक्दैन। त्यस कारणले गर्दाखेरि हाम्रो प्रधानमन्त्रीले के भन्नुभएको हो त्यो उहाँले राम्रो गृह कार्य नगरिकन बोल्नु भएको हो जस्तो लागेको छ मलाई। र उहाँले फेरि हेर्नुहोस् है, अर्को के भन्नुभयो भनेदेखि चाहिँ हामीले पनि भारतको जमिन मिचेका रहेछौँ, वार्ता गरेर समाधान गर्छौँ। यो चाहिँ इङ्ल्यान्ड भन्ने, इङ्ल्यान्डलाई पनि हामीले खबर गरेका छौँ, इङ्ल्यान्डसँग पनि बसेर कुराकानी गर्छौँ भनेर भन्नुभयो। हेर्नुहोस् अब अहिलेसम्म मैले अध्ययन गरे अनुसार नेपालको कुनै पनि सरकारले नेपाल र भारतको सिमाना सम्बन्धमा चाहिँ ब्रिटिस गभर्मेन्टलाई आह्वान अहिलेसम्म गरेको छैन। अब वर्तमान प्रधानमन्त्रीले आह्वान गर्ने पछि भन्नुभएको भए त्यो अर्कै कुरा हो, राम्रो पनि हो। भारत र नेपालको बिचमा कुराकानी मिलेन भने त्यसो देशले मध्यस्थता गर्न दिनु पनि पर्छ, बेलायतलाई आह्वान पनि गर्न सिक्छ। तर बेलायतले मान्छ कि मान्दैन नेपाल र भारतको बिचमा सीमा सम्बन्धी कुरामा मध्यस्थता गर्नलाई? अब हाम्रो प्रधानमन्त्रीज्यूले चाहिँ संसदमा एक्सटेम्पोर बोल्दाखेरि चाहिँ अलिकति हाम्रो प्रधानमन्त्रीज्यूको जिब्रो खुस्केको हो कि एक्सटेम्पोर बोल्दाखेरि तलमाथि पर्यो कि जस्तो लाग्छ है मलाई चाहिँ।
4: यहीनिर मैले भन्न खोजेको, उहाँले यति बोलिदिए पछाडि नेपाली भूमिको विषय जुन अहिले विवादमा आएको छ, यो विषयमा चाहिँ भारत माथि पर्यो अब भनेर बुझ्ने हो?
5: एकदमै। हेर्नुहोस् अब नेपालले पनि भारतको जमिन मिचिएको छ भन्ने बित्तिकै त भारतले त हामीले त नेपालको जमिन त मिचिएका छैनौँ भनेर लिपुले कालापानी लिम्पिया झुडाको सम्बन्धमा उसको भारतको अपर ह्यान्ड हुने भयो। हेर्नुहोस् अब नेपालले भारतको जमिन किमार्छ मिचेको छैन, मिच्न पनि सक्दैन, भारतले मिच्नै दिँदैन नि त।
4: यसको अर्थ त प्रधानमन्त्रीले केही पनि होइन यो सीमा विवाद भन्ने कुरा भनेर बुझ्नु भएको रहेछ भनेर बुझ्दा हुन्छ?
5: हुन्छ, यसमा राम्रो उहाँको अध्ययन होइन छ भन्ने बुझिन्छ। किनभने सिमाना भनेको संवेदनशील कुरा हो र यो राष्ट्रको भौगोलिक अखण्डतासँग जोडिएको छ। प्रधानमन्त्रीजीले जुन भन्नुभयो यो राष्ट्रको भौगोलिक अखण्डतामा आँच आउने कुरा, भौगोलिक अखण्डताको प्रतिकूल असर पर्ने कुरा पो यो उहाँले गर्नुभएको छ।

Tschüss.

0: of 91, that song, doesn't it? Couldn't be more early 90s if it tried. Kenny Thomas, Thinking About Your Love. I am called Fern Cotton, and this is Sounds of the 90s. Hope you're enjoying it. Some lovely bloke came up to me in the street the other day and went, oh, I love Sounds of the 90s. I love it when that happens. It's the loveliest thing, because I feel like we're a little gang. Do you know what I mean? We're a little club. Like, if you know, you know. All those people that don't know, sorry about that, losers. I love our little gang, so thanks for coming up and saying that. Do you have a normal for the 90s, like Rich and his pie dish? If you do, get in touch. Or stop it, Katie. Get in touch. fern@bbc.co.uk. I still cannot remember the good one that I had earlier in the week. It will come to me. Anyway, if you've got a good one, something basically, right, if you're new to this show, it's something that was very normal back then, like wearing one of those necklaces with a plastic dummy hanging off the end of it, that you would never do today or would not exist today. That's what we're looking for. My 90s number ones mixtape is coming up, but first, it's my bonus balls.
1: Radio 2.
2: Fern's bonus balls on BBC Sounds of the 90s with your host, Drawmaster Fern Cotton.
0: That's me. Love the gravitas that Alan brings to this little item. Makes it sound much more dramatic than it is. Basically, all we're doing here is picking a random song from the 90s. A random song plucked from obscurity. I mean, sometimes it's a big hit. We all know and love. Other times we're like, what is that? What a curveball. That is why we love doing this item. I've got my box of balls. Once again, there's a pack of throat sweets in the box of balls. And also a note that says, don't throw out property of Sounds of the 90s. Is that your post-it? There you go, Katie. So, let's get on with it.
2: Drawmaster Fern, please start up Guinevere.
0: OK, Guinevere is rolling. Let's first of all pick out a random year from our favourite decade. The year is 1998. Yeah, I feel like we've not really had 98 for a long while. Let's have a look at the top 10 this week in 1998. You've got Bewitched Sailor V. Sorry, what a start. You've also got Moose Tea, Brandy and Monica, All Saints, Mavericks, who are they? Oh, I know that song. Let's pick a chart position and see which song we end up with. We're going with number 3. So, a recap. The year is
2: 1998.
0: The chart position is
3: the best of British for the British forces overseas.
1: CFBS Radio 2.
4: परराष्ट्र मन्त्रालयले नेपाल भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको विषयमा संचार माध्यमबाट सोधिएका प्रश्नका बारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पार्नुभएको हो नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा मन्त्रालयले 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ प्रधानमन्त्रीले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको मन्त्रालयले प्रश्न पारेको छ लामो समयदेखि अवरूद्ध प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा पुनः शुरू भएको र संयुक्त रूपमा लगत संकलन गर्ने कार्य भइरहेको बताएको छ नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा एमाले आपत्ति जनाएको छ संसद परिसरमा पत्रकारको जिज्ञासामा जवाफ दिँदै एमालेका सांसद गुरूप्रसाद बराल
5: कालापानी लिम्पियाधुरा र लिपुलेखको भूमि अब नेपालको हुनुपर्छ र त्यो चाहिँ सरकारद्वारा त्यो आफ्नो भूमिको माथिको अधिकार स्थापित गर्नुपर्छ भन्ने प्रश्न गरिरहँदा उहाँले भन्नुभयो नेपालले समेत भारतको भूमि मिचेको रहेछ म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर उहाँले जसरी आज हाउसमा बोल्नु भएको छ यसले हामी सबै नेपालीको शिर झुक्या छ र प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुःखद छ गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ। हामी गम्भीरतापूर्वक यो विषयलाई उठाउन चाहन्छौँ र सबै नेपालीहरू, सबै देशभक्त, स्वाभिमानी नेपालीहरूको यो एउटा शिरको ताजमाथि उहाँले धब्बा लगाउनु भएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बस्ने भनिएको बैठक आज बिहान 8 बजेलाई तय भएको छ। हिजो बस्ने भनिए पनि संसद बैठक लम्बिएका कारण निर्धारित बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। अब खबर फटाफट। मुलुकमा बालखैदेखि चुरोटको लतमा फस्ने गरेको तथ्य आयो। 7 प्रदेश, 50 विद्यालयका कक्षा 7-10 पढ्ने 3,000 बालबालिकामा गरिएको अध्ययनले 10 मुनिका बालबालिका पनि चुरोट सेवनमा लागेको देखाएको स्वास्थ्य विभागको रिपोर्ट। चुरोट खाने मध्ये 57% बिहान उठ्ने बित्तिकै खाने गरेको र 74% छाड्न कोसिस गरे पनि नसकिरहेको देखियो। म्याग्दीको गलेश्वर, भुरुङ तातोपानी, रूप्से, महावीर झरना र अन्धगल्छीमा पर्यटकको घुइचो, होटल पाहुनाले भरिभराउ। लगातार 4 सार्वजनिक विदाका कारण आन्तरिक पर्यटक पनि बढे। घाँसा प्रहरी चौकीका अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 जना पर्यटक मुस्ताङ भित्रिए। शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक पुगे। सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्ती घाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने 2 झोलुङ्गे पुल बन्यो। पुल सञ्चालनसँगै व्यापार, कृषि उत्पादन ढुवानी तथा सामाजिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास। चालू आर्थिक वर्षमा सवारी साधन र पाठ पूर्जा आयात बढ्यो। 10 31 अर्ब 31 करोडको आयात, गत आर्थिक वर्षको तुलनामा 9 अर्ब 65 करोड बढी। विगत केही दिनदेखि उतार चढाव भएको सुनको मूल्य आज ह्वात्तै बढ्यो। तोलामा 20,500 बढ्दा 3,11,100 खरिद बिक्री।
6: नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले विदेशी मुद्राको संचित धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोफनर वेल्थ फण्ड स्थापना गर्न खोजेको बताउनु भएको छ। अर्थ मन्त्रालयले आयोजना गरेको बजेट पछिको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो अवस्थामा केही विदेशी मुद्रालाई आर्थिक विकासमा योगदान हुने हिसाबले सोभरेन वेल्थ फण्डको परिकल्पना गरिएको जानकारी दिनुभयो।
7: विदेशी मुद्रा हामीलाई जति चाहिन्छ त्यो ब्याङ्कले चलाउने लक्ष्य हुन्थ्यो। अहिले
6: अहिलेसम्मका खबर यति नै। नमस्कार।
8: यो BFBS गोर्खा रेडियो हो।

0: डीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र सदा चाहिँ आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ आजको नारी। र कार्यक्रमको थालनीमा एउटा मिठो गीत हामीले सुनिहाल्यौँ श्रोताहरू। आजको नारीमा हामी सधैँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्ने गर्छौँ र साथसाथै गीत सङ्गीत पनि सुन्ने गर्छौँ कार्यक्रममा। र आजको नारीमा आज हामीसँग एकजना गेस्ट स्टुडियोमा आइपुग्नु भएको छ र उहाँ हुनुहुन्छ कल्पना महर्जन। उहाँ माउन्टेनियर हुनुहुन्छ र समाजसेवी हुनुहुन्छ। उहाँ ह्युमन ट्राफिकिङमा उहाँ काम गर्दै हुनुहुन्छ भनौँ, रेस्क्यु टिममा उहाँ एसोसिएट भएर काम गर्दै हुनुहुन्छ र उहाँ एगेन्स्ट चाइल्ड म्यारेजमा पनि काम गर्दै हुनुहुन्छ र उहाँले धेरै चोटि हिमाल पनि चढिसक्नु भएको छ, माउन्ट एभरेस्ट। र आज हामीसँग उहाँ कल्पना महर्जन हुनुहुन्छ श्रोताहरू। आजको नारीमा आउनुहोस् अब हामी अवेर नगरौँ, आजको नारीमा हाम्रो पर्वतारोही हाम्रो कल्पना महर्जनलाई स्वागत गरौँ। नमस्ते कल्पनाजी।
1: नमस्ते दी।
0: सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै। हजुरलाई कस्तो छ?
0: मलाई पनि ठिकठाकै छ है, सन्चै छु भनौ। अनि आज भोलि केमा व्यस्त हुनुहुन्छ? म त तपाईँ त हिमालतिरै हुनुहुन्छ होला सोचेको थिएँ।
1: हजुर, अहिले चाहिँ म विशेष गरी चाहिँ हाम्रो नेपालमा भइरहेको बाल बिया रोकथाम र एन्टी ह्युमन ट्राफिकिङ मानव बेचबिखन विरुद्धको अभियान र रेस्क्युसँग सम्बन्धित रहेर कामहरू गरिरहेको छु। यो ह्युमन ट्राफिकिङको लागि चाहिँ म आजको दिनमा किन इन्डिया, जो दिल्लीमा रहेको अर्गनाइजेसन छ, यो अर्गनाइजेसनको एज अ ग्लोबल एम्बेसडरको रूपमा मैले चाहिँ एउटा अवेरनेसको काम गरिरहेछु। उहाँसँग मिलेर रेस्क्युहरूमा पनि इन्भल्भ भएर काम गरिरहेछु। अगेन्स्ट चाइल्ड म्यारेजको प्रोग्रामलाई पनि स्कुल मार्फत यो कामहरू चाहिँ गरिरहेछु।
0: हजुर, कुन चाहिँ संस्था भन्नुभयो?
1: केआइएन, किन इन्डिया दिल्ली भनेर चाहिँ हाम्रो यो चाहिँ दिल्लीमा रहेको छ, यो विशेष गरी नेपालीहरूले खोलेको एउटा अर्गनाइजेसन हो। विगत धेरै लामो समयदेखि नेपाली महिला बालबालिका दाजुभाइहरू जो इन्डियामा अलपत्र परेर बस्नुभएको छ, बेचबिखनमा पर्नु भएको छ, उहाँहरूलाई चाहिँ उद्धार गर्ने कार्य चाहिँ किन इन्डियाले गरिरहेको छ।
0: हजुर, भनेपछि यो संस्था चाहिँ दिल्लीमा बेस भयो?
1: हजुर, दिल्लीमा बेस
0: हुनुहुन्छ। अस्ति भर्खर आउनु भएको थियो उहाँ?
1: हजुर, भर्खरै एउटा हजुरहरू सबैजनाले न्युजमा पनि थाहा पाउनु भयो होला, संसदमा पनि कुरा उठेको थियो, ज्ञानु पौडेल म्यामले कुरा उठाउनु भएको थियो कि दुईजना ब्रसलबाट 16 वर्ष र 17 वर्षको नानीहरूलाई चाहिँ रेस्क्यु गरेर नेपाल ल्याइएको थियो र ह्यान्ड ओभर पनि भयो। त्यसको लगत्तै हिजो अस्ति भर्खरै 2 दिन अगाडि मात्र पनि 6 जना नानीहरूलाई चाहिँ रेस्क्यु गरेको छ बिहारबाट। सो यस्तै कामहरूमा,
0: भनेपछि धेरै धेरै राम्रो राम्रो कामहरूमा व्यस्त हुनुहुँदो रहेछ होइन? अब राम्रै राम्रो काम सगरमाथाको चुच्चोमा होइन पुग्ने काम, धेरै धेरै धेरै राम्रो त्यति उच्चमा पुगेर आउनुहुन्छ, त्यो पनि एउटा मिसनको साथमै जानुहुन्छ, त्यसमा पनि एउटा थिम हुन्छ होइन, के गर्दै हुनुहुन्छ, त्यो उचाइमा गएर चाहिँ के सङ्कल्प गर्नु भएको छ, के कामहरू गर्दै हुनुहुन्छ?
1: विशेष गरी मैले अब सानैदेखि सङ्घर्ष गरेको नै एउटा महिला एउटा छोरी मान्छे भएर छोरीले गर्न सक्छ भन्ने एउटा त्यो थिम नै हो, किनभने आजको नारी कार्यक्रममा हामी छौँ। एउटा महिलाले चाह्यो भने जे पनि गर्न सम्भव छ भन्ने आफूले आफूले प्रमाणित गर्नको लागि नै सानैदेखि लागि परे र सगरमाथाको यात्रा पनि एउटा छोरी मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने एउटा प्रमाणित गर्ने अन्तिम गन्तव्य नै सगरमाथाको शिखर पुग्यो, जसमा मैले कल्पना ब्याक टु एभरेस्ट अ क्याम्पेन अगेन्स्ट चाइल्ड म्यारेज थ्रु एजुकेसन भनेर लिएको थिएँ। त्यसको साथसाथै किन इन्डियासँग मिलेर चाहिँ यो एन्टी ह्युमन ट्राफिकिङमा काम गर्छु भन्ने सङ्कल्प भन्दा पनि सगरमाथाको चाहिँ आशीर्वाद लिएर आएँ भने भनौँ। र अहिलेको थिम भनेको चाहिँ क्लाइम्बिङ फर ह्युम्यानिटिज भनेर चाहिँ गरेको छु, जसमा चाहिँ हामीले दोलखा जिल्लाको यालुङरी जो मेलबर्न जोनको नाममा चाहिँ आरोहण गरेको थियो, यसमा पनि मैले यही क्लाइम्बिङ फर ह्युम्यानिटिज भनेर नै गरेको छु। र ह्युम्यानिटिजमा हामीले अब सगरमाथा हिमाल भनेको चाहिँ इन्टरनेसनली मान्छेहरूको चाहिँ एउटा नजर पर्ने भनौँ, सबैको इन्ट्रेस्ट भएको जो एडभेन्चर लभर्सहरू हुनुहुन्छ उहाँहरूको माझमा पनि हाम्रो सोसियल इस्युलाई चाहिँ हामी उजागर गर्न सकिन्छ भनेर चाहिँ यसरी मैले चाहिँ सोसियल कजलाई चाहिँ हाई अल्टिट्युडबाट चाहिँ अनाउन्स गर्ने र हिमालको आशीर्वाद लिएर काम गर्ने गरिरहेछु।
0: हजुर हजुर, अब हाई अल्टिट्युडमा गएर भनौँ, सगरमाथाको चुचुरोमा गएर, अन्य अग्ला अग्ला हिमालहरूको चुचुरोमा गएर तपाईँ एउटा सङ्कल्प गर्नुहुन्छ, त्यहाँको आशीर्वाद लिएर आउनुहुन्छ, काम गर्नुहुन्छ होइन, तर हल्ला खल्ला थोरै जस्तो लाग्दैन तपाईँलाई? यस्तो ठुलो काम त सबैले थाहा पाउनु, बच्चा बच्चाले थाहा पाउनु पर्छ नि।
1: यस्तो हुँदो रहेछ, यो इन्ट्रेस्टमा पनि भर पर्छ होइन, कसलाई इन्ट्रेस्ट हुन्छ त्यो मान्छेले चाहिँ खोजी खोजी परिन्छ, जसलाई इन्ट्रेस्ट हुँदैन त्यो हुँदैन। अनि मिडिया कभरेजको कुरा गर्दाखेरि पनि हजुरको कसलाई केमा इन्ट्रेस्ट छ त्यसमा चाहिँ डिपेन्ड हुन्छ, तर मिडिया साथीहरूले मजाले सहयोग गरिरहनु भएको छ, कभरेज पनि मजाले नै भइरहेको छ, इच एन्ड एभ्री रेस्क्यूको चाहिँ मजाले कभरेजहरू भइरहेको छ, इच एन्ड एभ्री एक्टिभिटिजलाई चाहिँ मिडियाको साथीहरूले साथ दिइरहनु भएको छ।
0: धेरै राम्रो होइन। अघि तपाईँले भन्नुभयो नि एउटा छोरी मान्छेले पनि हिमाल चढ्नु सक्छ, एउटा छोरी मान्छे पनि यति स्ट्रङ चाहिँ हुन सक्छ है भन्ने हिसाबले चाहिँ खासमा मेरो सुरुवात भयो भने जस्तो कुरा गर्नुभयो अघि होइन, के को रिस थियो त्यति साह्रो?
1: रिस त समाजप्रतिको रिस हुन्छ नि होइन, एउटा जसलाई पनि खालि छोरा चाहिएको छ कि,
0: त्यो उकालोमा भनौँ न है, चढ्दाखेरि दात किटिटिटिटिटिटिटि परेर है,
1: पक्कै पनि रिस समाजप्रति र समाजको धारणाप्रति र समाजले गरिने व्यवहारप्रतिको रिस भनौँ। आजको दिनमा अहिले 2026 छौँ, आजको दिनमा चाहिँ सायद केही हदसम्म हाम्रो सोचाइ, हाम्रो भोगाई, हाम्रो व्यवहारहरू परिवर्तन पक्कै भएको छ, तर हामीले म 13 वर्षको उमेरको सम्झिँदाखेरि त जतिखेर पनि जसलाई पनि छोरा चाहिएको छ हौ, खालि छोरा, जसलाई पनि छोरा चाहिएको छ। मेरो मामुको म पछि अर्को एकजना छोरी भएको थियो जो सुटकेरी बस्न जाँदाखेरि बित्नु भयो, त्यसपछि फेरि अर्को छोरी नै भयो, त्यसपछि मामु प्रेग्नेन्ट छ भन्ने कुरा मैले छिमेकीको कुरा गराइले थाहा पाएँ पछि होइन, 13 वर्षको उमेरमा त्यो ल है इन्द्र, मेरो मामुको नाम चाहिँ इन्द्र कमल हो, ल है इन्द्र अब चाहिँ तिम्रो छोरा चाहिन्छ हौ भन्न थाल्यो कि सबले, अनि के साह्रो हो सबलाई छोरै चाहिएको, छोरी मान्छेले पनि त परिवार हेर्न सकिहाल्छ, छोरीले पनि समाजको लागि गर्न सकिहाल्छ, छोरीले पनि देशको लागि गर्न सकिहाल्छ, के साह्रो खालि छोरा छोरा भन्ने गरेको भन्ने रिस चाहिँ त्यतिखेर थियो कि होइन। त्यसलाई नै अब बिस्तारै अब आफू पनि अब अगाडि बढ्दै गयो, उमेर पनि हुँदै गयो, तर पनि यो 13 वर्षको उमेरमा एउटा दिमागमा बलेको सानो आगोको जुन छिल्को, छोरी मान्छे भएर मैले गर्न सक्छु, म प्रमाणित गर्छु भन्ने जुन त्यो त्यो हुटुटी चाहिँ मर्दैन
0: क्या।
1: अब हेर्नु न, सुरुमा मैले छोरीले सक्छ भन्ने भयो होइन, अब बिहे भयो हेर्नु है, अब बिहे भइसकेपछि छोरीले मात्र होइन बुहारीले पनि गर्न सक्छ। हामी अब काठमाडौँ उपत्यकाको एउटा नेवार कम्युनिटीको बुहारी होइन, अब जेठी बुहारी, त्यसमा पनि कल्चर होइन।
0: हजुर हजुर, तपाईँ त छोरा भइसके पश्चात पहिलोचोटि पढ्नु?
1: हजुर हजुर, मेरो चाहिँ छोरा जन्मेपछि यस्तै, अब छोरीले सक्छ, अब बुहारीले सक्छ, अनि बुहारी भएको बिहा भएको 3 वर्षपछि छोरा जन्मियो, अब बच्चाको आमाले सक्छ भन्ने भयो के होइन। त्यसरी चाहिँ हुँदाखेरि बाबु जन्मेको 2.5 महिनापछि इन्टरमिडिया रक क्लाइम्बिङ कम्पिटिसन, वाल क्लाइम्बिङ कम्पिटिसन भएको, त्यसमा मैले भाग लिएँ, त्यसपछि बल्ल एउटा अब नेवार कम्युनिटीको मान्छेले पनि अपर्च्युनिटी पायो भने त त्यो वालमा त फर्स्ट हुँदो सक्दो रहेछ नि त होइन। सुटकेरी त्यो पनि हेर्नु, 2.5 महिनाको सुटकेरी हाम्रो कम्युनिटीमा हामी कसरी बस्छौँ होइन, हेल्थको टेक केयर गरेर यता सुटकेरी भनेर स्याहार सुसार गरेर बस्ने हामी, त्यसपछि सुरु भयो एडभेन्चर लाइफ।
0: रिस मरेको छ कि छैन?
1: रिस त एउटा चाहिँ प्रमाणित भइसक्दाखेरि पनि रिस त नमर्दो रहेछ हौ दिदी।
0: अब त टेस्ट आयो नि त फेरि, त्यो चाख्नु भयो नि त, त्यो माथि हिमाल चढ्दाको आनन्द त्यो चाख्नु भयो, अब त रिस त होइन, अब आफ्नै आनन्दको लागि जानु पर्यो।
1: होइन त्यसरी चाहिँ गएको छैन, सायद त्यसरी म जानिने पनि होला, किन मैले जुन पहिलोचोटिको मेरो सगरमाथाको यात्रामा प्रिपेसनको दौरानमा मेरापिक हिमालमा जुन क्लाइम्बिङ गर्दाखेरि 7 डे कोमामा परे, हाई अल्टिट्युड सिकनेस भएर होइन, सो त्यसपछि आई जस्ट फिल लाइक गड गिभ मी अ सेकेन्ड लाइफ, सो आई सुड गिभ ब्याक फर सोसाइटी होइन। त्यो कारणले गर्दाखेरि अबको मेरो बाँकी जीवनको केही पार्ट चाहिँ मैले, मेरो समय चाहिँ मैले समाजको लागि नै दिन्छु भनेर अगेन्स्ट चाइल्ड म्यारिज र एन्टी ह्युमन ट्राफिकिङलाई नै फोकस गरिरहेको छु। सो योसँग रिलेटेड कहीँ कतै माउन्टेन जाने भयो भने चाहिँ पक्कै जान्छु, तर त्यस्तो हिमाल चढ्ने नै सोखै भन्दा पनि
0: भन्नाले एउटा फर अ गुड कज, कुनै एउटा गुड कजको लागि तपाईँ जान सक्नुहुन्छ होइन, किनभने क्लाइम्बिङ फर ह्युमेनिटी तपाईँको यो छँदैछ होइन, र अर्को अब तपाईँको यो ग्लोबल एम्बासेडर नै हुनुहुन्छ ह्युमन ट्राफिकिङको होइन, अनि एगेन्स्ट चाइल्ड म्यारेज पनि काम गर्दै हुनुहुन्छ। मलाई लाग्छ तपाईँको विशेष आशीर्वाद तपाईँलाई ब्लेसिङ चाहिँ त्यहीँबाट हुन्छ होइन। कतिचोटि चाहिँ चढिसक्नु भयो सगरमाथा?
1: मैले म चाहिँ सगरमाथा चढ्ने नेपाल र चाइना बोथ साइड क्लाइम्ब गर्ने वर्ल्डको फर्स्ट फिमेल जर्नलिस्टको वर्ल्ड रेकर्ड होल्डर भएँ। त्यसपछि म यसैमा लागिरहेको छु एन्टी ह्युमन ट्राफिकिङ र चाइल्ड म्यारेजकै इस्युमा, र यसमा लाग्दै गर्दाखेरि अलिकति फरक ढङ्गमा कसरी काम गरिरहेको छु भन्दाखेरि, हामीले जुन स्कुलमा गएर चाहिँ बाल विवाह गर्नु हुँदैन अनि यो तरिकाले चाहिँ मान्छेले फकाएर चाहिँ बेचबिखनमा पर्न सक्छ अथवा यो खालको हुनसक्छ भनेर अवेरनेस प्रोग्राम गर्दै गर्दाखेरि चाहिँ हामीले सामुदायिक स्कुलको बच्चाहरूलाई चाहिँ स्पोर्ट्स क्लाइम्बिङ सिकाउँछौँ, र स्पोर्ट्स क्लाइम्बिङ चाहिँ एउटा ओलम्पिक लेभलको गेम हो, जहाँ चाहिँ हामीले ललितपुर जिल्लाभरिमा अहिले हामीसँग 150 स्टुडेन्ट छ, र त्यसमध्येमा हामीले 24 चाहिँ नेसनल प्लेयरको रूपमा प्रमोट गर्न सकेका छौँ। सो विद्यार्थीहरूलाई एउटा करियर बनाउने क्षेत्रमा चाहिँ स्पोर्ट्स क्लाइम्बिङमा पनि हामीले करियर बनाउन सक्छौँ है भन्ने खालको त्यो मल्टी डाइमेन्सनमा बसेर काम गरिरहेको छौँ। र अब यता चाहिँ मोटिभेसनल स्पिकर विभिन्न अर्गनाइजेसनमा गएर आफ्नो एक्सपिरियन्स सेयरिङ गर्ने त्यो त छँदैछ।
0: तपाईँको यो पहिलो हिमाल चढ्दाको एक्सपिरियन्स छोटोमा सुनाउन अलिकति छोटकरीमा?
1: उपत्यकामा जन्मिएको कारणले गर्दा मेरो लागि बेस क्याम्पसम्म पुग्नु नै एकदमै उत्साहजनक थियो होइन, किनभने अब यहाँ त त्यो खालको इन्भाइरोमेन्ट त्यो खालको भौगोलिक बनावट पनि होइन, त्यही कारणले एकदमै धेरै उत्साहित थिएँ म। र बेस क्याम्प पुगिसकेपछि त्यहाँको त्यो टेन्टहरू लगाएको देखाएर कस्तो सानो छुट्टै अर्कै गाउँमा पुगेको, टेन्टै टेन्टको एउटा गाउँ जस्तो एउटा छुट्टै सहर जस्तो होइन। र सुरुवाती दिनमा जब हामी क्लाइम्बिङको लागि निस्क्यौँ र बेस क्याम्पमा बसेर पूजापाठ सकेपछि अब चाहिँ हामी एक्लोमेटाइजेसन क्लाइम्बिङ प्रोसेस भनेर गऱ्यौँ, ठुल्ठुलो हिउँको जुन खुम्बु आइसफल ग्लेसियरमा क्रस गर्दाखेरि चाहिँ पातनको गल्लीहरूमा हिँडेको म होइन, हिमालको गल्लीहरूमा हिँड्दैछु त्यो खालको फिलिङ थियो कि। अब पातनको गल्लीहरू असनको गल्लीहरू भनेको चाहिँ मानव निर्मित भयो, तर हिमालको गल्लीहरू भनेको चाहिँ प्रकृतिले निर्माण गरेको गल्लीहरू होइन। सो एकदमै धेरै उत्साहित थिएँ र इच एन्ड एभ्री पाइलाहरूमा मैले भगवान्लाई भनौँ नेचर भनौँ र हिमालमा अवस्थित सम्पूर्ण शक्तिहरूलाई पुकारिरहेको थिएँ, मैले प्रार्थना गरिरहेको थिएँ कि तपाईँको आशीर्वाद लिएर मलाई मेरो देशको लागि मेरो समाजको लागि केही गर्नु छ, मलाई आशीर्वाद दिनुहोस्, म एउटा गुड कजमा आएको छु भन्ने हिसाबमा मैले पालै पछि चाहिँ गर्दै गएँ। र जब तपाईँको भनौँ न गाह्रो चाहिँ फिजिकल अलिक धेरै गाह्रो चाहिँ उपत्यकामा जन्मेको कारणले पनि एक्लोमेटाइजेसनमा चाहिँ अलिक धेरै टाइम चाहिँ लिँदो रहेछ चाहिँदो रहेछ भन्ने कुरा आफ्नो बडीलाई पनि बुझ्दै गएँ, र बिस्तारै मेन्टली यति धेरै कुराहरू थियो होइन, किनभने यता बुवाको आफ्नै कुरा थियो नजाऊ भनेर रिसाइरहनु भएको थियो, परिवारहरू रिसाइरहनु भएको थियो नजाऊ भनेर, तै पनि एउटा जितिपनले गर्दाखेरि गइरहेको थिएँ। सो मिक्स म्याक्सको खालको मेन्टालिटी थियो, तर पनि म सक्छु, मलाई जसरी भए पनि सफल भएर जान्छु भन्ने थियो। र अर्को यता कतै कतै चाहिँ हाम्रो मान्छेहरूले चाहिँ यति सानो बच्चालाई छोडेर गएको, 4.5 वर्षको बच्चालाई छोडा कस्तो निर्दय आमा पनि भन्ने शब्दहरू सुनेको थिएँ, तर मेरो लागि चाहिँ मेरो बच्चा नै तपाईँको चाहिँ पावर थियो, मेरो बच्चा नै मेरो लागि शक्ति थियो। एउटा के बिलिभ थियो भने भगवान् म प्रति यति धेरै निर्दय पनि हुन सक्दैन होला नहोला, कि बच्चाको भाग्यले गर्दाखेरि पनि म हिमालमा मर्दिनँ, म झुन्डो फर्किन्छु भन्ने खालको चाहिँ त्यो चाहिँ थियो, त्यो खालको मिक्स खालको चाहिँ मेरो अनुभूति थियो।
0: त्यसपछि तपाईँ कुन कुन हिमाल चढ्नुभयो?
1: मैले यालुङ्री रामदुङ दोलखा जिल्लाको रोलवालिङ भ्यालीमा रहेको पिक क्लाइम्बिङ गरेको छु, र यसपालि भर्खरै पनि यालुङ्री चाहिँ हामीले लायन्स क्लबको फाउन्डर प्रेसिडेन्ट इन्टरनेसनल फाउन्डर प्रेसिडेन्ट मेल्भिन जोनको नाममा चाहिँ पिक क्लाइम्बिङ भएको छ, यसको नामाङ्करण चाहिँ यालुङ्रीलाई अहिले चाहिँ हामीले मेल्भिन जोनको नाम दिएका छौँ। र यो चाहिँ विशेष गरी हाम्रो इन्टरनेसनल जो लायन्सहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ नेपालको दोलखा जिल्ला भिजिट गर्न र दोलखाको यालुङ्री पिक लाई चाहिँ प्रमोट गर्ने टार्गेटमा नै यो काम भएको छ, जुन लायन्स क्लब अफ चाभेल सिटीले चाहिँ अर्गनाइज गरेर चाभेल सिटीको मेम्बरहरू जिम्बा जाम्बु शेर्पा लगायतको टिम नै गएर चाहिँ त्यहाँनिर चाहिँ पार्टिसिपेट भएका छौँ, जसमा चाहिँ दावा छिरी शेर्पा, फुर्वा शेर्पा, भाइ दावा छिरिङ शेर्पा दाई उहाँहरूले चाहिँ माथि चाहिँ हाम्रो पिकमा चाहिँ लायन्सको चाहिँ झन्डालाई फरफराएर होइन हामीले चाहिँ यसलाई चाहिँ सक्सेसफुल्ली चाहिँ क्लाइम गरेका छौँ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर, अब लायन्स क्लबहरूले अर्गनाइज गर्दाखेरि त उनीहरूकै भइहाल्यो खर्चहरू सहित है, तब आफ्नो खर्चमा होइन भनौँ क्लाइम्बिङ फर ह्युमेनिटी भयो होइन अरू कुनै आफ्नो भनौँ न आफूले यसो सोचेर फर गुड कज तपाईँ चढ्दाखेरि चाहिँ कुनै पनि हिमाल चढ्दाखेरि चाहिँ के छ तपाईँको खर्च चाहिँ आफै बिहोर्नुहुन्छ कि
1: आफै भन्दा पनि विदेशीहरू पनि स्पोन्सर खोजेरै आउने हो होइन?
0: हजुर,
1: कुनै पनि गुड कजमा चाहिँ यदि हामी यस्तो गर्दैछौँ भन्दाखेरि चाहिँ सोसाइटीले पनि साथ चाहिँ दिन्छ, अर्गनाइजेसनहरूले पनि साथ दिन्छ। म चाहिँ आफूले आफूले लक्की मान्छु, किनभने ललितपुर महानगरपालिका स्टाफलेस भएको 100 इयर्सको सेलिब्रेसनमा चाहिँ तिब्बत साइडबाट क्लाइम्बिङ गर्ने बेलामा मेरो फाइनेन्सियल ब्याकबोन ललितपुर महानगरपालिका हुनुभयो। सो अहिले पनि म आभारी छु ललितपुर महानगरपालिकाको अहिलेको टिम छिरबाउ दाई, रविन्द्र महर्जन दाई लगायतको नगरपालिका सम्पूर्ण परिवारप्रति म आभारी छु। उहाँहरूले चाहिँ मलाई अपर्च्युनिटी दिनुभयो कि ललितपुर महानगरपालिकाको लोगोलाई चाहिँ एभरेस्टको टपमा पुर्याउने, साथी सत्यमन जोशी बाजी वाङ्वे शताब्दी पुरुष उहाँको फोटोलाई पनि एभरेस्टको टपमा पुर्याउने एउटा गौरवशाली योजना अन्तर्गत रहेर मलाई सहयोग गर्नुभयो। सो यसरी डिफ्रेन्ट कजहरूमा काम गर्दाखेरि चाहिँ स्पोन्सर खोज्न सकिन्छ। अब यसमा चाहिँ डिपेन्ड हुन्छ हामी केमा इन्ट्रेस्ट छौँ र को मान्छेलाई केमा इन्ट्रेस्ट छ भनेर, त्यसरी चाहिँ हुन्छ अर्गनाइजेसनहरूले सपोर्ट चाहिँ।
0: अब तपाईँलाई त हिमाल चढ्नुमा इन्ट्रेस्ट छ होइन, तापनि मैले यसो सोच्दाखेरि होइन मान्छेको लाटा विचार भन्छ नि होइन, अनि लाटा सोच भन्छ नि होइन, त्यत्रो पैसा खर्च गरेर कुनै एउटा गुड कजको लागि हिमाल चढ्नुहुन्छ तपाईँ, त्यहाँ त काम हुँदैन होइन, त्यो त्यत्रो खर्चले त तपाईँले यहीँ कुनै एउटा ठुलो काम सल्ट्याउनु सक्नुहुन्छ, एउटा गुड भनौँ न काम भनौँ न,
1: त्यो आफ्नो इच्छा आफ्नो सोचाइ र आफ्नो उद्देश्यमा पनि भर पर्ने भयो होइन। मैले त्यत्रो पैसा खर्च गरेर त्यत्रो काम गरेर नै मैले वर्ल्ड रेकर्ड बनाएँ नि त, आज यही वर्ल्ड रेकर्डले हो नि त सुशान्त बाला राई दिदीले मलाई यहाँ बोलाएर इन्टरभ्यू लिइरहनु भएको छ होइन। सो आज मेरो वर्ल्ड रेकर्ड नभइदिएको भए म समाजमा चाहिँ आफूले आफूलाई म यो हो अथवा समाजमा यो पनि काम गर्न सकिन्छ भनेर मैले काम गर्नु, अहिले जसरी मैले सजिलैसँग ह्युमन ट्राफिकिङमा काम गरिरहेको छु अथवा अगेन्स्ट चाइल्ड म्यारेजमा काम गरिरहेको छु, अझ कुनै पनि होइन सोसाइटीमा चाहिँ ल हामीले टुरिज्मको यो एउटा काम गर्दा चाहिँ हाम्रो सोसाइटीलाई फाइदा हुन्छ भनेर भन्दै गर्दाखेरि त्यो सुन्ने इन्भाइरोमेन्ट क्रिएट गरेको भनेको त यही वर्ल्ड रेकर्डले हो नि। त्यो कारणले गर्दाखेरि त्यो कज अनि त्यो पैसा र आजको हाम्रो चाहिँ त्यो एसिड होइन, यो सबै कुरा चाहिँ सोसाइटीमा मैले कसरी मैले व्यक्तिगत रूपमा आफ्नो लागि मात्र काम गरिरहेको छु र मैले व्यक्तिगत फाइदाको लागि मात्र हिँडिरहेको छु भने चाहिँ पक्कै हजुरले भन्नुभएको एकदमै राइट हो, यति पैसा यो त व्यक्तिको लागि किन खर्च गर्ने भन्ने कुरा राइट हो। अब जो जो अर्गनाइजेसनले मलाई पैसा सहयोग गरेर मलाई एभरेस्ट चढाउन सपोर्ट गर्नुभयो, उहाँहरूले मसँग ब्याक टु मैले कसरी उहाँहरूसँग काम गर्ने त्यो त उहाँहरूमा डिपेन्ड हुन्छ। फर इक्जाम्पल हजुरको ललितपुर महानगरपालिकाले चाहिँ एभरेस्टबाट फर्किसकेपछि ललितपुरको टुरिज्म प्रमोसन भनेर गुडविल एम्बेसडर भनेर 2 इयर्स भिजिट नेपाल 2020 एम्बेसडर बनाएर मलाई चाहिँ ललितपुरको प्रमोसनको लागि ठाउँ दिनुभयो, काम गर्न दिनुभयो होइन। त्यसपछि मैले युरोपहरूमा गएर ललितपुर र नेपालको टुरिज्मको प्रमोसनको कामहरू गरेँ। सो यो चाहिँ हामीले कसरी लिन्छ त्यसमा डिपेन्ड हुन्छ।
0: मैले एकछिनसम्म त्यसरी नै लिएँ, त्यत्रो
4: पैसा खर्च गरेर त्यहाँ चढौँ भन्दा त त्यो पैसाले यहाँनिर कुनै एउटा संस्थालाई कुनै अनाथ बालबालिकालाई एक वर्षको खर्च राखिदिएको भए भन्ने खालको सोच मेरो मनमा तपाईँ बोल्दा बोल्दै आयो क्या। हुन तपाईँको कुरा ठिक हो, तपाईँले सुरुवातमा दुःख गरेर चढ्नुभयो, नाम कमाउनु भयो, अहिले त्यही नामलाई क्यास गर्दै हुनुहुन्छ, त्यही नामलाई क्यास गर्दै तपाईँले अरूलाई सहयोग गर्दै हुनुहुन्छ, होइन? ठिक छ।

0: एक्सप्रेस गोर्खा रेडियो
1: अनि अब ह्युमन ट्राफिकिङमा पनि हुनुहुन्छ तपाईँ एउटा दिल्लीको एउटा संस्था किन इन्डियामा उहाँहरूसँग एसोसिएट भएर काम गर्दै हुनुहुन्छ होइन कतिवटा काम गरिसक्नुभयो उहाँहरूसँग
2: म 1 year भयो उहाँहरूसँग डाइरेक्ट फिल्डमा चाहिँ इन्भल्भ भएको तर किन इन्डियाले चाहिँ हाम्रो रेकर्डहरू हेर्ने हो भने 2025 मात्र 200 भन्दा बेसी नेपालीहरूको उद्धार गरेको हामीसँग रेकर्ड छ त्यो डाटा छ हजुरहरूले पनि किन इन्डिया दिल्लीको अनलाइनमा गएर अथवा फेसबुक पेजमा गएर हेर्नुभयो भने किन इन्डियाले अहिलेसम्म कति रेस्क्युहरू गरिसक्यो भन्ने कुरा त्यो त्यहाँनिर फोटो भिडियो न्युजहरू पाउनुहुन्छ जस्तै अस्ति न नेपालमा 57 नेपाली दाजुभाइहरूलाई चाहिँ रेस्क्यु गर्यो होइन जुन हाम्रो परराष्ट्र मन्त्री त्यतिखेर तत्कालीन हाम्रो मन्त्री जो हुनुहुन्थ्यो आरजु देवा राणा उहाँले संसदमा पनि उठाउनु भयो यो ग्रुपलाई पनि हामीले किन इन्डियाले नै गरेको त्यसपछि हामीले 40 महिलाहरूको गर्यौँ थुप्रै हामीसँग चाहिँ त्यो रेकर्डहरू छ जुन हजुरले किन इन्डिया दिल्लीको वेबसाइट अथवा फेसबुक पेजमा गएर हेर्नुभयो भने धेरै कुराहरू अझ जानकारी हासिल गर्न सक्नुहुन्छ
1: जुन चाहिँ रेस्क्यु गर्नेहरू धेरै हुनुहुन्छ तपाईँहरू जस्तो मान्छेहरू धेरै हुनुहुन्छ है जति रेस्क्यु गरेर नेपालमा फर्काएर ल्याउनुहुन्छ तपाईँहरू जस्तो मान्छेहरूले

0: एरियाको कारणले गर्दाखेरि पनि, र कतिपय अवस्थामा हजुरले भनेको जस्तै फर्केर गएको पनि छ, कतिपय अवस्थामा उहाँहरू फर्किसकेपछि नेपालमै एउटा व्यवसाय गरेर बसेको पनि हुनुहुन्छ होइन। कति हामीसँग भएको यो भनौँ न सक्सेस स्टोरीहरूलाई, किन इन्डियाको सक्सेस स्टोरीहरूलाई हेर्ने हो भने धेरै नानी बाबुहरूले चाहिँ परिरहनु भएको छ। जस्तै लास्ट टाइम 6 वर्षको नानी थियो जो भैरवाबाट चाहिँ एउटा किडन्याप भएर बिहार पुगेको थियो, ऊ अहिले स्कुलमा पढिरहेछ, पढ्नको लागि किन इन्डियाले सपोर्ट पनि जुराइदिएको छ होइन। त्यसै गरी किन इन्डियाले चाहिँ डिफ्रेन्ट अर्गनाइजेसनहरूसँग मिलेर काम गर्ने गरेछ। इच एन्ड एभ्री ग्रुप रेस्क्युमा चाहिँ एउटै अर्गनाइजेसन भन्ने हुँदैन, डिफ्रेन्ट टाइममा डिफ्रेन्ट ग्रुपसँग डिफ्रेन्ट अर्गनाइजेसन रहेको हुन्छ। जस्तै शान्ति एजुकेसन इनिसिएटिभ नेपाल, शान्ति शिक्षा अभियान नेपालले पनि सहकार्य गरिरहेछ। र यस्तै गर्दै गर्दाखेरि हामीसँग एकजना किन इन्डियाको अर्को एउटा स्टोरी भनेको चाहिँ जो तपाईँको बलि दिनलाई लगेको एकजना नानीलाई चाहिँ मेन टाइममा रेस्क्यु गर्न सक्सेस भएको, र त्यो उहाँ जो नानी हुनुहुन्छ अहिले ल परेर बस्नु भएको छ होइन। सो यस्तो स्टोरीहरू पनि छ, तर धेरैजनाको कन्सेप्ट चाहिँ त्यो अलिकति फेरि रेस्क्यु गरेर ल्याइसकेपछि फर्केर उतै जान्छ भन्ने खालको त्यो मिसकन्सेप्ट पनि रहेको छ।
1: तपाईँ त अब एज अ ग्लोबल एम्बासेडर होइन पुरै खट्नुपर्ने हुन्छ, चारैतिर हेर्नुपर्ने हुन्छ, जानुपर्ने हुन्छ, एटेन्ड गर्नुपर्ने हुन्छ होइन, लिएर आएको भाइ बहिनीहरूलाई ठिक ठाउँमा कता कता छ त्यो पनि हेर्दै गर्नुपर्ने हुन्छ होला सायद, किनभने
0: सकेसम्म केस फलोहरूमा पनि इन्भल्भमेन्ट चाहिँ गर्नु खोजिरहेछु, गरिरह हुन्छु, किनभने के भइरहेछ नानीहरूको अथवा के भइरहेछ त भन्ने कुराहरूमा कसैको त मुद्दा पनि चलाउनु पर्ने हुन्छ, मुद्दामा सपोर्ट गरिदिनु पर्ने हुन्छ। हेर्दाखेरि एउटै मात्र काम जस्तो देखिन्छ, अनि फ्यामिली ह्यान्डओभर गरिसकेपछि पनि हामी चाहिँ फलोअपमा चाहिँ बस्छ,
1: ठिक छ कि छैन, घरमै छ कि छैन होइन, त्यो पनि हेर्नु पर्यो। ठिक हो, एज अ ग्लोबल एम्बासेडर तपाईँले त सबै डिटेलमै हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ है। अन्त अब भ्याउनु नभ्याउनु पनि छ, आफ्नो साथमा अन्य भनौँ सपोर्टरहरू हुन्छन् है। 1 वर्ष भयो तपाईँ होइन, अहिलेसम्म चाहिँ कस्तो लाग्छ?
0: मलाई चाहिँ कस्तो लाग्छ भने एउटा चाहिँ मैले मात्रै सबै गर्ने भन्ने कुरा त होइन, यहाँ चाहिँ आफ्नो ड्युटी आफ्नो जिम्मेवारी त छँदैछ। तर जुन केस मलाई किन इन्डियाले यो चाहिँ तिमीले गर्ने काम हो है, यो चाहिँ तिम्रो जिम्मेवारी हो है भनेर जुन दिनुहुन्छ त्यसमा चाहिँ मैले सकेसम्म 100% नै मैले चाहिँ सबै कुरा लगाएर चाहिँ मैले खत्ने मेरो प्रयास चाहिँ जहिले पनि रहिरहेको छ र त्यो पछिसम्म पनि रहनेछ। र नेपालमा हाम्रो इन्द्र भट्टराई सर हुनुहुन्छ होइन, अरू पनि हुनुहुन्छ, सो हामीले चाहिँ टिममा कसले के गर्ने भन्ने हिसाबमा एउटा उसमै जान्छौँ हामी।
1: एगेन्स्ट चाइल्ड म्यारेज चाहिँ कस्तो प्रकारले चल्दैछ तपाईँ?
0: अगेन्स्ट चाइल्ड म्यारेजको एडभोकेसी अवेरनेस प्रोग्राम र एन्टी ह्युमन ट्राफिकिङको त्यो सँगसँगै जस्तै नै लगिरहेछौँ, किनभने कतिपय अवस्थामा चाहिँ बालविवाह गरेर लगेर आफ्नै श्रीमानले बेचेको घटनाहरू पनि हामीसँग छ। त्यो कारणले गर्दाखेरि चाहिँ चाइल्ड म्यारेज र अगेन्स्ट ह्युमन ट्राफिकिङ चाहिँ एउटै सिक्काका दुई पाता जस्तो मलाई लाग्छ होइन, दुवै अवेरनेस त्यति नै जरुरी छ र त्यही हिसाबमा चाहिँ अवेरनेसको कामहरू अगाडि बढिरहेको छ। र विगत केही समयदेखि यो राष्ट्रिय बाल अधिकार परिषदमा पनि एउटा चाइल्ड राइट प्रोटेक्सन कमिटीमा पनि भएको कारणले गर्दाखेरि चाहिँ अलिकति मोर हुन्छ नि मेन्टली इमोसनली चाहिँ महिला बालबालिका क्षेत्रको काममा चाहिँ अझ एट्याचमेन्ट चाहिँ फिल हुन्छ। र यो सँगसँगै जस्तै हामीले किनभने नीति निर्माणको कामको लागि यता राष्ट्रिय बाल अधिकार परिषदसँग पनि समन्वय गरेर मैले फिल्डमा काम गर्दाखेरि यस्तो पेताएँ, यस्तो पाहारै छ भन्ने कुरा आफ्नो स्योरिङ एक्सपिरियन्स स्योरिङ म्यामहरू सरहरूसँग बसेर गर्नु, मन्त्रालयमा मन्त्रीज्यूहरूसँग स्योर गर्नु होइन डिफ्रेन्ट टाइममा, त्यो हुँदाखेरि चाहिँ एउटा आत्मसन्तुष्टि चाहिँ मैले जुन मेरो जीवनको केही समय समाज र यो महिला बालबालिकाको क्षेत्रमा दिन्छु भनेर लागिरहेको छु, आत्मसन्तुष्टि चाहिँ हुन्छ मैले जे गरिरहेछु सोसाइटीमा एटलिस्ट मेरो कारण कसैको लागि राम्रो भएको छ भन्ने त्यो चाहिँ फिलिङ्स आउँछ।
1: एकदमै राम्रो। तर अब यस्तो छ नि, तपाईँले अघि जुन चाहिँ भन्नुभयो एउटा महिला भएको कारणले महिला बालबालिकासँगको उहाँहरूको बारेमा काम गर्दाखेरि त्यो छुट्टै आनन्द होइन, र अब भनौँ न तपाईँ जस्तो मान्छेहरू भनौँ तपाईँ जस्तो यो क्षेत्रमा लागेको मान्छेहरूले भनौँ न तपाईँको एक्सपिरियन्स पनि त सेयर गर्दै जानुपर्छ सबैसँग हैन अरूले पनि त सिक्नु पर्यो किनभने हाम्रो छरछिमेकी हाम्रो परिवारहरू लाई पनि त अवेरनेस चाहिन्छ नि अनि महिलाहरू समुदायलाई महिला समुदायलाई बटुलेर आमा समुदायलाई बटुलेर
0: गरिरहेछु महिला समूहहरूसँग पनि गरिरहेछ यो त इन्सिडेन्सहरू गर्नु मलाई

0: यो चाहिँ हामीले अब त्यही 6 वर्षको बिहारको 6 वर्षको नानीलाई चाहिँ ह्यान्ड ओभर गराउने बेलामा जेएनजी आन्दोलनको टाइममा थियौँ हामी र पहिरावामा तत्कालीन प्रधानमन्त्री केपी ओली पहिरावा आउने भन्ने कुरा भएपछि पहिरावा एयरपोर्ट पनि जलाउने कि के भने त्यो दाङडुङ हुलदङ्गा जस्तो कन्डिसनमा हामी त्यो नानीलाई चाहिँ ह्यान्ड ओभर प्रोग्राम हाम्रो चलिरहेको थियो, हामीलाई प्रहरीले पनि सुरक्षा दिइरहनु भएको थियो। तर त्यहाँनिर जुन गाउँमा जो एउटा 6-7 महिनादेखि हराइरहेको 12-13 वर्षको नानी गाउँ फर्किँदाखेरि होल गाउँ नै खुसी भएर गाउँ नै बाहिर आएर जुन खालको एउटा त्यो आत्मीयता देखाउनु भयो, त्यो बच्चा पाएको खुसियालीमा समाजमा त्यो छिमेकीमा परिवारमा देखेको खुसियाली त्यो आमा बुवाको परिवार मिलन गर्दाखेरिको त्यो इमोसनल अट्याचमेन्ट त्यो रुवाई हामी पनि सँगसँगै रोइरहेको हुन्छौँ कि होइन। त्यो परिवारले भेट्दाखेरि अब 6-7 महिनादेखि भनौँ न नानी हराएको अब पाउँदैन भने एक किसिमको आशा मारिसकेको थियो। तर किन इन्डियाको पहलमा जब छोरीलाई लिएर हामी गाउँमा गयौँ त्यो होल गाउँ नै एउटा उत्साह एउटा हुन्छ नि पर्व मनाइरहेको जस्तो फिल भयो क्या। उहाँको नानीको आमा बुवा जुन बच्चालाई अँगालो हारेर रुँदै गर्दाखेरि हाम्रो आँखाबाट आँसु रसाएको थियो होइन। सो यो हालको कुराले एकदमै छुट्टै हालको हुन्छ नि त्यो जुन पैसाले किन्न सक्ने आनन्द त पक्कै होइन होइन, यो हालको अनुभूति चाहिँ हुन्छ त्यो एउटा खुसी भनौँ न।
1: हजुर हजुर हजुर
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ, अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ। दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ, तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
3: हामीलाई सुन्दा पनि सुन्दा मात्रै पनि त कस्तो आनन्द लाग्छ होइन। तपाईँहरू त झन् आफ्नै हातले भनौँ आफै गएर रेस्क्यु गर्नुहुन्छ, आफै गएर आफन्तसँग भेटाउनुहुन्छ, त्यो तपाईँभित्रको खुसी सायद त्यो चाहिँ हामी अनुमान लाउन सक्दैनौँ होइन, हामी महसुस मात्र गर्न सक्छौँ। र अब अरू के छ तपाईँको अब हिमाल चढ्ने अब अरू आउँदो दिनहरूमा प्लानहरू के छ?
0: हिमालसँग सम्बन्धित अघि भने म अब गुड कजमा हो भने आफ्नै भइहाल्यो, नभए चाहिँ मैले खासै हिमाल चढ्नको लागि मात्र हिमाल चाहिँ मैले गरेको छैन। तर यस अफकोर्स कोही अब छ म जान्छु कल्पना मलाई सहयोग गरिदिनु पर्यो भन्दाखेरि चाहिँ हामीले सपोर्ट चाहिँ गरिरहेको हुन्छौँ। गेस्टहरू आउँदाखेरि हामीले ग्रुप जोइनिङ गराएर पनि हामीले काम चाहिँ गरिरहेको हुन्छौँ। कोही गेस्टहरू मेरो थ्रु अथवा कसैको थ्रु आउँछ भने हामीले चाहिँ ग्रुप जोइनिङ गरेर हिमाल चढाउने काम पनि हामीले गरिरहेछौँ। र यसमा पनि फेरि यही कज छ अगेन्स्ट चाइल्ड म्यारिज र अगेन्स्ट ह्युमन ट्राफिकिङकै सपोर्टको लागि नै हामीले काम गरिरहेछौँ। जे जस्तो गरिरहेछौँ घुमी फेरि यसैमा जोडेर नै काम गरिरहेछौँ। र किनभने यो त फेरि ह्युज बजेट पनि हुँदो रहेछ, नानीलाई रेस्क्यु गर्दाखेरिको अपरेसन खर्च एकातिर हुन्छ भने फ्यामिलीसँग पुर्याउँदाखेरि अर्को खर्च हुन्छ। सो यो हुँदाखेरि संस्थाको आफ्नै बजेट भनेर छैन, इन्टरनेसनल डोनरहरूसँग हामीले काम गरिरहेको छैनौँ र यो के इन्टरनल अर्गनाइजेसनहरूको सिएसआरबाट नै हामीले कामहरू गरिरहेछौँ, जसले गर्दाखेरि कतिपय अवस्थामा हामीले फन्ड रेजिङको कामहरू पनि गरिरहेको हुन्छौँ। सो यसरी पनि काम गरिरहेछौँ।
3: हजुर हजुर, एउटा कुरा सोध्नु मन लाग्यो कल्पनाजी, हिमाल चढ्दाखेरि विशेष गरेर सगरमाथा चढ्दाखेरि त्यहाँनिर थुप्रै बडीहरू भेटिन्छ अरे, भन्छ नि हो
0: लासहरू पक्कै पनि छ तर यस्तो पनि होइन कि लासै लास माथि टेकेर जाने त्यो तरिका पनि होइन किनभने लास हुन्छ जुन क्लाइम्बिङ गर्ने रुट हो त्यसको दायाँ बायाँ हुन्छ र कसैले अब रातिमा जाँदाखेरि त देखिँदैन ना, फर्किँदाखेरि चाहिँ देख्न सक्छौँ हामी ग्रिन बुट्स अनि माउन्टेन ब्युटी भनेर यस्तो नाम गरेको लासहरू चाहिँ छ होइन नभएको होइन टिबेट साइडमा पनि मसरुम रकमा मैले चाहिँ मेरो अक्सिजन चेन्ज गरेँ रातिमा मलाई त्यहाँ लास भन्ने कुरा थाहा थिएन फर्केर आउँदाखेरि म जुन ठाउँमा बसेको थिएँ त्यसकै नजिक लास रहेछ लाससँगै बसेको रहेछ अनि पछि शेर्पा साथीले चाहिँ यो चाहिँ नेपालीको लास हो भनेर चाहिँ भनेको थियो कि त्यस्तो चाहिँ हुन्छ
3: कल्पना पनि अलिकति सरल हो कसो होइन
0: भनेन भनेर
3: कल्पना पनि अनि तिमी त मै माथि पो बस्यौ त
0: त्यो त्यस्तो चाहिँ भनेर सायद लागेन थियो कि लागेन कि
3: त्यही त है कुनै पनि चिजमा अब रमाइलो पनि छ कहिले काहीँ दुःख लाग्दो कुराहरू पनि देखिन्छ भनौँ सुनिन्छ भनौँ होइन हामी त अब त्यो हिमाल चढ्नु त कल्पना महर्जन बहिनी कल्पनाकै कुरा मात्र हो जे होस् राम्रो कामको लागि फर अ गुड कज तपाईँ हिमाल चढ्ने काम पनि गर्दै हुनुहुन्छ होइन ह्युमन ट्राफिकिङ मा पनि काम गर्दै हुनुहुन्छ किन इन्डिया दिल्लीसँग मिलेर गर्दै हुनुहुन्छ राम्रोसँग गर्दै जानुहोला होइन अनि एगेन्स्ट चाइल्ड म्यारेज पनि काम गर्दै हुनुहुन्छ यो त अहिले धेरै हट्यो भनौँ है यो
0: हाम्रो सस्टेनेबल गोल अनुसार हाम्रो 2030 चाहिँ नेपालबाट चाहिँ यो सबै इरेडिकेट गर्नुपर्ने हो होइन तर हामीले कति लक्ष्य प्राप्त गर्यौँ र यो लक्ष्य प्राप्त गर्नुको लागि सबै अर्गनाइजेसन अनि स्थानीय निकाय प्रदेश र सबैजना मिलेर चाहिँ एक एक किसिमको सहकार्यमा चाहिँ अगाडि बढ्न सक्यौँ भने पक्कै पनि हामीले हाम्रो गोल मिट गर्छौँ जस्तो मलाई लाग्छ लागिरहेछौँ
3: जे होस् तपाईँ जे गर्दै हुनुहुन्छ राम्रोसँग भनौँ न किप गोइङ
0: थ्याङ्क यू
3: भन्न चाहन्छौँ हामी होइन र विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूको तर्फबाट मेरो तर्फबाट अल द बेस्ट पनि भन्न चाहन्छौँ
0: सो मच
3: र अब भनौँ अन्य के गर्नुहुन्छ तपाईँ अरू चाहिँ अब यो तपाईँको सेवै सेवाको कुरा भयो
0: होइन
3: अरू आफूलाई खुसी पार्नलाई आफूलाई फुर्सद हुँदा आफ्नो लागि
0: आफूलाई फुर्सद हुँदा आफ्नो लागि भन्दाखेरि चाहिँ खेतबारीमा काम गरिन्छ होइन तेलको फ्याक्ट्री छ तेल श्रीमानलाई सहयोग गर्छु त्यसको साथसाथै यो अघि पनि भने स्पोर्ट्स क्लाइम्बिङलाई चाहिँ अलिकति ट्रेनिङहरू दिलाउनुको लागि चाहिँ लागि परेको छु मलाई चाहिँ के लाग्छ भने हामी नेवारहरू खासै बाहिर निस्किँदैनौँ यसको बारेमा नलेज छैन र मलाई जे नलेज छ त्यो चाहिँ स्योर गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ स्पोर्ट्स क्लाइम्बिङ एउटा चाहिँ ओलम्पिक लेभलको गेम हो यसमा चाहिँ हामीले हाम्रो बच्चाहरूलाई सिकायौँ भने चाहिँ एकदमै छिटो एउटा नेसनल प्लेयर अथवा इन्टरनेसनल प्लेयर बनाउन सकिन्छ किनभने अहिले यो सेक्टरमा चाहिँ नेपालमा धेरैजना खेलाडी नै छैन गन्ने मात्रै छ होइन इन्टरनेसनल कम्पिटिसन र एसियन गेमहरू भइरहेछ तर हामीबाट जाने खेलाडी एकजना दुईजना मात्र छ होइन अलिकति हामीसँग अलिक खेलाडी भएको भए अथवा फेरि ओलम्पिक लेभलको मेडल ल्याउन सक्ने गेम पनि फेरि यो वाल क्लाइम्बिङ पनि हो
3: हजुर हजुर अनि एउटा कुरा मलाई सोध्नु मन पर्यो तपाईँको वाल क्लाइम्बिङ गर्ने ठाउँ छ होइन
0: हजुर
3: तपाईँ ट्रेनिङ गर्नुहुन्छ बच्चाहरू इन्टरटेनमेन्टको लागि पनि आउँछन् होइन हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा होइन एउटा तपाईँ एउटा पर्वतारोही हुनुहुन्छ तपाईँको आफ्नै ट्रेनिङ गराउने ठाउँ छ रक क्लाइम्बिङ गराउने ठाउँ छ सपोज छुट्टी आउँदाखेरि होइन बच्चाहरूलाई यसो रक क्लाइम्बिङ लैजाउँ न त भन्ने उहाँहरूको सोचाइ भयो भने तपाईँलाई कन्ट्याक्ट गर्दा हुन्छ है
0: अफकोर्स कल्पना ब्याक टु एभरेस्ट भनेर फेसबुक पेज छ त्यहाँनिर इनबक्स गर्नुभयो भने मबाट कनेक्सन हुन्छ र यसमा हामी काम गर्न सक्छौँ सहयोग गर्न सक्छौँ र यो ह्युमन ट्राफिकिङ र अगेन्स्ट चाइल्ड म्यारेजमा पनि कसैले हामी पनि सहयोग गर्न चाहन्छौँ हामी पनि सहकार्य गर्न चाहन्छौँ भन्नुहुन्छ भने पनि कल्पना ब्याक टु एभरेस्ट पेज मार्फत पनि गर्न सक्नुहुन्छ नभए किन इन्डिया दिल्ली को फेसबुक पेजमा गएर पनि डाइरेक्ट कन्ट्याक्ट गर्न सकिन्छ
3: हजुर श्रोताहरू कल्पना ब्याक टु एभरेस्ट
0: यस
3: यो पेजमा चाहिँ आउनुहोला त्यहाँ जोइन गर्नुहोला त्यहाँ तपाईँहरू आउनुभयो भने चाहिँ कल्पनाजीसँग भेट गर्न सक्नुहुन्छ र उहाँबाट धेरै इन्फर्मेसनहरू लिन सक्नुहुन्छ र क्लाइम्बिङको बारेमा नानीहरूलाई यसो छुट्टी आउँदाखेरि यसो एउटा एक्सपिरियन्स हुन्छ होइन न्यू एक्सपिरियन्स हुन्छ भन्न चाहनुहुन्छ भने त्यहाँ लगेर यसो विकेन्डमा तपाईँ जान सक्नुहुन्छ र तपाईँहरू पनि रक क्लाइम्बिङको एउटा एक्सपिरियन्स लिएर फर्किनुहोला र हिमाल चढ्ने इच्छा छ भने नि यसो उहाँलाई कन्ट्याक्ट गर्नु होला, माउन्ट एभरेस्टतिर जानु इच्छा छ भने होइन। र यसो भन्दै अब आजको नारीलाई बिट मार्ने बेला भइसक्यो कल्पना बहिनी, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: सबैजनालाई धन्यवाद, मलाई सुनिदिनु भयो, सुशान बाला राई दिदीलाई धेरै धन्यवाद, र त्यसको साथसाथै विश्वभरि छरिएर बसेका सम्पूर्ण व्यक्तिहरूलाई सहकार्य गरौँ, एउटा सोसियल काममा तपाईँहरूको पनि साथ सहयोग रहोस् यही अपेक्षाका साथ धन्यवाद दिन चाहन्छु।
3: हस् कल्पना बहिनी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, आउनुभयो, समय दिनुभयो होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद।
3: हजुर श्रोताहरू, हाम्रो कल्पना बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ, र अर्को साथ फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुशान बालालाई आँकी दिनुहोस्। नमस्ते, बाई।

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: परराष्ट्र मन्त्रालयले नेपाल भारतसँग समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ. प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको विषयमा संचार माध्यमबाट सोधिएका प्रश्नको बारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पार्नुभएको हो. नेपाली भूमिले पुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा मन्त्रालयले 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ. यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ. प्रधानमन्त्रीले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको मन्त्रालयले स्पष्ट पारेको छ. लामो समयदेखि अवरूद्ध प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा पुनः शुरू भएको र संयुक्त रूपमा लगत संकलन गर्ने कार्य भइरहेको बताएको छ. मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा करिब 50,000 दर्शन गरेका छन्। विगतमा औसत दैनिक 3-4 हजार भक्तजन जाने मन्दिरमा बिहिबारदेखि आइतबारसम्म करिब 50,000 दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो. बिहिबारदेखि आइतबारसम्म सार्वजनिक विदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय पर्यटक मुस्ताङ आएको उहाँको भनाइ छ. मुक्तिनाथ विकास समितिका संस्थापक दिनेश भूषालले मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटक मध्ये 70% भारतीय रहेको जानकारी दिनुभयो. पर्यटकको संख्या बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म होटल भरि भराउ भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बस्ने भनिएको बैठक आज बिहान 8 बजेलाई तय भएको छ. हिजो बस्ने भनिए पनि संसद बैठक लम्बिएका कारण निर्धारित बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो. सिंचाई र मलखादको अभावमा खेती हुँदै आएको मधेसमा पछिल्लो समय माटोको उर्वरा शक्तिमा रास आउँदा अन्नको भण्डार नै रीति नै जोखिम बढेको छ. जनकपुरबाट लक्ष्मण यादव.
4: नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशमा केही वर्ष यता माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको छ. किसानले माटोको स्वास्थ्य भन्दा पनि तत्कालको उत्पादनलाई ध्यान दिएर रासायनिक मलको अत्यधिक प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आएको बताइन्छ. माटोमा कडापन बढ्नुका साथै सुक्खापन, न्यून पानी धारण क्षमता र बालीको जराको वृद्धि विकास ज्यादै न्यून भएको पाइएको छ, जसले गर्दा पहिलेको तुलनामा धेरै गुणा बढी मल प्रयोग गर्दा पनि बाली उत्पादन झन घट्दै गएको छ. बढ्दो आधुनिकीकरणले गर्दा प्राङ्गारिक मलमा व्यवस्थापन कमजोर हुँदा माटोको उत्पादन शक्तिमा ह्रास आएको मध्य प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भगवान ठाकुरले तर्क गर्नुभयो.
5: तराई मधेसमा चाहिँ के भएको छ भने ट्रेक्टरले खेती हुने, गाई वस्तु नपाल्ने, माटोमा चाहिँ यो गोबर मल अथवा कम्पोस्ट मल अथवा गोठे मलको त्यस्ता प्रयोग नभएको
4: मधेसको माटोलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकतामा विज्ञहरूको जोड छ. रासायनिक मलको मात्रै एकहोरो प्रयोग र प्राङ्गारिक मल अभावले माटोको संरचना बिग्रिँदै गएको पाइएको छ. आकाशे पानीको भरमा निर्भर मधेसमा माटोको उर्वरा शक्तिमा ह्रास आउँदा अन्नको भण्डार नै रीति नै जोखिम बढेको छ. माटोको उर्वरा शक्ति फर्काउनका लागि मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा विशेष प्याकेज ल्याउने तयारी गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम कुमार पटेलले बताउनुभयो.
6: जग्गा बीस उत्पादन गरिरहेको छ, त्यो स्थितिमा पनि हाम्रो जग्गा जमिनहरू भइसकेका छ. त्यसैले प्रदेशभरि सबै किसानको खेतहरूको माटो परीक्षण गर्ने र त्यसको उर्वरा शक्ति कसरी बढाउन सकिन्छ त्यसमा फोकस गरेर यसपालि विशेष गरी हामी प्याकेजमै कार्यक्रम ल्याउन सोचमा छौँ.
4: हाल नेपालको माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा 2.59% छ भने तराई क्षेत्रमा यो 1.94% मात्र छ, जबकि स्वस्थ माटोका लागि 5% प्राङ्गारिक पदार्थ हुनु अनिवार्य मानिन्छ.
3: सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करलाई एकीकृत गर्दै अबदेखि हरित कर शीर्षकमा मात्रै कर संकलन गर्ने व्यवस्था गरेको छ.
7: आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक अध्यादेश मार्फत पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर र हरित करलाई एकीकृत गरिएको हो. अध्यादेशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँका दरले हरित कर लगाउने व्यवस्था उल्लेख छ. यसअघि पेट्रोलियम पदार्थमा पूर्वाधार कर, सड़क मर्मत दस्तुर र हरित कर छुट्टा छुट्टै रूपमा असुल गरिँदै आएको थियो। नेपाल आयल निगमका अनुसार यी कर भन्सार बिन्दुमै संकलन हुँदै सरकारको खातामा जम्मा हुने गरेका छन्। सरकारले हरित अर्थतन्त्र प्रवर्धन गर्ने उद्देश्यले यो व्यवस्था ल्याएको जनाएको छ। त्यस्तै आगामी बजेट मार्फत इन्धन मूल्य स्थायित्वका लागि फ्युचर्स कन्ट्राक्ट सम्बन्धी अध्ययन गर्ने, पेट्रोल पम्पमा ईभी चार्जिङ स्टेशन विस्तार गर्न प्रोत्साहन गर्ने तथा कम्पनीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका आयोजनामा लगानी गर्न

0: राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बस्ने भनिएको बैठक आज बिहान 8 बजेलाई तय भएको छ। हिजो बस्ने भनिए पनि संसद बैठक लम्बिएका कारण निर्धारित बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले न्यून आय भएका समुदायका लागि एकवटा एक उद्यम कार्यक्रम सञ्चालन गरेको छ। नगरले परम्परागत सिपलाई आधुनिक बजारको मागसँग जोड्दै आय आर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाएको हो। नगरपालिकाको उद्यम विकास शाखा मार्फत प्रत्येक ओडामा सिपमूलक तालिम सञ्चालन गर्न 2 लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम शाखाका प्रमुख धन बहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार बेसार प्रशोधन, दुनाट परिनिर्माण, सिन्की तथा अचार उत्पादन, लोपोन्मुख समुदायका परम्परागत पोशाक निर्माण, सिमेन्ट टायल उत्पादन, काष्ठकला, गडेउला मल उत्पादन, गुन्द्री बुन्ने तथा दुना टपरी बनाउने तालिम सञ्चालन गरिएको छ। ओडा कार्यालयले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनौट गरी प्रस्ताव गरेपछि सोही अनुसार तालिम सञ्चालन गरिएको शाखाका प्रमुख चौधरीले जानकारी दिनुभयो। तालिम प्राप्त सहभागीलाई संगठित गरी घरेलु तथा लघु उद्यम स्थापना गर्ने योजनासहित नगरपालिका अघि बढेको छ। उहाँका अनुसार कार्यक्रममा 70% महिला र 30% पुरूषको सहभागिता छ। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्ला 4 दिनमा करिब 50,000 दर्शन गरेका छन्। विगतमा औसत दैनिक 3-4 हजार भक्तजन जाने मन्दिरमा बिहिबारदेखि आइतबारसम्म करिब 50,000 दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो। बिहिबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय पर्यटक मुस्ताङ आएको उहाँको भनाइ छ। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी मध्ये 70% भारतीय रहेको जानकारी दिनुभयो। पर्यटकको संख्या बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म होटल भरिभराउ भएका छन्। सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करलाई एकीकृत गर्दै अबदेखि हरित कर शीर्षकमा मात्रै कर संकलन गर्ने व्यवस्था गरेको छ।
1: आगामी आर्थिक वर्ष 2083-84 आर्थिक अध्यादेश मार्फत पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर र हरित करलाई एकीकृत गरिएको हो। अध्यादेशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँका दरले हरित कर लगाउने व्यवस्था उल्लेख छ। यसअघि पेट्रोलियम पदार्थमा पूर्वाधार कर, सड़क मर्मत दस्तुर र हरित कर छुट्टा छुट्टै रूपमा असुल गरिँदै आएको थियो। नेपाल आयल निगमका अनुसार यी कर भन्सार बिन्दुमै संकलन हुँदै सरकारको खातामा जम्मा हुने गरेका छन्। सरकारले हरित अर्थतन्त्र प्रवर्धन गर्ने उद्देश्यले यो व्यवस्था ल्याएको जनाएको छ। त्यस्तै आगामी बजेट मार्फत इन्धन मूल्य स्थायित्वका लागि फ्युचर्स कन्ट्राक्ट सम्बन्धी अध्ययन गर्ने, पेट्रोल पम्पमा ईभी चार्जिङ स्टेशन विस्तार गर्न प्रोत्साहन गर्ने तथा कम्पनीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
0: दाङको लमही नगरपालिका 2 छिगतपुरका महिलाहरूले बंजर बगरलाई हरियालीमा परिणत गर्दै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्।
1: राप्ती नदी किनारको बलौटे र प्रयोगविहीन जमीनमा 25 जना महिलाले गठन गरेको न्यू राप्ती कृषक समूहले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गरिरहेको हो। हाल समूहले करिब 2 बिघामा लौका, फर्सी, काँक्रा र प्याज उत्पादन गर्दै आएका छन्। समूहकी अध्यक्ष केवलपति चौधरीका अनुसार सामूहिक खेतीले महिलाहरूलाई गाउँमै रोजगारी र आमदानीको अवसर प्रदान गर्नुका साथै नयाँ कृषि प्रविधि सिक्ने अवसर समेत दिएको छ। उत्पादित तरकारी स्थानीय सहकारी मार्फत बारीमै पुगेर खरिद गरिने भएकाले बजारको समस्या नरहेको किसानहरूको भनाइ छ। ग्रामीण महिला उत्थान केन्द्र र हेफ इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन भइरहेको परियोजनाले कृषकलाई तालिम, प्रारम्भिक मल उत्पादन, बिउ बिजन र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। स्थानीय महिलाको मेहनतले एक समयको बंजर बगर हाल हरियाली र उत्पादनको केन्द्र बनेको छ।
0: अब खबर फटाफट।
2: मुलुकमा बालकैदेखि चुरोटको लतमा फस्ने गरेको तथ्य आयो। 7 प्रदेश, 50 विद्यालयका कक्षा 7-10 पढ्ने 3,000 बालबालिकामा गरिएको अध्ययनले 10 वर्ष मुनिका बालबालिका पनि चुरोट सेवनमा लागेको देखाएको स्वास्थ्य विभागको रिपोर्ट। चुरोट खाने मध्ये 57% बिहान उठ्ने बित्तिकै खाने गरेको र 74% छाड्न कोसिस गरे पनि नसकिरहेको देखियो। म्याग्दीको गलेश्वर, भुरुङ तातोपानी, रूप्से, महावीर झरना र अन्धगल्छीमा पर्यटकको घुइचो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बस्ने भनिएको बैठक आज बिहान 8 बजेलाई बोलाइएको छ। हिजो बस्ने भने पनि संसद बैठक लम्बिएका कारण निर्धारित बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले न्यून आय भएका समुदायका लागि एकवटा एक उद्यम कार्यक्रम सञ्चालन गरेको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले न्यून आय भएका समुदायका लागि एकवटा एक उद्यम कार्यक्रम सञ्चालन गरेको छ। नगरले परम्परागत सिपलाई आधुनिक बजारको मागसँग जोड्दै आय आर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाएको हो। नगरपालिकाको उद्यम विकास शाखा मार्फत प्रत्येक ओडामा सिपमूलक तालिम सञ्चालन गर्न 2 लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम शाखाका प्रमुख धन बहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार बेसार प्रशोधन, दुनाट परिनिर्माण, सिन्की तथा अचार उत्पादन, लोपोन्मुख समुदायका परम्परागत पोशाक निर्माण, सिमेन्ट टायल उत्पादन, काष्ठकला, गडेउला मल उत्पादन, गुन्द्री बुन्ने तथा दुनाट परी बनाउने तालिम सञ्चालन गरिएको छ। ओडा कार्यालयले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनौट गरी प्रस्ताव गरेपछि सोही अनुसार तालिम सञ्चालन गरिएको शाखाका प्रमुख चौधरीले जानकारी दिनुभयो। तालिम प्राप्त सहभागीलाई संगठित गरी घरेलु तथा लघु उद्यम स्थापना गर्ने योजना सहित नगरपालिका अघि बढेको छ। उहाँका अनुसार कार्यक्रममा 70% महिला र 30% पुरूषको सहभागिता छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारको जिज्ञासामा राई,
1: जस्तै हाम्रो सार्वभौम नेपालको सीमाको विषय कुराहरू त्यहाँ उठान भएको थियो, तर त्यसपछि प्रधानमन्त्रीज्यूले मलाई लाग्छ त्यो बिना तथ्य नेपालले पनि तपाईँको भारतको सीमा मिचेको छ भनेर भन्नुभएको छ। प्रधानमन्त्रीज्यू सम्मानित प्रधानमन्त्रीज्यूले आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरजिनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: सिंचाई र मलखादको अभावमा खेती हुँदै आएको मधेसमा पछिल्लो समय माटोको उर्वरा शक्तिमा रास आउँदा अन्नको भण्डार नै रीति नै जोखिम बढेको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशमा केही वर्ष यता माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको छ। किसानले माटोको स्वास्थ्य भन्दा पनि तत्कालको उत्पादनलाई ध्यान दिएर रासायनिक मलको अत्यधिक प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आएको बताइन्छ। माटोमा कडापन बढ्नुका साथै सुक्खापन, न्यून पानी धारण क्षमता र बालीको जराको वृद्धि विकास ज्यादै न्यून भएको पाइएको छ, जसले गर्दा पहिलेको तुलनामा धेरै गुणा बढी मल प्रयोग गर्दा पनि बाली उत्पादन झन घट्दै गएको छ। बढ्दो आधुनिकीकरणले गर्दा प्राङ्गारिक मलमा व्यवस्थापन कमजोर हुँदा माटोको उत्पादन शक्तिमा ह्रास आएको मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भगवान ठाकुरले तर्क गर्नुभयो।
3: तराई मधेसमा चाहिँ के भएको छ भने ट्रेक्टरले खेती हुने, गाई वस्तु नपाल्ने, माटोमा चाहिँ यो गोबर मल अथवा कम्पोस्ट मल अथवा गोठे मलको त्यस्ता प्रयोग नभएको हुनाले बिस्तारै
2: मधेसको माटोलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकतामा विज्ञहरूको जोड छ। रासायनिक मलको मात्रै एकहोरो प्रयोग र प्राङ्गारिक मल अभावले माटोको संरचना बिग्रिँदै गएको पाइएको छ। आकाशे पानीको भरमा निर्भर मधेसमा माटोको उर्वरा शक्तिमा ह्रास आउँदा अन्नको भण्डार नै रीति नै जोखिम बढेको छ। माटोको उर्वरा शक्ति फर्काउनका लागि मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा विशेष प्याकेज ल्याउने तयारी गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम कुमार पटेलले बताउनुभयो।
4: हाम्रो जग्गा उत्पादन गरिरहेको त्यो स्थितिमा पनि हाम्रो जग्गा जमिनहरू भइसकेका छ। त्यसैले प्रदेशभरिकै सबै किसानको खेतहरूको माटो परीक्षण गर्ने र त्यसको उर्वरा शक्ति कसरी बढाउन सकिन्छ त्यसमा फोकस गरेर यसपालि विशेष गरी हामी प्याकेजमै कार्यक्रम ल्याउन सोचमा छौँ।
2: हाल नेपालको माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा 2.59% छ भने तराई क्षेत्रमा यो 1.94% मात्र छ, जबकि स्वस्थ माटोका लागि 5% प्राङ्गारिक पदार्थ हुनु अनिवार्य मानिन्छ।
0: लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्।
5: मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटक मध्ये लेक लागेर 13 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सन्तोष पश्यालका अनुसार मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरुष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरुष र 2 महिला छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ पुगेका पर्यटक सबै वारागुङ मुक्ति क्षेत्र र घरबझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोम्सोमा उपचार गराउने क्रममा मृत्यु।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर आज भने केही समयको अन्तरालपछि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन हजुर केही समय काम विशेषले युके जान परेको थियो र करिब 3 हप्ताको बिदापछि पुनः काममा फर्केको छु यहाँहरू सबैलाई मेरो अभिवादन छ फेरि पनि र कार्यक्रममा न्यानो स्वागत आज सोमबारको दिन 1 जुन 2026 साल तदनुसार जेठ 18 गते 2083 विक्रम सम्बत हजुर सोमबारको कार्यक्रम सुरु भयो यहाँहरूको विकेन्ड पक्कै पनि रमाइलो भयो होला अब फेरि काममा फर्किनु भएको छ एक हप्ता हामी फेरि डटेर काम गर्छौँ त्यसपछि त फेरि विकेन्ड आइहाल्छ यसरी नै हाम्रो जीवनचक्र चलिरहेको छ युकेको बसाइ छोटो भए पनि निकै व्यस्त रह्यो र युकेमा अहिले गर्मीको बाफ्रे हिट वेभ नै आएको छ ब्रुनाई जत्तिकै गर्मी जस्तो फिल हुन्छ हुन त ब्रुनाई जत्तिकै त नहोला तर पनि कुनै समयमा 30-32 डिग्री पुगेको थियो गत हप्ताको मात्रै कुरा हो राति सुत्न पनि बडो गाह्रो हुने पङ्खा नलाइकन सुत्न नसकिने अवस्था युकेमा आएको सुन्दाखेरि अचम्म लाग्छ तर फेरि एउटा रोलर कोस्टर जस्तो हुँदो रहेछ त्यतिको गर्मी नै भइरहेको भए अर्कै कुरा हुन्थ्यो तर फेरि एक हप्तापछि फेरि जाडो हुने योग छ अर्थात् फेरि चिसो पलाउँदैछ भनिन्छ त्यही भएर त्यस्तो अवस्थामा अलिकति बिरामी हुने खतरा हुँदो रहेछ तर युके केही समयपछि गएको अलि जाँदाखेरि कता कता नौलो लाग्ने ब्रुनाईबाट जाँदाखेरि कता कता के हो आफ्नो ढङ्ग नपुगेको हो कि जस्तो लाग्ने बाहिर हिँड्दाखेरि पनि त्यस्तो हुँदो रहेछ हजुर सोमबारको कार्यक्रम सुरु भयो एउटा मिठो गीतबाट देशप्रेमको भावना झल्काउने अनि युवाहरूलाई प्रोत्साहित गर्ने गीत थियो आनन्द कार्की र साथीहरूको स्वरमा हेर युवा भन्ने यो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ ब्रुनाईको समय अहिले बिहानको 7:12 गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ हामीसँग कुराकानी गर्न चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ कार्यक्रममा सहभागी बनेर आफ्नो अनुभव सेयर गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला फोनद्वारा भेटाउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर छ स्टुडियोको दुईटा छन् नम्बरहरू 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ अब कार्यक्रममा आजको थट फर द डे यो प्रेरक भनाइ फिलिप पुलमनको हो उहाँ भन्नुहुन्छ यु क्यानट चेन्ज वाट यु आर ओन्ली वाट यु डु तपाईँ आफू को हुनुहुन्छ भन्ने कुरो त्यसलाई परिवर्तन गर्न सक्नुहुन्न तर तपाईँले के गर्दै हुनुहुन्छ त्यो कुरो भने पक्कै परिवर्तन गर्न सक्नुहुन्छ र समयको माग अनुसार तपाईँले परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने हुन्छ टुडे इन हिस्ट्री सन् 1998 साल 1 जुनको कुरा हो युरोपियन सेन्ट्रल ब्याङ्क इज फाउन्डेड इन ब्रसल्स टु डिफाइन एन्ड एक्सिक्युट दि युरोपियन युनियन्स मोनिटरी पोलिसी 1998 सालमा युरोपियन सेन्ट्रल ब्याङ्कको स्थापना भएको थियो ब्रसल्समा त्यसपछि युरो सुरु भएको हो फेमस बर्थडे आजको दिन सन् 1973 सालमा जन्मेकी हुन् सुपर मोडल अनि टिभी पर्सनालिटी हाइडी क्लम उनको जन्म त्यति बेलाको वेस्ट जर्मनीको नर्थ राइन वेस्टफालियामा भएको थियो 1973 साल 1 जुनका दिन हाइडी क्लम अब हेल्थ टिप्स म्यानेज स्ट्रेस भन्न सजिलो गर्न गाह्रो मानिसलाई परेपछि अचानक थाम्नै गाह्रो पर्ने हुनसक्छ त्यसैले स्ट्रेस म्यानेजमेन्ट
समय समयमा गरिरहन पर्छ। त्यसका लागि प्र्याक्टिस रिल्याक्सेसन टेक्निक्स जस्तै मेडिटेसन, योगा, डिप ब्रिथिङ एक्सर्साइजेस आदि इत्यादि गर्नुभयो भने त्यसले तपाईँको स्ट्रेस घटाउँछ अनि तपाईँको मेन्टल हेल्थ इम्प्रुभ हुन्छ। स्ट्रेस म्यानेजमेन्टका लागि रिल्याक्सेसन टेक्निक्स एकदमै जरुरी छ, मेडिटेसन, योगा, डिप ब्रिथिङ एक्सर्साइजेस आदि आदि। अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ। अहिले 26 डिग्री सेल्सियस यहाँको तापक्रम, घाम झलमल्ल लागिसकेको अवस्था हो र आजको अधिकतम तापक्रम 32 डिग्री पुग्ने सम्भावना छ। निकै गर्मी बढेको छ र आजको मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने, बदली हुने र मन्द गतिमा हावा चल्नेछ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा अहिले घमाइलो रहने, झन्डै पौने 11 बजेसम्म त्यस्तो योग छ। त्यसपछि भने मौसममा केही उतार चढाव हुनेछ। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज आजको जेनरल फोरकास्ट काठमाडौँको। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। साँझ पख हल्का पानी पर्ने तर मन्द गतिमा हावा चल्ने बताइएको छ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ जितेन लेप्चाको आँखै गाजलु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुन्दै हुनुहुन्थ्यो खिहार सिंह लिम्बुको अर्को जुनी. ब्रिटिस फोर्सेस बनाइबासीका लागि भोलि 2 तारिक योगा एन्ड मेडिटेसन विथ पण्डितजी. हजुर, योगा र मेडिटेसनको आयोजना गरिएको छ र पण्डितजीले हरेक महिना एकपल्ट बिहिबारका दिन गर्ने गर्नुहुन्थ्यो. यसपालि सायद काम विषयले होला मङ्गलबार गर्दै हुनुहुन्छ. भोलि 2 जुनका दिन 9:15 10:45 बजेसम्म यो कार्यक्रम चिटचाट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ र तपाईँहरू जस जसले सहभागिता जनाउँदै आउनुभएको छ उहाँहरूले पक्कै पनि फाइदा उठाइराख्नु भएको होला र जो नयाँ हुनुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै उपयोगी हुनेछ. अघि हामीले कुरा पनि गरेका थियौँ कार्यक्रमको थालनीमा स्ट्रेस म्यानेजमेन्टको विषयमा. आज हाम्रो हेल्थ टिप्समा स्ट्रेस म्यानेजमेन्ट पनि परेको थियो र स्ट्रेस म्यानेजमेन्टको लागि रिल्याक्सेसन एक्सर्साइजेसहरू एकदमै जरुरी छ. जस्तै योगा, मेडिटेसन अनि डिप ब्रिदिङ एक्सर्साइजेस आदि आदिका कुरा गरेका थियौँ र त्यही नै हो ठ्याक्कै पण्डितजीको यो कार्यक्रममा. नछुटाउनुहोला ब्रिटिस फोर्सेस ब्रुनाईवासीले.

हजुर, सुन्दै हुनुहुन्थ्यो राजन राज युवाकोटी र मेलिना राईलाई मिठो मिठो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ अहिले भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, नभए इमेलद्वारा सम्पर्क गर्न सक्नुहुन्छ, त्यो पनि नभए फेसबुकको मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ। नेपालको संसदमा ताण्डव नृत्य भइरहेको देख्नुभयो कि होला समाचारतिर आएको थियो, सुन्दाखेरि पनि अलिकति काउकुती लाग्ने खालका हरकतहरू देखिए सांसदहरूले गरेका। तर नेपाल मात्रै संसदमा त्यो उश्रृङ्खल हुने ठाउँ होइन, देश होइन, अन्य देशहरूमा पनि त्यस्ता घटनाहरू भएका छन्। हामीले सुन्ने गरेका छौँ, देख्ने गरेका छौँ, साउथ कोरियामा, ताइवानमा कुट्टाकुट मारामार भएको पनि हामीले देखेका छौँ। तर नेपालले पनि सायद त्यसैको सिको गर्न थालेका हुन् कि अहिले झन्डै झन्डै हात हाल हालको अवस्था आएको भन्ने बुझियो। हिजो आइतबारको संसद बैठकको कुरा हो यो। ब्रिटिश फोर्सेस प्रणाईवासीका लागि डिपार्चर क्लिनिक आउँदो बुधबार यानि कि पर्सि 3 तारिक आयोजना गरिएको छ मुमोङ हाइभ अफिसमा। के हो यो डिपार्चर क्लिनिक भन्नुहुन्छ होला, जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो पोस्टिङ असाइनमेन्ट सकेर, उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ। र यो ट्रान्जिसन पिरियडमा ब्रुनाईदेखि युकेको जुन ट्रान्जिसन छ त्यो समयमा तपाईँलाई के कुराहरूको आवश्यकता पर्दछ, के कुरामा तपाईँले ध्यान दिनुपर्ने हुन्छ आदि इत्यादि यावत जानकारी प्राप्त गर्नुहुनेछ डिपार्चर क्लिनिकमा। बिहान 10 बजी सुरु हुन्छ, 1 घन्टाका लागि हो मुमोङ हाइभ अफिसमा डिपार्चर क्लिनिक ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि। र यसका लागि तपाईँले अपोइन्टमेन्ट लिन पर्दैन, सोझै जानुभयो हुन्छ र जानकारी लिन सक्नुहुन्छ भरपूर। भोलि होइन पर्सि बुधबार 3 तारिक बिहान 10 बजे मुमोङ हाइभ अफिसमा।

हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा माथि माथि लेकैमा बडो मिठो गीत देश प्रेमको भावना झल्कने गीत सुरज पण्डित र बेनिसा पौडेलको स्वरमा बडो मिठो गीत सुन्यौँ हामीले भर्खरै। ब्रिटिस फोर्सेस बनाई बासेका लागि आउँदो 5 जुनका दिन क्विज नाइटको आयोजना गरिएको छ। नाफीको क्विज नाइट हो, प्याटियो बारमा केही समय यता सञ्चालनमा आइरहेको छ, त्यसैको निरन्तरता हो यो। शुक्रबार 5 जुनका दिन बेलुकी 7 बजे प्याटियो बार खुल्नेछ अनि 7:30 बजे सुरु भइहाल्नेछ क्विज। हजुर, यो क्विज नाइटमा गएर सोसलाइज गर्न सक्नुहुन्छ, साथीभाइसँग भेटघाट रमाइलो गर्न सक्नुहुन्छ अनि साथसाथमा आफ्नो ज्ञानलाई तिखार्ने पनि मौका छ। क्विज खेलेर केही हदसम्म भए पनि ज्ञान हासिल गर्न सक्नुहुन्छ। क्विज नाइट ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि शुक्रबार 5 जुनका दिन बेलुकी 7 बजे मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित प्याटियो बारमा। अब फेरि गीत सङ्गीत कुनै पालो छ, प्रदीप महर्जन गाउँदै हुनुहुन्छ ए सुन न है भन्दै।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो।

कमर मर्काई मर्काई रूपक डोटेलले गाउनुभएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 8 बज्नको लागि अब 6 मिनट बाँकी रहेको छ बुर्नाईमा. हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई समापन गर्ने तर्खरमा छु. एउटा मिठो गीत सुदीप अधिकारी र शान्तिश्री परियारको स्वरमा, यो लोकदोहोरी गीत हो श्रोता, घुमाउने घर पोखरामा अहिले निकै चर्चामा आइरहेको गीत हो यो. अब यो गीत हामी सुन्छौँ र कार्यक्रमको पहिलो घण्टालाई बिदा पनि दिन्छौँ. स्वीकार्नुहोस् सुदीप अधिकारी र शान्तिश्री परियारको स्वरबद्ध यो गीत घुमाउने घर पोखरामा.

हिजै बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बिहान 8 बजेलाई तय भएको छ। हिजो बस्ने भनिए पनि संसद बैठक लम्बिएका कारण निर्धारित बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। जेएनजी अभियन्ता विराज ढुङ्गानाले प्रधानमन्त्री बालेन शाहसँग क्षमता नभएको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै उहाँले प्रधानमन्त्री शाहले सदनमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि यस्तो आरोप लगाउनु भएको हो। देशलाई भू राजनीतिक संकटमा नपार्न आग्रह गर्दै भू राजनीतिक विषयमा ध्यान दिएर बोल्न प्रधानमन्त्री शाहलाई आग्रह गर्नुभएको छ। देशको सिमाना खेलाची नभएको उहाँको भनाइ छ। सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 सम्पन्न भएको छ। ज्योति फाउन्डेशनको आयोजनामा भएको कार्यक्रमले कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको छ। कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलनले कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायतको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसै गरी सम्मेलनले महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक चलनहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवालासँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकारीमा 2 दिनसम्म चलेको सम्मेलनमा कक्षा 11 र 12मा पढ्ने कर्णालीका 79 स्थानीय तहबाट 2-2 जना छोरी राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदायका अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक सीमान्तकृत लोपोन्मुख समुदायका करिब 250 भन्दा बढी छोरीहरूको सहभागिता थियो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले न्यून आय भएका समुदायका लागि 1 वडा 1 उद्यम कार्यक्रम सञ्चालन गरेको छ। नगरले परम्परागत सिपलाई आधुनिक बजारको मागसँग जोड्दै आय आर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाएको हो। नगरपालिकाको उद्यम विकास शाखा मार्फत प्रत्येक ओडामा सिपमूलक तालिम सञ्चालन गर्न 2 लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम शाखाका प्रमुख धन बहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार बेसार प्रशोधन, दुनाट परिनिर्माण, सिन्की तथा अचार उत्पादन, लोपुरमुख समुदायका परम्परागत पोशाक निर्माण, सिमेन्ट टायल उत्पादन, काष्ठकला, गडेउला मल उत्पादन, गुन्द्री बुन्ने तथा दुना टपरी बनाउने तालिम सञ्चालन गरिएको छ। ओडा कार्यालयले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनौट गरी प्रस्ताव गरेपछि सोही अनुसार तालिम सञ्चालन गरिएको शाखाका प्रमुख चौधरीले जानकारी दिनुभयो। तालिम प्राप्त सहभागीलाई संगठित गरी घरेलु तथा लघु उद्यम स्थापना गर्ने योजना सहित नगरपालिका अघि बढेको छ। उहाँका अनुसार कार्यक्रममा 70% महिला र 30% पुरुषको सहभागिता छ। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्ला 4 दिनमा करिब 50,000 दर्शन गरेका छन्। विगतमा औसत दैनिक 3-4 हजार भक्तजन जाने मन्दिरमा बिहिबारदेखि आइतबारसम्म करिब 50,000 दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो। बिहिबारदेखि आइतबारसम्म सार्वजनिक विदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय पर्यटक मुस्ताङ आएको उहाँको भनाइ छ। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी मध्ये 70% भारतीय रहेको जानकारी दिनुभयो। पर्यटकको संख्या बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म होटल भरिभराउ भएका छन्। बाँके प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ। राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर झिसीले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार मात्रै कोहलपुर 7